महाधिवेशन असोज 16 गतिदेखि 19 गतिका लागि तय भएको थियो। बाढी पहिरोका कारण महाधिवेशन प्रतिनिधिलाई आवाजातमा हुन सक्ने समस्यालाई ध्यानमा राख्दै महाधिवेशन सार्न लागिएको हो। अब महाधिवेशन 19 गतिदेखि सुरु गर्ने कि 21 गतिदेखि भन्ने छलफल भइरहेको छ। संस्थापन समूहले मिति सार्ने तयारी गरिरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा समूह भने पूर्व निर्धारित समयमा नै महाधिवेशनको तयारीमा जुटेको छ। काँग्रेसको पूर्व सभापति देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा जुटेको हो। देउवा समूहले असोज 15 गतिदेखि वडा अधिवेशन शुरू गर्ने भएको छ। 15 महाधिवेशन अन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि देउवा समूहले उम्मेद्वारको मनोनयन शुल्क समेत तोकेको छ। अहिलेसम्मका खबर यति नै।

KBS Gorkha Radio. Gorkha Radio. नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। भर्खरै सुन्नुभयो दि एज ब्यान्डको मिठो गीत खुसी देख्छु तिमी। आज यो गीतबाट कार्यक्रमको दोस्रो घण्टा पनि अगाडि बढ्यो र दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ मङ्गलबार परेकाले सोसल मिडिया ट्रेन्ड्स। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। रमाइलो जमघट हुनेछ आज मेष राशि हुनेहरूको। पहिलेको सफलताले थप हौसला जगाउनेछ अनि नयाँ कामको प्रस्ताव आउनेछ। वृष राशि, अवसरका लागि दौडधुप गर्नुपर्ला। अरूको काममा समय खर्चनु पर्दा आफ्नो काम रोकिन सक्छ अनि आवश्यक पर्दा सरसापट वा कर्जा मार्फत धन जुट्नेछ। मिथुन राशि, मेहनतले आमदानी बढाउनेछ। सानो प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्न सक्छ अनि श्रमको उच्च मूल्याङ्कन हुनुका साथै दिगो फाइदा हुने काम हुन सक्छ। कर्कट राशि, विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ अनि कीर्तिमानी काम गर्ने समय छ कर्कट राशि हुनेहरूको। सिंह राशि, सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तारिफ योग्य कामले धेरैको मन जित्न सकिएला अनि रोकिएका केही काम बन्ने देखिन्छन्। कन्या राशि, आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला अनि गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। तुला राशि, प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनज्ञ धन लाभ हुनेछ अनि दिन मनोरञ्जनपूर्ण रहनेछ तुला राशि हुनेहरूको आज। वृश्चिक राशि, व्यापार लगायत आर्थिक लाभ हुने काममा मनज्ञ फाइदा हुनेछ अनि रोकिएका काम भन्नाले नयाँ कामतर्फ अग्रसर भइहाला। धनु राशि, अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ अनि शुभचिन्तकहरूको सहयोग जुट्नेछ। मकर राशि, साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिएला अनि अन्यलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। कुम्भ राशि, प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ अनि साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् कुम्भ राशि हुनेहरूलाई। मीन राशि, अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ अनि बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनाऊ प्रवीण बज्राचार्यको, त्यो सुन्दर तिम्रो रूपमा।

पागलमा भएछु त्यो सुन्दर तिम्रो रूपमा प्रवीण बज्राचार्यले गाउनु भएको गीत हो। केही पुरानो गीत हो तर निकै मिठो नै थियो। ब्रिटिस फोर्सेस ब्रुनाईमा साफा क्यालेन्डर अक्सन हुँदैछ आउँदो बिहिबार 1 तारिकको दिन, पर्सी 1 तारिक अक्टोबरका दिन बिहान 8 बजेदेखि दिनको 4 बजेसम्म। र यो अक्सन बिएफबिएस ब्रुनाई अनि बिएफबिएस गोर्खा रेडियो दुवैमा, इङ्ग्लिस सर्भिस अनि गोर्खा सर्भिस बिएफएस ब्रुनाईको दुवै सेवामा लाइभ अक्सन हुनेछ बिहान 8 बजेदेखि दिनको 4 बजेसम्म। र यो च्यारिटी क्यालेन्डर अक्सन हो र यसका लागि तपाईँहरू अनभिज्ञ हुनुहुन्न, तपाईँहरूले जस जसले बिड गर्दै हुनुहुन्छ उहाँहरूले पक्कै पनि बुझिसकेको हुनुपर्छ। 28-30 सेप्टेम्बरमा सिल्ड बिड्स प्रस्तुत गर्नुपर्ने हुन्छ अनि 1 अक्टोबरका दिन अक्सन गरिनेछ। र 28-30 भनेपछि हिजो आज भोलिसम्म बिड गर्न सक्नुहुन्छ क्यालेन्डर अक्सनका लागि। र सिल्ड बिड्स $200 हुनुपर्ने भनिएको छ। र 1 तारिक हरेक महिनाको अक्सन हुनेछ जनवरीदेखि डिसेम्बरसम्मको। त्यसमा कसले जित्नुहुन्छ, तपाईँहरूले कति बिड गर्नुभएको छ त्यसमा भर पर्ने कुरा हो। र जित्नुभयो भने तपाईँले कुन महिनाका लागि बिड गर्नुभएको हो क्यालेन्डरमा तपाईँको नक्सा अथवा के तपाईँले राख्न चाहनुहुन्छ त्यो फिचर हुनेछ। तर क्यालेन्डरको मुखपृष्ठ अगाडिको फ्रन्ट कभरमा भने नानीहरूको ड्रइङ कम्पिटिसनमा जसको उत्कृष्ट हुनेछ त्यो ड्रइङ क्यालेन्डरको फ्रन्ट कभरमा जानेछ। तर अन्य क्यालेन्डर अक्सन भने बुधबार 1 तारिक बिहान 8 बजेदेखि दिनको 4 बजेसम्म बिएफएस गोर्खा अनि बिएफएस इङ्ग्लिस सर्भिसमा कन्करेन्टली हुनेछ। अब गीत सुनाऊ सुगम पोखरेल र प्रविशा अधिकारीको माया गरिदेऊ न।

0: BFBS रेडियो
1: बच्चा अरु को खेलने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

हिमाल पहाड तराई कोही छैन पराई हाम्रो नेपालमा कति मिठो भाव। हजुर, यो मिठो गीत सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला। अब भने कार्यक्रममा पालो भएको छ आजको अर्थात् यो हप्ताको भनौँ सोसल मिडिया ट्रेन्ड्सको। सोसल मिडिया ट्रेन्ड्स र अहिले सोसल मिडियामा के कुराहरू ट्रेन्डिङ भइराखेका छन् त्यस विषयमा हामी चर्चा गर्छौँ। पार्टिसिपेट डोन्ट वाच, यो अहिले सोसल मिडियामा लागु हुनसक्छ किनभने सोसल प्लेटफर्महरूले धेरैजसोले कमेन्ट गरेको, भोट गरेको, रिमिक्स रेस्पोन्ड गरेको अनि च्यालेन्जहरू जोइन गरेको चाहन्छ। त्यसरी उनीहरूको एल्गोरिदम पनि राम्रो हुन्छ अनि भ्युज पनि बढ्दै जान्छ, त्यही चाहन्छन् उनीहरू। तर धेरैजसो एकदमै प्यासिभ अडियन्सै भनौँ, प्यासिभ अडियन्स हुने भएकाले अर्थात् सोसल मिडियामा भाग त लिने तर हेर्ने मात्रै कुनै कमेन्ट नगर्ने, भोट पनि नगर्ने, रेस्पोन्ड पनि नगर्ने, जस्ट त्यहाँको भिडियोहरू वाच मात्रै गर्ने, त्यस्तो मानिसहरूको सङ्ख्या बढ्दै गएकाले सोसल मिडियाले पार्टिसिपेट डोन्ट जस्ट वाच भनेर भनिरहेको छ मान्छेलाई तर त्यही समूहमा म पनि पर्छु। र सोसल मिडियामा पार्टिसिपेसनको कुरा छ, तपाईँ जस्ट भ्युअरका रूपमा हेर्नुहुन्छ कि पार्टिसिपेट पनि गर्नुहुन्छ? हुन त सोसल मिडिया अकाउन्ट खोलेपछि पार्टिसिपेट गर्नु राम्रो हो, त्यसबाट इन्टरेक्सन गर्न सकिन्छ, धेरै कुरा नलेज गेन गर्न सकिन्छ आदि इत्यादि। तर कति एकदमै प्यासिभ मानिसहरू सायद त्यो गर्न रुचाउँदैनन् क्यारे, त्यही भएर हेर्ने मात्रै गर्ने गर्दछन् र त्यसमै सीमित रहन्छन्। फर्म्याट फर्स्ट कमेडी, टिकटकले अहिले बिस्तारै आफ्नो सोसल मिडियाको प्याटर्नलाई सिफ्ट गरिरहेको छ। अहिले एकदमै हाइली पोलिस्ड भिडियोबाट सिम्पल रिपिटेबल फर्म्याट्सतर्फ उसले आफ्नो ध्यान मोड्दैछ र त्यसमा अब डेड प्यान लिस्ट, रिभिल्स अनि क्याप्सन जोक्स आदि आदि पर्दछन् र त्यसमा एकदमै अनएक्सपेक्टेड पन्च लाइनहरू राखिएको हुन्छ। तपाईँहरूले कतिको याद गर्नुभएको छ टिकटक प्रेमीले, ती कुराहरू हामी अचेल हेर्न सक्छौँ। र टिकटकको यो बिस्तारै बिस्तारै सिफ्ट हो भनेर भनिएको छ। पहिले पहिले जुन एकदमै पोलिस्ड भिडियोजमा उसको ध्यान थियो भने अहिले बिस्तारै बिस्तारै त्यो सिफ्ट हुँदैछ। The backlash against AI slop, हुन त आजकल AI ले दिक्क बनाइसक्यो हामीलाई र पक्का पक्का जेन्युइन ह्युमन क्रिएटिभिटी र AIले बनाएकोमा छुट्याउन आजकल त सजिलो सजिलो भइसकेको छ। पहिले पहिले त ओहो यो त पक्कै हो जस्तो लाग्थ्यो, तर अहिले बिस्तारै बिस्तारै मानिसहरूले छुट्याउन थालेका छन् किनभने मास प्रोड्युस्ड AI कन्टेन्टहरूको ढाँचा नै बेग्लै हुन्छ। त्यही भएर बिस्तारै बिस्तारै सोसल मिडिया प्लेटफर्महरूले त्यसमा ध्यान दिइरहेका छन् र उनीहरूले एकदमै ओरिजिनल एक्सपर्टिजलाई अनि पर्सनल एक्सपिरियन्सहरूलाई बढी एम्फोसिस दिइरहेका छन् AIले प्रोड्युस गरेको कन्टेन्ट भन्दा। सोसल मिडिया अहिले बिस्तारै बिस्तारै एपिसोडिक एन्टरटेन्मेन्टमा परिणत भइरहेको छ भनेर भनिन्छ। के हो त्यस्तो भनेको? अर्थात् एन्टरटेन्मेन्ट एकदमै एपिसोडमा भाग एक भाग दुई गरेर थुप्रै त्यस्ता साना साना क्लिपहरू हामी देख्न सक्छौँ अहिले र भाइरल पोस्ट भन्दा एकदमै क्रिएटरहरूले बिस्तारै बिस्तारै एपिसोड बनाएर सानो सानो सानो सानो भाग बनाएर प्रस्तुत गर्न थालेको हामी देख्छौँ र यसको मुख्य उद्देश्य
अडियन्सलाई तान्नु पनि रहेछ, किनभने अब एउटा एपिसोड हेरिसकेपछि मन पर्यो भने फेरि हेरौँ जस्तो लाग्छ र त्यो एपिसोडको अर्को निरन्तरता हेर्नका लागि मानिसहरू एकदमै व्यग्र रहन्छन् र उनीहरू पल्टाउँदै फेरि हेर्न चाहन्छन्। त्यही भएर पनि एपिसोडहरूमा विभक्त गरेर अहिले कन्टेन्टहरू आउन थालेका छन्। एन्टरटेन्मेन्ट इन्डस्ट्री के हो त? अहिले बिस्तारै बिस्तारै सोसियल मिडियामा कन्टेन्ट क्रिएटरहरू नै नयाँ एन्टरटेन्मेन्ट इन्डस्ट्री बनेका छन्। विशेष गरी युट्युब क्रिएटरहरू अहिले उनीहरूले डकुमेन्ट्रीहरू बनाउन थालेका छन्, सोहरू बनाउन थालेका छन् अनि लङ्गर फर्म प्रोडक्सनहरू पनि बनाउन थालेका छन्। त्यस हिसाबले उनीहरू एक हिसाबले भन्ने हो भने नयाँ एन्टरटेन्मेन्ट इन्डस्ट्री नै बनेका छन्। र यो तरिकाले उनीहरू ट्रेडिसनल टेलिभिजन र फिल्मसँग प्रतिस्पर्धामा पनि उत्रिरहेका छन्। हुन पनि एकदमै ट्रेडिसनल खालका फिल्महरू र टेलिभिजन सिरिजहरू अब बिस्तारै विस्थापित हुने हो कि भन्ने डर छ, किनभने सोसियल मिडियाबाट कन्टेन्ट क्रिएटरहरूले एकदमै एन्टरटेन्मेन्ट इन्डस्ट्रीकै रूपमा अगाडि बढ्न थालेका छन्। हजुर, यी यावत कुराहरू अहिले सोसियल मिडियामा ट्रेन्डिङमा परेका छन्। अब यसबाट एउटा प्रश्न अगाडि खडा भएको छ, हामी के इन्टरएक्टिभ सोसियल मिडियामा प्रवेश गरेकै हौँ त? तपाईँ यसमा कतिको सहमत हुनुहुन्छ? हुन त अघि पनि हामीले कुरा उठाएका थियौँ, कति एकदमै प्यासिभ अडियन्स हुन्छन् भने कतिले एकदमै इन्टरएक्ट गरिरहेका हुन्छन्, त्यसमा सहभागी बनेर आफ्नो रिभ्यूहरू दिइराखेका हुन्छन्, आफ्नो भ्युज राखिराखेका हुन्छन्, कमेन्ट गरिराखेका हुन्छन् आदि इत्यादि। तर तपाईँलाई भाइरल भिडियो हेर्न मनपर्छ कि त्यसमा सहभागिता पनि जनाउनु मनपर्छ भन्ने कुरा हो, र कति स्वभावैले एकदमै प्यासिभ हुन्छन्, त्यो इन्डिभिजुअल चोइसको कुरा पनि हो। जुन ओरिजिनल पोस्ट गरिन्छ सोसियल मिडियामा त्यसपछिका कमेन्टहरू कतिको इम्पोर्टेन्ट लाग्छन् तपाईँलाई, त्यो सोच्ने बेला भएको छ, किनभने कमेन्टहरूबाट धेरै आइडियाज आउने गर्दछन् र तपाईँले त्यसलाई परिष्कृत गरेर नयाँ कन्टेन्ट एकदमै कम्पिटेन्ट कन्टेन्ट बनाउन सक्नुहुन्छ। त्यसैले कमेन्ट्सलाई तपाईँले उत्तिकै स्वीकार गर्नुपर्ने हुन्छ। ओरिजिनल पोस्ट गरेर मात्रै, पोस्ट गरेर मात्रै त्यत्तिकै बस्नु हुँदैन, कमेन्टहरू हेरेर तपाईँले राय सल्लाह जे प्राप्त गर्नुहुन्छ त्यसबाट अगाडि बढ्न सक्नुभयो भने तपाईँको लागि पक्कै पनि यो राम्रो हुनेछ। तपाईँलाई के लाग्छ, सोसियल मिडियाले इभेन्चुअली ट्रेडिसनल टिभी एन्टरटेन्मेन्टलाई रिप्लेस गर्ला जस्तो लाग्छ तपाईँलाई? मेरो विचारमा हो भने अहिले त त्यसो नहोला, तर 5-10 वर्ष 10-15 वर्षमा भन्न सकिन्न। यी यावत प्रश्नहरू अहिले खडा भएका छन् सोसियल मिडियाबाट, र तपाईँ हामी जो सोसियल मिडियामा निकै समय व्यतीत गर्ने गर्दछौँ, जो कन्टेन्ट क्रिएटर्स हुनुहुन्छ उहाँहरूको लागि त झनै यो जरुरी कुरा हो, तर पनि प्यासिभ अडियन्स भएर बस्नुभन्दा केही हदसम्म कमेन्टहरू गर्ने र इन्टरेक्सनमा भाग लिने गर्नुभयो भने तपाईँको सोसियल मिडिया सम्बन्धीको जुन नलेज छ त्यसमा अवश्य पनि टेवा पुग्नेछ भन्ने हाम्रो बुझाइ हो। आजको लागि सोसियल मिडिया ट्रेन्ड्स यति नै। अब गीत सुनौ प्रवीण भेडवाल र रचना रिमालको वनफुल मनफुल।

0: BFPS Gorkha Radio
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो. यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने. 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ. फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ. प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ. वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको. हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, आरएएफ हाइव वा आरएन फोरममा गएर.

हजारौं रहर अनुमल गुरुङले गाउनुभएको बडो मिठो गीत बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। आज विश्व हृदय दिवस। हृदय यानि कि मुटु भनौँ। मुटु कत्तिको प्रिय वस्तु हो हाम्रो भनेर मैले भनिरहन नपर्ला। त्यहाँभन्दा ठुलो हाम्रो शारीरिक अङ्ग अथवा एकदमै महत्त्वपूर्ण अङ्ग के हुनसक्छ र आज विश्व हृदय दिवसको अवसर पारेर तपाईँले आफ्नो हार्ट हेल्थमा ध्यान दिन एकदमै जरुरी छ र अवेरनेस ल्याउन पनि पर्छ र हार्ट हेल्थका लागि के कुरामा ध्यान दिनुपर्छ आदि इत्यादि र कस्ता कुरा जोखिमयुक्त छन् खानेकुरादेखि लिएर आएर एक्सर्साइज आदि इत्यादि ती सबै कुराको ज्ञान तपाईँलाई हुनुपर्छ र आज विश्व मुटु दिवसको अवसर पारेर तपाईँले यी कुराहरूमा केही गर्न सक्नुभयो अथवा अवेरनेस ल्याउन सक्नुभयो भने एकदमै राम्रो हुनेछ। आज विश्व मुटु दिवस।

के भएको यो मलाई सपनीमा केहार लिम्बुले गाउनु भएको केहार सिंह लिम्बुले गाउनु भएको मिठो गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर पनि आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहानको 9 बज्नको लागि 4:30 बाँकी रहेको छ। कार्यक्रमको यो दोस्रो घण्टालाई अब समापन गर्दैछु प्रशान्त लिम्बु अनि जेस्मी लिम्बुको एउटा गीतबाट। आउँदैछु भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला। यो गीतपछि 9 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी दोस्रो होइन तेस्रो घण्टामा भेट्नेछौँ।

0: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 10 बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री वारेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै मन्त्री गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 प्रस्तुत गर्नुहुनेछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। आजै अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक बस्दैछन्। गण्डकी प्रदेश सरकारले बागलुङ म्याग्दी लगायत जिल्लामा बाढ़ी पहिरोमा परि मृत्यु भएका व्यक्तिका परिवारलाई 1,00,000 रूपियाँको दरले राहत दिने निर्णय गरेको छ। साथै किरिया खर्च बापत 25,000 दिइनेछ। प्रदेश मन्त्री परिषद बैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचनले जानकारी दिनुभएको हो। बैठकले बाढ़ी पहिरोबाट क्षति भएका विभिन्न जिल्लाका प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन गरी पुननिर्माण तथा पुनस्थापनाको कामलाई अगाडि बढ़ाउने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो। भारी वर्षाले अवरूद्ध पोखरा जोमसोम हवाई सेवा सञ्चालन भएको छ। भारी वर्षा र प्रतिकूल मौसमका कारण शुक्रबारदेखि अवरूद्ध पोखरा जोमसोम हवाई सेवा 3 दिनपछि सञ्चालनमा आएको हो। जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार वर्षा रोकिएर मौसममा सुधार आएसँगै निजी वायु सेवा कम्पनी समिटियरको ट्रिनटर जहाजले पोखरा जोमसोम 5 उडान भरेको छ। कार्यालय प्रमुख विश्वराज शर्माका अनुसार प्रतिकूल मौसमका कारण अवरूद्ध भएको पोखरा जोमसोम हवाई सेवा सञ्चालन भएको हो। अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बीच बाटैबाट फर्किन थालेका छन्।
1: थोराङ्ला बन्जाङ पार गर्दै मुस्ताङ पोखरा लगायत गन्तव्यमा पुग्ने योजनामा पुगेका पर्यटक मौसममा आएको खराबीसँगै जोखिमका कारण मनाङबाटै फर्किन थालेका हुन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप धारापानीका इन्चार्ज भूपेन्द्र गुरूङका अनुसार पछिल्लो एक सातामा 246 विदेशी पर्यटक मनाङबाट लमजुङतर्फ फर्किएका छन्। फर्किनेमा 151 पुरूष र 95 महिला छन्। यही असोज 6 गतेदेखि 12 गतेसम्म सो संख्यामा पर्यटक फर्किएका हुन्। केही दिन अघिसम्म धारापानी हुँदै दैनिक 100-150 विदेशी पर्यटक मनाङतर्फ जाने गरेका थिए। पछिल्लो समय मौसम प्रतिकूल बनेसँगै पर्यटकको आवागमन घटेको हो। अहिले 1-2 मात्र पर्यटक मनाङतर्फ जाने गरेका छन् भने अधिकांश पर्यटक लमजुङतर्फ फर्कन थालेका छन्। मौसममा आएको खराबी, निरन्तरको वर्षा तथा पदमार्गमा बढ़ेको जोखिमका कारण थोराङला भन्जाङ हुँदै मुस्ताङ लगायत गन्तव्यतर्फ जाने योजनामा रहेका पर्यटकले बीचबाटै यात्रा छोट्याउन थालेका हुन्।
0: जडीबुटी संकलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका 10 सकुशल सम्पर्कमा आएका छन्। सिमकोट गाउँपालिका 2 ठेहे गाउँका उनीहरू भदौ 28 गते जडीबुटी संकलनका लागि कार्पुनाथ 5 र चंखेली 4 सिमानामा पर्ने लुर्पे खोला जंगलतर्फ गएका थिए। असोज 8 गतेदेखि परिवारसँग सम्पर्क हुन नसकेपछि यसबारे आफन्तले प्रशासनलाई जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार सोमबार 10 सकुशल सम्पर्कमा आएका हुन्। धनमान सिंह बोहरा, पिजली बोहरा, पुन बोहरा, गोरसिंह भण्डारी, धनपुरी बोहरा, पालिवान बोहरा, जुन बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा सम्पर्कमा आउनु भएको हो। मुलुकका धेरै ठाउँमा मौसममा सुधार आएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो। पछिल्लो 24 छिटपुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकीसम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। पूर्वमा अस्ति बिहानदेखि र मध्य भेगमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको महाशाखाको भनाई छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। जसका लागि टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा, 3224167 अनि 3220098, र ब्रुनाई बाहिरबाट हो भने 00673 पहिला डायल गर्नुपर्ने हुन्छ। हाम्रो एउटा मिलिट्री नम्बर पनि छ स्टुडियोमा, त्यो हो 94193-3284। र इमेलद्वारा हामीलाई भेटाउन चाहनुहुन्छ भने हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले bfbsgorkha खोज्नुपर्ने हुन्छ।

सुन्दै हुनुहुन्थ्यो जय अथा अनि एकदेवले मुलाई फनफनी बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस् त्यहाँ केही प्रश्नहरू सोधिएका छन् तिनको जवाफ दिनुहोस् त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचरका लागि बिएफएस रेडियोले हरेक तिन तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचर के थाहा त्यो भाग्यशाली श्रोता तपाईँ पनि भन्न सक्नुहुन्छ त्यसैले प्रयास जारी राख्नुहोला बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ अब स्वीकार्नुहोस् आदित्य श्रेष्ठको बाचा

0: शिखर रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ डट

नवक्रान्ति ब्यान्डको प्रिय तपाईँलाई थाहा छ, सन् 2018 साल आजभन्दा 8 वर्ष अगाडि मात्रै हो कानिए वेस्टले आफ्नो नाम परिवर्तन गरेर याई मात्रै भएका थिए। हुन त मानिसहरू नाम परिवर्तन किन गर्छन् भन्न सक्दिनँ, तर पनि हामीले यस्ता थुप्रै उदाहरणहरू देखेका छौँ, विशेष गरी आर्टिस्टहरू अनि एक्टर एक्ट्रेस अनि अन्य विशेष गरी एन्टरटेनमेन्ट इन्डस्ट्रीका मानिसहरू नाम परिवर्तन गर्ने गर्दछन्। किन राखे कान्ये वेस्टले याई मात्रै भन्न सकिन्न तर उनले गरे, अब के गर्ने, के लाग्छ र? हुन त त्यति बेला उनको सायद केही समस्या पनि परेको हुनसक्छ, किम कार्डियासियनसँगको सम्बन्ध उनको अलिकति बिग्रदै थियो क्यारे, त्यही भएर पनि हो कि। हुन त अहिले उनीहरूको पारपाचुके भइसकेको छ, कान्ये वेस्ट र किम कार्डियासियन अहिले फरक फरक छन्, सेपरेट भइसके अथवा डिभोर्स भइसकेको अवस्था हो। तर कान्ये वेस्टले 2018 साल 29 सेप्टेम्बरमा आफ्नो नाम चेन्ज गरेर याई मात्रै राखेका रहेछन् र अहिलेसम्म उनी याई मात्रै छन् कि फेरि कान्ये वेस्ट भइसके त्यो भने भन्न सकिन्न। ब्रिटिस फोर्सेस बनाए फ्यामिलीज कफी मर्निङ, यो क्वार्टरली कफी मर्निङ हो, आउँदो 7 अक्टोबरमा हुने भएको छ, याद गर्नुहोला। र यसका लागि तपाईँहरूले आफ्नो नाम रेजिस्टर गर्नुपर्ने हुन्छ, 5 अक्टोबरभित्र नछुटाउनुहोला। त्यो चिटच्याट कम्युनिटी सेन्टरमा बिहान 9:30 सुरु हुन्छ 7 अक्टोबरमा, ब्रिटिस फोर्सेस ब्रुनाई फ्यामिलीज कफी मर्निङ, यो क्वार्टरली कफी मर्निङ हो र स्पेसल भिआइपी गेस्टको साथमा हुनेछ यो कार्यक्रम। ब्रिगेडियर डेभिस साहेब यहाँ आउँदै हुनुहुन्छ ब्रुनाईमा र त्यति त्यो बेला कफी मर्निङ उहाँको साथमा हुनेछ र दिदीबहिनीहरू जो कफी मर्निङमा सहभागी बन्नुहुन्छ उहाँहरूले आफ्नो नाम झट्टै दर्ता गराइहाल्नुहोला। 5 अक्टोबर अन्तिम मिति भनिएको छ रेजिस्टर गर्नका लागि। अब मिठो गीत सुनाउँछु म रुकमान लिम्बूको, तिमी पारी म वारी, बडो मिठो गीत छ। यो गीतका रचयिता तुलसी बस्नेत हुनुहुन्छ, हाम्रा बिएफबिएस नेपालसँग आबद्ध सहकर्मी तुलसी बस्नेतको रचना हो। सुनौ रुकमान लिम्बूको स्वरमा, तिमी पारी म वारी।

तिमी पारी म वारी रुकमान लिम्बुलाई सुन्दै हुनुहुन्थ्यो बडो मिठो गीत. वाटरमेलन तरबुजा अथवा खरबुजा जे भनौँ कतिको खाने गर्नुहुन्छ. हुन त यसको वाटर कन्टेन्ट र स्विट हुन्छ, यो सुगर कन्टेन्ट यसमा बढी हुन्छ, तर धेरैले मन पराउँछन्, विशेष गरी नानी केटाकेटीहरूले एकदमै मन पराउँछन्, अनि गर्मीको समयमा राम्रो एउटा फ्रुट पनि हो. तर पहिले पहिले वाटरमेलन चाहिँ बिटर टेस्टको हुँदो रहेछ. तितो वाटरमेलन तपाईँ अन्दाज गर्नुहोस्, तपाईँ खानुहुन्थ्यो होला. यस्तो तितोलाई एकदमै सेलेक्टिभ ब्रिडिङ गरेर गुलियो बनाएका रहेछन् मानिसहरूले. हुन त मानिसहरूले अनेक अनेक ट्रायल एन्ड एरर गर्दै यो अवस्थामा आएको हुनुपर्छ वाटरमेलन. र सेलेक्टिभ ब्रिडिङ गरेर त्यसलाई एकदमै मिठो टेस्टको बनाइएको रहेछ. नभए पहिले पहिले धेरै वर्ष अगाडिको कुरा हो, वाटरमेलन टेस्टेड बिटर भनेर भनिएको छ. र विशेष गरी किन हार्भेस्ट गरिन्छ वाटरमेलन भन्नुको पछाडि विशेष गरी वाटर कन्टेन्ट नै हो. र अहिले झन् अब मिठो भएपछि त्यसै पनि अब सबैको प्रिय फ्रुट मध्येको एक हुन गएको छ यो. हजुर, तितो वाटरमेलन कसरी खानु होला. गीत सुनौ ट्रिसा प्रधानको मेरो कान्छा.

प्रिसा प्रधानको मेरो कान्छा बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर लाल शाहीको साथमा हुनुहुन्छ। ब्रुनाईको समय अहिले बिहानको 10 बज्नको लागि 23 मिनट बाँकी रहेको छ। बिएफएस बिग सल्युट क्विज आउँदो 2 तारिक शुक्रबारको दिन हुँदैछ। ब्रिटिस फोर्सेस ब्रुनाईमा नाफीको चौतारीमा यो कार्यक्रम बेलुकी 7 बजे सुरु हुनेछ। के हो यो बिग सल्युट भनेर भन्नुहुन्छ होला। बिएफबिएसले हरेक वर्ष बिग सल्युट मार्फत अर्थ सङ्कलन गर्ने गर्दछ मिलिट्री च्यारिटिजका लागि। हो, हामीले अर्थ सङ्कलन गर्ने भनेकै मिलिट्री च्यारिटिजका लागि हो, अन्य कुनै प्रयोजनको लागि होइन। त्यसर्थ तपाईँहरू खुलेर यसमा हामीसँग सहभागी गर्न बन्न सक्नुहुन्छ, हातेमालो गर्न सक्नुहुन्छ। र यो क्विज बिएफएस बिग सल्युट अन्तर्गतको हो। क्विज नाफीको चौतारीमा बेलुकी 7 बजे सुरु हुन्छ। आउनुहोस्, रमाइलो गरौँ, अलिकति ज्ञानको भण्डारलाई पनि बढाउँ र हामी तपाईँलाई एकदमै खुला दिलले स्वागत गर्नेछौँ। 6 जनाको एउटा टिम तपाईँले बनाएर आउन सक्नुहुन्छ अनि प्रति व्यक्ति $5 लाग्छ। $5 प्रति व्यक्ति केही पनि होइन, तर त्यसबाट जुन अलिकति भए पनि अर्थ जेनेरेट हुन्छ, डोनेसन तपाईँले दिनुभएको त्यो डोनेसनले पक्कै पनि मिलिट्री च्यारिटिजको लागि ठुलो सहयोग गर्नेछ र यसमा हातेमालो गर्नको लागि तपाईँको सहभागिताको खाँचो छ। आउनुहोस्, बिएफएस बिग सल्युट क्विजमा बेलुकी 7 बजे सुरु हुन्छ नाफीको चौतारीमा। तिमी ब्रिजेस श्रेष्ठ एन्ड बियोन्डको गीत स्वीकार्नुहोस् अब।

0: Gorkha Radio. तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: BFBS गोर्खा रेडियो।

तुम ही हो अरिजित सिंहको बडो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। यो बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ भने यतिखेर हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ, हामीसँग भलाकुसारी गर्न चाहनुहुन्छ आदि इत्यादि भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। इन्टरनेसनल डे बियोन्ड बोर्डर्स, अहिले हामी ग्लोबल भइसकेका छौँ र यो थिम पनि एकदमै समय सापेक्षिक हो। इन्टरनेसनल डे बियोन्ड बोर्डर्स, हामी जुनै देशका भए पनि कुनै छेकबार छैन र यो कार्यक्रम 2 अक्टोबरका दिन शुक्रबार दिनको 3 बजेदेखि 8 बजेसम्म हुँदैछ अब्दुल रजाक प्लाजा ब्रुनाईमा, लाक्सामाना कलेज अब्दुल रजाक प्लाजामा यो कार्यक्रम हुँदैछ। तपाईँ गएर त्यहाँ के कस्तो हुँदैछ बुझ्न सक्नुहुन्छ अनि धेरै ज्ञान पनि हासिल गर्न सक्नुहुन्छ। पोलन्डदेखि गाना, जापान, ब्रुनाई र त्यसका अलावा 12 अन्य देशहरूका ट्रेडिसन्स अनि त्यहाँको पोसाक, रहनसहन आदिको त्यहाँ झाँकी हेर्न पाइन्छ। इन्टरनेसनल डे बियोन्ड बोर्डर्स शुक्रबार 2 अक्टोबरका दिनको 3 बजेदेखि 8 बजेसम्म ब्रुनाईको अब्दुल रजाक प्लाजामा रहेको लाक्सामाना कलेजमा।

उडिरहेछन् यी भावना मेरा स्वप्निल शर्मालाई सुन्दै हुनुहुन्थ्यो। स्वप्निल शर्माको यो गीतबाट आजको कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ हामी। पूर्णाको समय अहिले बिहानको 10 बज्नको लागि 5:30 मिनट बाँकी रहेको छ। मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँटेको छ। जाँदा जाँदै जितेन लेप्चाको यो निकै चर्चित गीत छ, तिम्रो जस्तो भाग्य कहाँ छ र मेरो, यो गीत यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट म छुट्टिन्छु पनि। यो गीतको समाप्तिपछि 10 बजेको समाचार सुन्नुहुनेछ। ब्रुनाईको समय 10 बजेको भनेको हुँ। त्यसपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई। म पनि बिदा हुन्छु। भोलि बिहान ठिक 7 बजे भेटौँला ब्रुनाईको समय। हस्त, नमस्ते, बाई बाई।

0: जापानमा भइरहेको 20 औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द हुँदा नेपाल बाहिरिनु परेको छ। क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीच आज बिहान हुनुपर्ने खेल रद्द भएको हो। खेल रद्द भएसँगै वरियताको आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको छ। नेपालको यात्रा क्वार्टर फाइनलबाटै बाहिरिएको छ। नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताको रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको थियो। अन्तिम क्वार्टर फाइनलमा आजै बिहान पाउने 11 बजे मलेसिया र बंगलादेश बीच खेल हुनेछ। अविरल वर्षा र बाढ़ी पहिरोका कारण म्याग्दीमा 6 जनाको मृत्यु भएको छ भने 3 जना बेपत्ता भएका छन्। 200 परिवार विस्थापित भएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरोमा बेपत्ता भएकी बेनी 3, छेपारीकी कुमारी ओली बिक्क, अन्नपूर्ण 8, काफलडाँडाका मनोज गर्बुजा र अन्नपूर्ण 5 का 75 वर्षीय ओमबहादुर तिलिजाको खोजी भइरहेको छ। अन्नपूर्ण 3 की शिलकुमारी पाइजा, योगमाया पाइजा, अन्नपूर्ण 8 का सबिन गर्बुजा, मालिका 3 का चिरन पुन, देवबहादुर पुन र अन्नपूर्ण 5 की जेनी पूर्जाको शव भेटिएको छ। विस्थापित बारे विवरण संकलनका लागि सुरक्षा निकाय र स्थानीय तहलाई परिचालन गरिएको उहाँको भनाई छ। सदरमुकाम बेनीबाट ग्रामीण क्षेत्र जोड्ने सड़क अवरूद्ध भएको र स्थानीय तहसँग संचार, यातायात र विद्युत सम्पर्क विच्छेद भएकाले विवरण संकलनमा ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयको भनाई छ। प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको कार्यालयले जनाएको छ। पहिरोबाट विस्थापित र जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा आश्रय स्थल बनाएर राखिएको गहिरीले बताउनुभयो। सबैभन्दा बढी पहिरोबाट प्रभावित अन्नपूर्ण 5 पाउद्वारका 78 जनालाई घार र शेखमा अस्थायी शिविर बनाएर राखिएको छ। गहिरीले पहिरोका कारण अवरूद्ध भएको बेनी बागलुङ सड़क आंशिक रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिनुभएको छ। काठमाडौँका सड़कका कुकुर, घरपालुवा जनावर तथा गाई भैंसीमा रेबिज देखिन थालेपछि यस्तो जोखिमलाई गम्भीर रूपमा लिन चिकित्सकहरूले आग्रह गरेका छन्।
1: केही दिन अघि काठमाडौँका 3 जनाले जनावरमा रेबिज पुष्टि भएपछि टेकु अस्पतालमा रेबिज विरूद्धको खोप लगाएका छन्। एकजना युवकले बिरामी सड़क कुकुरलाई उपचारका लागि भेटेरिनरी क्लिनिक लगेकोमा उपचारकै क्रममा कुकुर मरेपछि परीक्षण गर्दा रेबिज पुष्टि भएको थियो। घरपालुवा कुकुरको मृत्यु भएपछि अर्का युवक पनि अस्पताल पुगेका थिए। कुकुरमा श्वास प्रश्वासमा समस्या, आँखा रातो हुने तथा मानिसलाई झम्टिने लक्षण देखिएको थियो। असोज 11 गते पनि गाई मरेपछि एकजना कृषक पशु चिकित्सकको सुझावमा खोप लगाउन टेकु पुगेका थिए। चिकित्सकका अनुसार रेबिज लागेको जनावर अनिवार्य रूपमा बहुला वा आक्रामक देखिनुपर्छ भन्ने छैन। शान्त देखिने जनावरमा समेत संक्रमण हुन सक्छ। काठमाडौँमा रेबिजको वास्तविक जोखिमबारे पर्याप्त अध्ययन र तथ्याङ्क नभए पनि राजधानीमै जनावरमा संक्रमण देखिनुले जोखिमलाई सामान्य रूपमा लिन नसकिने स्वास्थ्यकर्मीको भनाइ छ।
0: कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मा पदमुक्त हुनुभएको छ। शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेसँगै उहाँ प्रदेशसभा सदस्य पदबाट मुक्त हुनुभएको हो। नेपाली कम्युनिष्ट पार्टीले शर्मालाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो। नेकपाको निर्णय विरूद्ध शर्माले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। अदालतका न्यायाधीशद्वया सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शर्माको रिट खारेज गरेको हो। तत्कालीन माओवादी केन्द्र सहितका दलहरूबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी गठन भएपछि शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीमा लाग्नु भएको थियो। त्यसपछि नेकपाले उहाँलाई प्रदेशसभा सदस्य पदबाट हटाउन प्रदेशसभा सचिवालयमा पत्राचार गरेको थियो। नेपाल विद्युत प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्ने भएको छ।
2: आगामी मंगिर 1 गतेदेखि भौतिक काउन्टर बन्द गरेर अनलाइन मार्फत विद्युतीय महसुल भुक्तानी गर्ने गरी आवश्यक व्यवस्था मिलाइने केन्द्र प्रमुख सुरेश कुमार महतोले बताउनु भएको छ। उहाँका अनुसार सरकारको डिजिटल नेपालको अवधारणा र नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष 2083-84 नीति र निर्देशन अनुसार ग्राहक सेवालाई प्रभावकारी बनाएर 24 घण्टा अनलाइन भुक्तानीको व्यवस्था मिलाइनेछ। हाल 42% ग्राहकले अनलाइन मार्फत भुक्तानी गर्न थालेका छन्। भौतिक रूपमा उपस्थित भएर महसुल बुझाउँदा रकम भन्दा बढी समय र आवाजावतमा खर्च हुने भएकाले प्रविधियुक्त प्रणालीलाई अनिवार्य गरिएको प्रमुख महत्वको भनाइ छ। विद्युत प्राधिकरणको एप वा अन्य डिजिटल भुक्तानी सेवा प्रदायक मोबाइल ब्याङ्किङ एप मार्फत विद्युत महसुल तिर्न भनिएको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: is Gorkha Radio. Gorkha Radio.
1: नमस्ते मझेरी कार्यक्रम सुरु भयो आदरणीय श्रोता बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको स्टुडियोबाट प्रत्यक्ष प्रसारण हुने यो कार्यक्रम प्रत्येक दिन तीन घण्टा प्रत्येक हप्ता सोमबारदेखि शुक्रबारसम्म हुने गर्दछ ब्रुनाईको स्थानीय समय बिहानको 10 बजेदेखि मध्याहको 1 बजेसम्म तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत गरे यो कार्यक्रमलाई लिएर म उपस्थित भएको छु धनराज राय आज हिजो प्रभातकालीन आवाज कार्यक्रममा भेट भयो श्रोता हाम्रो र आज फेरि मझेरी कार्यक्रममा उपस्थित भइसकेको छु र यो हप्ताभरि नै म तपाईँको साथमा सेवामा र अनि निश्चय पनि तपाईँहरूलाई गराउँदछु आज मंगलबारको कार्यक्रम लिएर आएको छु श्रोता सन् 2026 साल सेप्टेम्बर 29 तारिक हो आज तदनुसार असोजको 13 गते विक्रम सम्वत 2083 साल सेप्टेम्बर महिना पनि अब सकिनलाई धेरै बाँकी रहेन श्रोता भोलि 30 तारिक हो सेप्टेम्बर ह्याज 30 डेज भनेर यो मनमा हामीले गुन्ने गर्दथ्यौँ कण्ठ गर्ने गर्दथ्यौँ त्यस्तै अब अरू महिना पनि कति कति दिनको छ भनेर त्यसरी नै हिसाब गरिन्थ्यो अङ्ग्रेजी महिनामा अब यता फेरि नेपाली पात्रो अनुसारको महिनाहरूको चाहिँ मलाई अलिकति कन्फ्युजन नै छ कोही 32 महिना हुन्छ कोही 28 महिना पनि हुन्छ 29 31 भइरहेको हुन्छ त्यही भएर नेपाली महिनाको चाहिँ कण्ठ पार्न सकिएन अथवा आइडिया आएन तपाईँहरूलाई यसो त्यसको आइडिया छ भने यसो पठाउँदै गर्नुहोस् है यसरी चाहिँ नेपाली महिनाहरूको दिनहरू यति दिन हुन्छ उति दिन हुन्छ भनेर तपाईँहरूले लगाउने तरकिब आइडिया छन् भने चाहिँ पठाउँदै गर्नुहोस् कार्यक्रम सुरु गर्यौँ हामीले करण परियार र गङ्गा सोनमले गाउनु भएको म भन्छु एउटा कुरा होइन धेरै कुरा भनेको हामीले सुन्यौँ त्योभन्दा अगाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा ताजा समाचार सुन्नुभयो मिश्रित खालका समाचारहरू विभिन्न किसिमका समाचारहरू विशेष गरेर यो गत केही दिन अगाडिदेखि भारी वर्षात भएको थियो नेपालमा र त्यसले के कति क्षति विच्छेद गर्यो धनको क्षति त गर्यो जनको पनि गर्यो 21 जना को ज्यान लियो कति हराइरहेका छन् कति घाइते भएका छन् ती सबै डिटेल तपाईँहरूले प्राप्त गर्नुभयो तपाईँहरूकोतिर यदि सुन्दै हुनुहुन्छ भने के कसो छ यसो मौका मिल्यो भने हामीलाई पनि ताजा अपडेट दिन सक्नुहुनेछ र विभिन्न माध्यमबाट तपाईँहरूले चाहिँ हामीलाई सम्पर्क गरेर भन्न सक्नुहुनेछ फोन गर्न सक्नुहुनेछ वाट्सएप गर्न पनि सक्नुहुन्छ इमेल मार्फत लेखेर पठाउन सक्नुहुन्छ होइन भने फेसबुक मेसेन्जर मार्फत पनि पठाउन सक्नुहुनेछ हजुर आज विश्व मुटु दिवस परेको रहेछ श्रोता अब मुटु के हो हामी सबैलाई थाहा छ एउटा सानो यो पम्प जस्तो अङ्ग हाम्रो छातीमा जन्मेदेखि मरणसम्म चाहिँ यो हाम्रो शरीरलाई रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ गल्दैन थाक्दैन अनि अर्को रोचक कुरा चाहिँ के रहेछ भने श्रोता नसर्ने रोगहरूको कुरा गर्दा हरेक वर्ष करिब यो संसारको कुरा हो नेपाल अथवा ब्रुनाईको मात्र होइन करिब करिब 2 करोड मान्छेहरू हृदयघात अनि हृदय सम्बन्धी रोग अनि समस्याहरूका कारणले मरिरहेको तथ्याङ्क चाहिँ सार्वजनिक हुने गरेका छन् यसै कारणले पनि हृदय रोगलाई नम्बर 1 हत्याराको रूपमा लिने गरिएको रहेछ ल श्रोता आज आफ्नो मुटुलाई छामौँ अनि विचार गरौँ तपाईँले छाम्नुहोस् म पनि छामौँला कतिको मुटु मैत्री जीवनशैली हामीले अपनाइरहेका छौँ र आफू त भयो भयो हाम्रो परिवार अनि समुदायका सदस्यको मुटु पनि स्वस्थ बनाउन हाम्रो तपाईँको कति जिम्मेवार भएर लागि परेका छौँ भन्ने कुरा मनन गरौँ भन्न चाहे र विश्व मुटु दिवसको तपाईँहरूलाई हार्दिक शुभकामना हजुर हामी केही चियो चर्च अवश्य नै गर्नेछौँ गीत सुन्न भने छोड्नु हुँदैन श्रोता आयुष मगरलाई सुन्न जाउँ कान्छीमा

हजुर साइनो गास्नु पर्यो. आयुष मगरले गाउनु भएको गीत सुन्यो श्रोता. अब मौसमको चर्चा गरौँ छोटकरीमा. ब्रुनाईमा अहिले बिहानको 10:16:17 जाने आँटेको छ श्रोता. सेरियामा 24 डिग्री सेल्सियस तापक्रम रहेको छ अहिले भने 31 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ. सेरिया आज घमाइलो छ, रमाइलो छ, मन्द गतिमा हावा चलिरहेको छ. 31 डिग्री सेल्सियस भए पनि त्यति धेरै गर्मी भएको महसुस चाहिँ भएको छैन. म यसो अहिले अहिले त म के अरे इको फ्रेन्डली हुने भएको छु नि श्रोता. साइकलमा आउने जाने गर्न थालेको छु मैले. 3 हप्ता 4 हप्तै भयो, 1 महिना भयो पानी नपरेको मौका छोपेर गाडीलाई केही दुःख दिनु शास्ति लिनु भनेर साइक्लिङ गरेर आउने गरेको छु. फेरि हाम्रो यता हाम्रो मैता दाई हुनुहुन्छ यहाँ हाम्रो टेक्निसियन दाई, उहाँ त हिँडेर आउनुहुन्छ जानुहुन्छ. पानी परे पनि उहाँले हिँड्न भने छोड्नुहुन्न. हामी दुईजनाले इको फ्रेन्डली व्यवहार गरिरहेका छौँ ब्रुनाईमा. नेपालमा बिहानको 8:02 गयो श्रोता र 17 डिग्री सेल्सियस तापक्रम रहेको छ. काठमाडौँ उपत्यकाको 28 डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको छ आजका लागि. काठमाडौँमा अहिले भारी बर्सात भइरहेको भनेर सङ्केतहरू दिइएका छन् र मन्द गतिको हावा चलिरहेको छ. त्यसका साथमा तपाईँहरूको सुन्दै हुनुहुन्छ भने के कसो छ, भारी बर्सात भएको छ छैन, कति डुबान पर्यो अथवा केही कति नोक्सान गर्यो क्षति गर्यो, यसो सुन्नु भएको छ भने पठाउनुहोस्. नेपालको अब अघि समाचारतिर सुनिहाल्यौँ हामीले ओभरअल समाचार त, तर रिजन स्पेसिफिक ठाउँ स्पेसिफिक समाचारहरू तपाईँ पठाउन चाहनुहुन्छ भने प्लिज तपाईँले पठाउँदै गर्नुहोला. बेलायतमा बिहानको 3:18 गयो, 16 डिग्री सेल्सियस लन्डनको तापक्रम रहेको छ र अहिले लन्डनको आकाश हल्का बादलले छेकिएको अवस्थामा छ. मन्द गतिमा हावा चलिरहेको छ भने 19 डिग्री सेल्सियस आजको न्यूनतम तापक्रम मापन गरिएको छ लन्डनका लागि. 26 डिग्री सेल्सियस अधिकतम तापक्रम र आज दिनभरि जसो नै तपाईँहरूको लन्डनको आकाश चाहिँ यो के भन्छ घमाइला अन्तरालहरूले भरिएका पाउनुहुनेछ. मन्द गतिको हावा चलेको महसुस गर्नुहुनेछ. ओभरअल लन्डनवासी श्रोताको दिन रमाइलो अनि घमाइलो नै हुनेछ यतिको. हजुर, 3 ठाउँका मौसमको चर्चा गऱ्यौँ हामीले. तपाईँले तपाईँको आफ्नो क्षेत्रको ठाउँको, तपाईँले काम गर्ने ठाउँको, तपाईँको घर वरिपरिको मौसमको जानकारी यसो पठाउन जानुहुन्छ भने अवश्य नै गर्न सक्नुहुन्छ, पठाउँदै गर्नुहोस्. हामी भने एउटा गीत सुन्न जाउँ. भूपु पाण्डेको पालो परेको रहेछ. हेलो हेलो भन्दै हुनुहुन्छ, केलाई कसलाई हेलो भन्दै हुनुहुन्छ, सुन्न जाउँ.

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

मन के चरी उडी उडी बादल छौ भन्छ शर्मिला बर्देवानी साथीहरूले गाउनु भएको मिठो गीत सुनेर कार्यक्रममा अगाडि बढिरहेका छौँ। श्रोता ब्रुनाईमा अहिले बिहानको 10:30 बजेको छ। मझेरी कार्यक्रमको साप्ताहिक प्रश्नोत्तरको दोस्रो हप्ताको प्रश्न, यो हप्ताको प्रश्न भनौँ न श्रोता, हिजोदेखि सुरु भएको छ। वृन्दा बहिनीले हिजो प्रश्न राख्नुभएको तपाईँहरूले सुन्नु पनि भयो र उत्तरहरू निकै हिजो धेरै प्राप्त भएका छन् र यो हप्ता, यो प्रश्न यो हप्ताभरि नै जारी रहनेछ। शुक्रबारको मझेरी कार्यक्रमको तेस्रो घन्टाको अन्तिम अन्तिममा हामीले छिनोफानो गर्ने गरेका छौँ र यसपालि पनि हामीलाई 30 ब्रुनाई डलरको सेउसेउ सेरिया प्लाजाको सेकेन्ड फ्लोरमा रहेको सेउसेउ स्टोरले चाहिँ भाउचर दिएको छ र हामी धन्यवाद पनि भनौँ, अग्रिम धन्यवाद उहाँहरूलाई र तपाईँहरूको लागि हुनसक्छ यो ब्रुनाईका श्रोता। अब पुरस्कारका राशि के अरे प्रकृतिले गर्दाखेरि ब्रुनाई बाहिरका श्रोताका लागि भने अब लकी ड्रमा नाम हाल्न हामी असमर्थ रहनेछौँ, तर उत्तरहरू अवश्य पठाउन सक्नुहुन्छ। उत्तर पठाउनुहोस्, मिल्यो मिलेन हामी पछि तपाईँहरूलाई जानकारी गराइ नै हाल्नेछौँ। अब राखौँ मेरो प्रश्न, मेरो उत्तर तपाईँको यो साताको प्रश्न। सजिलो प्रश्न छ श्रोता, यो धेरै टाउको दुखाइराख्नुपर्ने, दिमाग खियाइराख्नुपर्ने प्रश्न छैन। सौर्यमण्डलमा भएका 9 ग्रहबाट यम ग्रहलाई हटाएर 8 वटा मात्रै ग्रह हुने निर्णय कसले र कहिले गरेको हो? यति प्रश्नको उत्तर दिनुहोस्। मिलेको खण्डमा तपाईँको नाम लकी ड्रका लागि तयार हुन्छ र शुक्रबार हामी लकी ड्र गर्ने पटमा हालिनै हाल्छौँ। उत्तरहरू पठाउँदै गर्नुहोस्। हुन त अब फेरि अब हामी हिन्दू धर्म मान्नेहरूले त अझै पनि 9 ग्रहलाई पूजा गर्ने गरि नै राखेका छौँ, 8 वटालाई मात्रै पूजा गर्दैनौँ, तर विज्ञानले अहिले चाहिँ 8 वटा ग्रह मात्रै मानेको छ र यो निर्णय कसले गर्यो र कहिले गरेको? यति प्रश्नको उत्तर पठाउनुहोस्। के था तपाईँ भाग्यशाली विजेता बन्न सक्नुहुन्छ यो हप्ताको प्रश्न, मेरो उत्तर तपाईँको कार्यक्रममा। अब एउटा गीत सुनौ अनि त्यस पछाडि फेरि केही चिज चर्चा गरौँला। द इन अनफेमस, इनफेमस होइन रहेछ, अनफेमस ब्रदर्सको आउने साल।

चिन्ता नगर, आउने छु आउने साल तिमीलाई लिन जति टाढै भए पनि। उहाँहरू हुनुहुन्थ्यो द अनफेमस ब्रदर्स। यसो उहाँहरूको प्रोफाइल हेरेको, उहाँहरू सिक्किमे ब्यान्ड जस्तो लाग्यो, म्युजिक ब्यान्डहरू, र निकै एक्टिभ हुनुहुँदो रहेछ। उहाँले गीतहरू पनि धेरै म्युजिक भिडियो गीतहरू निकाल्नु भएको रहेछ, 188 भन्ने देखायो। तपाईँहरू यो ब्यान्डको बारेमा के कति योभन्दा धेरै जानकारी छ, तपाईँहरूलाई केही छ भने पठाउनुहोस् है। मलाई चाहिँ त्यति थाहा भएन, यो सोसियल मिडियामा जे जति देखेँ त्यति भनेको छु। योभन्दा बढी जानकारी तपाईँहरूलाई छ भने कोही अथवा यो ब्यान्डसँग के अरे लिङ्क राख्नुभएको छ भने अथवा भेट्नुभएको छ भने यसो लेखी पठाउनुहोस् है त। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरूको लागि अहिले सञ्चालन भइरहेको छ मुमोङ पुल इन्डक्सन र न्यू एन्ट्री एक्सेस सिस्टम। अघि 10 बजेदेखि सुरु भएको छ, अझै पनि अलिकति समय बाँकी छ, झन्डै 23 मिनट जति बाँकी छ। बिर्सिनु भएको छ भने त्यतातिर द्रुत गतिमा प्रस्थान गरिहाल्नुहोस्। 10 बजेदेखि 11 बजेसम्म, अब अलिक ढिलो पुग्नुभयो भने ठ्याक्कै 11 बजे नै त नसकिएला। तपाईँहरू पुगेपछि उहाँहरूले त्यो दुःख सुख तपाईँहरूलाई त्यो इन्डक्सन गराउनु हुने नै छ, र यो इन्डक्सन नगरिकन भने तपाईँहरूले त्यो मुमोङको स्प्ल्यास पुल अथवा अन्य फेसिलिटिजहरू चाहिँ चलाउन असमर्थ हुनुहुनेछ। यो इन्डक्सन गरेपछि मात्रै भित्र पस्ने कोडहरू तपाईँलाई दिइनेछ, होइन भने तपाईँ चाहिँ ट्याग अलङ अन्य इन्डक्टेड मान्छे साथीभाइहरूसँग चाहिँ पछि लागेर जानुपर्नेछ तपाईँले इन्डक्सन गर्नुभएको छैन भने। हजुर, यो छोटो जानकारी पछाडि पागल पागल वाङदेन शेर्पा, सुशान्त घिमिरे अनि मेलिना राईले गाउनुभएको गीत सुन्नतर्फ लागौँ।

0: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युके को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटीएल को हिस्सा बनेर युके को सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bfvs
1: गोरखा रेडियो

उसैको यादमा झस्किएर दुख्छ। लाक्पा शेर्पाले गाउनुभएको यो पुरानो गीत सुन्यो श्रोता, कति मिठो गीत छ, कति मिठा मिठा शब्दहरू छन्, अलि भावुक चाहिँ रहेको छ गीत। तपाईँले कहिले सोच्नुभएको छ श्रोता, हामीले फ्याँकेको एउटा प्लेट, एक प्लेट खाना कसैको के भन्छ भोक मेटाउन सक्थ्यो होला भनेर? विश्वभर उत्पादन हुने खाद्यान्नको ठूलो हिस्सा चाहिँ मानिसको पेटसम्म पुग्न अघि नै हराउँछ वा खेर जान्छ, यो धेरै यो स्ट्याटिस्टिक्सहरूले देखाइरहेका छन्। र कहिलेकाहीँ हामीले पनि यसो देख्छौँ, हामीले रेस्टुरेन्ट परिवारसँग साथीभाइहरूसँग जाँदाखेरि सबै खाना खाइसक्दैनौँ र हामीले प्लेटमै छोडेर हिँड्छौँ र त्यो प्लेट उठाएर लगेर आखिर जाने ढ्वाङमा बिनमा नै हो। र यही समस्याप्रति ध्यान आकर्षण गराउन हरेक वर्ष आजका दिन सेप्टेम्बर 29 दिन इन्टरनेसनल डे अफ अवेरनेस अफ फुड लस एन्ड वेस्ट मनाइँदो रहेछ श्रोता, अन्तर्राष्ट्रिय खाद्य नोक्सानी तथा खेर जानेबारे सचेतना दिवस मानिने गरिँदो रहेछ। र यो संयुक्त राष्ट्रसङ्घले सन् 2019 मनाउन थालेको घोषणा गरेर यसको मुख्य उद्देश्य भनेको खाद्य चाहिँ फुड वेस्ट चाहिँ नजाने भनेर अलि सचेतना गर्ने, अनि यो खाद्य सुरक्षा, वातावरण संरक्षण र दिगो विकासलाई प्रवर्धन गर्ने उद्देश्यसहित घोषणा भएको रहेछ। विश्वभर उपभोक्तासम्म पुगेको झन्नै 19% भनेको त निकै धेरै हो श्रोता, खाना चाहिँ खेर जाने गरेको रहेछ, जबकि करोडौँ मानिसहरू अझै भोकसँग सङ्घर्ष गरिरहेका छन्। खेर गएको खानाले केवल पैसा मात्र होइन, पानी, ऊर्जा, जमिन र अन्य प्राकृतिक स्रोत समेत खेर जाने गरेको छ। र हाम्रो सानो

भयो भने त्यसलाई छुट्याएर राख्न पनि सजिलो हुन्छ। अब खाना केवल वस्तु होइन, श्रम, समय र प्रकृतिको अमूल्य उपहार हो भनेर चाहिँ हामीले बुझ्न पर्छ। यो दिवसले हामीलाई त्यही सम्झाउने कोसिस पनि गरेको छ।

सुनिता कार्कीको मन उडेर सिरिरी उडेर डाँडा पारी फिरिरिरी गर्दै पुग्यो भन्ने गीत सुन्यो श्रोता। बिएबिएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। ब्रुनाईको प्रत्यक्ष प्रसारण हो कार्यक्रम। मझेरीको पहिलो घण्टामा हुनुहुन्छ म धनराज राईको साथमा। र अब हामी मझेरीको अन्तिम अन्तिम चरणमा नै आइपुगिसकेका छौँ। पहिलो घण्टाको बसाइ है श्रोता, फेरि मझेरी सकेछ भनी नहाल्नु होला। ब्रुनाईका श्रोताले तपाईँले विभिन्न माध्यमबाट सुन्ने गर्नुहुन्छ। 89.5 मेगाज एफएम ट्युन गरेर पनि सुन्नुहुन्छ यता सेरिया वरिपरि, केबी वरिपरि भने उता तुतोङतिर 92 मेगाहर्ज एफएममा सुन्ने गर्नुहुन्छ। र अन्य श्रोताले विभिन्न माध्यमबाट सुन्ने गर्नुहुन्छ। हामी यसरी जोडिएका छौँ श्रोता। अब हामी कार्यक्रमको बसाइको पहिलो घण्टाको अन्तमा आइपुगेका छौँ र अब जाँदा जाँदै एउटा मिठो पूर्वेली भाकाको गीत सुन्दै सुन्दै कार्यक्रमलाई बिदाई गर्छौँ। खगेन्द्र याक्सो र सुनिता सुब्बाले गाउनुभएको छ यो गीतलाई, चुङ्वा दोभाना। यो गीत पछाडि समाचार सुन्नुहुनेछ र त्यस पछाडि हामी भेट्नेछौँ दोस्रो घन्टामा। इन्जोय गर्नुहोला र बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

0: સ્માર્ટ સ્પીકર માં બંધ હોસ
1: પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
2: बाढी पहिरोमा परेर बागलुङमा मृत्युहुनेको संख्या 12 पुगेको छ। एकजना अझै बेपत्ता छन्। ताराखोला 5 सिपमा पहिरोले घर परिदा दिलबहादुर पुन र उहाँकी सासु म्याग्दी मालिका दुईकी 79 वर्षीय नरमाया रोकाको मृत्यु भएको बागलुङका एसपी फडेन्द्र प्रसाईले जानकारी दिनुभएको छ। पहिरोमा पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको पनि प्रहरीले जनाएको छ। शनिबार ताराखोलामा एकजना, आइतबार तमान खोलामा चारजनाको मृत्यु, एकजना बेपत्ता र निसी खोला गाउँपालिकामा 5 जनाको मृत्यु भएको थियो। अविरल वर्षा र बाढीपछिको पहिरोका कारण म्याग्दीमा 6 जनाको मृत्यु भएको छ। 3 जना बेपत्ता छन्। 200 परिवार विस्थापित भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभएको छ। पहिरोमा बेपत्ता भएकी बेनी 3 छेपारेकी कुमारी ओलिबेक, अन्नपूर्ण 8 काफल डाँडाका मनोज गर्बुजा र अन्नपूर्ण 5 का 75 वर्षीय ओम बहादुर तेलेजाको खोजी भइरहेको छ। अन्नपूर्ण 3 की सिलकुमारी पाइजा, योगमाया पाइजा, अन्नपूर्ण 8 का सबिन गर्बुजा, मालिका 3 का चिरणपुन देव बहादुर पुन र अन्नपूर्ण 5 की जेनी पूर्जाको शव भेटिएको छ। सदरमुकाम बेनीबाट ग्रामीण क्षेत्र जोड्ने सड़क अवरुद्ध बनेको र स्थानीय तहसँग संचार, यातायात र विद्युत सम्पर्क विच्छेद भएकाले विवरण संकलनमा ढिलाइ भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गएको वैशाख यता मुलुकभर भएका विपदका घटनामा 312 जनाको मृत्यु भएको तथ्याङ्क आएको छ। यो तथ्याङ्कमा भोटे कोशी बाढीको घटना जोडिएको छैन। विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार हालसम्म बाढी पहिरो, आगलागी, चट्याङ, हावाहुरी, सर्पदंश लगायतका 6300 घटना हुँदा 312 जनाको मृत्यु भएको हो। यो अवधिमा 8 जना बेपत्ता र 2600 जना घाइते भएको पनि प्राधिकरणले जानकारी दिएको छ। विपदका घटनाबाट मुलुकभर 7570 परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। यो अवधिमा सर्पले झण्डै 1500 जनालाई टोकेको छ। सर्पदंशबाट 88 जनाको मृत्यु भएको छ। वैशाख 1 देखि असोज 11 सम्म पहिरोका 1354 घटना हुँदा 49 जनाको मृत्यु, 1 बेपत्ता र 62 जना घाइते भएका छन्। पहिरोबाट 1190 परिवार प्रभावित भएका छन्। आगलागीका 1300 घटना हुँदा 25 जनाको मृत्यु, 186 घाइते र 1400 परिवार प्रभावित भएका छन्। त्यस्तै हावाहुरीका करिब 500 घटनामा 14 जनाको मृत्यु, 30 जना घाइते र 1400 परिवार प्रभावित भएका छन्। भोटेकोशी बाहेकका अरू बाढीमा 200 भोटेकोशी बाहेकका अरू बाढीका 251 घटनामा 30 जनाको मृत्यु, 7 जना बेपत्ता र 21 जना घाइते भएका छन्। त्यस्तै चट्याङका 200 घटनामा 24 जनाको मृत्यु र 181 जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ। बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले रक्षा बजेटमा थप रकम विनियोजन गर्ने वाचा गर्नुभएको छ। प्रधानमन्त्री बनेपछि पहिलोपटक पार्टी सम्मेलनलाई सम्बोधन गर्नुअघि बर्नहमले रक्षा बजेट बढाउने प्रतिबद्धता जनाउनु भएको हो। रक्षा मन्त्री वेस स्ट्रिटिङले लिभरपुलमा जाली पार्टी सम्मेलनलाई सम्बोधन गर्दै युद्धको खतरा बढ्दै गएको चेतावनी सहित रक्षा क्षेत्रमा थप खर्च गर्नुपर्ने जिकिर गर्नुभएको छ।
3: At no point in my lifetime has the threat of war loomed as large as it does today. Our adversaries are more dangerous across more domains and they're on our doorstep. To prevent the worst, we must prepare for it and meet this moment with action and with strength.
4: The Defence Secretary, Wes Streeting, highlighted just how volatile things are right now.
3: We are living in a new age of insecurity. It is not yet clear whether freedom or tyranny will define the 21st century. War has returned to Europe. Old alliances are being tested. Warfare is as tough, as bloody, and as deadly as it has ever been. But it is also being transformed by drones, by data, and by digital networks in a way that would have been unrecognizable even when the war in Ukraine began. The conclusion is simple. We need to step up. We need to spend more.
4: But the path to spending the NATO target of 3.5% of GDP on defence spending by 2035 has moved further away. The Chancellor and former Defence Secretary John Healey, who quit over not enough being spent, is expected to outline plans next year rather than in the budget next month. Whenever the Chancellor does announce the path to spending 3.5%, in the meantime, it's clear the pressure on just how well the UK could transition to conflict is continuing to build.
2: जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

पूर्वको होस या पश्चिमको होस, राम्रो व्यवहार भएको, राम्रो अनुहार परेको, यस्तै यस्तै गीत हामीले सुन्यो श्रोता टङ्क बुढा थोकी अनि संगीता तिमिल सिन्हाको आवाजमा। र यो गीत सँगसँगै हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टा सुरु भयो। श्रोता म धनराज राई छु तपाईँको साथमा। आज मङ्गलबारको कार्यक्रम सञ्चालन भइरहेको छ। श्रोता ब्रुनेको स्टुडियोबाट प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ। सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत छ। हजुर, तपाईँहरू पनि यस्तै यस्तै किसिमका अथवा अन्य कुनै पनि किसिमका गीत सङ्गीतहरू सुन्न सुनाउन आफ्ना अभिरुचिमा नै भए पनि सुन्न अथवा कसैका लागि सुनाइदिन चाहनुहुन्छ, तपाईँको मनमा भएका कुराहरू कसैका लागि पोख्न चाहनुहुन्छ भने हामीलाई माध्यमका रूपमा प्रयोग गर्न सक्नुहुन्छ। स्टुडियोमा फोन गर्न सक्नुहुन्छ 3224167 अथवा 3220098। ब्रुनाईका श्रोतालाई त कन्ट्री कोड जरुरी भएन, ब्रुनाई बाहिरबाट कल गर्न चाहनुहुन्छ भने 00673 डायल गर्न नभुल्नुहोला। मिलिटरी एक्सटेन्सनको पहुँच हुने श्रोताले 94193-3284 डायल गर्नुहोला र वाट्सएप मार्फत पनि तपाईँले अवश्य नै गर्न सक्नुहुनेछ सम्पर्क हामीसँग। 00673 हाल्नु नै पर्यो, 8644931 वाट्सएप मेसेजहरू भोइस मेसेज पनि पठाउन सक्नुहुन्छ। इमेल मार्फत bfbsgorkha@bfbs.com लेखेर पठाउनुहोला अनि फेसबुक मेसेन्जरको लागि नयाँ हुनुहुन्छ भने बिएफबिएस गोर्खा खोज गर्नुपर्ने हुन्छ फेसबुक पेजमा, र निलो गोलो घेराभित्र खुकुरी क्रस भएको चिन्ह अङ्कित लोगो छ हाम्रो बिएफबिएस गोर्खाको, त्यो पेज भेटाउनु भएपछि त्यसलाई लाइक गर्नुहोस् अनि त्यस पछाडि त के चाहियो मेसेन्जरबाट हामी सम्पर्कमा आइहाल्न सक्ने वातावरण सृजना हुन्छ। हजुर, अब तपाईँहरू कुन माध्यमबाट चाहिँ सम्पर्क गरौँ भनेर सोच्दै गर्नुहुँदाखेरि म एउटा गीत सुनाउँछु, ओम प्रकाश कोइरालाको पालो परेछ त्यो केसमा भन्ने गीत, त्यो सुन्नतर्फ लाग्छौँ हामी।

ओम प्रकाश कोइरालाले लेखेको आउनुभयो यो गीतलाई त्यो केसमा. ब्रिज फोर्सेस ब्रुनाइका श्रोता, साफा किड्स ड्रइङ कम्पिटिसनका बारेमा तपाईँहरूले गत हप्तादेखि सुनि नै राख्नु भएको छ. अब डेडलाइन नजिक नजिक आउँदैछ है श्रोता. बिहिबार 1 अक्टोबर हो र यो चाहिँ खास यो साफाले ब्रिटिस फोर्सेस ब्रुनाइको क्यालेन्डर सन् 2027 लागि निकाल्ने कोसिस गरिरहेको छ. आवर बिएफबी कम्युनिटी थिम दिएर र यसको मुख पृष्ठमा पहिलो पन्नामा चाहिँ के आयोजना योजना बनाइएको रहेछ भने नानी केटाकेटीहरूले ड्र गरेको एउटा कम्पिटिसन मार्फत सेलेक्ट हुन्छ एउटा आर्ट क्राफ्ट ड्रइङ जेसुकै भनौँ हामी र त्यो चाहिँ सेलेक्ट भएको उत्कृष्ट आर्ट क्राफ्ट ड्रइङहरू चाहिँ मध्येबाट एउटा चाहिँ फ्रन्ट पेजमा त्यो क्यालेन्डरको मुख पृष्ठमा छापिने भएको छ र तपाईँहरूले चाहिँ यो सबै आफ्ना छोराछोरी नातिदारका छोराछोरी साथीभाइका छोराछोरीहरूलाई चाहिँ यसो हौसला दिनुहोला र एफओ ल्यान्डस्केपमा हुनुपर्नेछ आर्टवर्क र 30 सेप्टेम्बर भित्रमा चाहिँ बुझाइसक्नु पर्नेछ. डेडलाइन तोकिएको छ र यो चाहिँ तपाईँले हाइभको अफिसहरूमा बुझाउन सक्नुहुन्छ. हाइभको अफिसहरू 2 रहेका छन्. मुमङको अफिसमा बुझाउन पनि सक्नुहुन्छ, होइन भने चिटच्याट कम्युनिटी सेन्टरमा रहेको हाइभको अफिसमा बुझाउनु भए पनि हुन्छ. हजुर, एक अक्टोबर तोकिएको छ, फैसला चाहिँ त्यो दिन हुने रहेछ र 30 सेप्टेम्बरका दिन चाहिँ डेडलाइन तोकिएको छ. यो जानकारी पछाडि फेरि गीत सङ्गीततर्फ नै हाम्रो ध्यान मोडौँ. रोहित थापा मगरले गाउनुभएको छ प्रियसी, यो गीत सुन्न जाउँ.

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS कोलकाता रेडियो हो।

हजुर, के गर्ने दोधारमा परेको गीत हामीले सुन्यौं सिमरन परियारको आवाजमा। तपाईँ हामी व्यस्त हुन्छौँ कहिलेकाहीँ, कहिलेकाहीँ आफ्नो इमेल खोल्न पनि भ्याइरहेका हुँदैनौँ र इमेलहरू आउने क्रम जारी नै रहन्छ। एक दिन हेरेन भने कतिवटा आइपुग्छन्, अब त्यो फेरि काम अनुसार हुन्छ। कसैको चाहिँ सयौँका रूपमा आउँछन् भने कसैको पाँच दसवटाका आधारमा आउने गर्दछन्। त्यसै बेला एउटा एआई सहायकले तपाईँको तर्फबाट इन योर स्टेट भन्छ नि, काम गरिरहेको छ कतै, यदि छ भने तपाईँ चाहिँ अब अहिलेको टेक्नोलोजी पछ्याइराख्नु भएको रहेछ भन्ने कुरा हामीले बुझ्न सक्छौँ। श्रोता, ओपन एआईले ओ नामको नयाँ अलवेज अन रहने यो च्याट जिपिटी सहायक परीक्षण गरिरहेको खबरहरू सार्वजनिक भएका छन्। के रहेछ छोटो बुझिहालौँ। यो नयाँ सुविधाको उल्लेख केही समयका लागि च्याट जिपिटी प्रोका फाइदाहरूको सूचीमा देखिएको थियो। च्याट जिपिटी प्रो फेरि अब सबैले चलाइँदैन, हाम्रै सहकर्मी बहिनी बिना गुरुङले चलाउनु हुन्थ्यो, त्यो पनि अहिले उहाँले स्टप गरे विभिन्न कारणहरू भन्दै हुनुहुन्थ्यो। सायद अब सबै युटिलाइज नभएर पैसा खेर गए जस्तो लाग्यो होला, र के अरे यो सब्सक्रिप्सन फेरि रिन्यु गर्नुभयो पो कि बहिनी, सुनिराख्नु भएको छ भने छुट्टीमा हुनुहुन्छ, यसो यसको फाइदा राम्रै छ भन्नुहोस् है हामीलाई पनि। र त्यहाँ चाहिँ ओ योर अलवेज अन असिस्टेन्ट भनेर उल्लेख गरिएको थियो त्यो फाइदाहरूको सूचीमा। अनि यसमा रोचक कुरा चाहिँ के रहेछ भने प्रणालीमा इमेल सम्बन्धी सङ्केत पनि भेटिएको छ, जसले भविष्यमा यो एआईले इमेलसँग सम्बन्धित काम समेत गर्न सक्ने सम्भावना देखिएको छ। त्यसको मतलब अब तपाईँ घरमा हुनुहुन्छ, अफिसको ल्यापटप अथवा ट्याब्लेटहरू छैन भने तपाईँको सम्भावना चाहिँ के भयो भने तपाईँको इमेलको रेस्पोन्डहरू, रिड गरेको नोटिफिकेसनहरू चाहिँ अब एआईले नै दिने भयो। तर अहिलेसम्म ओपन एआईले ओको बारेमा आधिकारिक रूपमा पुष्टि भने गरेको छैन। अब हुन त यो सिक्रेट राख्नुपर्ने हुनसक्छ, एकैचोटि ब्याङ ठुलो धमाकासहित आउने प्लानमा हो कि के हो, तर भविष्यमा हामीले इमेल लेख्ने, जवाफ दिने र दैनिक यो डिजिटल काम गर्ने जिम्मा पनि एआईले दिने हो त भन्ने प्रश्न पनि यसको यो सतही रूपमा चाहिँ आएको छ। अब आज थप जानकारी, सेप्टेम्बर 29 आजका दिनमा हुने एआई ओपन एआई डेभ डे 26 आउने अपेक्षा गरिएको छ। अब हामीले कार्यक्रम चलाइन्जेलभित्रमा यसको अपडेट आयो भने म तपाईँलाई यसमा थप जानकारी अवश्य नै दिनेछु। आज नै रहेछ यो ओपन एआई डेभलपिङ डे 2026। म पछ्याउँदै गर्छु, अनि के अपडेट आउँछ यसबारेमा तपाईँलाई सेयर गर्छु, अथवा मभन्दा अगाडि तपाईँले पाउनुभयो भने त्यो पनि हामीलाई भन्नुहोस्, ताकि सजिलो होस् मैले तपाईँ मार्फत प्राप्त गरेका समाचारहरू अन्य श्रोतालाई पनि सुनाउन सक्नेछु, र आभारी प्रकट गरिहाल्छु अग्रिम। करण भट्टलाई सुन्न जाउँ र एकैछिनमा अर्को समाचार, यो स्वास्थ्य प्रविधि सम्बन्धी समाचार छोटो छ, त्यो पनि म तपाईँलाई सुनाउँछु। महारानी सुन्न जाउँ करण भट्टको आवाजमा।

हजुर, करण भट्टले महारानी गाउनुभयो। स्वास्थ्य प्रविधि कम्पनी XR हेल्थले टेली हेल्थ सेवामा नयाँ आयाम थप्दै अगमेन्टेड रियालिटी यो AR चस्मा सार्वजनिक गरेको रहेछ। श्रोता, यो सम्बन्धी थप जानकारी अब एकैछिन है त। यो प्रविधिको प्रयोगले अब बिरामीले आफ्नो वास्तविक वातावरणमै रहँदा चिकित्सकसँग प्रत्यक्ष रूपमा अनलाइन परामर्श लिन सक्ने भएका छन्। चिकित्सकले बिरामीले देखिरहेको दृश्य हेर्न, उनीहरूको गतिविधि बुझ्न र आवश्यक निर्देशन दिन सक्ने भएकाले उपचार अझ प्रभावकारी र अन्तर्क्रियात्मक बन्ने चाहिँ अपेक्षा गरिएको रहेछ। परम्परागत भिडियो कलमा जस्तो स्क्रिनको सीमितता नभई यो प्रणालीले बिरामीको वास्तविक परिवेशमै आधारित उपचार र मार्गदर्शन गर्न सम्भव बनाउँछ। यो प्रविधि विशेष गरी रिहेबिलिटेसन, फिजिकल एन्ड अकुपेसनल थेरापी, मेन्टल हेल्थ, गाइडेड एक्सर्साइज र रिमोट पेसेन्ट सपोर्ट जस्ता क्षेत्रमा चाहिँ उपयोगी हुने बताइएको छ। यससँगै यो टेली हेल्थ सेवा केवल भिडियोमा कुराकानी मा सीमित नरही बिरामीको वास्तविक अनुभवसँग जोडिने नयाँ चरणमा प्रवेश गर्ने विश्वास पनि गरिएको छ। हजुर, टेक्नोलोजीमा इनोभेसन, नवप्रवर्तन कति हुन्छ हुन्छ होइन श्रोता। अब पहिला यो भिडियो कलको प्रविधि नहुँदाखेरि फोनमै पनि सुनेर सोधेर फोन टेली हेल्थ भन्ने हुन्थ्यो। अब त्यस पछाडि भिडियोको प्रविधि आएपछि गुणस्तरमा अलिकति केही यो रिमोट मेडिकल के अरे गाइडेन्समा अलिकति प्रभावकारिता थपियो। अब अगमेन्टेड रियालिटी पनि आइपुगेको छ। अब यो बजारमा हामीले छिटै भेट्न सक्छौँ। तपाईँहरू कतिले त कति स्थानमा त चलाइ पनि सक्नुभयो होला यस्तो सेवा सुविधा। तपाईँहरूको अनुभव यदि चलाउनु भएको छ भने अनुभव के कस्तो रहेको छ यो यसो बताउँदै गर्नुहोस् है त। हजुर, अब एउटा गीत सुन्न जाउँ हामी। अन्जन बाबु र सङ्गीतले गाउनुभएको छ लैजा चरी समाचार। यो गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्छ परदेशी घिमिरे माइलोज्यू। उहाँले केही समय अगाडि हामीलाई सम्पर्क गर्नुभएको थियो र भन्नुहुन्छ, हेलो नमस्ते राई सर भन्नुभएको छ। नमस्ते घिमिरेजी, तपाईँलाई पनि स्वागत छ। सन्चै हुनुहुन्छ नि? हजुर, पक्कै सन्चै छु घिमिरेजी, सोध्नुभएकोमा धन्यवाद र आशा गर्दछु तपाईँ पनि सन्चै हुनुहुन्छ। एज युजुअल आज पनि हजुरको लभली प्रोग्राम मझेरी सुरुदेखि नै सुन्दै 7.4 किलोमिटर जगिङ पुरा गरी अब साउको मेलोको तयारीमा छु है भन्नुभएको छ। अब पक्कै पनि उहाँको दैनिकी हो कुद्ने, कोही बेला अलिक कम कुद्नुहुन्छ, कोही बेला 9 किलोमिटरसम्म पनि कुदेको भनेर लेखी पठाउनु भएको छ कुनै कुनै समयमा। तर उहाँ 6 र 7 चाहिँ प्रायः कुदि नै राख्नुहुन्छ। अब हजुरको समय मिलेमा एउटा गीत भनेर यो गीत अनुरोध गर्नुभएको छ, सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा, ह्याभ अ वन्डरफुल डे अहेड भन्नुभएको छ। पक्कै पनि तपाईँलाई पनि शुभ दिनको कामना गर्दछु। र अघि मैले यो सेप्टेम्बर ह्याज 30 डेज भनेर नेपाल अङ्ग्रेजीमा त दिनहरू यति उति छन् भनेर सजिलो हुन्छ भनेको थिएँ, र उहाँले चाहिँ त्यसमा के नेपाली डेटको लागि थाहा पाउनु त पात्रो नै हेर्नुपर्छ है सर, अरू उपाय त पञ्चाङ्गको पण्डितजीहरूले मात्रै थाहा हुन्छ होला भन्नुभएको छ। पक्कै पनि अब नेपालीमा नै हुन त छ होला, अब तपाईँलाई पनि थाहा नरहेछ, मलाई पनि थाहा छैन, अन्य कसैलाई थाहा छ भने यसरी नै जानकारी दिनुहोस् है श्रोताहरू। नेपालीको पनि केही न केही त उपाय छ होला, यसरी यो महिनामा यति दिन्छ भनेर हामीले सर्टकट भन्छौँ नि, सर्टकट जस्तै यो 30 डेज एज सेप्टेम्बर, अप्रेल, जुन एन्ड नोभेम्बर, अल द रेस्ट have 31 XA February which has 28 days भनेर कन्ट गरिन्थ्यो। त्यो कुरामा कुरा जोड्दाखेरि यस्तो भएको हो। र घिमिरेजीलाई धेरै धेरै धन्यवाद, तपाईँकोमा नि उपाय रहेनछ, पञ्चाङ्गका पण्डितजीहरू अथवा पात्रो नै सही ठान्नुभयो तपाईँले, मेरो पनि सोही नै विचार रहेको छ। अन्य श्रोताको केही फरक उपाय छ कि बताउँदै गर्नुहोस्। हामी भने उहाँको अनुरोधको गीत सुन्न जाउँ, लैजा चरी समाचार, अन्जान बाबु अनि सङ्गीतको आवाजमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

योद्धाको कथा सुन्यो श्रोता, यादहरूले के चाहिँ सतहमा ल्याउँदैछ भन्ने कुरा। हजुर, अघि डेट कसरी सम्झिने भनेर, विशेष गरी यो नेपाली पात्रको मितिहरू कति दिनको कति के छ भनेर सम्झिने भनेर चर्चा गर्दै थियौँ। घिमिरे परदेशी घिमिरे माइलोज्यूले फेरि अर्को उपाय सुझाउनु भएको छ। इङ्ग्लिस डेट त हेर्न अति सजिलो छ नि सर, हातलाई मुठी मुड्की पारेर मुठीको अग्लो भाग 31 र होचो भाग 30 को महिना हुन्छ, मुठी पारेर गर्नु त पनि भन्नुभएको छ। म यसो गर्दै पनि रहेछु, यो तपाईँले भन्नुभएको पढ्दै गर्दाखेरि र यसो अन्दाजलाई हो कि क्या हो जस्तो लाग्दैछ, यो पनि कोसिस गर्नु पर्यो। अन्ली फेब्रुअरी 28 अर 29 को हुन्छ भन्नुभएको छ पक्कै पनि। घिमिरेजीलाई धन्यवाद अर्को उपाय पनि सुझाउनु भएकोमा। र ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरू, तपाईँहरूका लागि मझेरीको साप्ताहिक प्रश्नोत्तर, प्रश्न मेरो उत्तर तपाईँको कार्यक्रम सञ्चालन भइरहेको छ। हप्तैभरि हुन्छ, सोमबारदेखि शुक्रबारसम्म। शुक्रबारको बसाइको तेस्रो घन्टाको अन्तिम क्षणतिर हामी छिनोफाने गर्नेछौँ। र यो हप्ताका लागि राम्रो भाउचर प्राप्त भएको छ, सेउसेउ सेरिया प्लाजाको दोस्रो तलाबाट ब्रुनाई डलर $30 को। र उत्तरहरू पठाउँदै हुनुहुन्छ धेरैजनाले, र सजिलो प्रश्न राखेको छु मैले यो हप्ताका लागि। सौर्यमण्डलमा भएका 9 ग्रहबाट यम ग्रहलाई हटाएर 8 मात्रै ग्रह हुने निर्णय कसले र कहिले गरेको हो भनेर राखेको छु। सजिलो छ, धेरै टाउको दुखाइराख्नु परेन, दिमाग खियाइराख्नु नि परेन। कसले र कहिले मिति पठाउनुहोस् र नाम पठाउनुहोस्, त्यति भए उत्तर मिलिहाल्छ। उत्तर मिलेन भने पनि पिर नगर्नुहोस्, शुक्रबारसम्म जतिपल्ट पठाउनु भए पनि हुन्छ। करेक्ट उत्तर मात्रै हामी लक्की ड्रका लागि नाम हाल्नेछौँ भन्दै अब उत्तर पठाउँदै हुनुहुन्छ। अझै पनि उत्तर मिलेको छैन जस्तो लाग्छ, अथवा हामीले अलि उत्तर मिलेन भनेका छौँ भने उत्तर फेरि टिपाउन सक्नुहुनेछ। जतिपल्ट भए पनि तपाईँले कोसिस गर्न सक्नुहुनेछ। र के थाहा, धेरैपल्ट उत्तर पठाएर अन्तिममा बल्ल बल्ल मिल्यो भने बा तपाईँकै नाम पो आउन सक्छ लक्की ड्रमा। $30 को ब्रुनाई डलरको भाउचर छ सेउसेउको तर्फबाट। सेउसेउ अब हामी गोर्खाली समुदायमा निकै प्रचलित नाम हो, तपाईँले गेस गरिसक्नुभयो। $30 चाहिँ तपाईँको नाममा हुन पनि सक्छ श्रोता, कोसिस जारी राख्नुहोला।

जब कान्छी आतिन्छे यवेश थापा वेग अनि बिजेनले गाउनु भएको जोशीलो गीत छु श्रोता। ब्रिटिस फोर्सेस ब्रुनाईमा डिआइओ ब्रुनाईले केही कामहरू गर्ने भएका छ श्रोता। अब डेटहरू आइसकेका छन् र ती कामहरूमध्येबाट चाहिँ अब यो के भन्छ वाटर टेम्परेचर मोनिटरिङ एन्ड क्लोरिङ टेस्टिङ विशेष गरी हुने भएको छ। उहाँहरूले चाहिँ अब त्यो भिजुअल चेक गर्नुहुन्छ अनि एडजस्टमेन्टहरू गर्नुपर्नेछ भने क्लोरिन लेभल घट बढ भएको अथवा के हो भने उहाँले रेकर्ड गर्नुहुन्छ अनि कता मिलाउनु पर्ने हो त्यो मिलाउनुहुन्छ। र यो चाहिँ अब सुरुवात कहिलेदेखि छ भन्नुहुन्छ भने 5 अक्टोबरदेखि सुरुवात छ र सुरुवाती चरणमा चाहिँ X1 66, 67, 72, 76 अनि 78 घर नम्बरहरूमा चाहिँ सुरुवात हुन्छ र बिहानको 8 बजेदेखि साँझको 5 बजेभित्रमा चाहिँ उहाँहरू घुम्दै आउनुहुन्छ र त्यसै गरी 6 अक्टोबरका दिनमा W1 जो चाहिँ अफिसर्स मेस पर्छ अनि त्यस पछाडि H15 क्वार्टरहरूमा आइपुग्छ। H15 चाहिँ चिटच्याट कम्युनिटी सेन्टरबाट सुरु हुने रहेछ 6 अक्टोबरका दिन। 10-15 मिनट समय मात्रै लाग्छ उहाँहरूले यो काम फत्ते गर्नलाई। तपाईँहरू हुनुहुन्छ भने ठिकै छ, भएन भने काम गर्ने आमाहरू राख्नुभएको होला उहाँहरूलाई पनि तपाईँले यसो जानकारी गराउनुहोला। हजुर, अब हामी ए नैना जगदीश समालले गाउनु भएको गीत सुन्दै सुन्दै कार्यक्रमको पहिलो घण्टालाई बिट मार्छौँ र हामी तेस्रो यानि कि अन्तिम घण्टामा भेट्नेछौँ श्रोता।

0: बाढी पहिरोमा परेर बागलुङमा मृत्यु हुनेको संख्या 12 पुगेको छ। एकजना अझै बेपत्ता छन्। ताराखोला 5 सिपमा पहिरोले घर पुरिँदा दिलबहादुर पुन र उहाँकी सासु म्याग्दी मालिका दुईकी 79 वर्षीय नरमाया रोखाको मृत्यु भएको बागलुङका एसपी फडिन्द्र प्रसाईले जानकारी दिनुभएको छ। पहिरोमा पुनका श्रीमती दुई छोरा र बुहारी सामान्य घाइते भएको पनि प्रहरीले जनाएको छ। शनिबार ताराखोलामै एकजना, आइतबार तमानखोलामा 4 जनाको मृत्यु र एकजना बेपत्ता तथा निसीखोला गाउँपालिकामा 5 जनाको मृत्यु भएको थियो। उता म्याग्दीमा बाढ़ी पहिरोका कारण 6 जनाको मृत्यु भएको छ। 3 जना बेपत्ता छन्। 200 परिवार विस्थापित भएको म्याग्दीका प्रमुख जिल्लाधिकारी गणेश गैरीले जानकारी दिनुभएको छ। पहिरोमा बेपत्ता भएकी बेनी 3 छिपारेकी कुमारी ओली बिक, अन्नपूर्ण 8 काफल डाँडाका मनोज गर्बुजा र अन्नपूर्ण 5 75 वर्षीय ओम बहादुर तिलिजाको खोजी भइरहेको छ। अन्नपूर्ण 3 की शिलकुमारी पाइजा, योगमाया पाइजा, अन्नपूर्ण 8 का सबिन गर्बुजा, मालिका 3 का चिरन पुन, देवबहादुर पुन र अन्नपूर्ण 5 की जेनी पूर्जाको शव भेटिएको छ। सदरमुकाम बेनीबाट ग्रामीण क्षेत्र जोड्ने सड़क अवरुद्ध भएको र स्थानीय तहसँग संचार, यातायात र विद्युत सम्पर्क विच्छेद भएकाले क्षतिको विवरण संकलनमा ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यता पर्वतको जलजला 7 लामा बगरमा सुक्खा पहिरोले घर पुरिएको छ। प्रहरीका अनुसार पहिरोले घर पुरिँदा च्यापिएका एकजनाको सकुशल उद्धार गरिएको छ। आज बिहान करिब 5:30 बजे माथिबाट सुक्खा पहिरो खस्दा त्यही ठाउँ बस्ने आत्माराम आचार्य घरभित्र च्यापिएको अवस्थामा फेला पर्नु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उहाँलाई तत्काल उद्धार गरी सुरक्षित ठाउँमा ल्याइएको छ। उद्धार गरिएका आचार्यको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रदेश अस्पताल बेनी म्याग्दी पठाइएको प्रहरीको भनाइ छ। गएको वैशाख यता मुलुकभर भएका विपदका घटनामा 312 जनाको मृत्यु भएको तथ्याङ्क आएको छ।
1: यो तथ्याङ्कमा भोटेकोशी बाढीको घटना जोडिएको छैन। विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार हालसम्म बाढी पहिरो, आगलागी, चट्याङ, हावाहुरी, सर्पदंश लगायतका 6300 घटना हुँदा 312 जनाको मृत्यु भएको हो। यो अवधिमा 8 जना बेपत्ता र 2600 जना घाइते भएको पनि प्राधिकरणले जानकारी दिएको छ। विपदका घटनाबाट मुलुकभर 7570 परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। यो अवधिमा सर्पले झण्डै 1500 जनालाई टोकेको छ। सर्पदंशबाट 88 जनाको मृत्यु भएको छ। वैशाख 1 देखि असोज 11 सम्म पहिरोका 1354 घटना हुँदा 49 जनाको मृत्यु, 1 बेपत्ता र 62 जना घाइते भएका छन्। पहिरोबाट 1190 परिवार प्रभावित भएका छन्। आग लागेका 1300 घटना हुँदा 25 जनाको मृत्यु, 186 घाइते र 1400 परिवार प्रभावित भएका छन्। त्यस्तै हावाहुरीका करिब 500 घटनामा 14 जनाको मृत्यु, 30 जना घाइते र 1400 परिवार प्रभावित भएका छन्।
0: बेलायतका प्रधानमन्त्री एन्ड्री बर्नमले रक्षा बजेटमा थप रकम विनियोजन गर्ने वाचा गर्नुभएको छ। प्रधानमन्त्री बनेपछि पहिलो पटक पार्टी सम्मेलनलाई सम्बोधन गर्नुअघि बर्नमले रक्षा बजेट बढाउने प्रतिक्रिया जनाउनु भएको हो। रक्षा मन्त्री वेस स्ट्रेटिङले लिभरपुलमा जारी पार्टी सम्मेलनलाई सम्बोधन गर्दै युद्धको खतरा बढ्दै गएको चेतावनी सहित रक्षा क्षेत्रमा थप खर्च गर्नुपर्ने जिकिर गर्नुभएको छ। थप सान ग्रेसेक मेलबर्नबाट।
2: Has the threat of war loomed as large as it does today? Our adversaries are more dangerous across more domains, and they're on our doorstep. To prevent the worst, we must prepare for it and meet this moment with action and with strength.
3: The Defence Secretary, Wes Streeting, highlighted just how volatile things are right now.
2: We are living in a new age of insecurity. It is not yet clear whether freedom or tyranny will define the 21st century. War has returned to Europe. Old alliances are being tested. Warfare is as tough, as bloody, and as deadly as it has ever been. But it is also being transformed by drones, by data, and by digital networks in a way that would have been unrecognizable even when the war in Ukraine began. The conclusion is simple. We need to step up. We need to spend more.
3: But the path to spending the NATO target of 3.5% of GDP on defence spending by 2035 has moved further away. The Chancellor and former Defence Secretary John Healey, who quit over not enough being spent, is expected to outline plans next year rather than in the budget next month. Whenever the Chancellor does announce the path to spending 3.5%, in the meantime, it's clear the pressure on just how well the UK could transition to conflict is continuing to build.

Radio. जाउन सानी रेलैमा विशाल थापा र सुनिता थेगिमले गाउनुभयो र रेलको यात्रा सुरु भइसक्यो. श्रोता, अघि बिहानको 10 बजेदेखि नै यात्रामा छौँ र अब हामी अन्तिम स्टेसनतर्फ प्रस्थान गरिसकेका छौँ. अब केही क्षणमा हामी अन्तिम स्टेसनमा पनि आइपुग्नेछौँ. कार्यक्रम मझेरीको हामी तेस्रो घन्टामा छौँ. श्रोता, तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि फेरि पनि स्वागत गर्न चाहे. म धनराज राईले यो आजको रेलको यात्रालाई चलाइरहेको छु. ब्रुनाईमा मध्याहको 12:10 गयो. श्रोता, 24 डिग्री सेल्सियस तापक्रम सेरियामा रहेको छ अहिले. 30 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम अलिकति घटेछ. 31 डिग्री सेल्सियसबाट जस्तो लागेको थियो आज हामीले कार्यक्रम सुरुवात गरेको. घमाइलो छ सेरिया, आज रमाइलो छ, शीतल नै अनुभूति भइरहेको छ. हप्प गर्मी भएको जस्तो महसुस भएको छैन. मन्द गतिमा हावा चलिरहेको छ. नेपालमा बिहानको 10 बज्नको लागि अब 5 मिनट बाँकी रह्यो. बेलायतमा बिहानको 5:10 गयो र अन्य स्थानमा तपाईँहरू आफ्नो आफ्नो समयमा हुनुहुन्छ. कतै मध्यरात भइसकेको छ, हिजोको आजको होइन, कतै भने साँझको 9:00, कतै बिहानको 8:00 छ, कतै 7:11 गएको छ भने अलिकति हामीभन्दा अलि पर पूर्वतिर ब्रिजबेन अस्ट्रेलियातिर मध्याह्नको 2:11 गएको रहेछ. र यसरी तपाईँहरूले विभिन्न समयमा विभिन्न स्थानमा अनि माध्यम पनि विभिन्न छन्, एप मार्फत सुन्ने गर्नुहुन्छ कसैले, कसैले स्मार्ट स्पिकर मार्फत, र ब्रुनाईका श्रोताहरूलाई त अप्सनै अप्सन छ. एफएम फ्रिक्वेन्सीमा सुन्ने हो कि एप मार्फत सुन्ने हो कि स्मार्ट स्पिकर मार्फत सुन्ने, तपाईँको चाहिँ अप्सन धेरै छ. र तपाईँहरूले पक्कै पनि यो कार्यक्रमसँग जोडिएर मनोरञ्जन लिइराख्नु भएको होला. गीत सङ्गीतबाट नै कार्यक्रमलाई अगाडि बढाउँ. श्रोता, सुबोध केसीको आवाजमा रहेको माया नै माया सुनौ अबको बसाइमा.

ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता तपाईँहरूको लागि भनेर एउटा क्विज कार्यक्रमको आयोजना गरेका छौँ भनेर हामीले गत केही हप्तादेखि भनिरहेका छौँ, जानकारी दिइरहेका छौँ। र यो क्विज नाइट चाहिँ यो विशेष गरी द बिएबिएक बिएबिएस बिग सल्युटका लागि केही रकम उठाउन सकिन्छ कि भन्ने हेतुले आयोजना गरिएको हो। बिएबिएस गोर्खा रेडियो अनि बिएबिएस ब्रुनाई अङ्ग्रेजी सेवा र नेपाली सेवा दुइटैको तत्वावधानमा चाहिँ यो कार्यक्रम सञ्चालन हुन गइरहेको छ। नाफीको चौतारीमा 7 बजेदेखि सुरु हुन्छ, 2 अक्टोबरका दिन शुक्रबारको दिन हो। तपाईँहरूको विकेन्ड सुरु भइसकेको हुन्छ, ब्रुनाईभित्रै हुनुहुन्छ, वरिपरि कतै जाने काममा प्लानमा हुनुहुन्न भने तपाईँहरू सहभागी अवश्य बन्न सक्नुहुनेछ। $5 प्रति व्यक्ति इन्ट्री फी तोकिएको छ। तपाईँ सोलो प्लेयरका रूपमा खेल्न सक्नुहुन्छ, टिम बनाएर पनि खेल्न सक्नुहुन्छ। 6 जनाको म्याक्सिमम 6 जनाको एउटा टिम बनाउन सक्नुहुनेछ र उपहारहरू पनि छन् है श्रोता तपाईँहरूको लागि भनेर हामीले उपहार पनि 10 दुनियाँ धाएर खोजेर ल्याएका छौँ। राम्रा राम्रा उपहारहरू छन्। पहिलो, द्वितीय र तृतीय हुने टिम अथवा सोलो प्लेयरका लागि अनि अन्यका लागि यसो मायाको चिनो के कति हुन्छ, बिएबिएस लोगो अङ्कित केही सामानहरू तपाईँहरूले अवश्य नै प्राप्त गर्नुहुनेछ। 2 अक्टोबरका दिन हो श्रोता, बेलुकी 7 बजेदेखि सुरु हुन्छ। अलिकति 7 बजेभन्दा अलिकति अगाडि आउनुहोस्, यसो तपाईँहरूको टिम नामहरू दर्ता गर्नुपर्ने हुन्छ। यो चाहिँ कहुटमा खेलिने भएकाले अनलाइन हो, तपाईँको मोबाइलको स्क्रिनमा नै प्रश्न र उत्तर दिन सक्नुहुनेछ। चौतारीमा भेटौँ है त 2 तारिक श्रोता। अब शीतल अनि सुवानी मोक्तानले गाउनुभएको जुनी जिउनीको लागि सुन्छौँ र कार्यक्रममा अगाडि बढ्छौँ।

0: हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो PFBS गोर्खा रेडियो हो।

प्रशान्त शिवाकोटीको आवाजमा रोल नम्बर वान सुन्यो श्रोता. रोल नम्बर वान हुन पनि कति गाह्रो छ, कति परिश्रम, कति मेहनत गर्नुपर्छ. रोल नम्बर वानमा आउने श्रोतालाई मात्रै थाहा छ, पछाडि आउनेहरूलाई पनि थाहा छ, तर रोल नम्बर वानमा अगाडि आउन नसक्ने पीडा आफ्नै ठाउँमा छ. त्यही भाव बोकेको गीत सुन्यो हामीले. बेलायतमा अब मदिरा किन्नका लागि यो हामीले प्राय आइडी कार्ड देखाउने गर्छौँ, एडल्ट हो कि होइन, 18 वर्ष पुगेको छ कि छैन भन्ने. अब त्यो उमेर प्रमाणित गर्ने तरिकामा अब अलिकति परिवर्तन आएको रहेछ श्रोता. इङ्ल्यान्ड र वेल्सका पब, सुपरमार्केट तथा अन्य पसलहरूले अब प्रमाणित डिजिटल आइडी स्वीकार गर्न सक्ने भएका रहेछन्. यसका लागि युटी आइडी र पोस्ट अफिस इजी आइडी जस्ता डिजिटल पहिचान प्रयोग गर्न सकिने रहेछ. अब यो बेलायतमा हुनुहुने श्रोता विशेष त अब अलिकति कम उमेरका देखिने कति हुन्छ नि मान्छे, त्यस्ता श्रोतालाई चाहिँ सजिलो हुने भएको हो कि भन्ने कुरा मेरो अनुमान. 18 वर्षभन्दा माथिका मान्छेहरूले उमेर प्रमाणित गर्न अब हरेकपल्ट यो फिजिकल आइडी कार्ड नै देखाउनुपर्ने बाध्यता हटेको छ. अब नयाँ व्यवस्था अनुसार डिजिटल आइडीमा पहिले अनिवार्य मानिएका केही भौतिक सुरक्षा चिन्ह जस्तै यो होलोग्राम वा अल्ट्राभायोलेट मार्क चाहिँ आवश्यक नपर्ने भएको छ. तर महत्त्वपूर्ण कुरा चाहिँ के छ भने त्यसमा पनि डिजिटल आइडी स्वीकार गर्ने कि नगर्ने निर्णय भने व्यवसायले गर्न सक्छ. म कोही व्यवसायले स्वीकार गर्न सक्छ डिजिटल आइडी, कसैले ओहो यो त हुँदैन फिजिकल आइडी कार्ड नै चाहिन्छ भन्ने पनि हुनसक्छ. त्यसमा उनीहरूलाई कुनै नियम कानुनले बाँधेको रहेनछ. त्यसैले अब पब वा सुपरमार्केटमा यो सुविधा तत्काल उपलब्ध हुन्छ भन्ने पनि छैन. कहिलेदेखि लागू हुने भन्ने कुरा हो यो. अब नयाँ व्यवस्थाले मदिरा बिक्रीमा उमेर जाँचलाई डिजिटल प्रविधिसँग जोडेको त छ, तर फेरि अप्ठ्यारो त त्यही छ, मान्ने कि नमान्ने, स्वीकार्ने कि नस्वीकार्ने त्यो परिचय पत्रलाई भन्ने कुरा हो. र ग्राहकले आफ्नो नाम वा ठेगाना जस्ता अतिरिक्त व्यक्तिगत विवरण नदी उमेर प्रमाणित गर्ने विकल्प भने अवश्य नै दिएको छ. तर अघि भनिहाल्यो, व्यवसायले चाहिँ यो कुरालाई स्वीकार गर्नु पर्यो कि तपाईँले देखाएको डिजिटल आइडी कार्ड उनीहरूले स्वीकार छन् भनेर. हजुर, यो छोटो जानकारी पछाडि आशिष अविरल र अस्मिता अधिकारीले गाउनुभएको गीत केटी फस्यो सुन्न जाउँ.

हजुर, केटी फस्यो माया बस्यो, अभि आशिष अविरल अनि अस्मिता अधिकारीले गाउनुभयो यो गीतलाई। BFS WS ले ब्रुनाईमा टुगेदरनेस प्यारेन्टिङ कोर्स सुरु गर्ने भएको छ। तपाईँहरूले गत केही हप्ता अगाडि एउटा छोटो अन्तर्वार्ता पनि सुन्नुभएको थियो र तपाईँहरूले ब्रुनाईका श्रोताले कतिले यसमा सहभागिता पक्कै जनाउँदै हुनुहुन्छ। अब बिहिबार 1 अक्टोबरदेखि प्रत्येक मङ्गलबार अनि बिहिबार बिहानको 9 बजेदेखि 10:30 बजेसम्म यो चाहिँ BFS WS ट्रेनिङ रुममा हुन्छ। यो कार्यक्रम चिटच्याट कम्युनिटी सेन्टरमा रहेको छ यो, र तपाईँहरूले चाहिँ यो टुगेदरनेस प्यारेन्टिङ कोर्स नयाँ अनुभवी भर्खर चाहिँ आमा बुवा हुनुभएका सबैलाई यो जरुरी राम्रो कोर्स हो। तपाईँहरूले चाहिँ भाग लिन सक्नुहुन्छ। साना साना नानीहरू छन् भने उनीहरूलाई पनि लगेर जान सक्नुहुन्छ। उनीहरूसँगै बस्दै खेल्दै कोर्स पनि गर्ने चाहिँ हुन्छ। र कोर्सको अन्तिममा यो 9 हप्ते कोर्स जस्तो लाग्यो, कोर्सको अन्त्यमा चाहिँ तपाईँलाई सर्टिफिकेट दिइनेछ सक्सेसफुल्ली कम्प्लिसन भएकोमा। तपाईँले रचना निरौलाजीलाई सम्पर्क गर्न सक्नुहुनेछ एक्सटेन्सन 3285 फोन गर्नु होला, अथवा rachana.poudel@forcessocialwork.com चाहिँ इमेल पनि पठाएर केही अन्तिममा बाँकी रहेका रहल पहल प्रश्नहरू इन्क्वायरीहरू छन् भने तपाईँले सोधपुछ गरेर थाहा पाउन सक्नुहुनेछ। अब एउटा अनुरोधको गीत सुन्न जाउँ श्रोता। खर्क गुरुङ मामाले केही समय अगाडि हामीलाई सम्पर्क गर्नुभएको थियो, फुलमा भमरा भन्ने गीत सुन्न अनि सुनाउन इच्छा व्यक्त गर्नुभएको छ। र सम्पूर्ण बिएबिएस गोर्खा रेडियो सुनेर बस्ने श्रोतालाई पनि डेडिकेट गर्नुभएको छ खर्क गुरुङ मामाले। अब उहाँको अनुरोधको गीत सुन्न जाउँ, फुलमा भमरा, भगवान भण्डारी, राजु परियार अनि लक्ष्मी नेउपानेको आवाजमा रहेको छ यो गीत।

0: SBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

पिपिरेको पात अनि मायाको दाहिने हात समाउने कुरा गर्ने कलाकार हुनुहुन्थ्यो केबी राई, र यो गीतलाई दीपक देवकोटाले लेख्नु भएको थियो। श्रोता, अब एकैछिन अङ्ग्रेजी सिक्न जाउँ न त। श्रोता, तपाईँहरू यो स्काउज भाषा कतिको जान्नुहुन्छ? भाषा भन्दा पनि यो एक्सेन्ट हो। र यो लिभरपुल र मर्सीसाइड यो बेलायतको यो क्षेत्रमा सुनिने इङ्ग्लिस डायलेक्ट अथवा एक्सेन्ट जे भने पनि त्यही हो। श्रोता, यसको शब्दावलीमा इङ्ग्लिसको पोर्ट सिटीको इतिहास, आइरिस, वेल्स र नोर्जे लगायतका भाषीहरू को प्रभाव देख्ने गर्दछौँ। केही शब्दहरू मलाई रमाइलो लाग्यो, हामीले सधैँ सुन्ने शब्दहरू हो तर यसको खास यसरी प्रयोग हुँदो रहेछ भन्ने चाहिँ त्यति थाहा नभएको। बस सुन्नुभएको थियो, एकदम राम्रो, उत्कृष्ट भन्ने अर्थ लाग्दो रहेछ। उदाहरणका लागि चाहिँ एउटा द्याट फिल्म वाज बस भन्यो भने यो फिल्म एकदम उत्कृष्ट थियो, एकदम राम्रो थियो भन्ने बुझिदो रहेछ। ल भन्यो भने अब हामी नेपालीमा ल भन्यो भने त हुन्छ ओके भइहाल्छ भन्नेतिर बुझ्छौँ, तर यहाँ चाहिँ ल भन्यो भने साथी, भाइ, यार अथवा त्यस्तो नजिकको सम्बोधन गर्ने। अल राइट ल भन्यो भने के छ यार भन्ने, के छ केटा भन्ने जस्तो, एउटा भनौँ न हामीले नेपालीमा भन्ने जस्तो त्यस्तो सामिप्यता बुझाउने शब्द रहेछ। स्क्रान सुन्नुभएको छ, स्क्रान भनेको चाहिँ खाना रहेछ। वेयर आर वी गेटिङ सम स्क्रान भनेर कसैले अङ्ग्रेजी साथीले लिभरपुलतिरका साथीले भन्नुभयो भने तपाईँले चाहिँ खाना कहाँ खान जाने भन्ने प्रश्न चाहिँ तेर्स्याएको भन्ने बुझ्नु पर्दो रहेछ। अर्को बेबी, बेबी चाहिँ अब यो विशेष गरेर बिभरेजेस पेय पदार्थ, खास गरी त्यसमा पनि अल्कोहोलिक ड्रिङ्क भएकोलाई चाहिँ बेबी भनेर छोटकरीमा भन्दो रहेछ। फ्यान्सी अ बेबी टु नाइट भन्यो भने चाहिँ आज बेलुकी यसो हल्का लाउने हो भन्ने कुरा बुझ्न पर्ने रहेछ। यो चाहिँ ड्रिङ्कमा, विशेष गरी यो अल्कोहोलिक ड्रिङ्कको सन्दर्भमा चाहिँ। अब यो बाल्टिक भन्यो भने चाहिँ यो बाल्टिक एरिया, बाल्टिक क्षेत्र भन्छ नि, निकै चिसो ठाउँ हुने यो युरोपको त्यस्तो क्षेत्रको उसलाई चाहिँ इङ्गित गरेर अत्यन्तै चिसो भन्ने बुझाउँदो रहेछ। इट्स प्रपर बाल्टिक टुडे भनेर कसैले भन्यो भने आज त एकदमै चिसो छ भनेर चाहिँ हामीले बुझ्न पर्ने रहेछ। श्रोता, हजुर, आज हामीले केही यो स्काउज डाइलेक्ट बुझ्ने प्रयास गर्यौँ र तपाईँहरू मध्येमा कति धेरै त अब लिभरपुल मर्सीसाइडतिर बस्नुहुन्छ, यस्तो डाइलेक्टमा पोख्त हुनुहुन्छ पक्कै, सुनेर बुझेर अनि आफैले प्रयोग पनि पक्कै नै गर्नुहुन्छ। हामी मौका मिलेको समयमा यस्तो अस्ति गत केही हप्ता अगाडि इडियम्सहरू फ्रेजेसहरू पढ्यौँ र यसो मौका मिलेको खण्डमा यस्तो अङ्ग्रेजी हामी सिक्ने कोसिस जारी रहनेछ।

ओम सुनार अनि सावित्री जोशीले ट्यानाकुटी ट्यानाकुटी झ्याइ पारौँ होइन पार्दिन भन्ने निकै दोहोरो गीत सुन्यौँ हामीले श्रोता। मझेरी कार्यक्रमको अन्तिम अन्तिम चरणमा आइपुगिसकेको छ। अब ब्रुनाईमा मध्याहको एक बज्नका लागि करिब करिब 5.5 मिनट बाँकी रहेको छ। अब भने हामीले बिदा लिनुपर्ने हुन्छ। ब्रुनाईका श्रोता, तपाईँहरूले यो हप्ताको प्रश्नोत्तरको जवाफहरू पठाउँदै गर्नुहोला। भोलि पर्सि शुक्रबारसम्म छिनोफानो हामी शुक्रबार गर्नेछौँ। अब हामी गैरा गरे काँली श्रीकृष्ण बम्मल्ल र मेलिन राईको आवाजमा रहेको गीत सुन्दै सुन्दै कार्यक्रमबाट बिदा हुन्छौँ। हामी भोलि साविक समयमा भेट गर्ने नै छ अवश्य पनि। तबसम्म मलाई बिदा दिनुहोस्। नमस्ते। Bye-bye.

0: मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङदी नदी खोल्न समस्या परेको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार पोखराबाट ब्लास्ट गर्ने सेनाको प्राविधिक टोली हिजै चामे पुगे पनि काम अघि बढ्न सकेको छैन। पौडेलका अनुसार ब्लास्ट गर्नका लागि उपयुक्त ठाउँ फेला नपर्दा समस्या परेको हो। ब्लास्ट गरेर थुनिएको नदी खोल्ने तयारी भए पनि यो तत्कालका लागि सम्भव नभएपछि दुईवटा उपकरण प्रयोग गरी अहिले नदी खोतल्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो। अविरल वर्षापछि स्थानीय घट्टे खोलामा आएको लेदो सहितको ढुङ्गा गिट्टी बालुवा थुप्रिएर चामे क्षेत्रमा मर्स्याङदी नदी थुनिएको हो। नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको छ। नदी थुनिएर बनेको ताल करिब 20 फिट गहिरोसम्म हुन सक्ने आकलन गरिएको छ। सड़क विभागले दार्जिलिङको कृष्णवीर सड़क खण्ड पूर्ण रूपमा दुईतर्फी खुलाउन 3-4 दिन लाग्न सक्ने जनाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको धारापानी र सिमलताल क्षेत्रमा पहिरो खसे पनि एकतर्फी गाड़ी चलिरहेका छन्। यस्तै त्रिभुवन राजपथ खण्डको झारफेडामा खसेको पहिरो हटाएर एकतर्फी सञ्चालन गरिएको छ। सड़क दुईतर्फी खुलाउन काम भइरहेको छ। मकवानपुरको हेटौँडा भैंसे भीमफेदी फाखेल काठमाडौँ सड़क खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। कालीगण्डकी करिडोर र आसपासका सड़क सञ्चालनमा आउन अझै केही दिन लाग्ने विभागले जनाएको छ। वर्षाले सबैभन्दा धेरै प्रभाव यही करिडोरमा पारेको छ। कालीगण्डकी करिडोर अन्तर्गत मालढुङ्गा बेनी जोमसम कोरला खण्डमा धेरै क्षति भएको छ। यो सड़क खुलाउन अझै 3 दिन लाग्न सक्ने अनुमान गरिएको छ। यस्तै चीनसँगको व्यापारिक नाका जोड्ने रसुवा खण्डको सड़कमा क्षति भएकाले नयाँ ट्र्याक खोलेर बाटो निर्माण गर्न समय लाग्ने देखिएको छ। यस्तै मध्यपाड़ी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल 8 र बुर्तिबाङ पाती हाल्ने सड़कमा पहिरो र सड़क कटानका कारण यातायात ठप्प छ। यस्तै कर्णाली राजमार्ग अन्तर्गत गोगन खोला राका र बाङ्गे सिमल दही खोला खण्डमा खसेको पहिरो पछाउने काम भइरहेको सड़क विभागले जनाएको छ। 4 दिनदेखि पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी भइरहेको छ। रोसी खोलाको कटान र विभिन्न ठाउँमा गएको पहिरोका कारण बीपी राजमार्गको काभ्रे खण्ड अवरूद्ध भएको हो। सड़क विभागले पछिल्लो बाढ़ी पहिरोबाट अवरूद्ध सड़क खुलाउन काम तीव्र पारिएको जनाएको छ। धनकुटाका विभिन्न पालिकामा निर्माण गरिएका औद्योगिक ग्राम सञ्चालनमा नआउँदै झाडीमा परिणत हुन थालेका छन्। गोपाल बराइलीको रिपोर्ट।
1: संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीति अनुसार धनकुटाका स्थानीय तहले धमाधम औद्योगिक ग्राम निर्माण गर्न थालेका थिए। तर निर्माणकै क्रममा परियोजनाहरू अलपत्र परेपछि यसको उद्देश्य पूरा हुन सकेको छैन। औद्योगिक ग्राम परिसरमा निर्माण गरिएका भवनहरू प्रयोगविहीन बनेका छन्। कतिपय औद्योगिक ग्रामका भवन वरिपरि दुबो र झारपातले ढाकेको छ। राज्यको लगानीमा संरचना निर्माण भइसकेपछि उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार पूरा नहुँदा औद्योगिक ग्राम सुनसान बनेको छ। यसको मुख्य कारण भनेकै आर्थिक स्रोत हो। पाखेवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ,
2: ग्राम भन्नाले लगानी कर्च चाहियो, भवन मात्रै बनाएर त हुँदैन होला नि त। अनि ठाउँ चाहिँ तर्फमा छ, अब एक्लो ठाउँमा एक कन उसमा अब त्यहाँ सेक्युरिटी छन् न के छ त्यस्तो ठाउँमा कसले फल्तर सरकारको बजेट आयो बनाइदियो बस सक्यो यसको ड्युटी 100%।
1: नेपालमै पहिलो पटक धनकुटाको औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्य सहित 2036 सालमा धनकुटा नगरपालिका वडा नम्बर 6 अमलेटारमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको विकास तथा रोजगारी सिर्जनाको उद्देश्य समेत अपेक्षा अनुसार हासिल हुन सकेको छैन। औद्योगिक ग्राम सञ्चालन समितिका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,
3: कोशी प्रदेश अन्तर्गत रहेको धनकुटा स्थित औद्योगिक ग्राम पनि सञ्चालन हुन सकिरहेको अवस्था छैन। यस्तो अवस्थामा गाउँपालिकाहरूले सञ्चालन गर्न खोजेको औद्योगिक ग्राम सञ्चालन हुन सक्ने अवस्था झन् म देख्दिन। सरकारले पहाडमा बसाइ सरलाई न्यूनीकरण गर्ने र पहाडमा पनि रोजगार अभिवृद्धि गर्ने उद्देश्य राख्ने हो भने पहाडमा स्थापना भएका औद्योगिक ग्रामहरूलाई स्थापना गर्ने उद्योगहरूलाई करमा भाडा दरमा छुट र यस्ता उत्पादनलाई प्राथमिकता दिने संस्कार बसाल्नु पर्छ।
1: स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ स्रोत साधन प्रविधि र सिपको उपयोग गर्दै उद्योग सञ्चालन गर्ने नीति तथा स्थानीय युवालाई रोजगारी दिने उद्देश्यले औद्योगिक ग्राम निर्माण सुरु गरिएको थियो। तर उचित व्यवस्थापन अध्ययन र आवश्यकता पहिचान गर्न नसक्दा राज्यको करोडौं खर्च हुँदा धनकुटाका साना तथा मझौला उद्योगहरू भने धमाधम बन्द भइरहेका छन्। यसतर्फ भने कसैको ध्यान गएको छैन।
0: नेपाली काँग्रेसका सभापति गगन कुमार थापा काठमाडौँ क्षेत्र नम्बर 4 सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ। यस्तै काँग्रेस महामन्त्री प्रदीप पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ। उपसभापति विश्व प्रकाश शर्मा पनि झापा 1 मतदान मार्फत महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: KFBS गोर्खा रेडियो हो।

VFBS गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। VFBS गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। VFBS गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज मङ्गलबार हो आदरणीय श्रोता। मङ्गलबार हामी भगवान गणेशको विशेष रूपमा पूजा गर्ने गर्दछौँ। भगवान गणेशको उपासना हामी सर्वप्रथम पूजित देवताको रूपमा गर्ने गर्दछौँ। रिद्धि सिद्धिका दाताका रूपमा पनि हामी गर्नेछौँ। बुद्धिलाई तिखर बनाउनका लागि, सङ्गलो बनाउनका लागि पनि गणेशजीको उपासना गर्ने गर्दछौँ। भगवान गणेश नाम निष्ठ देवता हुनुहुन्छ। त्यस्ता भगवानका भक्त गणेशको हामी उपासना मङ्गलबारका दिन गर्ने गर्दछौँ। हामीद्वारा गरिएको उपासनाबाट प्रसन्न भएर विशेष कृपा गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत केही चर्चाहरू गर्न गइरहेका छौँ। हामी यहाँ विभिन्न चर्चाहरू गर्ने गर्दछौँ, जुन चर्चाहरूले हाम्रो कर्तव्य पथलाई पहिचान गर्न मद्दत गरोस् र हामी कर्तव्य पथमा अविचलित भावमा निरन्तर अगाडि बढ्न सकौँ। यही प्रार्थना गर्दै आजको कार्यक्रमतर्फ हामी अगाडि बढौँ र आजको कार्यक्रमको चर्चाको विषय छ श्राद्धको भावना, अर्थात् श्राद्ध कर्म शास्त्रीय विधि हो, विधान हो, र त्यो नगरेमा त्यसले ठुलो हानि गर्छ। त्यसैले श्राद्ध गर्नै पर्दछ। आफ्नै पितृहरूको तृप्तिका लागि गरिने यो कर्म सबै सन्ततिहरूले जो अधिकारी हो जसले गर्नुपर्दछ, शास्त्रले जसले गर्नुपर्छ भनेको छ, परम्पराले जसलाई यो आज्ञा दिएको छ त्यसले गर्नै पर्दछ। र त्यो गर्दाखेरि कस्तो भावना हुन्छ? एउटा श्रद्धापूर्वक र पितृहरूप्रति सद्भाव राखेर श्राद्ध गर्ने व्यक्तिको हृदयमा मनमा कस्तो भावना हुन्छ त्यो शास्त्रले बताएको छ। त्यसैको आज यस कार्यक्रममा चर्चा गरौँ। श्रद्धालु हिन्दू परम्परामा श्राद्धकर्ता तर्पण एवं श्राद्धमा भावपूर्ण आर्द्र हृदयले भन्ने गर्छ, भनेको पग्लिएको हृदयले एकदमै आफ्नो पितृहरूलाई सम्झिएर उसले यस्तो भावले श्राद्ध कर्म गर्छ। त्यो हेरौँ। एमे कुले लुप्त पिण्डाः पुत्रधार विवर्जिताः तेषां दत्तक मक्षय्य मिदमस्तु तिलोदकम्। ए बान्धवा बान्धवाश्च एन्य जन्मनि बान्धवाः ते तृप्ति मकिला यान्तु मद्दत्ते नाम्बुना सदा। नरकेषु समस्तेषु यातनासु च स्थिताः तेषा माप्यायना यैतद् दीयते सलिलं मया। अर्थात् जोसुकै असहाय जीव मेरो कुलको हुनुहोस्, जो मेरो यस जन्मको बन्धु बान्धव हुनुहोस्, या अन्य जन्मको, या जो कुनै पनि बन्धु बान्धवले रहित हुनुहोस्, या जो जुनसुकै लोकमा या नरक आदिमा यातनाग्रस्त हुनुहोस्, उहाँले मेरो यस श्राद्धको पिण्ड या तिलको तर्पणले पूर्ण दुःखमुक्त एवं पूर्ण तृप्त हुनुहोस् भन्ने भावले श्राद्धकर्ताले श्राद्ध गर्ने गर्दछ। यहाँ परोपकारको एउटा भाव लुकेको देखिन्छ। जो कुन जोसुकै असहाय जीव जुनसुकै असहाय जीव त्यसको कुनै सहायता गर्ने कोही हुँदैन र बडा दुःखमा रहेको अवस्थामा हुनसक्छ, हुन्छ नि भन्ने छैन, तर त्यो पनि एउटा सम्भावना रहन्छ र ज्यादातर सम्भावना त्यस्तै रहन्छ भनेर शास्त्रले भन्छ। जो मेरो यस जन्मको बन्धु बान्धव अथवा अन्य जन्मको बन्धु बान्धव हुनसक्छ, अनेकौँ जन्महरू हामीले मनुष्यले अथवा प्राणीले ग्रहण गर्ने गर्दछ, र ज अथवा मेरो बन्धु बान्धव नभए पनि जो कसैको कोही बन्धु बान्धव असहाय अवस्थामा हुनुहुन्छ र कसैले उसलाई गर्नुपर्ने मनुष्यले श्राद्ध कर्म गरेको छैन र श्राद्ध कर्म गरे पनि भक्ति र त्यसमा एउटा सद्भावको अथवा श्रद्धाको अभाव रहेको छ, त्यस्ता जीवहरू जुनसुकै अवस्थामा जुनसुकै लोकमा सुखपूर्वक या नरक आदिमा दुःखपूर्वक यातनाग्रस्त भएर रहेका छन्, ती सबैले यस श्राद्ध बाटमा दिएको पिण्ड र तर्पण गरिएको जलले तृप्त भएर दुःखबाट मुक्त हुनुहोस् र तृप्तिका साथ आफ्नो यात्रालाई सहज बनाएर अगाडि बढ्नुहोस् भन्ने एउटा परोपकारले पूरित यो भाव व्यक्त गर्दै श्राद्ध गर्ने गर्दछ भनेर श्राद्धमा जो भाव छ अर्थात् श्राद्ध कर्म गर्दा जो श्राद्धकर्ता छ त्यसको हृदयमा यस्तो भाव हुनुपर्छ भनेर उल्लेख गरिएको यो शास्त्रीय वचन हामीले सुन्यौँ। आदरणीय श्रोता, हामी बीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा यो श्राद्धकर्ताको भावको विषयमा चर्चा गरिरहेका छौँ। कस्तो भाव बनाएर श्राद्ध गर्नु पर्दो रहेछ त्यो सिकाइरहेको छ शास्त्रले। शास्त्र अगाडि भन्छ, आब्रह्म स्तम्भ पर्यन्तम देवर्षि पितृमानवाः तृप्यन्तु पितरः सर्वे मातृ माता महादयः।
अतीत कुल कोटिनाम सप्त द्वीप निवासीनाम आब्रह्म भुवनान लोका दीद मस्तु तिलोदकम भनेर यो शास्त्रले आफूलाई अगाडि राखेको छ। शास्त्र भन्छ आब्रह्म स्तम्भ पर्यन्त सबै देवता पितृ मनुष्य कीट पतङ्ग सात द्वीप निवासी ज्ञाता ज्ञात अर्थात् ज्ञात अथवा अज्ञात ब्रह्मलोकदेखि लिएर भूलोकसम्मका सबै प्राणी मेरो यस सद्भावपूर्ण श्राद्ध तर्पणले पूर्ण तृप्त अर्थात् आप्यायित एवं सुखी हुनुहोस् भनेर श्राद्धमा पिण्ड र जलको समर्पण गरिन्छ तर्पण गरिन्छ भनेर शास्त्रले श्राद्धकर्ताको भावको एउटा अवस्थालाई देखाएको छ। यो ब्रह्मलोकदेखि लिएर भूलोकसम्म जति पनि प्राणीहरू रहेका छन् ती प्राणीहरू जो जीवहरू रहेका छन् ती ज्ञात भएका हुन् अज्ञात हुन् सात द्वीप निवासी हुन् ती देवतामा हुन् पितृमा हुन् मनुष्य हुन् कीट पतङ्ग हुन् अथवा अरू जेमा हुन् सबै जहाँ जहाँ जे जे छन् ती सबैले तृप्त हुने गरी यो पिण्ड र यो जल अर्पण गर्छु भनेर यस्तो एउटा विशिष्ट भावले भावित भएर श्राद्ध कर्म गर्नुपर्दछ भनेर यो शास्त्रले उल्लेख गरेको छ। हामी हाम्रो यो समाजको एउटा अवस्थालाई दृष्टिगत गरेर यदि यो कार्यक्रममा चर्चा गर्ने हो भने धेरै नै दुःखदायी अवस्था हामीले देख्ने गर्दछौँ। किनभने श्राद्धको विषयमा आधुनिक चिन्तनधाराको एउटा नाममा श्राद्धलाई एउटा तिरस्कार गर्ने एउटा घृणापूर्ण अवस्थामा हेर्ने र पितृहरूले यहाँ दिएको कसरी खान सक्छन् र कसरी पाउँछन् भनेर जो एउटा सामान्य रूपमा हल्का रूपमा र अश्रद्धापूर्वक भावहरू व्यक्त गरिएका देखिन्छन् वास्तवमा ती भयङ्कर नास्तिक भाव हुन् र त आफूलाई नै हानि गर्ने भाव हुन् यो शास्त्रले त्यसै भन्ने गर्दछ। त्यस्ता भावहरू वास्तवमा कुसङ्ग हुन् र कुसङ्गमा यदि परियो भने आफू पनि त्यस्तै होइन्छ र आफू त्यस्तै भएपछि वास्तवमा समाप्तिको एउटा बिन्दुमा पुगिन्छ भनेर शास्त्रले भन्दछ। त्यसैले यदि कसैले श्राद्ध कर्म गर्नबाट आफूलाई वञ्चित गर्न खोज्छ भने ऊ आफूलाई आफूले नै मारिरहेको छ आत्महनको अवस्थामा गइरहेको छ र त्यसले ठुलै दुर्गतिको सामना गरेर कल्पौँ कल्पसम्म नरकको यातना भोग्नु पर्दछ भनेर शास्त्रले स्पष्टसँग उल्लेख गरेको छ। यदि समाजको आचरणलाई समाजको एउटा रफ्तारलाई निहाल्ने हो भने कलियुगले आफ्नो रफ्तार पक्रिएको देखिन्छ। कलियुगमा मानिसहरूले धर्म कर्मलाई तिलाञ्जली दिएर आफ्नो मनको जो आज्ञा हुन्छ त्यसैलाई स्वीकार गर्दछन् र लामो समयसम्म आफूलाई दुःखको एउटा आहालमा डुबाउने गर्दछन्। जीव रूपमा मनुष्यको जो यात्रा छ त्यो निकै लामो छ, मनुष्यको रूपमा जो शरीर छ यो निकै छोटो छ। त्यसैले यो छोटो र लामो आफू लामो छ तर शरीर छोटो छ, गर्छ शरीरको लागि भोग्छ आफूले, यो निकै गम्भीर विषय छ र शास्त्रले यतातर्फ स्पष्ट्याउन र हामीलाई सिकाउन निकै मेहनत गरेको छ तर हाम्रो दृष्टि त्यतातर्फ टिकिरहेको देखिँदैन। समाजको गति र शास्त्रको बाणी एकदमै विपरीत जस्तो देखिन्छ भनेर देख्नेहरूले भनेका कुरा यहाँ राखियो। अब पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत श्राद्धकर्ताले कस्तो भावमा श्रद्धापूर्वक श्राद्ध कर्म गर्दो रहेछ त्यसलाई हामी हेरिरहेका छौँ। सनातन धर्मसँग सम्बन्धित मनुष्यको प्रबल इच्छा मेरो सन्तानले मलाई तर्पण र पिण्डदान दिएर तृप्त पारोस् भन्ने हुन्छ। यसैलाई हेरेर महाभारतको युद्धको प्रारम्भमा अर्जुनले युद्ध गर्दिन भनेर भनेका थिए। अर्जुन भन्छन्, शङ्करो नरकायैव कुलघ्नानां कुलस्य च पतन्ति पितरो हेसा लुप्त पिण्डोदक क्रियाः, अर्थात् वर्णशङ्कर हुनाले कुल घाती समग्र कुललाई निश्चय नै नरकमा लैजान्छ र वर्णशङ्कर भनेको यदि पुरुषहरू मारिए र स्त्रीहरू विधवाका रूपमा ठुलो सङ्ख्यामा रहे भने तिनीहरूले पर परपुरुषसँग आफ्नो सम्पर्क गर्नेछन् र वर्णशङ्कर भनेको अहिलेको जो क्रस भन्ने एउटा क्रस व्यवस्थामा सन्तान उत्पादन गराउने जो व्यवस्था छ जाति फरक जातिको त्यसलाई वर्णशङ्कर भनेर शास्त्रले उल्लेख गरेको छ र यदि त्यस्तो भयो भने त्यसले पिण्डदान दिन सक्दैन र त्यसले दिएको पिण्डदान पितृहरूले प्राप्त गर्न सक्दैनन्, शास्त्रले त्यसलाई अनुमति दिएको छैन र त्यस्ता पिण्डदान र तर्पण आदि क्रियाहरू लुप्त भएपछि उनीहरूका पितृहरू अधपतन हुन्छन् भनेर भनिएको छ। यदि राम्रै अवस्थामा रहेका पितृहरू रहेछन् भने पनि उनीहरूको दुर्गति हुने गर्दछ भनेर अर्जुनले महाभारतको युद्ध लड्दिन भनेर भगवान्सँग प्रार्थना गरेका थिए। तर भगवान्ले यो युद्ध तेरो होइन, यो युद्ध मेरो हो र यी मरिरहेका छन्, मरिसकेका छन्, यी मरेकालाई तैँले के मार्छस्, तँ त केवल मेरो इसारामा मेरो स्मरणमा धनुष चला मात्रै, तैँले मार्ने होइन, तँसँग मार्ने कुनै सामर्थ्य पनि छैन भनेर विश्वरूपको दर्शन गराएर भगवान्ले अर्जुनलाई स्पष्ट रूपमा अगाडि सार्नु भएको र भगवान्को लागि गरिएको कर्म भएको हुनाले अर्जुनलाई त्यसबाट कुनै पाप लागेन र त्यसबाट उनीहरूको कुनै क्षति पनि भएन, युद्ध पनि नजित्ने युद्ध पनि जितेको एउटा अनुभव भयो भनेर उल्लेख गरिएको छ। त्यसैले यो श्राद्ध कर्मलाई एउटा गम्भीर शास्त्रीय विषय मानेर हामीले आफ्नो कर्तव्यमा धार्मिक कर्तव्य अन्तर्गत यसको श्रद्धा र विधिपूर्वक जो कर्म छ त्यो कर्म गरेर हामीले आफूलाई अब्बल पार्नु पर्दछ, किनभने आफ्ना सन्ततिहरूले हामीले पनि हामी छोरा खोजिरहेका छौँ, छोरी खोजिरहेका छौँ, सन्तान खोजिरहेका छौँ, सन्तान नहुनेहरूको पनि ठुलो सङ्ख्या छ आदरणीय श्रोता। त्यसैले तिनीहरूको हृदयको जो भाव छ त्यो वास्तवमा आफ्नो सन्तान बिना यो धरती छोड्नु पर्दाको पीडा ठुलै छ र त्यसले हामीलाई पिण्ड दिँदैन, पिण्ड हामीले खान पाइँदैन, भोलि हाम्रो तर्पण हुँदैन र श्राद्ध कर्म नभएपछि हामी पतनमा जान्छौँ भन्ने चिन्ता भय र शोकले नै सन्तानहरूको खोजी निकै मेहनतपूर्वक हुने गर्दछ र भएपछिका सन्तानहरूको वृद्धिमा पनि निकै तनाव र दुःख कष्ट बेहोरेर एउटा मनुष्यले आफ्नो जीवनलाई अगाडि बढाइरहेको हुन्छ। बल यो एउटा भगवत व्यवस्था हो, तर पनि मनुष्यले आफूलाई त्यसमा जोडेको हुनाले यो श्राद्ध कर्मबाट बन्चिने कुनै पनि उपाय देखिँदैन भनेर शास्त्र तथा जानकारहरूले भनेका छन्। यसका साथसाथै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेस बडिदाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव। नमस्कार।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: FB is Gurka Radio Sunil and Sasra Dada Dabi Sampranale Diri Diri Swagat Karna Chahansu Azakiyo Morning Breakfast Show Kategram Namaste Yukima Mosinegata Fabata A very good morning Namaskar Subha Prabhat Dabi Sampranale Swagasa Harik Somar Dehi Sugurbar Sama UK Time Mini Sari Chabaji Dehi Nobody Sama Sari Dui Gantako Karikram Sunna Saknu Uncha Shrita Mira Mira Geet Sangeet Rabbi Bina Jankiri Irko Saatma Rano Hune Sa Ra Samir Le Hamir Sangha Saat Basaka Lagi 13 Minute Baki Sa Aza 29th of September 2026 Tuesday Yani Ki Mangalbar Ko Din Raheko Sa Jali Rumal Maya Lai Yutio SD Yogi and Irisma Punka was Masrata. Enjoy Kari Sakno Baikosara Abishabini Kari Krama as I see Mitamitiki Sangitar Kosat Matabale Parpur Manoranjan Garani Nisu. Era Sadi Yopta Kuprasna Benikit and Matabiko Mazamahuni Nisa Isanusar Pagabini Janker Lira Nolabana Chantusrata. Era Kari Kromko Oile Kate and Mabani Tabele Tisruganta Mapana Saknuns as a PFPA Sambat. You see Bluetooth Suman Sherpa, Tasangareko Krakani Rekosa, Art Pazero Tais Minutes Adakiri Part 1 Nuni Savani, Part 2 Say No Pazakulagi, 13 Minute Bakiuda. Riley Gosameba, Hamikarikram Margari Bornini, Tom Shrata, Tabigo Samik Chioma, Azaku, you have Taku Prasta, Moraknisu, Is Prokarekosa, you voice clip Moraknisu, a guest cornola, you voice clip Sikosko.
1: It means that this okay only poroko, such a dekinapani, such a any hook. Manchin yo tinta profession man, that show to profession meruncha, and will switch up anything, balikalma. Mala lacha, kala prati miru juka, poili dekin, katakiri dekinitio, ani tin borsake umer match any more professional classical dancing, CKko or perform goreko hunti. मेरो आमा कथक डांसिंग करनु हुन्थ्यो सो आई फील बाय एन्ड लार्ज कलातिर चाहिँ नि मेरो झुकाव पहिले देखि नै थियो जस्तो लाग्छ हो त्यो त्यो मेरो कस्तो सिचुएसन थियो भने मेरो मेरो र क्यामेराको रिलेसन मलाई मन पर्यो अब यसलाई उहाँले मलाई सम्झाउनु भयो एकदम राम्रो उदाहरण दिनुभयो जुन कि म हमेसा रिपिट गरिरहेको हुन्छु उहाँले के भन्नुभएको थियो भने छोरी तलाई भोलि गार्डनर माली पनि बन्नु छ भने दुनियाँको नम्बर वान बनेर देखाउनु कुनै पनि प्रोफेसन ठुलो सानो खराब नरखराब केही हुँदैन इट्स अप टु यु भनेर उहाँले मलाई भन्नुभएको थियो अनि म उहाँले यस भन्ने बित्तिकै ग्रिन सिग्नल दिने बित्तिकै देयर इज नो चान्स मेरो बुवा आमाले रोक्न सक्ने अनि त्यसपछि मैले आमालाई चाहिँ नि बर्थडे आइरहेको थियो
0: Robisha bini you clip suni sakno bhayeko cha guess garnu hola you awaz kasko ho ra aile lai bini ek dev limbu ko awaz ma you meet a gate bijeko kesh

एफबीएस गोर्खा रेडियो कार्यक्रम नमस्ते युके र पहिलो घण्टाबाट विदा लिने समय आएको छ। श्रोता हामीसँग सात बजलाई पाँच मिनट र दोस्रो घण्टामा पनि म अवश्य तपाईँको समक्ष आजको हप्ताको प्रश्न पनि राख्नेछु, गेस गर्नुहोला। र यसो गरी तपाईँले इन्टरभ्यू फिचर पनि पाउनुहुन्छ कार्यक्रमको थर्ड आवरमा। र अहिलेलाई पनि समृद्धि राई र रोहित जोन छेत्रीको आवाजमा हेर न यो मिठो गीत इन्जोय गर्नुहोस्। समाचार पश्चात हामी कार्यक्रमको दोस्रो घण्टा भेट्नेछौँ।

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाङ्गीले भारतले नेपाली जुट जन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै डाङ्गीले जुट उद्योगको संरक्षणका लागि अविलम्ब कूटनीतिक पहल गर्न माग गर्नुभएको हो। सांसद डाङ्गीले औद्योगिक व्यवसाय ऐन 2076 मर्म अनुरूप जुट उद्योगको पुनरुत्थान प्रक्रियालाई तीव्रता दिनुपर्नेमा जोड़ दिनुभयो। नेपाली जुट जन्य उत्पादनले भारतीय बजारमा सहज रूपमा प्रवेश पाउनुपर्ने र यसका लागि आवश्यक कूटनीतिक र वाणिज्यिक वार्तालाई तीव्रता दिनुपर्ने आवश्यकता सांसद जागीले औल्याउनुभयो। सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने तयारी थालेको छ। पटक पटक दोहोरी रहने ग्यास आपूर्ति समस्याको दीर्घकालीन समाधान खोज्न भन्दै सरकारले समिति गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित समितिले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने बारे अध्ययन थालेको छ। समितिमा नेपाल आयल निगम, ग्यास उद्योगी, नेपाल गुणस्तर तथा नापतौल विभाग लगायतका प्रतिनिधि छन्। समितिले ग्यास अभावको समस्या दीर्घकालीन समाधानका लागि ग्यास वर्गीकरणदेखि भण्डारण लगायत उपायबारे सुझाव दिने संयोजक बस्नेतले जानकारी दिनुभएको छ। ग्यास वर्गीकरण गर्ने विषयमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो। नेपाल गुणस्तर तथा नापतौल विभागले ग्यासका फरक तौलका मापदण्ड निर्धारण गरिसकेको छ। अरू मुलुकको अभ्यास अध्ययन गरिरहेको र छिट्टै उपयुक्त निर्णयमा पुग्ने उहाँको भनाइ छ। अहिले घरायसी व्यावसायिक दुवै प्रयोजनमा 14.2 किलोका ग्यास प्रयोगमा छन्। गुणस्तर तथा नापतौल विभागले घरायसी प्रयोजनमा 14.2 र व्यावसायिक प्रयोजनका लागि 450 किलोसम्मका सिलिण्डर प्रयोगमा ल्याउने बारे मापदण्ड बनाएको छ। यता नेपाल आयल निगमले पनि घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्यासको मूल्य र वितरण प्रणाली फरक गर्ने विषयमा अध्ययन भइरहेको जनाएको छ। अहिले प्रति सिलिण्डर निगमलाई 411 रुपियाँ घाटा रहेको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनु भएको छ। शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीका 637 जना आरोहीले अनुमति लिएका हुन्। 18 हिमाल आरोहणका लागि 474 पुरुष र 163 जना महिलाले आरोहण अनुमति लिएको विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभएको छ। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,85,00,000 बढी रूपियाँ रोयल्टी संकलन गरेको छ। मनासलु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट विभागले 22,58,00,000 बढी रूपियाँ रोयल्टी संकलन भएको जनाएको छ। विभागका अनुसार धौलागिरी एक आरोहणका लागि 4 टोलीका 34, पुथा हिउँचुलीका लागि 2 टोलीका 20, डाङ्गा हिउँचुलीका लागि 2 टोलीका 16, बरुण्से हिमालका लागि 1 टोलीका 10 जनाले अनुमति लिएका छन्। यसै गरी मकालु, गंगापूर्ण पश्चिम, लाङ्चेनेल, थोरुङ पिक, नोर्बुखाङ, अन्नपूर्ण 4, चामलाङ, लमजुङ हिमाल, पुमोरी, सारीबुङ, थापा पिक, पोखरखाङ, अर्दाङ र पेरी लगायत हिमालका लागि अनुमति दिइएको विभागले जनाएको छ। बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। बजारका करिब 4,500 उपभोक्ताले अस्ति आइतबारदेखि समस्या बेहोर्नु परेको हो। बाढीले बागलुङ 3 हनुमान मौवा नजिकै मुख्य खानेपानीको पाइपमा क्षति पुर्याएको छ। कैलाम पोखरीको लेफ्ट मार्फत सुलडाँडा र मुस्यास्वाराको ट्याङ्की मार्फत लगिएको पाइपमा क्षति भएको छ। यस्तै तित्याङ र भकुण्डेको सीमाबाट आउने रिठे खोलाको मुहानबाट बजारमा ल्याइएको पाइप र काठीखोला भुँदी खोलाको मुहानबाट ल्याइएको पाइपमा बाढीले क्षति पुर्याएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ। बागलुङ बजारमा पानी आपूर्ति हुने मुख्य 4 मुहानमा वर्षा र बाढीले ठूलो क्षति पुर्याएको संस्थाका सचिव जीवन आचार्यले बताउनु भएको छ। बाढीले ठाउँ ठाउँमा पाइप बगाउनुका साथै वितरण प्रणालीमा क्षति पुर्याएको उहाँले बताउनुभयो। रिठे खोलामा जडान गरिएको करिब 80 मिटर पाइप बाढीले बगाएको छ। मुलुकका धेरै ठाउँमा मौसममा सुधार आएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: BFB Gorkha Radio कार्यक्रम अहिले हामी यो समय नमस्ते युके को दोस्रो घण्टामा प्रवेश गरेका छौं तपाईं सम्पूर्णलाई धेरै धेरै स्वागत छ फेरि पनि म सिनेको तर्फबाट समय हामीसँग 7 बजेर 10 मिनेट गएको छ र कार्यक्रमको आज यो दोस्रो घण्टामा पनि विभिन्न जानकारी रहनेछ यो हप्ताको प्रश्न पनि म तपाईँको माझमा राख्नेछु र मिठा मिठा गीत सङ्गीतको साथमा पनि मनोरञ्जन गराउनेछु कार्यक्रमको तेस्रो घण्टामा बिएफए संवाद सुन्न पके पनि नबिर्सिनुहोला र अहिलेको यही समयमा हामीलाई विभिन्न ठाउँहरूबाट पनि लिसनर्सहरूले सुनेर साथ दिनुभएको छ गङ्गा थापा वा आन्टीले पनि गुड मर्निङ शुभ बिहानी नानी भन्नुभएको छ गुड मर्निङ आन्टी र तारा प्रसाद चिमजुङ दाजुले पनि सेवाहरू शुभ बिहानी शुभ दिन बहिनी ननिटनबाट भन्नुभएको छ र यसैको साथमा अहिले यो समयमा चाहिँ अवश्य हामीलाई सुनिरहनु भएको छ आन्सर्सहरू पनि दिइरहनु भएको छ श्रोताहरूले अहिलेको यस समयमा र कार्यक्रममा अवश्य पनि रद्दै गर्नुहोस् र यो समय म राख्नेछु यो हप्ताको प्रश्न यस अनुसार रहेको छ यो भोइस कसको तपाईँले गेस गर्नुपर्नेछ
1: हजुर इट मिन जतिसुकै अलिक परको सोचाइ देखिँदा पनि सच्चाइ चाहिँ नि हो मैले चाहिँ यो तिनवटा प्रोफेसन भन्दा चौथो प्रोफेसन मेरो हुन्छ भनेर मैले सोचेको पनि थिइनँ बाल्यकालमा मलाई लाग्छ कलाप्रति मेरो झुका पहिलेदेखि केटाकेटीदेखि नै थियो अनि 3 वर्षकै उमेरमा चाहिँ नि म प्रोफेसनल क्लासिकल डान्सिङ सिकेको र पर्फर्म गरेको हुन्थेँ मेरो आमा कथक डान्सिङ गर्नुहुन्थ्यो सो आई फिल बाई एन्ड लार्ज कलातिर चाहिँ नि मेरो झुकाव पहिलेदेखि नै थियो जस्तो लाग्छ हो त्यो मेरो कस्तो सिचुएसन थियो भने मेरो र क्यामराको रिलेसन मलाई मन पर्यो अब यसलाई उहाँले मलाई सम्झाउनु भयो एकदम राम्रो उदाहरण दिनुभयो जुन कि म हमेसा रिपिट गरिरह हुन्छु उहाँले के भन्नुभएको थियो भने छोरी तँलाई भोलि गार्डनर माली पनि बन्नु छ भने दुनियाँको नम्बर 1 बनेर देखाउनु कुनै पनि प्रोफेसन ठुलो सानो खराब नराखराब केही हुँदैन इट्स अप टु यु भनेर उहाँले मलाई भन्नुभएको थियो अनि म उहाँले यस भन्ने बित्तिकै ग्रिन सिग्नल दिने बित्तिकै देयर इज नो चान्स मेरो बुवा आमाले रोक्नु सके अनि त्यसपछि मैले आमालाई चाहिँ नि बर्थडे आइरहेको थियो तँलाई के गिफ्ट चाहिन्छ भन्दाखेरि मलाई गिफ्ट
0: र यो क्लिप सुनिसक्नु भएको छ आवाज कसको गेस गर्नुहोला र वान अफ द लकी विनर चाहिँ हामी फ्राइडेको दिनमा अनाउन्स गर्ने नै छौँ र अहिलेलाई पनि यो गीत तिमीलाई याबे सापा फिचरिङ विजन र यसै गरी डिजे पेशवा

FBFB Scorecard Radio. Namaste UK. Musane ko saath mahanunsa yung morning breakfast show. Risigari abo bani yung samay weather ko bari mapani kei jankari. Folks, turn my lee weather bani temperature 18 degrees Celsius raiko sara bihana ko samay maoda hiri algati. Chiso ne raiko teo. Aba hami, of course, autumn maso. Slowly winter tira perch with eso. Tara, compared to last year, your year is quite longer. Summer bani raiko saina and global warming ko bani yota. Karan aruna. उनले सक्छ भन्दाखेरि पनि फरक पर्दैन खस जे जति समाचार घटनाहरू हामी सुनिरहेछौँ अहिले हाम्रो देश नेपालमा पनि रिसेन्टली मनाङमा पनि रहेको त्यो पहिरोले जुन घर पगाएको कुरा हामी सुन्दछ एकदमै दुःखदको कुरा हो र नेपालमा मात्र नभएर थाइल्यान्डमा पनि फ्लडिङ भएको कुराहरू छ न्यू जर्सी युएसमा पनि भएको कुराहरू रहेको छ सो यस्तो कुराहरू हेर्दाखेरि चाहिँ एकदमै दुःख कुरा हो लाइफ इज सो अनप्रिडिक्टेबल एन्ड थिङ्स आर सो अनसर्टन इन द वर्ल्ड राइट नाउ र यसै अनुसार वाट वी क्यान डु इज अल वी क्यान डु इज ट्रस्ट इन गड एन्ड प्रे यिनी सबैभन्दा मान्छेको कतिपटक हातबाट चाहिँ इट्स आउट अफ आवर रिच र यो समयमा चाहिँ लाइक जस्ट होप सबैको लागि चाहिँ सबैकोस् र अब पनि वेदरकै कुरा गर्दाखेरि चाहिँ अहिले टेम्परेचर 18 डिग्री सेल्सियस छ फोक्सटोनमा पार्टली सनी र भरे केही क्षणमा चाहिँ राम्रै हुँदै जानेछ दिन यस अनुसार विन्ड 11 किलोमिटर पर आवर भने ह्युमिडिटी 94% रहेको छ र भोलिको दिनमा चाहिँ लाइट रेन हुनेछ क्वाइट रेनी डे रहेको छ यस अनुसार जानकारी लिनुहोस् र यसै गरी वेदर हामी लन्डनको सन्दर्भमा पनि कुरा गर्ने नै छौँ र अहिले लन्डनमा भने टेम्परेचर 17 डिग्री सेल्सियस मोस्टली क्लाउडी वेदर विन्ड 8 किलोमिटर पर आवर ह्युमिडिटी 93% रहेको छ र भोलिको दिन रेनी छ र थर्सडे लवली छ एकदमै सनी नाइस वेदर फोक्सटन लन्डन बोथमा रहेको छ सो जानकारी लिन होला आजको दिनमा एभरेज छ मिड इस यसको छ र यसै गरी भोलिको दिनमा अलि पानी पर्ने नै सङ्केत छ थ्रु आउट द होल डे भने पर्सिको दिनमा चाहिँ नाइस एन्ड सरी छ यस अनुसार अवश्य पनि मेक द मोस्ट अफ इट भन्न चाहन्छु र कार्यक्रममा अब पनि अगाडि बढिहालौँ अहिले लाइभ भने प्रविष अधिकारीको आवाजमा दुरी मजबुरी

0: दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFPS कुरकर रेडियो हो।

0: PFBS गोर्खा रेडियो कार्यक्रमले हामी छौँ श्रोता. यो समय अहिले कार्यक्रम नमस्तिकेको दोस्रो घण्टा र समय हामीहरूसँग अहिले 8 बजेको लागि भने बाँकी रहेको छ 29 मिनट. यसै क्रममा हामीलाई यो समयमा विभिन्न ठाउँबाट सुनिरहनु भएको छ. शोभा गुरुङवादीले पनि गुड मर्निङ सुने बहिनी एन्ड सबैलाई ह्याप्पी ट्युजडे भनेर पठाउनु भएको छ. र अहिलेको यही समयमा हामीलाई आन्सर्सहरू पनि आइरहेको छ र लिसनर्सहरूले साथ दिइरहनु भएको छ यस समयमा. र म तपाईँको माझमा यो हप्ताको प्रश्न राख्नेछु यस प्रकारको छ. अवश्य पनि सही जवाबले चाहिँ अवश्य पनि हामी नामहरू उठाउँछौँ र फ्राइडेको दिनमा चाहिँ अनाउन्स गर्नेछु वान अफ द लक्की विनर. भोइस क्लिप यस अनुसार रहेको छ. कसको आवाज हो ग्यास गर्नुहोला.
1: हजुर, इट मे जतिसुकै अलिक परको सोचाइ देखिँदा पनि सच्चाइ चाहिँ नि हो. मैले चाहिँ यो तिनवटा प्रोफेसन भन्दा चौथो प्रोफेसन मेरो हुन्छ भनेर मैले सोचेको पनि थिइनँ बाल्यकालमा. मलाई लाग्छ कलाप्रति मेरो झुका पहिलेदेखि केटाकेटीदेखि नै थियो. अनि 3 वर्षकै उमेरमा चाहिँ नि म प्रोफेसनल क्लासिकल डान्सिङ सिकेको र पर्फर्म गरेको हुन्थेँ. मेरो आमा कथक डान्सिङ गर्नुहुन्थ्यो. सो आई फिल बाई एन्ड लार्ज कलातिर चाहिँ नि मेरो झुकाव पहिलेदेखि नै थियो जस्तो लाग्छ. हो, त्यो मेरो कस्तो सिचुएसन थियो भने मेरो र क्यामराको रिलेसन मलाई मन पर्यो. अब यसलाई उहाँले मलाई सम्झाउनु भयो, एकदम राम्रो उदाहरण दिनुभयो जुन कि म हमेसा रिपिट गरिरहन्छु. उहाँले के भन्नुभएको थियो भने, छोरी तँलाई भोलि गार्डनर माली पनि बन्नु छ भने दुनियाँको नम्बर 1 बनेर देखाउनु. कुनै पनि प्रोफेसन ठुलो सानो खराब नरखराब केही हुँदैन, इट्स अप टु यु भनेर उहाँले मलाई भन्नुभएको थियो. अनि म उहाँले यस भन्ने बित्तिकै ग्रिन सिग्नल दिने बित्तिकै देयर इज नो चान्स मेरो बुवा आमाले रोक्नु सक्ने. अनि त्यसपछि मैले आमालाई चाहिँ नि बर्थडे आइरहेको थियो, तँलाई के गिफ्ट चाहिन्छ भन्दाखेरि मलाई गिफ्ट.
0: र अवश्य पनि तपाईँले ग्यास गर्नुहोला यो आवाज कसको हो भनेर. र यस समयमा हामीलाई लिसनर्सहरूले पनि सुनिरहनु भएको छ. रेशम खड्का उहाँ मामाले पनि गुड मर्निङ नमस्कार फ्रम नटिङ्गम भन्नुभएको छ. र अहिलेको यही समयमा हामीलाई सुनिरहने क्रममा चाहिँ अहिले यो समय आन्सर्सहरू पनि आइ नै रहेको छ. र कार्यक्रममा रद्द गर्नुहोस् श्रोता, तपाईँको समक्षमा यो जानकारीहरू पनि राखिदिने गर्नेछु. र अहिलेलाई पनि आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ. फेरि पनि अर्को यो एउटा मिठो गीतको साथमा रहेको छ अभिमान अब ट्रस्ट पानको आवाजमा.

0: यो BFBS गोरखा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
0: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
0: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
0: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

एफपी स्कोरका रेडियो कार्यक्रम अहिले सुनौलो क्षमा गर्नुहोला नमस्ते यी खेरहेको छ श्रोता र अवश्य पनि अहिले 8 बजेको लागि हामीहरूसँग 15 मिनट बाँकी रहेको छ त्यसै गरी टेट बर्ड नेपालीज कम्युनिटी इभेन्ट दसैँ पार्टी बारेमा यो जानकारी 17 अक्टोबरमा हुन गइरहेको छ प्लेस ए सिभिक सेन्टरमा हुनेछ टेटवादमै र समय दिउँसोको 3 बजेदेखि बेलुकी 11:30 रहेको छ तपाईँले बुक गर्नुपर्ने छ सिट्स वेल इन टाइम लिमिटेड सिट्सहरू रहेको छ र यस सम्बन्धी कुनै क्वेरी छन् भने तपाईँले देवबहादुर गुरुङमा मलाई सम्पर्क गर्न सक्नुहुन्छ कार्यक्रममा रहँदै गर्नुहोस् र अब भने फेरि पनि आउनुहोस् पालाइसकेको छ अर्को एउटा मिठो गीत राख्ने क्रम रहेको छ अहिलेलाई भने सुशान्त केसीको आवाजमा गयो त गयो

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
3: आज भोलि र पर्सि मुलुकभर खासै वर्षाको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविदले बताएका छन्। नेपाल मौसम विज्ञान विभाग अन्तर्गत महाशाखाका मौसमविद डेभिड ढकालले जारी गर्नुभएको भिडियो सन्देश अनुसार आज भोलि र पर्सि वर्षाको खासै सम्भावना देखिँदैन। सामाजिक सञ्जालका अनधिकृत सूचनाको भर नपरि यो अवधिमा धान काट्न ढकालले किसानलाई सुझाव दिनुभएको छ।
4: विगत 24 घण्टामा देशको भूभागहरूमा कुनै पनि भूभागहरूमा खासै वर्षा भएको जस्तो देखिँदैन भने दिउँसोको समयमा घाम लागेको र बिहानी समयमा विशेष गरी तराई भूभागमा र उपत्यकाहरूमा हल्का किसिमको हुस्सो लागेको देखिन्छ। भोलि पर्सिको लागि पनि वर्षाको सम्भावना खासै त्यस्तो देखिँदैन, यद्यपि दिउँसो तथा साँझतिर एक दुई स्थानहरूमा हल्का किसिमको वर्षाको सम्भावना भने देखिएको छ। त्यस्तो धेरै वर्षाको सम्भावना देखिएको छैन र धेरै स्थानहरूमा पनि वर्षाको सम्भावना देखिँदैन भने भोलि पर्सिको दिनमा पनि उस्तै किसिमको सम्भावना रहेको देखिन्छ। यति बेला धान काट्ने समय भएको कारणले गर्दाखेरि चाहिँ यो धान काट्नको लागि वर्षाले या त मौसमले त्यस्तो असर गर्ने जस्तो देखिँदैन।
3: भोलि र पर्सिका लागि वर्षाको खासै सम्भावना नदेखिए पनि दिउँसो र साँझतिर एक दुई स्थानमा हल्का किसिमको वर्षा हुन सक्ने उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाङ्गीले भारतले नेपाली जुट जन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै डाङ्गी,
5: विराटनगरको जुट मिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक छ, तर सञ्चालनमा रहेको जुट उद्योग कसरी चलाउने भन्ने विषयमा पनि सरकारको ध्यान जान आवश्यक छ। भारतले नेपाली जुट जन्य वस्तुमा लगाएको एन्टी डम्पिङ ड्युटी वृद्धि जारी तथा काउन्टर भेलिङ ड्युटी इन्भेस्टिगेसनका कारण नेपाली जुट उद्योगहरू प्रभावित बन्दै गइरहेका छन्। जुट उद्योग बन्द हुँदा हजारौंको रोजगारी गुम्ने मात्रै होइन, कृषकहरूको जुटहरू बाटोमै फाल्नुपर्ने अवस्था सृजना हुन गइरहेको छ। त्यसैले भारतसँग आवश्यक कूटनीतिक पहल गरी नेपाली जुट उद्योगको संरक्षण गर्नुपर्नेछ। औद्योगिक व्यवसाय ऐन 2076 बमोजिम रुट्न उद्योगको पुनरुत्थान प्रक्रिया अघि बढाउन समेत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।
3: सत्तारूढ रासोपा सांसद जगदीश खरेलले आफू दैवी प्रकोप उद्धार कोषको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाफको पर्खाइमा रहेको बताउनु भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष नभई प्रधानमन्त्री विपद राहत कोष भनेर नामकरण गर्न आफूले आग्रह गरेको तर त्यसको जवाफ प्रधानमन्त्रीबाट कुरिरहेको सांसद खरेलको भनाइ छ। प्रतिनिधि सभा बैठकमा बोल्दै ललितपुरका सांसद खरेल,
6: पछिल्लो विपदका कारण 27 जनाको मृत्यु भएको छ, 4 जना अझै बेपत्ता हुनुहुन्छ र अरबौंको सम्पत्ति नष्ट भएको छ र हामीले पटक पटक भनेका छौ विपद दैवी प्रकोप होइन, यो दैवले गराएको होइन, यो प्राकृतिक या मानव सृजित हुन्छ भन्ने कुरा हामीले महसुस गरेका छौँ। सम्माननीय प्रधानमन्त्रीज्यूलाई मैले आग्रह गरेको थिएँ यही सदनबाट कि दैवी प्रकोप उद्धार कोष प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, प्रधानमन्त्री विपद राहत कोष भनेर चाहिँ त्यो कोषको नामाङ्करण गरियोस् भनेर भनेको थिएँ। त्यसको जवाफको पर्खाइमा म रहेको छु र यो पनि अनुरोध गर्न चाहन्छु, साथसाथै प्राधिकरणलाई अब हामीले एउटा सहसचिव स्तरको व्यक्ति त्यहाँ राखेर त्यो संरचना होइन, अब संसदको विशेष समिति पनि बन्दैछ, यो समितिले समेत र सुशासन तथा राज्य व्यवस्था समितिले पनि यसमा ध्यान दियोस् कि अधिकार सम्पन्न प्राधिकरण बनाऊ।
3: बेलायत ग्लस्ट शाहको रोयल एयरफोर्स फेयरफोर्ड नजिक सम्भावित विस्फोटक पदार्थ सम्बन्धी षड्यन्त्रको आशंकामा पक्राउ परेका 5 जना पुरूष धरौटीमा रिहा भएका छन्। आतंकवाद विरोधी प्रहरीले उनीहरू रिहा भए पनि अनुसन्धानको दायरामा राखिएको र कड़ा शर्त पालना गर्नुपर्ने जनाएको छ। प्रहरीले अनुसन्धानका क्रममा सबै सम्भावनालाई खुल्ला राखिएको पनि बताएको छ। पक्राउ परेका 5 जना 20 वर्ष उमेर समूहका लण्डनवासी बेलायती हुन्। उनीहरू 3 वटा गाड़ीमा आरएएफ फेयरफोर्ड पुगेका थिए। यो हवाई अड्डा अमेरिकी वायुसेनाले इरानमाथि आक्रमण गर्न प्रयोग गर्दै आएको छ। प्रति आतंकवाद प्रहरीका प्रमुख सहायक आयुक्त लरेन्स टेलरले अनुसन्धानमा सम्भावित सबै कोणबाट छानबिन भइरहेको जानकारी दिनुभएको छ।
7: We are considering this from every possible angle, including that this may be actively committed by proxies or individuals either knowingly or unknowingly working on behalf of a foreign state.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 5 जनालाई धरोटीमा रिहा गर्ने निर्णय प्रति आश्चर्यचकित भएको प्रतिक्रिया दिनुभएको छ।
8: I'm surprised that they released them. I wouldn't have done that. Look, they've been very good. They worked with us very closely. We know everything about them. we would not have released them.
3: संघीय जाँच ब्युरो एफबीआईका पूर्व विशेष एजेन्ट जेसन प्याकले अबको अनुसन्धान प्रक्रियाबारे जानकारी दिनुभएको छ. अहिलेसम्मका खबर यति नै. नमस्कार.
2: यो पीएफबीएस गोर्खा रेडियो हो.

0: BFB is going to have a video Kenny Cromwell Lemmy Tone you some eight namaste you go third armada that be some pranali so I get some city get for bada it's got to be love as a damang maski go was ma you meet a gate in jokeri sagna bai go sub ra tabi go sub in kiama bani you apta go prasna rakni sum you voice clip rakni sura guess cornola you answer abishabini ra yes maji voice kasko reko sa
1: it means jati sukhi ali poroko sachai dekhinda pani sachai chai ni ho mali chani yo tinta profession bhanda chautho profession mero huncha bhaner maile socha pani thina balyakalma mala lagcha kala prati mero jhuka pahile dekhin ketakeri dekhine thyo ani 3 barsha kai umer ma chai ni ma professional classical dancing sikheko ra perform gareko hunthe मेरो आमा कथक डांसिंग करनु उन्तियो, सो आई फील बाय एंड लार्ज कलातीर चाहिँ नि मेरो झुकाव पहिले देखि नै थियो जस्तो लाग्छ हो त्यो त्यो मेरो कस्तो सिचुएसन थियो भने मेरो मेरो र क्यामेराको रिलेसन मलाई मन पर्यो अब यसलाई उहाँले मलाई सम्झाउनु भयो एकदम राम्रो उदाहरण दिनुभयो जुन कि म हमेसा रिपिट गरिरह हुन्छु उहाँले के भन्नुभएको थियो भने छोरी तलाई भोलि गार्डनर माली पनि बन्नु छ भने दुनियाँको नम्बर 1 बनेर देखाउनु कुनै पनि प्रोफेसन ठुलो सानो खराब नरखराब केही हुँदैन इट्स अप टु यु भनेर उहाँले मलाई भन्नुभएको थियो अनि म उहाँले यस भन्ने बित्तिकै ग्रिन सिग्नल दिने बित्तिकै देयर इज नो चान्स मेरो बुवा आमाले रोक्न सक्ने अनि त्यसपछि मैले आमालाई चाहिँ नि बर्थडे आइरहेको थियो तँलाई के गिफ्ट चाहिन्छ भन्दाखेरि मलाई गिफ्ट
0: BFB is going to have videos in the end on Sarah, Gary Cromwell, Amy Chance Rita, Yo Sami, Namasi Uke Mara, Ansapin, Tabi Guest Gordi Gornola. It's a good thing you have me lie, MB Mugger, that's really been a message Gornabai, so Namaskar, Azawar, Kuturi Kosi, John Madin Ko, Parigona Lisi, John Madin Ko, Geet Pazadina, on the road, Gordasu, Sadi, Churilai, John Madin Ko, Shubakamara, Asir Batra Maya, Liana Mugger, 10 years old, Talibata, Jurbanabasa, Rabba Shibini, that's a good request, ma. राख्ने सुनेले निमा रुम्बाको आवाजमा रहेको छ यो बर्थडे सङ र उहाँलाई बिएफबिएस गोर्खाको तर्फबाट पनि अ भेरी ह्याप्पी बर्थडे भन्न चाहन्छौँ र यो बर्थडे सङ उहाँको लागि

0: BFBS Gorkha Radio.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: हजुर नमस्ते, कार्यक्रम विवेक संवादबाट म योगराज राईको विवेक संवादमा आज W2 सुमन शेर्पा भाइ हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु र उहाँ चाहिँ सपोर्ट रेजिमेन्ट ATC पपराइडमा चाहिँ अहिले युनिट वेलफेयर W2 गरिराख्नु भएको छ र उहाँसँग कुराकानी गर्दैछु। आज चाहिँ हामी यो गोर्खा मेसिङ हट सम्बन्धी कुराकानी गर्नेछौँ र भर्खरै गत सेप्टेम्बर महिनाको 18 तारिक चाहिँ पपराइडमा उद्घाटन गरिएको छ र उहाँले लिड गर्नुभएको थियो यो प्रोजेक्ट, यसै सम्बन्धी कुराकानी गर्नेछौँ। ल सुमन भाइ नमस्कार है।
1: नमस्कार हजुर।
0: अनि कस्तो छ त पपराइडतिर जीवन अथवा काम कस्तो चल्दैछ भाइ?
1: एकदमै रमाइलो हजुर, एकदमै व्यस्त कार्य व्यस्त एकदम व्यस्त
0: कंग्रेचुलेसन तपाईँको सक्रियतामा चाहिँ त्यहाँ गोर्खा मेसिङ हटको चाहिँ उद्घाटन गर्नुभयो, तपाईँ एकदमै प्राउड अनि तपाईँको टिम खुसी हुनुपर्छ।
1: हजुर दाइ, थ्याङ्क यू सो मच। यसको बारेमा सानो भनिहाल्नु पर्यो दाइलाई, जसलाई मैले ब्रिगेड अफ गोर्खा 2000 22 इयर्स सर्भिस गरेर पेन्सन जानु अगाडि चाहिँ मलाई यो कन्टिन्युटी सर्भिस अफर गर्नुभयो त्यो ब्रिटिस आर्मीले, त्यसबाट मैले एक्सेप्ट गरेर गएको थिएँ। प्रिभियस पोस्ट मेजरको पोस्ट थियो, त्यहाँ पनि मैले मेसिङ हटको हेरेँ। मेसिङ हट चाहिँ हामीलाई अब ब्रिगेडको गोर्खाजमा भन्जेलसम्म स्टिल ब्रिगेडको गोर्खामै छु, तर उहाँ हाम्रो प्रिन्सिपल एउटा मेसिङ हट भन्दो रहेछ के चाहिँ जहाँ गए पनि। त्यसको मे फर्स्टमा यहाँ एटिसी पपराइडमा युनिट वारेन्ट अफिसरको कार्यभार सुरु गरेँ। त्यसपछि मैले गेटिङ द फुटबल गरेर मैले हाम्रो गोर्खा नेपिस कम्युनिटीलाई आवश्यकता पर्ने कुराहरू के छ भनेर मैले डिग आउट गर्दाखेरि चाहिँ स्पेसल इन द मेसिङ हटको चाहिँ एकदमै जरुरत रहेछ दाइ, त्यही भएर मैले May 1, 2024 स्टार्ट गरेको दाइ यो प्रोजेक्टलाई।
0: ओके, अब ब्रिगेड अफ गोर्खासमा त अब नयाँ युनिट फर्म हुने बित्तिकै त्यहाँ मेसिङ हट त आवश्यक परिहाल्छ, त्यो एउटा हाम्रो पाउन्डरी हो, 4 पिलर्सभित्र पर्छ। तर यो वाइडर आर्मीमा चाहिँ चेन अफ कमान्डलाई थाहा थियो कि कसरी, उहाँलाई कतिको सपोर्टिभ हुनुहुन्थ्यो स्टार्टिङ विथ?
1: हजुर दाइ, स्टार्टिङ विथ मैले सानो एउटा बिजनेस केस एउटा लेखेको थिएँ IRTB लेखेर, मेरो कमान्डिङ अफिसर अनि रेजिमेन्ट 2IC मेरो युनिट वेलफेयर अफिसरलाई चाहिँ एउटा प्रोजेक्ट, उहाँले मेरो त्यो प्रेजेन्टमा चाहिँ मैले उहाँहरूलाई प्रेजेन्ट गर्दाखेरि उहाँले इनिसियल पोजिटिभ फिडब्याक दिनुभएको थियो, इट्स अ गुड गुड थट अनि एकदम राम्रो हुन्छ, हामीले चाहिँ इन्क्लुसिभ कल्चर चाहिँ एकदम राम्रो देखिन्छ, यसले गर्दा प्लिज गो आयो मिस्टर शेर्पा भन्नुभयो मेरो चेनल कमानले। त्यहाँदेखि मैले स्टार्ट गरेको दाइ, अनि स्टार्ट गर्दा धेरै अप्स एन्ड डाउन, लेफ्ट एन्ड राइट। इनिसियली उहाँहरूले कतिपय एजेन्सीहरूले वाइ दे निड गोर्खा मेसिङ हट इन एडिस पपराइड भन्ने कुराहरू आएको थियो, तर मैले भेरी डेभलपमेन्टिक वेमा ट्याकल गरेर अनि उहाँहरूलाई टिप्स गराएँ त्यस्तो हो। अनि हामी एटिसी पपराइडमा नट ओन्ली गोर्खा गोर्खा नेपाली नेपालीस कम्युनिटी, यो चाहिँ नन युके नेसनालिटीलाई पनि युज गर्न सकिन्छ, जस्तै अब विभिन्न आर्मीहरू यहाँ आउँछ उनीहरूले युज गर्न सक्छ, जस्तै फिजियन फ्रिगन एभ्रीवेयरलाई चाहिँ युज गर्न सक्छ। अनि यो चाहिँ प्राइम एक्जाम्पल अफ ब्रिटिस आर्मीको इन्क्लुसिभ लिडरसिप हुन्छ भनेर मैले त्यो अनुसारले कन्भिन्स गराएपछि एभ्री वान चाहिँ एग्रिड भएको थियो दाइ।
0: अनि फन्ड चाहिँ कसरी जुटाउनु भयो त? अब ब्रिगेडमा हो भने त अब HQB जीवामा अलि फन्ड आउँछ, युनिटको फन्ड हुन्छ, फन्ड चाहिँ कसरी जुटाउनु भयो?
1: हजुर, यो फन्डको सम्बन्धीमा अगेन मलाई निकै स्ट्रगल परेछ दाइ फन्ड जुटाउनुलाई, तर मैले एप्रोच द ब्रिगेड अफ गोर्खा त्यतिखेर चिफ अफ स्टाफसँग म एप्रोच भएको थिएँ, तर उहाँ त ब्रिगेड अफ गोर्खा जस्तो 8 सेक्सन कमान्डर मात्रै छ त्यहाँनिर, आई थिङ्क सपोर्ट भन्नुभएको थियो। अनि त्यसपछि मैले ओके त्यस फाइन साहब, म अल्ट्रा माई बेस्ट फ्रम द एनदर एङ्गल भनेर मैले अर्को एङ्गलबाट एप्रोच हुँदाखेरि चाहिँ मैले 40,000 pounds चाहिँ सोलिड फर गोर्खा मेसिङ इन एडिसी पपराइडको लागि चाहिँ फन्ड बियर चाहिँ मैले अर्कै सोर्सबाट फाइनल एकदमै पाउन सफल भएँ। त्यो चाहिँ मेरो एकदम इन्टायर त्यो कन्ट्रिब्युसन चाहिँ म त एउटा एप्लिकेसन मात्रै हो, तर मेरो के भन्छ रेजिमेन्ट 2IC सपोर्ट गर्नुभयो अनि उहाँले चाहिँ त्यो फन्ड चाहिँ ग्राफ गर्न चाहिँ सहयोग गर्नुभयो दाइ।
0: अनि यो प्रोजेक्टको लागि चाहिँ कति अमाउन्ट चाहिँ चाहिएको, फन्ड चाहिँ चाहिएको थियो?
1: तर मलाई इनिसियली चाहिएको चाहिँ 20,000 pounds मात्रै हो, तर मैले अब 20,000 pounds मैले कम्प्लिट गरेपछि त्यहाँ मेसिङ हार्ड बनिसकेपछि हार्ड टु बी मेन्टेन बाई गोर्खा नेपालीस कम्युनिटी, अब हामीले मेन्टेन गर्नुलाई त हामीसँग सोर्स प्लम्बिङ अब यो कास्ट सम्बन्धी काम गर्ने मान्छेहरूलाई कोही हुन्न थियो, त्यही भएर मैले चाहिँ एप्रोच दिँदा डिआई चाहिँ DIO थ्रु गऱ्यो भने चाहिँ अनि दे विल मेन्टेन इफ एनिथिङ ड्यामेज DIO गर्न मेन्टेन इन द फ्युचर भनेर मैले त्यो तरिकाले एप्रोच गर्दा चाहिँ 40,000 pounds लाग्यो है। अनि नाउ द मेसिङ अट इज कम्प्लिट, अनि त्यो मेसिङ अट चाहिँ एनी कुरा ड्यामेज क्यान रिपोर्ट द DIO, DIO विल कम एन्ड दे विल मेक इट फर अस लाइक
0: राइट। अनि त्यो बजेट सकेपछि चाहिँ
1: त्यो बजेट चाहिँ सक्नेवाला छैन दाइ. त्यो चाहिँ कस्तो भने कन्टिन्यू अब यो चाहिँ जिआइओको एउटा जस्तै हाम्रो सर्भिस फ्यामिली एकोमोडेसन भनेको छ त्यो चाहिँ अन्डर अन्डर अन्टिल 86 अफ राइट क्याम्प चाहिँ डाइजेस्ट इन द ब्रिटिस आर्मीसम्म चाहिँ जिआइले सपोर्ट गर्छ दाइ.
0: राइट ओके. अब त्यहाँ ब्रिगेड अफ गोर्खासको 8 मात्रै छ भन्नुभयो, त्यहाँ चाहिँ नेपाली सोसाइटीको पनि कुराकानी गर्नुभयो, कसले चाहिँ प्रयोग गर्न सक्छन् त्यहाँ नेपालीहरू कति हुनुहुन्छ, गोर्खालीहरू कति हुनुहुन्छ त यो फेसिलिटी प्रयोग गर्ने?
1: अहिले हामी नट ओन्ली गोर्खाली, गोर्खास, नेपालीज अनि एमपिजिएस होल टुगेदर गर्दा चाहिँ हामी अराउन्ड 80 मैले क्यालकुलेट गर्दा चाहिँ 38 फ्यामिली वान एसएलए हुन्थ्यो, ओन्ली नेपालीज पासपोर्ट होल्डर. त्यो पनि मैले चाहिँ ब्रिटिस पासपोर्ट होल्डर चाहिँ काउन्ट गरेको थिएन, तर मैले नेपालीज पासपोर्ट होल्डर काउन्ट गर्दाखेरि चाहिँ 38 फ्यामिली अनि वान सिङ्गल लिभिङ सोल्जर थियो. त अहिले चाहिँ बढेर इन्क्लुडिङ अब नेपालीज पासपोर्ट होल्डर गर्दा चाहिँ हामी मोर देन 150 नेपालीज कम्युनिटी चाहिँ यहाँ भाइहरू अनि गुरुजीहरू दिदीबहिनीहरू हामी क्याम्पमा काम गर्छौँ अनि इन्क्लुडिङ एमपिजिएसहरू.
0: राइट, त्यो 40,000 अमाउन्ट त तपाईँले थुप्रै जुटाउनु भएको छ, अब मिडियामा भन्न हुँदैन होला, म साह्रै फोर्स गरिनँ है तपाईँलाई, अनलेस तपाईँलाई उल्लेख गर्नु मन लाग्छ भने.
1: होइन दाइ ठिकै छ, यो सोर्स चाहिँ हाम्रो लिभ एक्सपिरियन्स फन्डबाट आएको है, हामीलाई ब्रिगेडले प्रोभाइड.
0: ओके, यो मेसिङ हटको पिक्चरहरू त क्याप्सनहरू त हामीले फेसबुक पेजमा हाले, एकदमै राम्रो रहेछ. कस्तो ठाउँमा बनेको छ अनि कस्तो छ अलिकति पिक्चर दिनुहोस् न.
1: फेज वन ट्रेनिङ क्याम्प भएको हुनाले इनिसियली कमान्डिङ अफिसरको एसकेएम सरको डाइरेक्सन चाहिँ इनसाइड द क्याम्प बनाउँदा कस्तो हुन्छ भनेर मलाई सजेसन गर्नुभएको थियो अनि लोकेसन पनि उहाँले दिनुभएको थियो. तर फेज वन ट्रेनिङ गर्ने भएकोले मैले चाहिँ आई थिङ्क हामी यो मेसिङ हट भनेर चाहिँ हामीले भेला मिङ्गलिङ हुने अलिकति नोइज अलिकति ड्रिङ्क्सहरू गर्ने ठाउँ हो, त्यसले गर्दाखेरि फेज वन ट्रेनिङमा चाहिँ अलिक इनसाइड क्याम्पमा चाहिँ हुँदैन, मैले एकमेसन इन्स्टिट्युटको आउटसाइड द क्याम्प भनेर भन्दाखेरि उहाँहरूले रियलाइज गर्नुभयो अनि उहाँहरूले चाहिँ अथोरिटी गर्नुभयो कि बाहिर वेयर इज लाइक जुब्ली कम्युनिटी सेन्टर भन्ने हाम्रो एडिसको गाइडको कम्युनिटी सेन्टर छ, त्यसको अपोजिट त्योसँगै जोडेर एउटा सानो लाइन हामीलाई अथोरिटी दिनुभयो, त्यहाँ चाहिँ बनाइएको छ बाहिर क्याम्पदेखि जस्ट गेटदेखि 2 वर्क गर्छु दाइ.
0: राइट, अनि यो चाहिँ कस्तो कसले बनाउनु भएको, तपाईँले सिभिल लाइन कन्ट्राक्टरलाई दिनुभएको हो अथवा कुनै पल्टनले जस्तै इन्जिनियरतिर ब्रिगेड अफ गोर्खासको त इन्जिनियरतिर गएर इन्जिनियरका ट्रेसम्यानहरू गएर पनि बनाउँछन्, यो चाहिँ कसरी बन्यो त?
1: हजुर दा, यहाँनिर इनिसियल बनाउनुको लागि चाहिँ मैले यहाँनिर हाम्रो पहिला क्युजीको सिओ एज साहब यहाँ हुनुहुन्छ, एआइएसको सिओ गर्दै हुनुहुन्छ, एउटा रेजिमेन्टको सिओ गर्दै हुनुहुन्छ यहाँनिर. म उहाँसँग इफ निड आम गरेर प्रोभाइड वर्क फोर्स फ्रम दि प्रिन्स गर्खा इन्जिनियर भन्नुभयो अनि बजेटहरू एकदमै प्रोटेक्ट गर्नुलाई चाहिँ ब्रिगेड गोर्खा क्युजी ल्याउँदाखेरि चाहिँ उहाँहरूले गरिदिन्छ, फ्री कन्स्ट्रक्सन गरिदिन्छ भन्नुभयो. तर उहाँले कन्स्ट्रक्सन गरिदिइसक्नु भएपछि फेरि त्यो चाहिँ लुकाफ्रा गर्नु चाहिँ फेरि हामी नेपालीज कम्युनिटी जस्तो कि म अनि मेरो साथीहरूले चाहिँ हामीले लुकाफ्रा गर्नुपर्ने भयो. त्यसपछि चाहिँ मैले यो चाहिँ टिआईले लुकाफ्रा गर्नुपर्छ, अब नेपालीज कम्युनिटीले, बिकज एनिथिङ बिग्रिन्छ त्यसको सक्दैन, टिआईओ थ्रु जानुपर्छ. इट्स अल एबाउट डिआईओ प्रोजेक्ट, भिन्सी भन्ने एउटा कन्ट्राक्टर छ, उहाँले बनाउनु भएको दाइ. तर यसको कन्सेप्ट, यसको डिजाइन, एभ्रिथिङ चाहिँ मैले उहाँहरूलाई दिएको थिएँ अनि एक्ज्याक्टली उहाँले त्यही अनुसार बनाइदिएको दाइ.
0: राइट ओके, तपाईँको अलिकति काटिरहेको छ, अलिकति कस्तो ठाउँमा हुनुहुन्छ. एनिवे, अब हामी चाहिँ छोटो ब्रेक लिन्छौँ भाइ, ब्याक टु ब्याक 2 गीत सुन्छौँ, त्यसपछि सेकेन्ड फेजमा बाँकी कुराकानी गर्छौँ है त. हजुर, W2 सुमन शेर्पा भाइ X2RJ सदस्य हुनुहुन्छ र अहिले चाहिँ लोङ भ्याङमा चाहिँ हुनुहुन्छ, पप राइडमा युनिट वेलफेयर W2 गरिराख्नु भएको छ. यो गोर्खा मेसिङ हट भर्खरै उद्घाटन भएको छ, त्यस सम्बन्धी कुराकानी गरिएका छौँ.

0: यो BFBS गोरखा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.ukमा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

0: Gorka Radio.
1: BFBS Gorka Radio.
2: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। छोटो विश्रामपछि आज सबै सबैलाई वेलकम गर्न चाहन्छु। बिएफएस संवादमा डब्लु टू सुमन शेर्पा भाइ हुनुहुन्छ र उहाँसँग म कुराकानी गरिएको छु। एक्स टू आरजेडको विगत गोर्खासको मेम्बर हुनुहुन्छ, अहिले वाइडर आर्मीमा जानुभएको छ, लोङ भ्याङमा युनिट वेलफेयर डब्लु टू गरिराख्नु भएको छ, सपोर्ट रेजिमेन्ट एटिसी पप राइडमा र मेसिङ हट चाहिँ उहाँकै सक्रियतामा चाहिँ गत सेप्टेम्बर महिनाको 18 तारिक चाहिँ पप राइडमा उद्घाटन भएको छ। उहाँसँग कुराकानी गरिएको छु भाइ, फेरि वेलकम छ है। अनि कतिको चलाउँदै हुनुहुन्छ त, मेसिन कतिको खाँदै हुनुहुन्छ त नि भाइ उद्घाटन गरेदेखि?
3: उद्घाटनको दिन चाहिँ बेसिकली हाम्रो कमान्डिङ अफिसर सपोर्ट रेजिमेन्ट आरएसएम उहाँहरूले चाहिँ भ्याउने चाहिँ लास्ट फ्राइडे थियो, हाम्रो 18 सेप्टेम्बरमा। अनि त्यो दिन चाहिँ गरेर हामीले त्यसमा चाहिँ मेनली भन्न जाँदाखेरि चाहिँ यो मेसिन हट चाहिँ दाइ नट ओन्ली एउटा मेसिन हट हाम्रो गोर्खालीको एउटा पिलरमा, यो चाहिँ हामीले लङ लास्टिङ मेमोरी बनाउन सफल भएछ, त्यो चाहिँ म एकदमै प्राउड फिल गर्छु। मैले सानो रिक्वेस्ट अनि म एप्रोच कमान्डिङ अफिसरसँग भएको थिएँ, यो मेसिङ हटलाई चाहिँ वाइ नट वी डेडिकेट टु द रिसेन्टली पास अवे ओल्डको फेमस माउन्टेनियर हाम्रो हो, अनि निज दाई अनि उहाँको टिम ब्रोड टिममा जो जो खस्नुभयो उहाँहरूको नाममा डेडिकेट गरौँ, अनि उहाँहरूकोलाई चाहिँ एउटा सम्झना अनि हुन्छ, अनि एउटा मलाई चाहिँ नम्बरीको नाताले मैले त्यो एप्रोच भएको थिएँ। अनि एट द सेम टाइम मेम्बर लाइक अल दोज लस्ट दैट लाइफ इन लाइक भर्खरै हाम्रो नेचुरल डिजास्टर नेपालमा भएको थियो, उहाँको नाममा अनि रिमेम्बर गरौँ अनि एउटा प्लेग राखौँ उहाँको नाममा भनेर मैले यसो एप्रोच भएको, मेरो कन्सेप्ट लगेर गएको कमान्डिङ अफिसर सर अनि एप्रोच भएको थियो, लाइक दे आर भेरी ह्याप्पी एन्ड दे आर भेरी सपोर्ट अनि अथोराइज गर्नुभयो। अनि उहाँहरूले त्यो प्लेग राख्नुको लागि डिजाइन पनि मैले डिजाइन दिएको थिएँ, तर डिजाइनको पनि पैसा अलिक धेरै लागेको थियो, लाइक एराउन्ड तब उहाँहरूले चाहिँ यो सबै पिआई फोन अथवा युपिए फोनबाट चाहिँ म कभर गर्छु भने सबै उहाँहरूले दिनुभयो, अनि त्यो चाहिँ म एकदमै प्राउड फिल गर्छु, किनभने हामीले जति पनि मेरो नम्बरमा निम्स दाईले ओल्डकै हिरो माउन्टेनियर्स उहाँलाई होइन सबैले त्यो चिनिन्छ, अनि उहाँ नट ओन्ली माउन्टेनियर्स उहाँ यता ब्रिटिस आर्मी सँगै जोइन भएर एउटै प्रोटिनमा हामी रेक्रुटमा उठा सबै मान्छे पहिला सम्झौँ त नम्बरीको लागि एउटा डेडिकेट गरौँ भनेर मैले सानो जोर गरेको, विच इज भेरी सक्सेसफुल थियो अनि एकदमै म प्राउड फिल गर्छु त्यसमा चाहिँ।
2: राइट, ओके, मेरो नेक्स्ट प्रश्न त्यही नै थियो, तपाईँले भनिहाल्नु, त्यसको लागि थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु। अनि त्यो पप राइटमा चाहिँ चेन अफ कमान्डलाई चाहिँ यो गोर्खालीहरूको मेसिङ हुन्छ, यो चाहिँ 4 पिलर्समा चाहिँ पर्छ भन्ने त्यो कुरा चाहिँ थाहा थियो कि थाहा थिएन प्रायर टु तपाईँले यो कुरा उठाउनु भन्दा अगाडि?
3: त्योभन्दा अगाडि चाहिँ थाहा थिएन दाई, पहिला एकजना मभन्दा पहिला एकजना दाई आउनुभएछ यहाँनिर, दाई भन्दा सिनियर एकजना पुनर्साधन गर्न आउनुभएछ, उहाँले ट्राई गर्नुभएछ तर उहाँलाई चाहिँ न अथराइजै गरेन दाई, त्यतिकै त्यो त्यतिकै हराएछ। त्यहाँदेखि मैले वेलफेयर थ्रु यो चाहिँ वेलफेयर एन्ड वेलबिङ अनि प्लस इन्क्लुसिभनेस कल्चरको लागि चाहिँ मेसिङ गर्छ भने चाहिँ यो हो भनेर मैले उहाँहरूलाई एउटा सानो ब्याक ब्रिफ अनि हाम्रो प्रिन्सिप पपुलरको बारेमा भनेको, त्यसपछि त्यो बेलाको कमान्डिङ अफिसर र त्यो बेलाको टु आइसीले चाहिँ एग्री गर्नुभएको दाई। अनि
2: यो त अब तपाईँ अब एक दिन अब आर्मी छोड्नुपर्छ, यो त तपाईँको एउटा ठुलो लेगेसी छोडेर जाँदै हुनुहुँदो रहेछ पप राइडमा है?
3: हजुर दाई, यो मैले पहिला साझा मेजर हुँदाखेरि वर्मिस्टर मैले साझा मेजर 2 इयर्स गरेँ बिफोर आरजी गोर्खाली छोड्नुभन्दा अगाडि, त्यहाँनिर हाम्रो मेसिङ मेसिङहरू चाहिँ इनिसियली त्यो कम्पनी खोल्दाखेरि स्टाफहरू त्यतिखेर स्टाफहरू गुरुजीहरूले जोर गरेर मेसिङहरू दामी एकदमै राम्रो बनाउनु भएछ, अनि त्यो लेगासीलाई मैले डिटेलमा साथ मैले जाँदाखेरि त्यहाँनिर चाहिँ मेसिङ ओन्ली हट मात्रै, नो वाटर नो इलेक्ट्रिसिटी, अनि मेरो कार्यकालमा मैले ओसी मेजर राजसाफ गोर्खा मेजर एक्स 2000 गोर्खा मेजर राजसाफ अनि मेरो ओसी अहिले हुनुहुन्छ भर्खरै हाम्रो मेजर छत्रमान लिङदेव साह लिम्बु साह उहाँ दुईजना मैले एउटा प्रस्ताव राखेको उहाँहरूलाई, वाइ नट वी क्रिएट द लाइक मेसिङ वर्ड छ अनि हामीले किन पानी र इलेक्ट्रिसिटी छैन त, त्यो त मेन नै वेट वाटर एन्ड इलेक्ट्रिसिटी त मेन जरुर हो मेसिङ गर्नु भनेर उहाँलाई ओके आज मेरो क्राक गर्नु भन्नुभएको थियो, र मैले त्यहाँनिर चाहिँ मेरो आफ्नै श्रमदान जस्तै अब हाम्रो हर्कसम्म त्यस्तै गरेर पानी चाहिँ खनेर आफै मैले म प्लस मेरो ट्रुपको केटाहरू मिलेर चाहिँ खनेर पानी चाहिँ पुऱ्यायौँ दाइ, त बिकज बजेटै निकाल्न सकिएन त्यतिखेर, हामीले आफै काम श्रमदान गरेर खनेर पानी चाहिँ त्यहाँ पुऱ्यायौँ मेसिङ घरमा, तर स्टिल लाइट चाहिँ स्टिल देयर इज नो लाइट अन द्याट, त्यो लेसन लर्न गरेर चाहिँ मैले अनि म एसएनएस यता युनिट वर्ल्ड फर वर्ल्ड अफेयरको जब लिएँ, त्यसपछि चाहिँ मलाई थाहा भयो कि यो चाहिँ मेसिङ गर्दै जरुर छ हाम्रो, अब कहाँ मेसिङ खाने त अलवेज हाम्रो नेपालीको कल्चर कायदा अनि ट्रेडिसन मेन्टेन गर्ने त्यहाँबाट, अनि मेन थिङ चाहिँ ब्रिगेड अफ गोर्खाजमा चाहिँ 22 वर्ष जाहिर गरेर तर स्पिक आउट पोलिसी चाहिँ मैले गर् पाइनँ पहिला, न कि पहिला म सिनियरहरूसँग इभन तपाईँहरू सिनियर तपाईँहरूसँग मेरो आफ्नै सेक्सन कमान्डरसँग पनि म खुलेर बोल्न सक्दिनँ थिएँ मेरो इस्युहरू मेरो चाहना, तर वान्स गो टु द मेसिङ हट त्यहाँ चाहिँ आफ्नो इस्यु कन्सर्न के गर्दा राम्रो हुन्छ त्यस्तो कुराहरू चाहिँ स्पिक आउट गरेर गुरुजीहरूसँग सेयर गर्न सकिँदो रहेछ, त्यो चाहिँ मलाई भेरी लेसन लर्न फ्रम ब्रिगेड अफ गोर्खा, अनि यहाँ आएर चाहिँ यो कुरा गर्नुपर्छ भनेर मैले त्यसरी एप्रोच भएपछि मेसिङहरूको सुरुवात गरेको थिएँ. अनि मेसिङहरू चाहिँ इट्स अ भेरी सक्सेसफुल प्रोजेक्ट.
2: भनेपछि त्यहाँ बिजुली पनि छ, पानी पनि छ, पुरै छ त्यहाँ
3: एभ्रिथिङ.
2: त्यो यसो हेर्दा चाहिँ त्यहाँ चाहिँ कस्तो पकाउने मात्रै त्यहाँ बस्नु मिल्छ कि पकाएर खानु पनि, कतिजना व्यक्तिलाई चाहिँ त्यो मेसिङ हटभित्र पकाएर खान सकिन्छ, कस्तो छ त्यहाँको स्पेस?
3: 20-25 बस्न सकिन्छ दाइ. बाहिर वरिपरि सराउन्डिङमा चाहिँ मैले के भन्छ, हाम्रो त्यो बेन्चहरू थुप्रै छ, त्यो सराउन्डिङ हटको वरिपरि सराउन्डिङमा चाहिँ मैले त्यो बेन्चहरू ल्याएर राखेको छ. त्यो भएर चाहिँ एकदम
2: अब पहिला चाहिँ इन्टरटेनमेन्टको साधनहरू केही थिएन भाइ, त्यसले गर्दा चाहिँ अब मेसिन खाइन्थ्यो, अब टेलिभिजनहरू पनि त्यति साह्रो हुन्थेन. अब अहिले चाहिँ इन्टरटेनका माध्यमहरू थुप्रै छन्. यो मेसिनको इम्पोर्टेन्ट तपाईँलाई के लाग्छ अहिले आइपुग्दा?
3: यो चाहिँ हाम्रो एउटा स्पेसियली हामी गोर्खाली अनि नेपालीहरूको चाहिँ गहनाको रूपमा लिन्छु मैले चाहिँ. एकदमै वेयर वी क्यान लाइक मिट न्यू पिपुल एन्ड फ्रेन्ड मेक न्यू फ्रेन्ड एन्ड वी क्यान सेयर आवर लाइक एक्सपिरियन्स इज अदर. अनि हाम्रो मेन चाहिँ टिम वर्क चाहिँ त्यहाँबाट चाहिँ आएर हुन्छ. बिगर गोर्खाको मेन एउटा एभ्री सिङ्गल सक्सेसफुल हुनेको रिजल्ट

0: सुनिन्छ, तपाईँ अब वाइडर आर्मीमा हुनुहुन्छ, लोङ भ्याङमा हुनुहुन्छ, त्यो फिल गर्नुभयो तपाईँले?
1: है म आफै एउटा कस्तो भने म आफै एउटा त्यो पस्नमा ब्रिगेड अफ गोर्खा भन्दाखेरि त्यो पस्नमा पुगेँ. विथ इज विथ इज मेन्टेन आवर कायदा अनि कल्चर भन्ने पस्नमा पुगेपछि चाहिँ अनि बाहिर गएपछि चाहिँ त्यसले एकदमै धेरै मैले जति मैले गर्न सकेँ मैले साधन मेन्टर हुँदाखेरिको मैले मेन्टेन गर्न सकेँ. तर बाहिर गएपछि म स्टिल मेन्टेन आफैले त मेन्टेन गर्छु त मेरो भाइहरूलाई यहाँ साथी भाइहरूलाई भतिको भाइ पनि मैले बेला बेला भन्छु उहाँहरूले पनि पक्का एप्रिसिएट गर्नुहुन्छ. अनि यो चाहिँ एकदमै ब्रिगेडको त्यो हाम्रो कायदाले चाहिँ कायदा कल्चर अनि हाम्रो एउटा जुन के भन्छ स्पिरिटको ब्रिगेड गोर्खाजको त्यसले चाहिँ एकदमै वेडर आर्मीमा चाहिँ जुनै पनि काम गर्नुलाई चाहिँ एकदमै सक्सेस हुँदो रहेछ दाइ मैले यस्तो विचार गर्दाखेरि.
0: ओके, अब यो मेसिङ सम्बन्धी नै अब तपाईँले कसैलाई थ्याङ्क यू दिनुपर्ने अथवा छुट्टै केही छन् भनिदिनुहोस्, त्यसपछि अर्को एउटा प्रश्न छ, त्यसपछि म हामी बिदा हुन्छ.
1: यो मेसिङ हटको लागि स्पेसली म थ्याङ्क यू दिन चाहन्छु. पहिला सुरुवात गर्दाखेरि म पहिलाको मेरो प्रिभियस मेजर मेजर राजकुमार राई छ अनि मेरो प्रिभियस ओसी मेजर छतरी उहाँ दुईजना चाहिँ म सम्झाउन चाहन्छु किन उहाँ दुईजनाले चाहिँ मलाई सात मेजर हुँदाखेरि जहिले पनि भन्नुहुन्थ्यो कि हाम्रो फोर पिलरमा यो पर्छ अनि फोर पिलरमा चाहिँ यो चाहिँ अभाइलेबल हामी जाँदाखेरि यो चाहिँ हुनुपर्छ कम्पनीमा पनि क्वार्टरली महिनामा त हामी भ्याउँदैन थियौँ तर क्वार्टरली चाहिँ मेसिन खाइरहेको थियौँ. उहाँलाई सम्झिन चाहन्छु उहाँले गर्दा नै मैले यो प्रोजेक्ट लिड गरेको अनि थ्याङ्क यू टु उहाँहरूलाई स्पेसली थ्याङ्क टु एपिसी कपराई सपोर्ट रेजिमेन्टको कमान्डिङ अफिसर टु आइसी सर अनि आरएसएम एसकेएम उहाँहरूलाई स्टाफ अफ होल गोर्खा नेपिस कम्युनिटी एडिसी पपराइटको तर्फबाट अनि एट द सेम होल ब्रिगेड अफ गोर्खा उहाँलाई थ्याङ्क यू दिन चाहन्छु किनभने उहाँहरूकै अथोरिटीले गर्दाखेरि उहाँहरूकै सपोर्टले गर्दाखेरि आज यो सक्सेस हुन गएको हो. अनि एनअर थ्याङ्क यू क्रममा मेरो आफ्नै सेनो कमान वेलफेयर अफिसर मैले एउटा कन्सेप्ट बताएको उहाँले निकै फोर्स गर्नुभयो अनि उहाँले उहाँको स्टिल उहाँको सपोर्टमा चाहिँ उहाँको डाइरेक्सनमा चाहिँ यो सफल भएको उहाँलाई पनि थ्याङ्क यू. यही हाम्रै बिएबिएसको तर्फबाट उहाँले सुन्नु त हुन्न होला तै पनि उहाँलाई पनि थ्याङ्क यू दिनुपर्छ. अनि एउटा अर्को चाहिँ थ्याङ्क यू चाहिँ हाम्रो यहाँनिर अहिले हुनुहुन्छ हाम्रै ब्रिगेड अफ गोर्खाजको पहिला हुनुहुन्थ्यो कर्णेल गोसाई साहब उहाँले डाक्टर हुनुहुन्थ्यो यहाँनिर उहाँलाई पनि थ्याङ्क यू. उहाँले पनि धेरै कन्सेप्ट यसो गर्नुपर्छ सुमन भनेर उहाँले डाइरेक्सन दिनुभयो उहाँलाई पनि थ्याङ्क यू भन्न चाहन्छु बिएबिएसकै माध्यमबाट. अनि अर्को दुईजना साहबहरू हुनुहुन्छ दाईहरू मेजर नरेश कुमार राई अनि हाम्रो एक्स गोर्खा मेजर किओ जेला मेजर भीम श्री साहब हुनुहुन्छ उहाँहरूलाई पनि थ्याङ्क यू. उहाँले निकै गाइडेन्स अनि सहयोग गर्नुभएको थियो उहाँले सर्ट समयमा यहाँ आउनुभयो तर मैले प्रोजेक्ट अलरेडी स्टार्ट गरेको छ भने मेरो प्रोजेक्ट यस्तो छ भनेर उहाँहरूलाई भन्दाखेरि उहाँहरूले भेरी पोजिटिभ सपोर्ट गर्नुहुन्छ थ्याङ्क यू. अनि जति पनि नेपाली कम्युनिटीको दाजुभाइहरू यहाँ एडिसको ब्रान्डमा हुनुहुन्छ जस्तै मेरो नम्बर खगेन्द्र डब्लुटी खगेन्द्र गुरुङ अनि जति पनि साहबहरू हुनुहुन्छ उहाँहरूको दाजुभाइहरू उहाँहरूको सहयोग बिना म हाम्रो यो प्रोजेक्ट असफल हुन्छ त्यसले गर्दा उहाँहरूलाई स्टिल बेबेसमा थ्याङ्क यू भन्छु भन्न चाहन्छु दाइ.
0: अन्तमा चाहिँ अब पहिलोचोटि खुकुरी गल्फ च्याम्पियनसिप चाहिँ रन गर्नुभयो तपाईँ अध्यक्ष हुनुहुन्छ, कस्तो रह्यो अनि यसले चाहिँ अब फ्युचरमा कस्तो हुँदो रहेछ भन्ने कतिको चाहिँ यसले एउटा छनक दियो?
1: यो थ्याङ्क यू सो मच फर क्वेसन दाइ. मैले यो भन्नै लाग्थ्यो तपाईँलाई खुकुरी गल्फ सोसाइटी हामीले अर्गनाइज गरियो दुईजना नम्बरी भएर तर त्यो खुकुरी किन राखियो भन्दाखेरि खुकुरी हाम्रो गहना अनि हाम्रो पहिचान होल इन द ओल्ड प्रिभियस ओल्ड वारदेखि लिएर अहिलेसम्म आजको दिनसम्म चाहिँ खुकुरीले चाहिँ हु यार भनेर चाहिँ चिनाउँछ त्यसले गर्दा हामीले खुकुरी गल्फ सोसाइटी र खुकुरी च्याम्पियनसिप रन गरेको दाइ. इनिसियली हामीले एक्सपेक्ट गरेको फर्स्ट इयरमा चाहिँ यति साह्रो सक्सेस हुन्छ जस्तो लाग्दैन दाइ तर इट इज भेरी सक्सेसफुल इभेन्ट अनि फ्युचरमा स्टिल हामीलाई सिनियर स्टाफहरूदेखि लिएर जुनियर भाइहरूदेखि लिएर एकदमै पोजिटिभ फिडब्याक दिनुपर्छ उहाँहरूलाई थ्याङ्क यू भन्न चाहन्छु. अनि यो चाहिँ अब नेक्स्ट इयरदेखि चाहिँ एकदम ग्रेट रूपमा प्रस्तुत हुनेवाला छ दाइ. अनि आज तपाईँको यही बिएबिएस मार्फत सम्पूर्ण अगेन ब्रिगेड क्याचको गोर्खा मेजर साहबहरू आरएसएम साहबहरूलाई रिक्वेस्ट गर्न चाहन्छु कि नेक्स्ट इयर चाहिँ मेमा चाहिँ यो खुकुरी च्याम्पियनसिप हुनेछ प्लेज टेन यो रिप्रेजेन्ट यो तपाईँहरूको रेजिमेन्टलाई रिप्रेजेन्ट गर्नुभयो एकदम सुन्न सुगन्ध हुन्छ कि भनेर भन्न चाहन्छु दाइ.
0: ओके ल भाइ, तपाईँ अब ब्रिगेड अफ गोर्खाजकै प्रडक्ट हुनुहुन्छ र वाइडर आर्मीमा गार्मी यस्तो अमेजिङ काम गर्नुभएको रहेछ, थ्याङ्क यू भेरी मच, किप इट अप है त भाइ.
1: थ्याङ्क यू सो मच हजुर अनि सम्पूर्ण विवेश सुनिरहनु भएको सम्पूर्ण श्रोताहरूमा पनि थ्याङ्क यू अनि नमस्ते
0: हजुर. डब्लुटो सुमन शेर्पा भाइ र जसले चाहिँ गोर्खा मेसिङ हटको अवधारणा ल्याउनु भयो अनि यो चाहिँ सफल पनि बनाउनु भयो उहाँले लिड गर्नुभएको थियो र उहाँको कामलाई चाहिँ सेल्युट गर्दै मैले कार्यक्रम विवेश संवादबाट बिदा मागे. हस् त नमस्ते.
2: Where's Ekdev? It's our mom and dad's anniversary and you guys are so late. Chira, we always on a kura zel timar like.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: वर्षाका कारण विभिन्न राजमार्गमा पहिरो गएपछि सड़क अवरूद्ध हुँदा पाँच दिनदेखि काठमाडौँमा रोकिएका ट्रक र ठूला बसहरू आजदेखि गन्तव्यतर्फ जान थालेका छन्। राजमार्गमा पहिरोका कारण यातायात सेवा प्रभावित भएपछि काठमाडौँ भित्रिएका र बाहिरिने क्रममा रहेका धेरै ट्रक र बस रोकिएका थिए। सड़क सञ्चालनमा आएसँगै सवारी साधनलाई गन्तव्यतर्फ पठाउन थालिएको हो। लामो समयदेखि रोकिएका सवारी साधन एकैपल्ट ठूलो संख्यामा छुट्न थालेपछि काठमाडौँको कलंकी लगायतका ठाउँमा सवारी चाप बढेको छ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन दुई दिनपछि सरेको छ। असोज 16 गते महाधिवेशन उद्घाटन गर्ने तय भएकामा अब असोज 18 गते पुर्याइएको छ। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले असोज 18 गते दिउँसो 2 बजे खुला मञ्चमा महाधिवेशन उद्घाटन समारोह हुने जानकारी दिनुभएको छ। नेकपा एमालेकी सांसद टुका भद्रा हमालले प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई बेवास्ता गरिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै हमालले संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फर्किए पनि भ्रमणको उद्देश्य एजेण्डा र उपलब्धिको विषयमा सांसदलाई जानकारी नगराइएको भन्दै कार्यकारी प्रमुखको जवाफदेहितामाथि प्रश्न उठाउनु भएको हो। चार दिनदेखि पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी भइरहेको छ। रोसी खोलाको कटान र विभिन्न ठाउँमा गएको पहिरोका कारण बीपी राजमार्गको काभ्रे खण्ड अवरूद्ध भएको हो। सड़क विभागले पछिल्लो बाढ़ी पहिरोबाट अवरूद्ध सड़क खुलाउन काम तीव्र पारिएको जनाएको छ। बेलायतका प्रधानमन्त्री एन्डी बर्नमले रक्षा बजेटमा थप रकम विनियोजन गर्ने वाचा गर्नुभएको छ। प्रधानमन्त्री बनेपछि पहिलोपल्ट पार्टी सम्मेलनलाई सम्बोधन गर्नुअघि बर्नमले रक्षा बजेट बढ़ाउने प्रतिबद्धता जनाउनु भएको हो। रक्षा मन्त्री वेस स्ट्रिटिङले लिभरपुलमा जारी पार्टी सम्मेलनलाई सम्बोधन गर्दै युद्धको खतरा बढ़दै गएको चेतावनीसहित रक्षा क्षेत्रमा थप खर्च गर्नुपर्ने जिकिर गर्नुभएको छ। थप सान ग्रेसेक मेलबर्नबाट
4: has the threat of war loomed as large as it does today. Our adversaries are more dangerous, across more domains, and they're on our doorstep. To prevent the worst, we must prepare for it and meet this moment with action and with strength.
5: The Defence Secretary, Wes Streeting, highlighted just how volatile things are right now.
4: We are living in a new age of insecurity. It is not yet clear whether freedom or tyranny will define the 21st century. War has returned to Europe. Old alliances are being tested. Warfare is as tough, as bloody, and as deadly as it has ever been. But it is also being transformed by drones, by data, and by digital networks in a way that would have been unrecognizable even when the war in Ukraine began. The conclusion is simple. We need to step up. We need to spend more.
5: But the path to spending the NATO target of 3.5% of GDP on defence spending by 2035 has moved further away. The Chancellor and former Defence Secretary John Healey, who quit over not enough being spent, is expected to outline plans next year rather than in the budget next month. Whenever the Chancellor does announce the path to spending 3.5%, in the meantime, it's clear the pressure on just how well the UK could transition to conflict is continuing to build.
3: सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने तयारी थालेको छ। पटक पटक दोहोरी रहने ग्यास आपूर्ति समस्याको दीर्घकालीन समाधान खोज्न भन्दै सरकारले समिति गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित समितिले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउनेबारे अध्ययन थालेको छ। समितिमा नेपाल आयल निगम, ग्यास उद्योगी, नेपाल गुणस्तर तथा नापतोल विभाग लगायत संस्थाका प्रतिनिधि छन्। समितिले ग्यास अभावको समस्या दीर्घकालीन समाधानका लागि ग्यास वर्गीकरणदेखि भण्डारण लगायत उपायबारे सुझाव दिने संयोजक बस्नेतले जानकारी दिनुभएको छ। जापानमा भइरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द हुँदा नेपाल बाहिरिनु परेको छ। क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीच आज बिहान हुनुपर्ने खेल रद्द भएको हो। खेल रद्द भएसँगै वरियताको आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको छ। नेपालको यात्रा क्वार्टर फाइनलबाटै सकिएको छ। नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताको रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस कुलकर्म रेडियो हो।

नमस्कार, सुस्वागतम यहाँहरु सबै सबैलाई बीएबीएस गोर्खा रेडियोमा। हजुर, समय बिहानको 9:11 गएको छ। काठमाडौँको सौगात बीएबीएस साउन्ड क्लिपबाट अब प्रस्तुत हुन गइरहेको छ। आज तपाईहरुको साथमा काठमाडौँको सौगात कार्यक्रमको साथमा म रूपा राणा उपस्थित भएकी छु। यहाँहरु सबै सबैलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन। हजुर, सन्दाजी आज पनि काठमाडौँको सौगातमा भने हामी विभिन्न स्थानबाट हाम्रा संवाददाताहरूको रिपोर्टहरू पनि सुन्नेछौं र त्यसै गरी काठमाडौँको सौगातमा इश्यू अफ द डे अन्तर्गत आज पनि केही विषयहरू त छँदैछन् र ती विषयहरूमा हामी चर्चा गर्दै जानेछौ। आउनुहोस् अहिलेको लागि आजको तिथिमितितर्फ जाउँ। आज विक्रम सम्बत 2083 साल असोज महिनाको 13 गते, तदनुसार आज मंगलबार 29 सेप्टेम्बर सन् 2026 हो। आजको दिन पनि तपाईहरूको अत्यन्तै रमाइलोसँग व्यतीत रहोस् हामी यही कामना गर्दछौं र हरेक दिन हाम्रा चाड पर्व रीति रिवाज अनि त्यस्तै गरी विभिन्न किसिमका अवेरनेस सम्बन्धी जानकारी पनि यहाँहरूले हाम्रा लाइभ कार्यक्रमहरू अन्तर्गत लिने गर्नुहुन्छ र आज यसै प्रसंगमा विश्व मुटु दिवस परेको छ। श्रोता, विश्व हृदय दिवस पनि भनिन्छ र विश्व मुटु दिवस भन्नाले पनि हृदय एउटा सानो पम्प जस्तो अङ्ग हो र जन्मदेखि मृत्युसम्म रगतलाई शरीरको हरेक अङ्ग कोशिकाहरूमा पम्प गरेर आवश्यक पर्ने रगतहरू पुर्याउँछ र यदि दुर्भाग्यवश कुनै दुर्घटनाले हाम्रो मस्तिष्कमा अब भनौँ न मुटुले पम्प गर्न छोड्यो अथवा स्वस्थ मुटु भएमा काम गर्न छोड्दै छोड्दैन, यो तपाईँ हामी सबैलाई थाहा भएको कुरा, यसरी नै हामी जीवित भइरहेका छौँ र मुटु वास्तवमै सम्पूर्ण मानव शरीरको एक महत्त्वपूर्ण अङ्ग पनि हो र विश्व मुटु दिवस एक वार्षिक उत्सव हो। हरेक सेप्टेम्बर महिनाको 29 तारिक आजकै दिनमा आयोजना गरिन्छ र यो दिन मुटु रोगहरूको सार्वजनिक सन्देश अथवा यस सम्बन्धी अवेरनेस अनि मुटु रोगको रोकथाम र त्यसको विश्वव्यापी प्रभाव सहित जनचेतना वृद्धि गर्ने सन्देश अवलोकन गर्ने तथा यो दिवसको अवसरमा यसरी नै मुटुलाई स्वस्थ राख्नुपर्छ भन्ने उद्देश्यले मनाउने गरिन्छ। सन् 1999 वर्ल्ड हार्ट फेडरेसन अथवा डब्ल्युएचएफले पनि विश्व स्वास्थ्य संगठनको सहकार्यमा विश्व मुटु दिवस स्थापना गर्ने घोषणा गर्यो र यसरी नै नियमित रूपमा निरन्तर हामीले विश्व मुटु दिवस मनाइरहेका छौँ र यो मुटु रोगलाई सामान्यतया हृदय अथवा मुटु रोग अथवा सिबिडी भनेर पनि चिनिन्छ। प्रत्येक वर्ष 17.9 मिलियन व्यक्तिको ज्यान यो मुटु रोगले लिन्छ भन्ने यो आँकडा पनि रहेको छ अथवा यसको रिसेन्ट सर्वेमा विश्वव्यापी रूपमा मृत्यु 31% रहेको पनि बताइएको छ र यसरी यो मुटु रोगबाट बच्नको लागि हामीले श्रुतिजन्य पदार्थको सेवनमा रोक गर्नुपर्छ, अस्वस्थ आहार अनि शारीरिक निष्क्रियता भन्नाले पनि हामी त्यतिकै बसिराख्नु हुँदैन, हामी केही एक्टिभिटिज गर्नुपर्छ अथवा भनौँ न योगा, ध्यान, प्राणायाम, तपाईँको वर्कआउट, रनिङ, तपाईँ जे गर्नुहुन्छ त्यसबाट पनि तपाईँलाई फाइदा हुन्छ अनि अल्कोहलको हानिकारक प्रयोगहरूलाई सकेसम्म कम गर्दै लैजाने र यस्ता कुराहरू त सधैँ छन् अनि त्यसै गरी कुनै कुनै मानिसहरूमा जेनेटिक हाई ब्लड प्रेसर पनि हुन्छ, मुटुपना भयो अनि रगतमा चिनीको स्तर आदि इत्यादिले पनि मुटुमा समस्याहरू निम्त्याउँछ र यसको लागि रोग लागेर उपचार गर्नुभन्दा पनि पहिले नै भनौँ न आफैमा रोग लाग्न नदिनु नै एकदमै राम्रो विचार हो र तपाईँको आफ्नो दैनिक क्रियाकलापहरूमा परिवर्तन गर्नुहोस् अनि हामीले उपभोग गर्ने खानाको पनि होइन पुनर्विचार गर्नुपर्छ। हामी जिब्रोको स्वादको लागि एकदमै भनौँ न भुटेको तारेको अनि चिल्लो बढी भएको होइन अनि मासुहरूमा पनि बढी मसलाहरू प्रयोग गरेर एकदमै ड्राई मासुहरू खाने गर्छौँ र यी र यस्ता खानामा पनि हामीले अलिकता विचार पुर्याउनुपर्छ। यदि एक स्वस्थ जीवन
शैलीको साथ एक स्वस्थ खाना शैली पनि अप्नाउन सकियो भने मुटुलाई हामीले बचाउन सक्छौँ। अनि त्यस्तै गरी तपाईँको जीवनशैली भन्नाले पनि तपाईँ कत्तिको आनन्दित जीवनशैली प्राय गरेर भनौँ न तपाईँहरू बढी मात्रामा सोफामा समय बिताउनुहुन्छ, एकै ठाउँ बसिराख्नुहुन्छ अथवा केही एक्सर्साइज गर्नुहुन्न। एक्सर्साइजको लागि साधारण तपाईँ आधा घन्टा, 20 आधा घन्टा मात्रै पनि तपाईँहरू हिँडुल गर्नुभयो भने पक्कै पनि त्यसबाट भनौँ न मुटुको मुख्य रोगहरू, करोनरी मुटु रोग भनिन्छ, हार्ट अट्याक, स्ट्रोक होइन, अनि हाई ब्लड प्रेसर, यस्ता रोगहरूबाट हाम्रो जीवनशैलीलाई एकदमै टाढा बनाउन सकिन्छ र हामी आफ्नो दैनिक जीवनशैलीमा परिवर्तन गर्न सकियो अथवा हामीले साधारण वर्कआउट गर्ने अनि हाम्रो खानापिनामा ध्यान दिइयो भने र श्रुतिजन्य पदार्थ अनि त्यस्तै गरी अल्कोहलमा कमी गर्दै जाने हो भने स्वस्थ जीवनशैली बाँच्न सकिन्छ। यही सन्देश हो विश्व मुटु दिवसको, एक उत्सव हो आजको दिनमा र यस दिवसको लागि हामी सबैले आफ्नो स्वास्थ्यको लागि सतर्क रहेर काम गर्न सकियो अथवा जीवनशैलीलाई अगाडि बढाउन सकियो भने होइन, यदि तपाईँ पनि यस दिनलाई मनाउन चाहनुहुन्छ भने आफ्नै दिनबाट सुरुवात गर्न सकिन्छ। ओके, यसको लागि स्वस्थ खाना खाने अनि मदिरा प्रयोग नगर्ने, अल्कोहल कम गर्ने, धुम्रपान नगर्ने र शारीरिक व्यायामहरूमा संलग्न हुने, बस यति भएपछि स्वस्थ जीवनशैलीको साथमा मुटु पनि तपाईँको स्वस्थ रहन्छ। आउनुहोस् अब भने तपाईँलाई म अर्को एउटा साङ्गीतिक विश्राम दिलाउन चाहन्छु, यो गीत सुनेर इन्जोय गर्नुहोला। र गीत सुन्नुभन्दा अगाडि आजको काठमाडौँको सौगातमा समेटिएका विषयहरूतर्फ लागौँ र पहिलो विषय रहनेछ, डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा 69 वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ। डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो। कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा बढी अजिङ्गरको उद्धार गरिएको छ र ती अजिङ्गरहरू स्थानीय बस्तीहरूमा पसेर मानिसहरूलाई दुःख दिने गरेको पनि बताइएको थियो र यसै विषयमा डिभिजन वन कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलसँग हाम्रा सहकर्मी साथी धनजङ गुरुङले गर्नुभएको कुराकानी सुन्न सक्नुहुनेछ र त्यसपछि भने हामी अविरल वर्षाले पनि अन्नको भण्डारण भनेर चिनिने पश्चिम तराईमा ठूलो नोक्सानी गरेको विषयमा त्यहाँका संवाददाता दिल केसीसँग, नेपालगञ्जका भनौँ संवाददाता दिल केसीसँग हामी प्रत्यक्ष कुराकानी गर्नेछौँ अनि बागलुङको तमान खोला गाउँपालिका वडा नम्बर 3 तमान गाउँमा अहिलेको स्थिति के कस्तो छ आदि इत्यादिको रिपोर्ट पनि बागलुङका संवाददाता संगम घरती मगरबाट हामी सुन्नेछौँ अनि त्यसै गरी विभिन्न पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा पनि आउँदैछ है भनेर हामीलाई सहकर्मी साथी धनजङ गुरुङले जानकारी गराउनु भएको छ। अहिलेसम्म मैले प्राप्त गरेको छैन र पक्कै पनि दैनिक समीक्षा हामी सुन्ने नै छौँ, अब आउने नै छ हामी आशा गरौँ भन्दै अहिलेको लागि म तपाईँलाई यो गीत सुनाउँछु, इन्जोय गर्नुहोला।

0: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो BFBS गोर्खा रेडियो हो।

0: केलसाङ एण्ड बेटुबाट यो गीत हामीले सुनिरहेका थियौं। समय बिहानको 9:28 गयो। नेपालमा पनि दिनको 2:13 गएको छ भने ब्रुनाईमा दिनको 4:28 गयो। आउनुहोस् आजको यस कार्यक्रममा इश्यू अफ द डे अन्तर्गत सहकर्मी साथी धनजङ गुरुङले वन डिभिजन वन कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलसँग वन्यजन्तु उद्धार तथा व्यवस्थापन सम्बन्धी गरिएको कुराकानी अब हामी सुनौ।
1: बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इश्यू अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजुङ गुरुङको तर्फबाट आज कार्यक्रम इश्यू अफ द डेमा कुराकानी गर्दैछौ। चितवन वन कार्यालयद्वारा 1 वर्षमा 45 अजिङ्गर उद्धार, यही प्रसंगमा अब वन कार्यालयबाट भएका कामहरूका विषयमा छोटकरीमा कुराकानी गर्दैछौ। हामीसँग हुनुहुन्छ चितवन डिभिजन वन कार्यालयका सूचना अधिकारी हुनुहुन्छ देवी प्रसाद पौड्याल। धेरै नपर्खौ, कार्यक्रममा स्वागत छ देवी सर यहाँलाई। धेरै धन्यवाद सर, समय दिनुभयो। अब यो डिभिजन वन कार्यालयले आर्थिक वर्षको अवधिमा चाहिँ यो 69 वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको विषयमा लेखेको समाचारमा एक आर्थिक वर्षमा चाहिँ 45 अजिङ्गरको कुरा पनि आएको छ। यो कुन प्रजातिको कति ठुलो हो, होइन, अहिलेसम्म यसले मानव र अरू वन्यजन्तुहरूलाई कतिको चाहिँ नोक्सान पुर्याएको छ र यो उद्धार गरेर तपाईँहरूले यसलाई कहाँ छोड्नु भयो, त्यहीबाट सुरु गरौँ कुराकानी।
2: यो अजिङ्गर विशेष गरेर हामीले घर गोठमा मान्छेको व्यक्तिको घर गोठमा अजिङ्गरहरू आउँदाखेरि उनीहरू चाहिँ अलिकति तर्सिने डराउने हुन्छ, होइन, त्यस पछाडि हामीले त्यसलाई जिउँदै यसलाई उद्धार गरेर लिएर आएर उसको प्राकृतिक वासस्थान जङ्गल क्षेत्रमा हामीले त्यसलाई चाहिँ छोड्छौँ र पछिल्लो दिनमा सबैभन्दा धेरै संख्यामा अजिङ्गर नै हामीले डिभिजन वन कार्यालयबाट गाउँ बस्ती घरबाट गोठबाट होइन उद्धार गरेर लिएर आएर छोडेको अवस्था छ र त्यसलाई जिउँदै नै हामीले प्राकृतिक वासस्थानमा छोड्ने।
1: अहिलेसम्म चाहिँ त्यो जुन अजिङ्गरले मानवीय क्षति भनौँ न अब वन्यजन्तुहरूलाई चाहिँ कति नोक्सान पुर्याएको छ उसले चाहिँ?
2: छैन, त्यस्तो किसिमको क्षति गराएको रिपोर्ट छैन कुनै मान्छेलाई त्यसले अब हानि पुऱ्याएको होइन अथवा चाहिँ त्यसलाई मान्छेलाई खाएको अथवा चाहिँ अरू घरपालुवा जनावरहरू खाएको हिसाबको त्यस्तो किसिमको रिपोर्टिङ छैन। खालि अजिङ्गरहरू घर गाउँमा देखा परेपछि हामीलाई तुरन्त खबर हुन्छ र हामीले जुनसुकै समय रात बिरातको समय जुनसुकै समय भए पनि मान्छेहरू अलिक आतंकित भन्नुभएको हुनाले हामीले तुरन्त नै त्यसलाई जन्मा लिएर त्यसलाई लिएर आइहाल्ने गर्छौँ र अब त्यसलाई चाहिँ कुनै किसिमको मानवीय अथवा चाहिँ घरपालुवा जनावरहरूमा अथवा वन्यजन्तुहरूमा त्यस्तो किसिमको चाहिँ क्षति पुर्याएको रिपोर्टिङ छैन।
1: अब यो जुन तपाईँले अहिले बताउनु भएको कुरा हेर्दाखेरि अजिङ्गरले अहिलेसम्म मानवीय क्षति पनि नपुर्याएको र भनौँ न वन्यजन्तुहरूलाई पनि घरपालुवा जनावरलाई पनि नोक्सान नपुर्याएको यो कुरा त छँदैछ, तर यो जुन सर्पहरू अजिङ्गरहरू वन्यजन्तुहरू मानव बस्तीतिर चाहिँ देखिन थालेको अलिकति यो जलवायु परिवर्तनको कुरा गरौँ अथवा चाहिँ मानवले चाहिँ वन्यजन्तुको वासस्थानको नजिक अतिक्रमण गरे के कारणले हो, खास चाहिँ कस्तो छ यसको चाहिँ?
2: खास गरेर यो के हो त भन्दाखेरि अलि यो वर्षाको समयमा अलिकति ओबानो खोज्ने यसको प्रवृत्ति हुन्छ। ओबानो खोज्ने क्रममा घर गोठहरूमा अलिकति ओबानो हुने र त्यहाँ मुसा लगायत अरू कुखुरा सुखुरा होइन यस्ता साना किसिमका आहारा पनि उसले चाहिँ प्राप्त गर्ने सक्ने सम्भावना भएको हुनाले अजिङ्गरहरू चाहे यो वर्षाको समयमा चाहिँ बढी र अरू समयमा पनि यिनीहरू चाहिँ अलिकति घर गाउँतिर निस्किने गर्दछन्, तर विशेष गरेर बर्खाको समयमा चाहिँ अलिक ओभानो हुने भएको हुनाले घर गाउँमा देखिन्छन्।
1: अब यो अजिङ्गरको प्रसङ्ग सँगसँगै तपाईँहरूले भनौँ न वन डिभिजन कार्यालयबाट उद्धार गरिएका अरू वन्यजन्तुहरू होइन अब के छन् त्यसमा चाहिँ? अब सर्पहरू पनि होला होइन, अरू त्यसमा पनि बताइदिनुहोस् न त्यो पनि।
2: सर्प लगायत हामी चाहिँ अब चितलहरू बन्देल भयो होइन, अस्ति भर्खरै हामीले यो 13 गते नै पर्छ कि हाम्रो एउटा साउनको 13 गते हो कि जस्तो लाग्छ मलाई, दिवस अब भर्खरै रिसेन्टली एउटा चितुवाको बच्चा पनि हामीले ट्र्यापमा पारेर चाहिँ उद्धार गरेका छौँ। विगत लामो समयदेखि भरतपुर 5-15 कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पसको हाताभित्र एउटा माउ र 2 बच्चा चितुवाहरू घुमिरहेको अवस्थामा त्यहाँका स्थानीयहरू अलि आतंकित हुने भएको हुनाले र त्यसलाई चितुवालाई नियन्त्रणमा लिने सवालमा हामीले एनटिएनसीमा कोर्डिनेसन गरेर त्यहाँका प्राविधिकहरूको सहयोगमा ट्र्याप यसलाई खोर खोर राखेर एउटा बितुवाको बच्चा पनि नियन्त्रणमा आएको छ यही वर्ष र त्यसलाई चाहिँ एनडिएनसीमा उपचारको लागि पठाइएको छ र पछि अब अरू दुईवटा चितुवा पनि त्यो क्षेत्रमा घुम्दैछन् र त्यसलाई पनि खोरमा नै पार्ने हिसाबले विभिन्न त्यसको सम्भावित ठाउँहरूमा तीन ठाउँमा बक्स ट्र्याप र पाँच ठाउँ जतिमा हामीले फुट ट्र्याप पनि राखेका छौँ र ट्र्यापिङ गरेर त्यसलाई पनि उद्धार गर्ने क्रममा छौँ भने अरू वन्यजन्तुहरूमा चितलहरू पनि छन्, कति वन्यजन्तुहरू तारमा अड्किने होइन त्यस्तो कुनैको खोरहरूमा पस्ने त्यस्तो किसिमको प्रवृत्ति हुन्छ अनि बँदेलहरू पनि कहिलेकाहीँ हामीले उद्धार गरिरहेका हुन्छौँ र विशेष गरेर राजमार्ग क्षेत्रमा गाडीमा ठक्कर लागेर मरेका मृत वन्यजन्तुहरू पनि हामीले डिभिजन वन कार्यालयबाट उद्धार गरेर लिएर आएर त्यसलाई गाड्ने र व्यवस्थापन गर्ने गर्दै आएका
1: छौँ। यो जुन सडक दुर्घटनालाई न्यूनीकरण गर्नको लागि के छ, क्यामेराहरू भए, साइरनहरू भए, होइन अब यो तपाईँले निकुञ्जको बिचबाट बाटोहरू हुँदाखेरि त अब अवश्य पनि वन जङ्गलबाट निस्कन्छ उनीहरू त होइन, त्यसमा चाहिँ के छ त्यो भनौँ न अलिकति दुर्घटनालाई कम गर्नको लागि, चोरी सिकारीलाई कम गर्नको लागि त्यसमा चाहिँ कतिको चाहिँ समस्या छ?
2: अहिले पछिल्लो समयमा यो जुन हाम्रो पोखरा काठमाडौँ तर्फ जाने बाटो जुन मुगलिङ नारायणघाट सडक खण्ड छ त्यसमा पर्ने चाहिँ यो रामनगर साइडतिर अब पछिल्लो समय निर्माण सडक निर्माण गर्दाखेरि वन्यजन्तुको लागि वारपार गर्नको लागि वारपारको संरचना पनि बनाइएको छ र त्यसले गर्दाखेरि साना वन्यजन्तुहरू त्यहाँबाट नै वारपार हुने स्थिति रहेको छ र त्यसले गर्दाखेरि त्यो क्षेत्रमा यस्तो किसिमको ट्राफिकबाट अथवा सवारी दुर्घटना अथवा सवारी साधनहरूको ठक्करबाट वन्यजन्तुहरू मर्ने केसहरू कम छ त्यो क्षेत्रमा भने। अब यो राजमार्ग यो जुन हाम्रो टिकौली गोन्द्राङ सडक खण्ड छ त्यसमा चाहिँ विशेष गरेर पहिल्यै यो राजमार्ग बनिसकेको र त्यसमा त्यस खालको वारपार क्षेत्रको व्यवस्था पनि नहुँदा त्यसमा चाहिँ तुलनात्मक रूपमा चाहिँ बढी वन्यजन्तुहरू त्यसरी एक्सिडेन्टमा पर्ने गरेको अवस्था हो चितवनमा हेर्दै गर्दा। र अबका दिनहरूमा अब यो राजमार्ग स्तरोन्नति गर्ने कुन कुरा पनि आइरहेको छ र त्यस सन्दर्भमा अब ओभरफ्लाई बाट जाने हुन्छ अथवा चाहिँ अन्डरपासबाट जाने हुन्छ जे जस्तो मेकानिजमबाट प्रोजेक्ट डिजाइन भएर आए पनि वन्यजन्तु मैत्री हुने हिसाबले नै सायद यो सडक निर्माण हुन्छ जस्तो लाग्छ मलाई। र अहिलेको अवस्थामा अब स्पिड कम गर्ने खालका हामीले जानकारीहरू सवारी साधनहरू चलाउनेहरूलाई दिने गरेका छौँ र तथापि त्यो हुँदाहुँदै पनि रातको समयमा अलिकति एक्सिडेन्टहरू बढी वन्यजन्तुहरू एक्सिडेन्टमा पर्ने रातको समयमा त्यस्तो देखिएको छ र तुलनात्मक हिसाबले वन्यजन्तु वारपार क्षेत्र भएको क्षेत्रमा अलिकति कम एक्सिडेन्टहरू भएको छ भने त्यो नभएको क्षेत्र जुन टिकौली नारायणघाट सडक खण्ड छ त्यसमा चाहिँ बढी छ र अब आगामी दिनमा त्यसलाई पनि वन्यजन्तु मैत्री हिसाबले सडकको स्तरोन्नति हुने र गर्ने तर्फ हाम्रो सुझाव चाहिँ रहन्छ।
1: त्यो एरियामा जुन चलाउने सवारी साधनहरूले त्यहाँ नोटिस पनि राखिदिने, अलिकति अवेरनेसको कुराहरू पनि भयो होइन, तालिमको, किनकि उसको पनि बाँच्न पाउने अधिकार हो होइन। अब एक सुरमा आइरहेको हुन्छ, उताबाट स्पिडबाट गाडी आइदिँदाखेरि चाहिँ ड्याममा हालिँदाखेरि त उसको बाँच्नुपर्ने अधिकार पनि गयो होइन। अर्को चाहिँ अब त्यो गाडीमा सवार भएका चाहिँ यात्रुको ज्यानको जोखिम पनि भयो, धेरै कुराहरू हुन्छ नि, धेरैको टाउको दुखाइ हुन्छ नि। यो विषयमा अब यातायात व्यवसायसँग जोडिएका मान्छेहरूसँग तपाईँहरूको पनि सरकार हामीले सञ्चार क्षेत्रमा काम गरेको पनि त्यतिकै भूमिका रहन्छ होइन, यसमा चाहिँ के छ सर छलफल गर्ने तालिमहरू अन्तमा चाहिँ यहाँले भन्नुपर्ने यसमा चाहिँ?
2: यसमा हामीले यस वर्ष चाहिँ अब ट्राफिक कार्यालय, जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय र यातायात व्यवसायीहरू समेत लाइट गरेर एउटा खालको पत्रकार साथीहरूलाई पनि हामीले एउटा समावेश गरेर एक खालको एवेरनेस हजुरले भनेको जस्तो एउटा एवेरनेस कार्यक्रम राख्ने र त्यहाँ जुन गोन्द्राङमा रहेको पोस्टमा रोकेर अथवा त्यहाँ अलिक इन्फर्मेसन पनि दिने खालका कार्यक्रमहरू गर्ने हामीले सोच बनाएका छौँ र विगतको दिनमा पनि हामीले यो खालको क्रियाकलापहरू गर्दै आएका पनि छौँ र विशेष गरेर अलिकति रातिको समयमा रोड पनि खाली हुने र वन्यजन्तुको मुभमेन्ट पनि हुने दुइटै कुरा मिल्न जाँदा रोड खाली भएपछि सवारी साधन चलाउनेहरूले स्पिड गरिदिने र वन्यजन्तुको मुभमेन्ट पनि दिउँसोमा भन्दा रातिमा हुने भएका हुनाले रातिमा छ। अब यसतर्फ हामीले पहिचान गरिसकेका छौँ र अब यसलाई चाहिँ हामीले कसरी चाहिँ यसलाई सबैको सहकार्यमा यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने तर्फ पनि हामीले कामहरू गर्छौँ र सँगसँगै अब यो सडकको पनि स्तरोन्नति हुनेको आइरहेको छ त्यसमा चाहिँ विशेष गरेर चाहिँ वन्यजन्तु मैत्री हिसाबले यसलाई बनाउने तर्फ पनि हाम्रो सुझाव रहन्छ र त्यो गर्नु पनि पर्छ।
1: अब यो अन्तमा बिट पार्नु पर्दाखेरि हामीले यो जन्तुलाई उद्धार गरेको विषयमा, त्यसमा पनि अब अजिङ्गरलाई उद्धार गरेको सन्दर्भसँग कुराकानी गर्दाखेरि अरू पक्षहरू पनि आए। यसमा धेरै तपाईँहरूले उद्धार गरेको कुरा बताइसक्नु भएको छ, गोही अनि मयूर, लाटो कोसेरो होइन, त्यसमा दुईवटा पद रहेछ, चित्तल त भनिहाल्नुभयो, धामन सर्प, नियाले बाघ। नियाले बाघ भनेको कस्तो खालको सर? यो चाहिँ जरायो
2: पनि क्याट फ्यामिलीकै हो होइन, सानो यो क्याट फ्यामिलीकै हो होइन, बाघ चितुवा जस्तै हो, यो पनि नियाले बाघ पनि तर सानो खालको हुन्छ। त
1: यसमा वन कार्यालय भनौँ न, अब चितवन डिभिजन वन कार्यालयको तर्फबाट यो कुराकानी गर्ने क्रममा केही छुटेको लागेको छ सरलाई भन्नुपर्ने? अब आम श्रोतालाई
2: मैले चाहिँ हजुरको मिडिया मार्फत कुरा जाँदै गर्दाखेरि वास्तवमा हामीले काम त गर्दै आएका छौँ होइन, तथापि पछिल्लो समयमा जनताको अपेक्षा पनि अलिकति तुरुन्तै उसले डेलिभरी चाहने अवस्था रहन्छ भने अब हामीसँग भएका इक्विपमेन्ट र हामीसँग भएको स्रोत साधनले पनि हामीले चाहिँ तुरुन्तै सेवा उपलब्ध गराउनु पर्ने अवस्था रहन्छ पछिल्लो दिनहरूमा। र त्यसरी गर्दाखेरि हामीसँग भएको केही सीमित स्रोत साधनहरू जस्तो सवारी साधनहरू भयो, त्यसपछि आएर त्यसलाई अब डाटिङका मेकानिजमका हाम्रा ट्रेनिङहरू भए होइन, कतिपय प्रजातिलाई चाहिँ हामीले डाटिङ गरेर ल्याउनु पर्ने हुन्छ होइन, कतिपय खोरहरू पनि अपर्याप्त भएका छन् होइन, यसकारणले यस्ता खालका उद्धार गर्नको लागि अबको दिनमा एक खालको छुट्टै सेल एउटा युनिट डिभिजन वन कार्यालय मार्फत अथवा त्यहाँ रहनुपर्छ र त्यसमा चाहिँ वाइल्ड लाइफ एम्बुलेन्स लगायतका सुविधाहरू त्यहाँ हुनुपर्छ र तीन चार ठाउँमा एकैचोटि वन्यजन्तु उद्धार गर्नु पर्यो भने पनि हामीले चार पाँच ठाउँमा पनि गर्न सक्ने खालको हामीमा मेकानिजम पनि विकास हुनुपर्छ र त्यसले गर्दाखेरि अहिलेको बद्लिदो समयमा जनताले जुन अपेक्षा गर्नुभएको छ तुरुन्तैको डेलिभरी दिन सकिने अवस्था रहन्छ। अहिलेको विद्यमान अवस्थामा हामीसँग अलिकति स्रोत साधन कम र दक्ष मेन पावरको पनि कमी भएको कारणले गर्दाखेरि अलिकति हामीले काम गर्न त गरिरहेका छौँ, यो उल्लेखनीय संख्यामा यो संख्या त हो वर्ष दिनभरिको, तथापि हामीले मान्छेले चाहिँ 10 मिनटमा रेस्पोन्स खोजेको छ भने हामीले आधी घन्टामा रेस्पोन्स दिँदा पनि मान्छेको चाहिँ अलिकति चाहिँ क्विक डेलिभरी दिन नसकेको अवस्था जस्तो पनि हामीले महसुस गरेका छौँ र स्रोत साधन र दक्षतामा वृद्धि गर्दै हामीले त्यसतर्फ लाग्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: BFBS गोर्खा रेडियो।

0: हजुर, अहिले प्रस्तुत मिठो गीत हामीले सुनिरहेका थियौँ आस्था तामाङ मास्केको स्वरमा। अब पनि केही लामो धुन पनि सुन्ने मौका पाउनुभयो किनभने हामी दिल केसीसँग नेपालगञ्जतर्फ कन्ट्याक्ट गर्दै थियौँ। अहिले उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अब ढिलो नगरेर फटाफट हामी नेपालगञ्जतर्फ लाग्दैछौँ। हेलो दिलजी, नमस्ते।
1: नमस्ते नमस्ते हजुर,
0: सन्चै हुनुहुन्छ तपाईँ?
1: एकदम ठिकठाक छ हजुरहरूलाई?
0: हामी पनि बिल्कुल आराम छौँ। ओके, अब सुरु गर्नुहोस् तपाईँको रिपोर्ट। अब अहिले तराईमा भनौँ न अन्न बालीहरू विशेष गरेर यो धान बाली नोक्सानी पुर्याउँदा होइन, अहिलेको वर्षाले किसानहरू कत्तिको मर्कामा परेका छन् अनि अरू विस्तृत जानकारीहरू के छ अब हामी सुन्छौँ तपाईँबाट।
1: यो केही दिनको अविरल वर्षाका कारणले गर्दाखेरि खास गरिकन पश्चिम नेपालका तराईका जिल्लाहरू जो हामीले अन्नका उत्पादनका दृष्टिकोणबाट अन्नको भण्डारका रूपमा चिन्ने गर्छौँ, बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर, रूपन्देही लगायत यी जिल्लाहरूलाई धान उत्पादनको को रूपमा चाहिँ लिने गरिन्छ। यो अविरल वर्षाका कारण र हावाहुरीसँगै यो ठुलो चाहिँ प्रभाव भएको छ, नोक्सानी पुर्याएको छ। किसानहरूले लगाएको धान बालीमा विशेष गरिकन ठुलो क्षति पुगेको छ। यो पसाएको धान अब लगभग बाला झुलिसकेको धान होइन, एकदमै उत्पादन दिने दिने बेलामा परेको अविरल वर्षाका कारणले गर्दाखेरि खेतमा धान चाहिँ ढलेको अवस्था छ। खेतहरू पानीले चाहिँ भरेभराउ भएको छ। कतिपय त यो धानहरू काट्ने क्रममा पनि थियो, त्यो काट्ने क्रममा रहेको धानहरू खेतमै उम्रिन थालेको छ। बाँकी बर्दिया र दाङमा अलि बढी चाहिँ धान उत्पादन हुन्छ। अझ यी तिन जिल्ला मध्येमा अझ बढी उत्पादन हुने भनेको बर्दिया जिल्ला हो। करिब करिब यहाँ 52 हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ। यहाँको उत्पादन हुने धानले कर्णालीमा पनि आपूर्ति हुने गर्छ यहाँको धान, किनकि यहाँ चाहिँ राजापुरमा चामल उद्योग छ, त्यो उद्योगबाट कर्णालीमा पनि धानहरू पुग्ने गर्दछ र त्यहाँको चामलको मागलाई धान्ने गर्दछ। अहिले अधिकांश खेतहरू जलमग्न भएका छन् र धानहरू ढलेको अवस्था छ। मधुबन नगरपालिका, खुलरिया नगरपालिका, ठाकुर बाबा नगरपालिका र राजापुर नगरपालिकामा बढी क्षति भएको त्यहाँको कृषि प्रचार विभाग कार्यालयले हामीलाई जानकारी गराएको छ। कार्यालयका अनुसार अधिक क्षतिको डाटा सङ्कलन गर्ने कामहरू भइरहेको छ। स्थानीय तहमा रहेका कृषि शाखाहरूले अहिले विवरणहरू सङ्कलन गर्ने काम गरिरहेका कारणले गर्दाखेरि कति परिमाणमा क्षति हुन्छ भन्नेको आकलन चाहिँ अझै त गर्न सक्ने अवस्था छैन, तर केही समय लाग्ने भनेर जानकारी दिएका छन् स्थानीय तहका जनप्रतिनिधिहरूले पनि। त्यस्तै गरेर बाँकीमा पनि ठुलो मात्रामा धान खेतीमा क्षति पुगेको छ। विशेष गरी नरेनापुर, बैजापुर, जानकी र डुडुवा गाउँपालिकामा यहाँ धान खेती बढी हुने गर्छ। यो क्षेत्रमा लगातारको वर्षाका कारणले गर्दाखेरि धानमा ठुलो क्षति पुगेको कृषि कार्यालयले जानकारी गराएको छ। कोलपुर नगरपालिकाको विशेष गरिकन आधा भाग त्यहाँ धान खेती हुने गर्छ। कोलपुर नगरपालिका बजार क्षेत्र भए पनि तर यो 14, 13, 12 नम्बर वडा कृषिका लागि पकेट क्षेत्रका रूपमा रहेका छन्। यहाँ बढी धान उत्पादन हुने गर्छ। यहाँ पनि यहाँका अधिकांश किसानले बर्खायाममा धान लगाउने गर्नुहुन्छ। यो सिक्ता सिँचाई आयोजनाको नहरका कारणले गर्दाखेरि पनि यहाँका किसानहरूले धान खेती बढ्ती अलि बढी आकर्षित भइरहेका छन् पछिल्लो समयमा, किनकि सिँचाई सुविधाको पहुँच पुगेसँगै धान खेती गर्ने क्रम बाँकीमा अलि बढी देखिएको छ। यो क्षेत्रमा अहिले स्थानीय तहहरू यहाँ पनि खेतीको विवरणहरू सङ्कलन गर्ने क्रममा खटिएका छन्। कोलपुर नगरपालिकाका कृषि शाखाका प्रमुख कल्पना नेपालीले दिएको जानकारी अनुसार किसानहरूले

0: टमाटर खुर्सानी लगायतको खेती यहाँ तयारी अवस्थामा रहेको थियो। टमाटर खेती त पूर्ण रूपमा सखाप नै भएको किसानहरूले बताएका छन्। यो ठुलो परिमाणमा चाहिँ क्षति भएको छ। त्यसै गरेर काउलीमा पनि ठुलो क्षति पुगेको जानकारी प्राप्त भएको छ। यसको क्षतिका सम्पूर्ण विवरणहरू सङ्कलन गर्ने कामहरू भइरहेका छन्। अहिले नेपालगञ्जमा तरकारीको भाउ महँगिएको छ यो अविरल वर्षाका कारणले गर्दाखेरि। तरकारीको आयात घटिसकेपछि, किनकि नेपालगञ्जमा कर्णाली प्रदेशको सल्यानको कपुरकोटबाट प्रायः तरकारीहरू आउने गर्छ, त्यहाँ चाहिँ बाटोघाटो अवरुद्ध भएका कारणले गर्दाखेरि यहाँ नेपालगञ्जको सब्जी मण्डी अलिकति महँगिएको छ। यहाँ पहिला भारतीय उत्पादनको तरकारीहरू आउने गरेको थियो, पछिल्लो पटक बालेन नेतृत्वको सरकार आइसकेपछि फलफुलमा लगाएको प्रतिबन्धका कारणले गर्दा भारतीय तरकारीहरू पूर्ण रूपमा बन्द भएको छ र नेपालकै उत्पादनहरू अहिले किसान उपभोक्ताको भान्सासम्म पुग्ने गरेको थियो। पछिल्लो पटकको अविरल वर्षाका कारणले गर्दाखेरि पहाडबाट पनि तरकारीहरू नआएको र स्थानीय उत्पादनमा पनि ठुलो क्षति पुगेका कारणले गर्दाखेरि बजारमा तरकारीको अभाव सिर्जना भएको छ। यसले गर्दाखेरि किसान उपभोक्ताहरूको भान्सा महँगिन गएको हो। त्यसै गरेर बढी क्षति पूर्वाधार निर्माणमा भएका कारणले गर्दाखेरि, सडक निर्माण त्यसै गरेर सडकहरूमा भएको कारणले गर्दाखेरि पहाडबाट आउने जुन तर फलफुलहरू अरू अन्य फलफुलहरू जस्तो अहिले चाहिँ यो सिजन भनेको स्याउको पनि हो, अहिले स्याउको आयात पनि पूर्ण रूपमा ठप्प भएको छ। कर्णाली प्रदेशबाट का सुर्खेत, दैलेख त्यसै गरेर जाजरपुर लगायतका स्थानमा यातायात अवरुद्ध हुँदाखेरि 81 स्याउको मूल्य पनि वृद्धि भएको छ। यसअघि एक हप्ता अघि मात्रै स्याउ अहिले बजारमा 80-90 रुपियाँ प्रति केजी पाउने गरेको थियो फुटकरमा, अहिले स्याउ नेपालगञ्ज बजारमै मात्रै करिब करिब 130 हाराहारीमा पुगेको छ। अब यो हामीलाई प्राप्त जानकारी अनुसार अवरुद्ध सडकहरू खुलाउने मरम्मत गर्ने कामहरू भइरहेको कारणले गर्दाखेरि केही दिनभित्रमा यातायात सहज हुने र त्यसपछि यो अभावहरू टर्ने भनेर जानकारी प्राप्त भएको छ। अहिले नेपालगञ्ज आसपासको क्षेत्रमा मौसम खुलेको छ, आजदेखि पूर्ण रूपमा घाम लागेको छ र घाम लागेका कारणले गर्दाखेरि पनि अलि मान्छेहरूको चहल पहल चाहिँ बढेको छ। खेतबारीहरूमा किसानहरू पुग्न थाल्नु भएको छ, जमेको पानीहरू फ्याँक्न थाल्नु भएको छ। त्यसै गरेर किसानहरूले कम्तीमा ढलेको धान बालीलाई उठाउने कामहरू सुरु भएको छ अहिले।
1: ओके, दिल केसीजी तपाईँलाई धेरै धेरै धन्यवाद र फेरि यस्तै काठमाडौँको सौगात कार्यक्रममा हामी भेट्दै जाउँला। अहिलेको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू। अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो नेपालगञ्जबाट दिल केसीजीको रिपोर्ट। आउनुहोस् अबको केही समयपछि भने हामी समाचार सुन्नेछौँ। समाचारभन्दा अगाडि छोटो साङ्गीतिक विश्राम।

0: Radio. Gorka Radio. यही असोज आठदेखि एघार गतिसम्मको अविरल वर्षापछि आएको बाढ़ी तथा पहिरोमा परि मुलुकभर 27 जनाको मृत्यु भएको छ। चार दिनको अवधिमा रेकर्ड भएका 542 घटनामा 4 जना बेपत्ता भएका छन्। बाढ़ी पहिरोमा परि 8 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यो अवधिमा 304 वटा पहिरो, 87 वटा बाढ़ी र 151 वटा भारी वर्षाका घटना रेकर्ड भएको जनाइएको छ। पहिरोका घटनामा 20, बाढ़ीमा 4 र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। अविरल वर्षाले 1082 परिवार प्रभावित भएका छन्। बाढ़ी तथा पहिरोले 142 घरमा आंशिक र 227 घरमा पूर्ण क्षति गरेको छ। बाढ़ी पहिरोका कारण 10 वटा पुल प्रभावित भएका छन्। बाढ़ी पहिरोले 31 गोठमा क्षति पुर्याउँदा 114 चौपाया मरेका छन्। नेपाली काँग्रेसको 15 महाधिवेशन 2 दिनपछि सरेको छ। असोज 16 गते महाधिवेशन उद्घाटन गर्ने तय भएकोमा अब असोज 18 गते पुर्याइएको हो। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले असोज 18 गते दिउँसो 2 बजे खुला मञ्चमा महाधिवेशन उद्घाटन समारोह हुने जानकारी दिनुभयो। केही दिन अघिको वर्षाका कारण उत्पन्न असहज परिस्थितिले क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा ढिलाइ भएको थियो। महाधिवेशन प्रतिनिधि निर्वाचन प्रक्रिया असोज 15 गतेसम्म पनि जारी रहने देखिएपछि महाधिवेशन 2 दिन पर सारिएको हो। वर्षाका कारण विभिन्न राजमार्गमा पहिरो गएपछि सड़क अवरुद्ध हुँदा 5 दिनदेखि काठमाडौँमा रोकिएका ट्रक तथा ठूला बसहरू आजदेखि गन्तव्यतर्फ जान थालेका छन्। राजमार्गमा पहिरोका कारण यातायात सेवा प्रभावित भएपछि काठमाडौँ भित्रिएका तथा बाहिरिने क्रममा रहेका धेरै ट्रक र बस रोकिएका थिए। सड़क सञ्चालनमा आएपछि सवारी साधनलाई गन्तव्यतर्फ पठाउन थालिएको हो। लामो समयदेखि रोकिएका सवारी साधन एकैपटक ठूलो संख्यामा छुट्न थालेपछि काठमाडौँको कलंकी लगायत विभिन्न स्थानमा सवारी चाप बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाङ्गीले भारतले नेपाली जुट जन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै डाङ्गी,
1: विराटनगरको जुट मिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक छ, तर सञ्चालनमा रहेको जुट उद्योग कसरी चलाउने भन्ने विषयमा पनि सरकारको ध्यान जान आवश्यक छ। भारतले नेपाली जुट जन्य वस्तुमा लगाएको एन्टी डम्पिङ ड्युटी वृद्धि जारी तथा काउन्टर भेलिङ ड्युटी इन्भेस्टिगेसनका कारण नेपाली जुट उद्योगहरू प्रभावित बन्दै गइरहेका छन्। जुट उद्योग बन्द हुँदा हजारौंको रोजगारी गुम्ने मात्रै होइन, कृषकहरूको जुटहरू बाटोमै फाल्नुपर्ने अवस्था सृजना हुन गइरहेको छ। त्यसैले भारतसँग आवश्यक कूटनीतिक पहल गरी नेपाली जुट उद्योगको संरक्षण गर्नुपर्नेछ। औद्योगिक व्यवसाय ऐन 2076 बमोजिम रुड्न उद्योगको पुनरुत्थान प्रक्रिया अघि बढाउन समेत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। र अन्त्यमा सभामुख महोदय, सरकारले बन्द रहेका उद्योग खोल्ने नीति मात्रै होइन, खुलेका उद्योग टिकाउने नीतिबारे पनि काम गरोस्।
0: बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ।
2: बजारका करिब 4500 उपभोक्ताले अस्ति आइतबारदेखि समस्या बेहोर्नु परेको हो। बाढीले बागलुङ 3 हनुमान मौवा नजिकै मुख्य खानेपानीको पाइपमा क्षति पुर्याएको छ। कैलाम पोखरीको लेफ्ट मार्फत सुलडाँडा र मुस्या स्वाराको ट्याङ्की मार्फत लगिएको पाइपमा क्षति भएको छ। यस्तै तित्याङ र भकुण्डेको सीमाबाट आउने रिठे खोलाको मुहानबाट बजारमा ल्याइएको पाइप र काठी खोला भुँदी खोलाको मुहानबाट ल्याइएको पाइपमा बाढीले क्षति पुर्याएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ। बागलुङ बजारमा पानी आपूर्ति हुने मुख्य 4 वटा मुहानमा वर्षा र बाढीले ठूलो क्षति पुर्याएको संस्थाका सचिव जीवन आचार्यले बताउनु भएको छ। बाढीले ठाउँ ठाउँमा पाइप बगाउनुका साथै वितरण प्रणालीमा क्षति पुर्याएको उहाँले बताउनु भयो। रिठे खोलामा जडान गरिएको करिब 80 मिटर पाइप बाढीले बगाएको छ।
0: आज भोलि र पर्सि मुलुकभर खासै वर्षाको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपाल मौसम विज्ञान विभाग अन्तर्गत महाशाखाका मौसमविद डेभिड ढकालले भिडियो सन्देश जारी गर्दै यो अवधिमा धान काट्न किसानलाई सुझाउनु भएको छ।
3: विगत 24 घण्टामा देशको भूभागहरूमा कुनै पनि भूभागहरूमा खासै वर्षा भएको जस्तो देखिँदैन भने दिउँसोको समयमा घाम लागेको र बिहानी समयमा विशेष गरी तराई भूभागमा र उपत्यकाहरूमा हल्का किसिमको हुस्सु लागेको देखिन्छ। भोलि पर्सिको लागि पनि वर्षाको सम्भावना खासै त्यस्तो देखिँदैन, यद्यपि दिउँसो तथा साँझतिर 1-2 स्थानहरूमा हल्का किसिमको वर्षाको सम्भावना भने देखिएको छ। त्यस्तो धेरै वर्षाको सम्भावना देखिएको छैन र धेरै स्थानहरूमा पनि वर्षाको सम्भावना देखिँदैन। भने भोलि पर्सिको दिनमा पनि उस्तै किसिमको सम्भावना रहेको देखिन्छ। यति बेला धान काट्ने समय भएको कारणले गर्दाखेरि चाहिँ यो धान काट्नको लागि वर्षाले या मौसमले त्यस्तो असर गर्ने जस्तो देखिँदैन।
0: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
4: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, ढुकढुकीमा तिमी छौ र पु चलेको समेर जिन्दगी भन्ने कलाकारहरू रहेका थिए स्वरूप राज आचार्य र मेलिना राई। समय बिहानको 10:10 गयो। नेपालमा पनि दिनको 3 बज्नको लागि अब 5 मिनट बाँकी रहेको छ भने ब्रुनाईमा बेलुकीको 5:11 जान लागिरहेको छ। बीएफबीएस गर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ काठमाडौँको सौगातमा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा राणा। आउनुहोस् अब भने हामी विभिन्न संवाददाताहरूबाट फटाफट रिपोर्ट सुन्ने क्रममा हामी बागलुङतर्फ लाग्दैछौ। बागलुङका संवाददाता संगम घरती मगर, उहाँ के भन्नुहुन्छ त आजको रिपोर्टमा हामी सुनौ।
1: करिब 7 दशकको अवधिमा नेपालले धेरै राजनैतिक परिवर्तन देखियो। कैयौं व्यवस्थाहरू आए बदलिए, अहिले नेपाल संघात्मक गणतान्त्रिक मुलुकको रूपमा रहेको छ। तर बागलुङको तमानखोला गाउँपालिका 3 को तमान गाउँमा भने अझै पनि परम्परागत मुखिया प्रथा कायमै छ। अहिले पनि तमान गाउँको रीतिथिति स्थानीय तहको निर्णय अनुसार होइन, गाउँको मुखियाको निर्णयको आधारमा चल्ने गर्छ। तमानखोला गाउँपालिकाको वडा नम्बर 3 को तमान गाउँका स्थानीयले विभिन्न राजनैतिक परिवर्तन र व्यवस्थाहरूमा परिवर्तन आए पनि परम्परागत संस्कार र चालचलन भने मुखियाकै चलनबाट गर्ने गरेका छन्। अहिले गाउँमा 35 वर्षीय ललित घरती गाउँको मुखिया हुनुहुन्छ। पुर्खौदेखि चल्दै आएको मुखियाको काम उहाँले 30 वर्षको उमेरदेखि सम्हाल्दै आउनु भएको छ।
2: पुर्खादेखि नै मैले थाहाबाट नै यस्तै थियो, मुखियाको रीति नै थियो यहाँ। त्यसले गर्दाखेरि अब 35 वर्षसम्म पुग्दाखेरि मैले 30 वर्षदेखि मैले सुरु गरेँ। अहिले नै मेरो कार्यकाल पुरै नै सिद्धि थियो सर। अहिले 374 घर पुगेछ सर मैले यो काम गरेको। अहिलेसम्म तमानखोला गाउँपालिका वार्ड नम्बर 3 चाहिँ आम बेलाले नै हामीलाई चयन गरेको। मैले त्यही 350 घरदेखि लगभग समथिङ चलाएँ मैले 30 वर्षको कार्यकालदेखि। अहिले 35 वर्षको उमेर पुरै, अहिले 374 घरदेखि हाम्रो ओडामा पुगेछ। यो तमानखोला गाउँपालिका वार्ड नम्बर 3 यो चाहिँ मेन मुखियाको चलन भएको छ। यहाँ चाहिँ त्यही सर, अब हाम्रो 11 चान्छन्। यहाँ चाहिँ गाई बस्तुहरू चर्ने, त्यहाँ चाहिँ अब कोही म्याग्डीसँग जोडिया छ, यता खुङ्खानीले पनि छोएको, बुङ्गनाले पनि छोएको। त्यसले गर्दाखेरि अब गाई बस्तुले पनि बिगार्ने, त्यसले गर्दाखेरि यहाँको चाहिँ दाउरा घाँसहरू सबै चाहिँ ऊ गर्नेलाई यही हामीले मुख्यालयले नै गरिन्छ।
1: छिमेकी गाउँहरूबाट साँच सिमानाको रक्षा गर्ने, वन जङ्गल थाहा चरिचरण फुकाउने र बन्द गर्ने, गाउँका महत्वपूर्ण संस्कार र संस्कृतिका रूपमा रहेका रीतिरिवाजहरू मुखियाको माथतमा चल्ने गर्छन्।
2: मेन चाहिँ त्यही गाई बस्तु, भेडा बाख्रा, दाउरा घाँस सबै चाहिँ यो खरहरू फुकाउँदाखेरि सबै हाम्रो कर चाहिँ हामीले घाँस दाउराको चाहिँ उठाएन सर। हाम्रो यो उमारै गरेको बार मात्रै हामीले चाहिँ यो यहाँको जनतालाई चाहिँ ऊ मात्रै राखेको सर। गाजो खर फुकाउने बेलामा चाहिँ अलिअलि ट्याक्स लिइन्छ। हाम्रो यो गाउँमा वर्षको 5 पूजा हुन्छ। सिद्ध बहरा, देवी, सरस्वती अनि भूमि पुर्ने पूजा हुन्छ हाम्रो 5। यहाँमा चाहिँ हाम्रो यो चाहिँ हामीले नै गर्नुपर्छ। मेरै घरबाट पूजा पनि त्यहीँबाट चलाउने, जनता पनि त्यहाँ आएर प्रसाद खाने चलन छ। भेडाहरू चाहिँ हाम्रो यही जङ्गलमा चर्छन्, उनीहरूलाई ट्याक्स लिइन्न सर। त्यही भेडा चाहिँ पूजामा हाल्ने चलन छ।
3: जो जसले भेडा पाल्नुहुन्छ
2: उहाँहरूले
1: आफूहरूको रीतिथिति र संस्कार बेग्लै भएकाले स्थानीय सरकारसँग कुनै सरोकार नहुने उहाँको भनाइ छ। पछिल्लो समयमा व्यवस्था फेरिएर मुखियाबाट राजीनामा दिए पनि गाउँका जनताले नमानेको मुखिया घरतीले बताउनु भयो।
2: त्यस्तो स्थानीय तह सरकारसँग हाम्रो तचारै छैन सर। हाम्रो के हो भने स्थानीय तहकोमा चाहिँ अब राज्यको नीति उटी छ, हाम्रो यो गाउँको थिति नै अलगै हाम्रै ढङ्गले चलाइरहेको छ। यो आम बेला नै हुन्छ सर, बेलालाई छनौट गर्छ। मेरो 4 वर्षको कार्यकाल हुन्छ यो मुखियाको, अनि सर म यो 4 वर्षको कार्यकाल सकेर पनि फेरि सुरुवात 1 वर्ष भयो मेरो, फेरि थपियो अर्को कार्यकाल नै थपियो सर। संरचना चेन्ज भयो, पोहोर राजीनामा दिँदा पनि अब यो चाहिँ हाम्रो राज्यको नीति भन्दा थिति नै ठुलो हाम्रो भनेर जनताले मान्दैन सर।
1: अझै पनि गाउँमा कसैको गाई वस्तुले अर्को बारी नष्ट गरेमा वा कसैले अर्कैको बारीमा घाँस दाउरा चोरी गरेमा त्यसको जरिवाना तिराउने काम मुखियाले नै गर्ने गरेको स्थानीय शिक्षक बसन्त घरते बताउनुहुन्छ।
4: चारवटा सिमानाहरूको रेखदेख गर्ने, जस्तै हाम्रो तमान गाउँ चाहिँ कहाँसम्म छ यसको सिमानाहरूको रेखदेख, जस्तै अब हाम्रो निश्चित समयमा वनको घाँसहरू विशेष गरी निश्चित समयमा निश्चित एरिया काममा पाउने भन्ने छ, त्यो रेखदेख गराउने त्यो हेर्ने हो। विशेष गरी यो गाउँमा भएको खेतहरूमा वस्तु भावहरू जसलाई चलन नदिने, अनि कुन कुन समयमा कता कता चाहिँ फुगा र थुनुवा गर्ने भन्ने हुन्छ। वन समितिहरू एउटा समिति बनिसकेपछि त फेरि वन समितिलाई पनि जिम्मा छ, त मुखियाहरूले गर्ने काम त्यो एउटा काम बन्ने पायो। अनि अर्को यहाँको सामाजिक कामहरू, प्रशासनिक कामहरू चाहिँ यो जस्तो झै झगडा उसु कुराहरू अब लगायत पुलिसको कुराहरू स्थानीय तहलाई आइसक्यो, अरू अधिकारको कुराहरू अहिले चाहिँ विशेष गरी त्यही हो, वस्तु भाव र घाँस दाउराहरूको नियन्त्रणमा मात्रै बढी चाहिँ सीमित देखिन्छ अहिले यो पछिल्लो समय चाहिँ। र यो विशेष गरी अहिले मुखियाको ठ्याक्कै काम भन्दा अहिले देखिने काम चाहिँ टाइम टाइममा पूजा गरिन्छ हामीले गाउँको, त्यो पूजा गराउने हो सर हाम्रो बुद्ध पूजा, बराह पूजा अनि भूमि पूजा र एउटा यो तल त बाटोमा आउँदा ठ्याक्कै हाम्रो गाउँ परेसको बोरिङ भन्ने मान्छे एउटा सानो मन्दिर छ नि सर, त्यो मन्दिर अनि अरू हाम्रो प्राकृतिक खानाहरूलाई नै पूजा गर्ने विशेष गरी चाहिँ चारवटा पूजाहरू गराउने चाहिँ मेन छ वस्तु भाव। अब कुन कुन समयमा कहाँ कहाँ गर्छन् नपिनेलाई चाहिँ यो कार्तिक र पुसमा चाहिँ बैठक हुन्छ गाउँघरिको प्रत्येक घरको बस्नु पर्दछ, प्रत्येक घरको नगएपछि 500 कति रुपियाँ हुन्छ जरिमाना हुन्छ, ढिलो जानेलाई पनि जरिमाना हुन्छ। पहिले पहिले 6-7 दिन 8-10 दिनै ऊ हुन्छ, पुरा बुढाको लडाइ हुन्थ्यो हेर्नुहोस् पहिले त, त्यसको गाईले मेरो उमा खाइदियो भन्ने जस्तै मेरो खेतमा अरू कसैले खाइदिएको छ भने मिटी र यति बेला खाइदिएको यति यति उसले भनेपछि एक खुरको कति भनेर चाहिँ हिसाब गर्छन् अनि जरिमाना तिराउने त्यस्तो कुराहरू चाहिँ बैठकमा गर्छन् सर। हजुर खाइदियो भने पनि हो, घाँस काट्यो भने पनि हो, त्यसरी त्यो चोरी उ गरे पनि हो, त्यस्तो खास नियन्त्रण त्यसरी तिर्नै पर्छ हजुर, कति हुन्छ त्यहाँ लेखेको हुन्छ त कति रुपियाँ हो तिर्नु पर्छ सर।
1: सशस्त्र द्वन्द्वको समयमा पनि तमान गाउँको रीतिथिति र संस्कृति मुख्यालय नै धान्ने गरेका थिए, गाउँमा गन्ने मान्ने व्यक्तिलाई नै गाउँ भेलाबाट मुखिया चुन्ने गरेको उहाँले बताउनु भयो।
4: पहिले पनि पञ्च प्रधानहरूले भनेको मान्ने जस्तै अहिले अहिले कम छ, यो संघीयता आइसकेपछि गाउँ गाउँमा गरेपछि न त पहिले यो माओवादी कालदेखि लिएर सबै माओवादीको द्वन्द्व कालमा उमा पनि चाहिँ यहाँ सबै त्यही हुन्छ सर, के अरे मुखियाकै त्योभन्दा अगाडि पनि अनि त्यस समयमा पनि मुखियाले नै सबै गाउँको सबै कुराहरू नियन्त्रण गरेको जस्तो देखिन्थ्यो क्या पहिले त, धेरै चिजहरू मुखियाले धेरै मान्ने चलन हुन्थ्यो पहिले, गाउँले कसले गर्न सक्छ त्यही गर्न सक्ने मान्छे अलि जान्ने बुझ्नेले गराउने रहेछन् पहिले, अहिले त अब यहाँकै अलिकति युवा नै हुनुहुन्छ, अहिले त विशेष गरी अझ यो लाउरेहरूलाई कि इन्डियन लाउरेहरूलाई बढी हाम्रो मेरो आफ्नै बाजे पनि 2-3 तारिक हाल्छ ऊ भनेको 3-4 जना चाहिँ लाउरेहरू मैले थाहा पाएको छ, म तपाईँमा अगाडि अझ धेरै थियो होला लाउरेहरू नै त्यो रिटायर लाउरेहरूलाई बनाएको रहेछन्, विशेष गरी त अब अरूले सिफारिस नै गर्छन् त्यसले धेरै कुराहरू थाहा पाएको छ, यहाँको चाहिँ जग्गा सीमा सार कहाँ कहाँसम्म छ यो बन्छन् कता कता के छ चिनेको थाहा पाएको मान्छे उसलाई चाहिँ गराउनु पर्छ भनेर सिफारिस गर्छन्, विशेष गरी चाहिँ त्यो वन र सीमा सारहरू थाहा पाएकोहरूलाई नै जस्तो हाम्रो वन कहाँसम्म छ हाम्रो सीमा सार कहाँसम्म हो लगायत सामान्य कुराहरू अरू त
1: निर्वाचनबाट स्थानीय तहमा जनप्रतिनिधि आए पनि मुखियाको काम रोकिएको छैन, स्थानीय सरकार र मुखियाको काम एकअर्काबाट भिन्न भएकाले समस्या नरहेको तमान खोला गाउँपालिका अध्यक्ष जोगलाल बुढा बताउनुहुन्छ।
3: अब यो गोठ सोत राख्ने अनि पूजा पूजा गर्ने गाउँ पूजाहरू काम चाहिँ मुखियाहरूले गर्छ, भइरहेको छैन उसलाई सँगै सँगै काम गरिरहेको, उनीहरूको कामको बाटो फरक छ हाम्रो कामको बाटो फरक, त्यही बाटो साटो बनाउने अनि चाहिँ सामाजिक कामहरूमा पूजा आजामा लगानी गर्छन्, गाउँ पूजाहरू हुन्छ कि यहाँ वर्षमा धेरैचोटा पूजा जानुपर्छ नि त, 4-5 वटा पूजा त अब फेरि अब रागो खसी रागो पाठा पूजा गर्छ कि त्यहाँ, अनि अर्को कुखुरा भाले वर्षमा 4-5 वटा पूजा गर्नुपर्छ गाउँ।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर, अहिले प्रस्तुत मिठो गीत हामीले सुनिरहेका थियौँ सुसाङ केसीको स्वरमा। समय बिहानको 10:26 गयो। आउनुहोस् अब हामी लक्ष्मण के यादवजीको रिपोर्ट सुन्ने कोसिस गर्दैछौँ। हामी हेरौँ है त लाइनमा को हुनुहुन्छ, म सिधै उहाँलाई लिने कोसिस गर्दैछु। ओके, हेलो, लाइनमा को हुनुहुन्छ? हेलो, हाम्रो निशा गुरु हजुर, लक्ष्मण यादवजी तपाईँ लाइनमा हुनुहुन्छ, सुन्नुभयो? ओके, अहिले तपाईँ कुन ठाउँमा हुनुहुन्छ? ओके, अनि आजको तपाईँको रिपोर्ट के छ, सुरु गर्नुहोस् अब।
1: रेकर्डिङ हो?
0: होइन, यो लाइभ हो, तपाईँ हामी अहिले लाइभमा छौँ। हजुर, म रूपा हो। ओके, हजुर, सुरु गर्नुहोस् लक्ष्मणजी तपाईँको रिपोर्ट।
1: अहिले नेपाली काङ्ग्रेसको सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको तयारी चाहिँ मध्य प्रदेश लगायत सातै प्रदेशमा चाहिँ जोर सोरले चाहिँ अगाडि बढेको छ। र मध्य प्रदेशको सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ अन्य प्रदेशको तुलनामा मध्य प्रदेशको राजनीति खास गरेर नेपाली काङ्ग्रेसको अलि पेचिलो देखिन्छ। किनभने यहाँ चाहिँ छुट्टा छुट्टै व्यक्ति पिछे चाहिँ खेमा र गुट चाहिँ देखिएको हुनाले अलि चाहिँ पेचिलो भएको हो। यहाँलाई जानकारी गराउँ, 15 महाधिवेशनको तयारीको सन्दर्भमा संस्थापन पक्षको अधिवेशन चाहिँ कन्टिन्यू छ, भनौँ न, निरन्तर छ। र त्यसको क्रममा आज चाहिँ धनुषा जिल्लाकै सन्दर्भमा क्षेत्रीय अधिवेशनहरू चाहिँ भइरहेको छ। पालिकाको सन्दर्भमा भन्नुपर्दा धनुषा जिल्लाको 18 पालिकाको अधिवेशन चाहिँ सम्पन्न भइसकेको छ नेपाली काङ्ग्रेसको संस्थापन पक्षतिरको। र क्षेत्रीय अधिवेशन आजबाट चाहिँ सुरु भएको छ र क्षेत्र नम्बर 3, क्षेत्र नम्बर 2 चाहिँ आज चाहिँ क्षेत्रीय अधिवेशन चाहिँ भइरहेको अवस्था छ भने उत्तर पक्षको पनि आफ्नै तयारी छ। त्यो 15 महाधिवेशनको त्यो उत्तर पक्षमा चाहिँ भीमेन्द्र निजीले चाहिँ अगुवाई गरिरहनु भएको छ। भीमेन्द्र निजीको गृहनगर भनौँ या गृह क्षेत्र धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर तिनमा चाहिँ अधिवेशन जो उत्तर समूहको चाहिँ अधिवेशनको तयारी भइरहेको छ। त्यो चाहिँ आउँदो असोज 21 तयारीको चाहिँ तयारी भइरहेको छ। र 21 तयारीको क्रममा विभिन्न जिम्मेवारीहरू तोकिएको छ इतर पक्षका नेता र कार्यकर्ताहरूलाई। र इतर पक्षले चाहिँ 21 तयारीलाई चाहिँ निरन्तरता दिँदै चाहिँ अघि बढिरहेको अवस्था छ। र यहाँलाई जानकारी गराउँ, इतर पक्षका धेरैजना मध्य प्रदेशकै प्रभावशाली नेपाली काङ्ग्रेसका प्रभावशाली नेताहरूले चाहिँ इतर पक्ष चाहिँ छाडेर चाहिँ संस्थापन पक्षतिर चाहिँ लाग्नु भएको। र यो मध्य प्रदेशमा मात्रै होइन कि देशमै यो क्रम देखिएको छ र मध्य प्रदेशमा पनि त्यसको प्रभाव एकदम स्पष्ट रूपमा देखिएको छ। र उत्तर पक्षमा खास गरेर देउपा पक्षतिर वर्षौँदेखि लागिरहनु भएका नेताहरू चाहिँ एकाएक चाहिँ अहिले संस्थापन पक्षतिर लागेका हुन्। र त्यस्ता नेताहरूको चाहिँ संस्थापन पक्षतिर आउने क्रम भनौँ न अहिले अझै पनि रहेको निरन्तर जारी रहेको हुनाले चाहिँ मध्य प्रदेशमा खास गरेर मध्य प्रदेशको राजधानी धनुषा जिल्लामा चाहिँ कमजोर देखिएको छ। र कमजोर देखिए पनि चाहिँ पूर्व उप प्रधानमन्त्री एवं गृहमन्त्री विमेन्द्र मेजीको अगुवाईमा चाहिँ उत्तर पक्षले तयारी अधिवेशनको तयारी चाहिँ अगाडि बढाएको अवस्था छ। र विमेन्द्र निधिको जो गढ हो जनकपुर, खास गरेर जनकपुर उपमहानगरपालिका जनकपुरमै चाहिँ उहाँलाई अलि समस्या देखिन्छ। किनभने उहाँको चाहिँ एकदम नजिकका जो नेताहरू सहयोगीहरू हुनुहुन्थ्यो नेपाली काङ्ग्रेस, उहाँहरू चाहिँ छाडेर चाहिँ गुट चाहिँ फेरेको अवस्था छ, परिवर्तन गरेको अवस्था। त्यसले गर्दा चाहिँ निधिको चाहिँ अलि आफ्नै गृहनगरमा भनौँ अलि कमजोर देखिएका हुन्। र एउटा अर्को एउटा रोचक के देखिएको छ भने मध्य प्रदेशमा खास गरेर जो चाहिँ संस्थापन पक्षमा चाहिँ अधिवेशनमा भन्नु सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाटै चाहिँ पदाधिकारी चयन हुन सकेको छैन या बन्न सक्नु भएको छैन भने उहाँहरू चाहिँ केही नेताहरू उत्तर पक्षतिर पनि जाने तयारीमा छन् भनेर चाहिँ खबरहरू आइरहेको छ। तर अझै जानकारी गराउँ यहाँलाई, यो चाहिँ अहिलेसम्म आधिकारिक रूपमा चाहिँ संस्थापन पक्षबाट चाहिँ उत्तर पक्षतिर चाहिँ जो चाहिँ पदाधिकारी हुन सकेका छैनन् उहाँहरू चाहिँ उत्तर पक्षतिर लागेको भनेर आधिकारिक आइसकेको छ। तर चाहिँ यो हल्ला चाहिँ जनकपुरमा व्यापक रूपमा चलिरहेको अवस्था छ।
0: एकदमै अहिलेको त्यो राजनैतिक चहल पहलको विषयमा तपाईँले जानकारी गराउनु भयो जनकपुरमा, अनि अन्य अरू केही विषय पनि छन् कि यादवजी?
1: निश्चित रूपमा जनकपुर धाम, यहाँ रूपाजी यहाँलाई जानकारी गराए, जनकपुर धाम भनेको धार्मिक नगरी हो, धार्मिक नगरी भएको हुनाले जनकपुर धाममा दिनै पछि धार्मिक गतिविधिहरू, अनुष्ठानहरू, क्रियाकलापहरू भइरहेको हुन्छ। र यहाँले जानकारी गराउँ, यो असोजको पहिलो सातादेखि नै जनकपुर धाम लगायत मध्य प्रदेशका जिल्लाहरूमा चाहिँ चाडपर्वको चाहिँ मौसम आइसकेको छ, र चाहे फेस्टिभल भनौँ, फेस्टिभल चाहिँ मौसम छ अहिले, र अब केही दिन पछाडि मात्रै चाहिँ महान चाड चाहिँ बडा दसैँ सुरु हुँदैछ, र त्यसको तयारी चाहिँ जनकपुर धाममा चाहिँ एक सप्ताह अगाडिदेखि नै सुरु भइसकेको अवस्था छ। र जनकपुरको चाहिँ एउटा दसैँको अवधिमा भनौँ न, दसैँको चाहिँ घटस्थापनाको दिनदेखि चाहिँ सुरु हुने गरेको दसैँ बजार अर्थात् यो स्थानीय भाषामा सस्तो बजारले पनि चिनिने, सस्तो बजारले चाहिँ नामले चाहिँ प्रख्यात भनौँ या नाम चलेको चाहिँ सस्तो बजार भने यसपालि पनि दसैँको अवसरमा चाहिँ सुरु हुने भएको छ। र यो आउँदो असोज 24 गतेदेखि सुरु हुने भएको छ, र यसको आयोजना चाहिँ जनकपुर उद्योग वाणिज्य सङ्घले चाहिँ करिब 4 दशकदेखि निरन्तर रूपमा गर्दै आएको छ, र यसपालि पनि यसको चाहिँ निरन्तरता दिने भएको छ। र यसमा यसपालि के अलि विशेष छ भने, विगतमा चाहिँ एक साताको लागि मात्रै चाहिँ दसैँ बजार अर्थात् सस्तो बजार चाहिँ आयोजना हुने गरेको थियो भने यसपालि चाहिँ 11 दिनको लागि आयोजना हुनेछ। र यसपालि जो अलि हाम्रो मधेस होइन यो रसुवागढीमा जो विपद आयो र विपदबाट जो क्षति भएको छ, त्यो क्षतिको मध्यनजर गरेर चाहिँ यसपालि जनकपुरको जो मूल एउटा सौन्दर्य भनौँ या चाहिँ एउटा आकर्षणको केन्द्र जो हुने गरेको छ सस्तो बजार, यसमा चाहिँ जनकपुर उद्योग वाणिज्य सङ्घले जो आमदानी आउँछ त्यसबाट केही 3% चाहिँ त्यो रसुवागढीमा जो विपद प्रभावितहरू हुनुहुन्छ, पीडितहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सहयोग गर्ने भन्ने एउटा निर्णय भएको छ। र यो चाहिँ निकै नै सकारात्मक सक्छ, किनभने योभन्दा अगाडि पनि जनकपुर लगायत मध्य प्रदेशका विभिन्न जिल्लाहरूबाट चाहिँ विभिन्न सङ्घ संस्थाहरूबाट चाहिँ बाढी प्रभावित बाढी पीडितहरूलाई चाहिँ सहयोग चाहिँ प्रदान गरिसकेको अवस्था छ, र आगामी दिनमा पनि सहयोग गर्ने जुन एउटा जो प्रयास भइरहेको छ, जो एउटा थाल्नै भएको, यो निकै नै सकारात्मक हो। र यो दसैँको तयारीको सन्दर्भमा, यो त सस्तो बजारको सन्दर्भमा मैले कुरा गरेँ, अर्कोतिर यहाँको चाहिँ जो महत्त्वपूर्ण शक्तिपीठहरू रहेका छन्, सात देवराज देवी मन्दिर हो या चाहिँ अन्य मठ मन्दिर, त्यो ती मठ मन्दिरहरूलाई चाहिँ चर्च सजावटको काम चाहिँ सुरु भइसकेको छ। एक हप्ता अगाडि नै यहाँलाई अघि भनिसके, एक हप्ता अगाडिबाट नै सुरु भइसकेको छ दसैँको तयारी। र यहाँको जो महत्त्वपूर्ण शक्तिपीठहरू छ, जो मुख्य शक्तिपीठहरू, त्यसलाई चाहिँ सजाउने कार्यहरू चाहिँ अगाडि बढिसकेको छ, र आउँदो एक सप्ताहमा चाहिँ सजाउने काममा लाग्छ कि अन्तिम चरणमा हुन्छ, र त्यस पछाडि जनकपुरको फेरि दसैँमा चाहिँ जो आकर्षण हुन्छ त्यो चाहिँ निश्चित रूपमा चाहिँ फेरिन्छ। र मलाई लाग्छ यो विगतको दसैँभन्दा यसपालि पनि अलि फरक र अलि आकर्षक हुन्छ भने विश्वास गरौँ।
0: हजुर, त्यसपछि अझै दसैँको रौनकता बढ्दै जानेछ होइन, हामी त्यो समयमा पनि तपाईँसँग यदि समयले साथ दियो भने पक्कै पनि त्यो विषयमा कुराकानी गर्नेछौँ। आजको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू। हजुर, आदरणीय श्रोताहरू, यहाँहरूले सुनिराख्नु भएको थियो जनकपुरबाट लक्ष्मण यादवजीको रिपोर्ट। अब यो रिपोर्ट पछि भने हामीलाई सम्झिनु भएको छ बेल्जियम निवासी हाम्रो कलाकार हुनुहुन्छ बलराम पुन्ज्यू, उहाँ राम्रो कलाकार हुनुहुन्छ। उहाँले लेख्नु भएको छ, कार्यक्रम सञ्चालिका रूपा बहिनी लगायत सम्पूर्ण श्रोताहरूमा नमस्कार बेल्जियमबाट भन्नुभएको छ। हाम्रो पनि नमस्कार यहाँलाई, कार्यक्रम सुनिरहेको छु, समयले साथ दिएमा मलाई एउटा गीत सुनाइदिनु होला मेरो आफ्नै रचनामा भन्नुभएको छ। यसमा साईराज खातीले स्वर भरेका छन् र उहाँको शब्द रचना हो, अनि उहाँले यस समयमा माया, समर्पण, जीवनका सुख दुःख र प्रिय व्यक्तिप्रतिको आत्मीय भावसँग जोडिएको यो गीत सुन्न र सुनाउन चाहन्छु। यदि कोही कसैको जीवनमा मेल खाएमा भने क्षमा पनि चाहन्छु भन्नुभएको छ। हो, जिन्दगीमा कहिलेकाहीँ त्यो यस्तो कुरा पनि हुनसक्छ होइन, तर तपाईँले कसैको जिन्दगीमा मेल खाएमा क्षमा चाहन्छु भन्नुभएको छ। तपाईँले सृजना गर्नुभएको यो सुन्दर सृजना हो, यो गीत अब हामी सुनौँ।

0: SBS गोर्खा रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
4: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

0: द स्काई ब्यान्डबाट हामीले यो मिठो गीत सुनिरहेका थियौँ। आजको काठमाडौँको सौगातमा सम्पूर्ण यो हाम्रो विभिन्न स्थानका संवाददाताहरूबाट रिपोर्ट सुन्ने क्रम सकिएको छ। अब भने विभिन्न पत्र पत्रिकाको संगालो दैनिक समीक्षा लिएर सहकर्मी साथी हुनुहुन्छ निरा राणाबाट आउनु भएको छ। हामी उहाँलाई स्वागत गरौँ। निराजी, अब सुरु गर्नुहोस् तपाईँको दैनिक समीक्षा।
1: नमस्कार, दैनिक समीक्षाबाट निरा राणा भाटको आज मिति 2083 साल असोज 13 गते मंगलबार, आश्विन कृष्ण तृतीया, नेपाल सम्बत 1146 यहाँ लागा 3, तदनुसार सन् 2026 सेप्टेम्बर 29 तारिक। आज पनि विभिन्न पत्र पत्रिकामा प्रकाशित समाचार सामग्रीका साथमा आएका छौ। पहिलो समाचार छ अन्नपूर्ण पोस्ट दैनिकबाट, सरकारको 6 महिना सुशासनमा आशा कार्यशैलीमाथि प्रश्न, शीर्षकमा सुरेन्द्र काफले लेख्नुहुन्छ। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न आम निर्वाचनमा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासुवापाले संसदमा 182 सीट सहित स्पष्ट बहुमत हासिल गरेपछि बालेन्द्र देशको प्रधानमन्त्री बन्नुभएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार, सुशासन र राहतलाई केन्द्रमा राखेर 100 प्रमुख कार्यसूची सार्वजनिक गरेको थियो। सरकारले सुशासन र पारदर्शिता, डिजिटल रूपान्तरण, कानूनी तथा नीतिगत सुधार र नतिजामुखी अनुगमनलाई आफ्नो प्राथमिक कार्यक्षेत्र घोषणा गरेको थियो। देशलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट रूपरेखा तयार पार्न सरकारले 7 हप्ता, 1 महिना, 45 दिन, 3 महिना, 6 महिना, 1 वर्ष, 2 वर्ष हुँदै 10 वर्षको अल्पकालीन तथा दीर्घकालीन कार्यसूची तय गरेको थियो। तर सुरुवाती दिनमा देखिएको उत्साह र सुधारका प्रयासहरू 6 महिना पुग्दा अपेक्षाकृत रूपमा अघि बढ्न नसकेको र विभिन्न समस्याहरू झन बल्झिँदै गएको विश्लेषण हुन थालेको छ। सरकार सञ्चालनको सुरुवाती चरणमा सुशासन र प्रशासनिक सुधारका क्षेत्रमा केही सकारात्मक र उत्साहजनक लक्षणहरू देखिएका थिए। सार्वजनिक सेवा प्रवाहलाई छरितो बनाउने, आम जनतालाई सरकारको तर्फबाट तत्काल राहत उपलब्ध गराउने, भ्रष्टाचार नियन्त्रण गर्ने र राज्यको प्रशासनिक खर्च कटौती गर्ने जस्ता सकारात्मक पहलहरू भएका थिए। खास गरी फजुल खर्च नियन्त्रण र प्रशासनिक संरचनाको साँगुरोकरणमा सरकारले साहसिक कदम चाल्यो। वर्षौंदेखि राज्यको ढुकुटीमा बोझ बनिरहेका अनावश्यक बोर्ड, समिति र निकायहरू खारेज गरिए। पूर्ववर्ती सरकारहरूले बढाएर 22 पुर्याएको संघीय मन्त्रालयको संख्या घटाएर 18 सीमित गरियो। निजामती प्रशासन र संस्थाहरूमा दलीय प्रभाव अन्त्य गर्न दलगत ट्रेड युनियनहरू खारेज गरियो भने विभिन्न निकायमा अघिल्ला सरकारहरूले गरेका करिब 1500 राजनीतिक नियुक्तिहरू रद्द गरिए। भ्रष्टाचार नियन्त्रणको दिशामा महत्वपूर्ण कदम मान्दै सरकारले 2046 सालको राजनीतिक परिवर्तन यताका पूर्व प्रधानमन्त्री र पूर्व मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न एक उच्च स्तरीय आयोग गठन गर्यो। यद्यपि सो आयोगको गठन र कानूनी क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि आयोगको काम भने हाल ठप्प बनेको छ। सुरुमा 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य र केही सुधारका एजेण्डा सहित अगाडि बढेको सरकारका यी कदमले सर्वसाधारणमा ठूलो आशा जगाएको थियो। सुरुवाती दिनमा प्रशासनिक सुधारका केही काम भए पनि मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउने र अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकारको कार्य सम्पादन फितलो रहेको अर्थशास्त्रीहरूको ठम्याइ छ। सरकारको कार्यशैलीका कारण समस्यामा परेका सुकुम्बासीहरूको बिचल्ली अझै अन्त्य हुन सकेको छैन। 6 महिनाको अवधिमा प्रधानमन्त्री बालेनको कार्यशैली र संवैधानिक निकायहरूसँगको सम्बन्धलाई लिएर पनि राजनीतिक र कानूनी वृत्तमा चर्को आलोचना भइरहेको छ। कर्मचारी तन्त्रभित्र अनौपचारिक दबाव र त्रासको वातावरण सिर्जना भएको छ। कूटनीति र परराष्ट्र नीतिको सन्तुलन मिलाउन नसक्दा वर्तमान सरकार अन्तर्राष्ट्रिय मञ्चमा परिपक्व देखिन सकेको छैन। अब कान्तिपुर दैनिकबाट अर्को समाचार छ। यज्ञ बन्जाडे, दीपक परियार र अनिस तिवारी लेख्नुहुन्छ, दशैंको मुखमा चीनतर्फका 3 नाका अवरुद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ। 3 दिनको अविरल वर्षापछि बेनी जोमसम खण्डमा क्षति भएपछि कोराला सहित 3 नाका अवरुद्ध भएका हुन्। यसअघि 10 भदौको भोटेकुसी बाढीले केरुङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि नै बन्द थियो। नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंका बेला सामानको भाउ बढ्ने देखिएको छ। कान्तिपुर दैनिकबाट अर्को समाचार छ। जयसिंह महरा र दुर्गा दुलाल लेख्नुहुन्छ, पूर्व प्रधान न्यायाधीश चोलेन र शमशेर जबरालाई प्रहरीले मध्यरातमा गैर कानूनी रूपमा नियन्त्रणमा लिएको घटनाको आलोचना गर्दै विपक्षी दलहरूले संसदमा उभिएरै सरकारको प्रष्ट जवाफ माग गरेका छन्। विपक्षी दलका सांसदले पूर्व प्रधान न्यायाधीश पक्राउ गैर कानूनी र विधिको शासन विरूद्धको कदम भएको भन्दै सरकारको चरको आलोचना गरिरहँदा सत्ता पक्षका सबै सांसद मौन बसेका थिए। प्रतिनिधि सभा र राष्ट्रिय सभाको सोमबारको बैठकमा काँग्रेस, एमाले, नेकपा, श्रम, संस्कृति र राप्रपाका सांसदले जबरा पक्राउप्रति आपत्ति जनाउँदै सरकारबाट गैर कानूनी काम भएकामा चर्को विरोध गरेका हुन्। उनीहरूले जेएनजीको नाम दुरूपयोग गरेर संविधान र कानून उल्लंघन गरी जबरालाई पक्राउ गरिएको बताएका छन्। पूर्व प्रधान न्यायाधीश चोलेन र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाउँदै सर्वोच्च अदालतको पूर्ण बैठक फुलकोर्टले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। अब नागरिक दैनिकबाट एउटा समाचार छ। रमेश धमलाले यो समाचार लेख्नु भएको हो। बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएसँगै सहकारी पीड़ितलाई रकम फिर्ता गराउने विश्वास दिइयो। विशेष गरेर सहकारीको रकम हिनामिना गर्ने संचालक तथा ऋणीहरूको सम्पत्ति जफत र लिलामी गरेर भए पनि पीड़ितको बचत फिर्ता गर्ने योजना अघि सारियो, तर बचतकर्ताले रकम फिर्ता त पाएका छैनन् नै सहकारीको करोड़ौं रकम अपचलन गरेर फरार भएकालाई कार्यवाहीको दायरामा ल्याउने काम समेत भएको छैन। सहकारीको करोड़ौं रकम अपचलन गरेर फरार रहेका मध्ये एक मुख्य व्यक्ति हुन् गितेन्द्र बाबु जीवी राई। एक दर्जन भन्दा बढी निजी व्यवसायमा सहकारीकै रकम ल्याएर लगानी गरेका उनी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा आएसँगै फरार छन्। त्यसै गरी नेपालमा सहकारीको पैसा अपचलन गरेर इन्टरपोल मार्फत खोजी भइरहेका अर्का व्यक्ति हुन् सुमेरु सहकारीको पैसा दुरूपयोग गर्ने भरत महर्जन। सुमेरुको 7 अर्ब भन्दा बढी रकम दुरूपयोग गरेको आरोप लागेका उनी विरूद्ध 2080 पुष 17 गते इन्टरपोल मार्फत रेड नोटिस जारी भएको थियो। 2080 माघ 19 गते उनी बेलायतमा रहेको इन्टरपोलको रेकर्डमा देखिन्छ, तर उनलाई स्वदेश ल्याएर बचतकर्ताको रकम फिर्ता गराउन सकिएको छैन। कास्की स्थित सूर्य दर्शन सहकारीकै 80 करोड़ 72 लाख अपचलनको आरोप लागेका भूपेन्द्र राई पनि रेड नोटिस मार्फत इन्टरपोलको खोजी सूचीमा छन्। बागलुङ स्थित इमेज सहकारीको 1 अर्ब 38 करोड़ अपचलनको आरोप लागेकी छेला नेपाली विरूद्ध पनि रेड नोटिस जारी गरिएको छ। दैनिक समीक्षामा अर्को समाचार नयाँ पत्रिकाबाट लिएका छौं। सुभाष भट्टले यो समाचार लेख्नु भएको छ। सरकारले मन्त्रालयको संख्या र निजामती कर्मचारीको दरबन्दी कटौती गर्दै राज्यको प्रशासनिक खर्च घटाउने नीति अंगीकार गरे पनि प्रधानमन्त्री र मन्त्रीका सचिवालय भने झन्झन फराकिलो बनाउँदै लगेको छ। प्रधानमन्त्री र 16 मन्त्रीका सचिवालयमा 128 जना सल्लाहकार र स्वकीय नियुक्त गरिएको छ। मन्त्री परिषदको निर्णयले स्वकीय सचिवालयमा सल्लाहकारदेखि शाखा अधिकृत, संचार सहयोगी, चालक र कार्यालय सहयोगीसम्म नियुक्त गर्ने बाटो खुल्ला गरेपछि राजनीतिक पहुँच र राज्य कोषको सम्बन्ध फेरि बहसमा आएको छ। नेपाल समाचार पत्र दैनिकबाट एउटा समाचार छ। भगवती तिमिल सिन्हाले लेख्नु भएको छ, दैनिक 700 जनासम्म खोप लगाउन अस्पतालमा। शीर्षकमा नेपालमा रेबिसको जोखिम कायमै रहेको छ। रेबिज विरूद्धको खोप लगाउन अस्पताल पुग्नेहरूको संख्या उच्च रहेसँगै यसको नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। शुक्रराज ट्रफिकल तथा सरुवारोग अस्पतालमा दैनिक औसत 600 देखि 700 जनासम्म रेबिज विरूद्धको खोप लगाउन आउने गरेका छन्। सरकारले सन् 2030 सम्म रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिए पनि संक्रमणको जोखिम र खोपको आवश्यकता उच्च देखिएको छ। अब अर्को समाचार छ गोर्खापत्र दैनिकबाट। प्रधानमन्त्री बालेन्द्र शाहले वर्षा रोकिए पनि यसले सिर्जना गर्ने विपदको खतरा नटरेको र जोखिम कायमै रहेकाले आम नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ। अविरल वर्षाका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति भएका पूर्वाधार मर्मत गरी

से जोडिएका सड़क पुल जलविद्युत आयोजना र खानेपानी प्रणाली लगायत पूर्वाधारहरूमा क्षति भएको छ। अब अन्त्यमा एउटा खेल समाचार छ। अन्नपूर्ण पोस्ट दैनिकबाट विष्णु थापाले नागोया जापानबाट यो समाचार लेख्नु भएको छ। जापानको आइसी नागोया क्षेत्रमा लगातार भइरहेको वर्षाले बीसौं एसियाली खेलकुद प्रतियोगिता प्रभावित हुन थालेको छ। विशेष गरी आउटडोरमा हुने खेलको तालिका वर्षाका कारण प्रभावित भइरहेको छ भने केही खेल स्थगित गरिनुका साथै केही खेल वैकल्पिक समयमा सारिएका छन्। आइतबार दिनभरि परेको वर्षाका कारण सफ्ट बलको थाइल्याण्ड र जापान बीचको खेल स्थगित गरिएको आयोजक समितिले जनाएको छ। उक्त खेल सोमबारका लागि सारिएको थियो। त्यस्तै टेनिसका खेलहरू वर्षाले प्रभावित पारेपछि इन्डोर कोर्टमा सारिएका छन्। वर्षाको प्रत्यक्ष असर क्रिकेटमा देखिएको छ। शनिबार निसिनमा नेपाल र जापान बीचको खेल वर्षाका कारण पूरा हुन सकेन। यसै गरी सोमबार तय भएको हङकङ र पाकिस्तान तथा भारत र अफगानिस्तानको खेल पनि वर्षाले प्रभावित पारेको थियो। पानी परेर मैदान हिलो भएपछि खेल नै नखेली पाकिस्तान र भारतले सेमी फाइनलमा स्थान बनाएका थिए। हवस् त, दैनिक समीक्षा आजलाई यति नै। निरा राणा भाट बिदा हुन्छु। नमस्कार।

हजुर, यो सबै समयको खेल हो. कपवे ब्यान्डबाट हामी समय भन्ने बोलको गीत सुनिरहेका थियौँ. आज काठमाडौँको सौगातमा समेटिएका सबै विषयहरू यहीँ आएर पूरा भएको छ. यहाँहरूले मलाई साथ दिनुभयो, सुनिदिनु भयो. यो बसाई तपाईँ हाम्रो रमाइलो भयो होला भन्ने मैले अपेक्षा लिएको छु. भोलि यही समयमा काठमाडौँको सौगात कार्यक्रममा तपाईँ हामी भेट्नेछौँ. त्यतिन्जेलसम्मको लागि हामी पनि आफ्नो बाटोतर्फ लागौँ, होइन? ओके, म भने अबको केही समयपछि वान आर्जरको सिओ म्याम साहेबको फेयरवेल प्रोग्राम छ, म त्यसतर्फ जाँदैछु. र भोलि भने तपाईँहरूको साथमा आइपुग्नेछु. त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला. नमस्ते, गुड बाई.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: कान्ति लोकपथ आजदेखि एकतर्फी रूपमा खुलेको छ। विरल वर्षाका कारण पहिरो जाँदा विगत केही दिनदेखि पूर्ण रूपमा ठप्प रहेको कान्ति लोकपथ एकतर्फी खुलेको हो। पहिरोले सड़क बन्द हुँदा काठमाडौँ र हेटौडा जोड्ने यो छोटो मार्ग भएर यात्रा गर्ने यात्रुहरू प्रत्यक्ष प्रभावित भएका थिए। सड़क बन्द भए लगत्तै सड़क डिभिजन कार्यालयले प्राविधिक टोली र उपकरण परिचालन गरी पहिरो पन्छाएको हो। नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले जलवायु परिवर्तन र विपद न्यूनीकरण जस्तो संवेदनशील विषयमा संसदमा दोहोरो प्रकृतिको

0: समिति गठन गर्ने तयारीप्रति असन्तुष्टि जनाउनु भएको छ। उहाँले संघीय संसदका दुवै सदनको अपनत्व हुने गरी संयुक्त विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउनु भयो। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विक
1: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय समिति बनाउने बेला हामीले सुरुमै संघीय संसदका दुवै सदनको सहभागिता हुने गरी विशेष समिति निर्माणको प्रस्ताव गर्यौं, तर सत्ता पक्षको असहमतिका कारण त्यो बन्न सकेन। संघीय संसदको माथिल्लो सदनमा राष्ट्रिय सभामा पनि समान प्रकृतिको समान उद्देश्यका लागि समिति बन्दै भन्ने सन्देश सुनिएको छ। यसरी दोहोरो समिति बन्नु हुँदैन भन्ने हाम्रो स्पष्ट धारणा छ। अत संघीय संसदको प्रतिनिधित्वको सबैको अस्तित्व स्वीकार र सम्मान गरी संयुक्त विशेष समिति बनाउन माग गर्दछु। एउटै उद्देश्य र एउटै काममा एउटै संसदको दोहोरो खर्च नहोस्।
0: गएको वैशाख यता मुलुकभर भएका विपदका घटनामा 312 जनाको मृत्यु भएको तथ्याङ्क आएको छ।
2: यो तथ्याङ्कमा भोटेकोशी बाढीको घटना जोडिएको छैन। विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार हालसम्म बाढी पहिरो, आग लागि, चट्याङ, हावाहुरी, सर्पदंश लगायतका 6300 घटना हुँदा 312 जनाको मृत्यु भएको हो। यो अवधिमा 8 जना बेपत्ता र 2600 जना घाइते भएको पनि प्राधिकरणले जानकारी दिएको छ। विपदका घटनाबाट मुलुकभर 7570 परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। यो अवधिमा सर्पले झण्डै 1500 जनालाई टोकेको छ। सर्पदंशबाट 88 जनाको मृत्यु भएको छ। वैशाख 1 देखि असोज 11 सम्म पहिरोका 1354 घटना हुँदा 49 जनाको मृत्यु, 1 बेपत्ता र 62 जना घाइते भएका छन्। पहिरोबाट 1190 परिवार प्रभावित भएका छन्। आग लागेका 1300 घटना हुँदा 25 जनाको मृत्यु, 186 घाइते र 1400 परिवार प्रभावित भएका छन्। त्यस्तै हावाहुरीका करिब 500 घटनामा 14 जनाको मृत्यु, 30 जना घाइते र 1400 परिवार प्रभावित भएका छन्। भोटेकोशी बाहेकका अरू बाढीका 251 घटनामा 30 जनाको मृत्यु, 7 जना बेपत्ता र 21 जना घाइते भएका छन्। त्यस्तै चट्याङका 200 घटनामा 24 जनाको मृत्यु र 181 जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ।
0: चीनसँगको स्थलगत व्यापार पूर्ण रूपमा बन्द हुँदा व्यापारी र उपभोक्ता चिन्तामा परेका छन्। प्राकृतिक विपत्तिका कारण छिमेकी मुलुक चीनसँगको स्थलगत व्यापार पूर्ण रूपमा बन्द हुँदा व्यापारीलाई सास्ती, उपभोक्तालाई महँगी बढेको हो। दशैं नजिकै गर्दा चीनसँग जोडिएका प्रमुख 3 वटै व्यापारिक नाका एकपछि अर्को बन्द भएपछि दुई देशबीचको स्थलमार्गबाट हुने आपूर्ति श्रृंखला टुटेको हो। मुख्य 2 नाका बन्द भएपछि नेपाल चीन व्यापारको भरपर्दो विकल्प बनेको मुस्ताङको कोरला नाका पनि पछिल्लो बाढीका कारण सड़क सम्पर्कबाट विच्छेद भएको छ। नाका बन्द हुँदा चीनबाट भित्रिने कपड़ा, जुत्ता चप्पल, झोलादेखि इलेक्ट्रोनिक्स र विद्युतीय गाड़ीसम्मको ढुवानी रोकिँदा व्यापारी र उपभोक्ता दुवै चिन्तामा परेका छन्। शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्।
3: पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीका 637 जना आरोहीले अनुमति लिएका हुन्। 18 हिमाल आरोहणका लागि 474 पुरुष र 163 जना महिलाले अनुमति लिएको विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभएको छ। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23.85 करोड बढी रुपियाँ रोयल्टी संकलन गरेको छ। मनास्लु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट विभागले 22.58 करोड बढी रुपियाँ रोयल्टी संकलन भएको जनाएको छ।
0: सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने तयारी थालेको छ। पटक पटक दोहोरिरहने ग्यास आपूर्ति समस्याको दीर्घकालीन समाधान खोज्न भन्दै सरकारले समिति गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित समितिले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने बारे अध्ययन थालेको हो। समितिमा नेपाल आयल निगम, ग्यास उद्योगी, नेपाल गुणस्तर तथा नापतौल विभाग लगायतका प्रतिनिधि छन्। समितिले ग्यास अभावको समस्या दीर्घकालका लागि समाधान गर्न ग्यास वर्गीकरणदेखि भण्डारण लगायत उपायबारे सुझाव दिने संयोजक बस्नेतले जानकारी दिनुभयो। ग्यास वर्गीकरण गर्ने विषयमा पनि छलफल भइरहेको उहाँको भनाइ छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

हजुर नमस्कार बीएमएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएमएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर छोडामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज सुनचरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएमएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू काठमाडौँको सौगात कार्यक्रम यहाँहरूले केही छिन अघिसम्म सन क्लिप स्टुडियो युकेबाट सहकर्मी रूपा राणा दिदीको साथमा सुन्दै हुनुहुन्थ्यो र अब भने यहाँहरू बीएमएस गोर्खा रेडियोको मानभवन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ र आज मैले व्यवसायको उठान राजन राई र सविता मालाकारको स्वरमा रहेको एउटा पुरानो गीत चेतनामूलक गीत कान थापेर सुनिदेऊ बाट यो व्यवसाय कार्यक्रम स्वर्णिम संगमको उठान गरिसकेको छु। हवालाको श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असोज 13 गते तृतीय तिथि मङ्गलबार नेपाल सम्बत 1146 तदनुसार आज सेप्टेम्बर महिनाको 29 तारिक सन 2026 र मौसमको कुरा गर्नुपर्दा श्रोताहरू आज पनि मौसममा हलुका बदलाव देखिन्छ। कतै कतै वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महासागरले जनाएको छ। नेपालमा आज सूर्योदय बिहान 5:55 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 5:52 जाँदा हुँदैछ र श्रोताहरू आज पितृ सम्झनाको तेस्रो दिन अर्थात् सोह्र श्राद्धको तृतीय दिन अर्थात् तृतीय श्राद्ध परेको छ। साथै मानव स्वास्थ्यको महत्त्वपूर्ण अङ्ग मुटुलाई कसरी स्वास्थ्य राख्ने भन्ने उद्देश्यले मनाइँदै आएको विश्व मुटु दिवस समेत आजै परेको छ र यस सन्दर्भमा मुटु मैत्री जीवनशैली अप्नाऊ भन्न चाहन्छु श्रोताहरू। अवलाई श्रोताहरू आजको बसाइको बारेमा कुरा गर्नुपर्दा आज मङ्गलबार र आदरणीय श्रोताहरू मङ्गलबारको स्वर्णिम संगम घर देश र परदेशलाई जोड्ने दिन हो अर्थात् कार्यक्रम स्वर्णिम संगम फ्यामिली कनेक्टिङ भूगोलको दूरीले अर्थात् भूगोलको दूरीले हामीलाई टाढा बनाए पनि अझ भनौँ मनहरूलाई टाढा बनाए पनि नजिक ल्याएर जोड्ने दिन हो आज। एउटा आवाजले मनलाई घर देश र परदेशको दूरी नजिक पार्ने दिन हो कार्यक्रम स्वर्णिम संगम फ्यामिली कनेक्टिङ र यसको लागि हामीलाई आवश्यक पर्नुहुन्छ। तपाईँ आदरणीय श्रोताहरू जति पनि श्रोताहरू आज हामीलाई नेपालभन्दा बाहिर बसेर यहाँहरूले सुन्दै हुनुहुन्छ नि यहाँहरूले नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराइदिनु भएमा हामी स्टुडियोको टेलिफोन मार्फत तपाईँसम्म अझ भनौँ तपाईँका परिवारसम्म जनसम्म पुर्याउनेछौँ र त्यो आवाज तपाईँको कानसम्म पुर्याउनेछौँ कार्यक्रम स्वर्णिम संगम फ्यामिली कनेक्टिङको माध्यमबाट। हुन त प्रविधिमय संसारमा टेलिफोनमा कुराकानी गर्नको लागि त्यति गाह्रो छैन श्रोताहरू, तर पनि यसरी रेडियो तरङ्ग मार्फत तपाईँका आफन्तजन परिवारजन र साथी सङ्गीहरूसित कुराकानी गर्दै गर्दाखेरि त्यो कुराकानी त्यो संवाद तपाईँले मात्र सुन्न सक्नुहुन्न। संसारभरिका श्रोताहरूले जति पनि श्रोताहरू देशभन्दा बाहिर बसेर बीएमएस गोर्खा रेडियो सुन्दैनुहुन्छ नि तपाईँको गाउँठाउँको बारेमा उहाँहरूलाई थाहा हुनेछ। ओहो फलाना ठाउँ त यस्तो रहेछ भन्ने उहाँहरूलाई पनि जानकारी मिल्नेछ, गाउँघरको हालखबर पनि थाहा हुनेछ, गाउँ पनि परिचित बन्नेछ र ठाउँ पनि परिचित बन्नेछ। कार्यक्रम स्वर्णिम संगम फ्यामिली कनेक्टिङको मकसद भनेको यही नै हो श्रोताहरू। आशा छ सधैँको मङ्गलबार जस्तै यहाँहरूले आज पनि हामीलाई नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीतका मोबाइल र टेलिफोन नम्बर उपलब्ध गराइदिनु हुनेछ भन्ने विश्वास छ र यो विश्वासको साथ अब नै म एउटा गीत यहाँ माझमा राख्न चाहन्छु। जीवन मुकारुमले गाउनुभएको गीत हो। हुन त जीवन मुकारुम आफै पनि कुशल शब्द शिल्पी गीतकार पनि हुनुहुन्छ, सङ्गीत पनि गर्नुहुन्छ र यो गीतमा चाहिँ आवाज जीवन मुकारुमको रहेको छ। निकै लामो समय सिङ्गापुर प्रहरीमा कार्यरत भएर यतिखेर भने नेपालमै आएर गीत सङ्गीत कर्ममै लागिरहनु भएको छ जीवन मुकारुम र यसमा सङ्गीत दिनेश बान्तवाको रहेको छ र गीत लेख्नु भएको छ डम्बर याक्सोले।
शब्द रचना भने गीतकार डम्बर याक्सोको रहेको छ र यो गीत राख्दै गर्दा श्रोताहरु गीतकार संघ नेपालले गएको आइतबार सम्पन्न आफ्नो 17 वार्षिक उत्सवको उपलक्ष्यमा हरेक वर्ष जस्तै यस वर्ष पनि प्रदान गरेको भैरवनाथ रिमाल कदम उत्कृष्ट वर्ष गीतको पुरस्कार गीतकार डम्बर याक्सोले पाउन सफल हुनुभएको छ। यो आफैमा पनि एउटा गीतकारको जीवनको लागि ठूलो उपलब्धि हो। गीतकारहरूकै छाता संगठनबाट हरेक वर्ष प्रदान गर्दै आइरहेको यो भनु पुरस्कारको राशि चाहिँ 57,000 रुपियाँ रहेको छ र प्रमाणपत्र 57,000 रुपियाँ गीतकार डम्बर याक्सोले प्राप्त गर्नुभएको छ। जुन गीत म त तिम्रो नजरमा रहेको थियो र सङ्गीत शान्तिराम राईको रहेको थियो, शब्द रचना डम्बर याक्सोको रहेको थियो, तर यति बेलामा चाहिँ म जीवन मुकानुमले गाउनु भएको गीत राख्न चाहन्छु र पुरस्कृत गीत पनि म आज कार्यक्रममा समेट्ने नै छु। जुन गीत चाहिँ जुनु परसाई मुनले गाउनु भएको हो, डम्बर याक्सोकै शब्द, गीतकार सङ्घबाट हरेक वर्ष प्रदान गरिँदै आएको पुरस्कार हो भैरवनाथ रिमाल कदम उत्कृष्ट वर्ष गीत पुरस्कार प्राप्त गर्न सफल हुनुभएकोमा गीतकार डम्बर याक्सोलाई मुरी मुरी धन्यवाद अनि शुभकामना दिन चाहन्छु। 21 तोपकै सलामी दिन चाहन्छु। निकै लामो समय ब्रिगेड अफ गोर्खा अर्थात् ब्रिटिस आर्मीमा सेवारत भएर यतिखेर भने रिटायर लाइफ बिताइरहेका स्रष्टा डम्बर याक्सोको बारे भन्नुपर्दा श्रोताहरू हाम्रा विनोद धोज खड्का काठमाडौँको सौगात कार्यक्रमका सञ्चालक बिएबिएस गोर्खा रेडियोका काठमाडौँ स्टेसन म्यानेजरको पनि नम्बरी हुनुहुँदो रहेछ। साह्रै खुसी लाग्यो। यो सफलता त्यो ब्याजी सबैको भन्न चाहन्छु, नम्बरीहरूको सबैको भन्न चाहन्छु र डम्बर याक्सोलाई फेरि पनि बधाई दिन चाहन्छु। 57,000 धनराशिको यो पुरस्कार उहाँले प्राप्त गर्नुभएको छ। अब नै म यही गीतहरू माझमा राख्न चाहन्छु। यति बेला भने जीवन मुकारमले गाउनुभएको गीतै यही गीत भनेर मैले अघि उद्घोष गरेँ गीत हो र म त तिम्रो नजरमा पनि त्यो गीत राख्ने कोसिस गर्नेछु आजको कार्यक्रममा।

0: SBS गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध, यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683022535। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर आदरणीय श्रोताहरू, म त तिम्रो नजरमा यो गीत राखे मैले जुनु पर्साई मुनको स्वरमा, शान्तिराम राईको संगीत अनि डम्बर याक्षोको गीत रचना रहेको थियो। भैरवराज रिमाल कदम वर्ष गीत पुरस्कार प्राप्त गर्न सफल गीतकार हुनुहुन्छ डम्बर याक्षो। दुई दिन अगाडि गएको आइतबार महेन्द्र पुरुष क्लबमा सम्पन्न भएको गीतकार संघको 17 भनौँ वार्षिक उत्सवको अवसर पारेर हरेक वर्ष गीतकार संघले प्रदान गर्दै आइरहेको यो वर्ष गीत पुरस्कार यस वर्ष भने गीतकार डम्बर याक्सोले यसै गीत बाटो प्राप्त गर्नुभएको थियो। उहाँलाई फेरि पनि बधाई दिन चाहन्छु। यसभन्दा अगाडि उहाँकै रचना रहेको जीवन मुकारमले गाउनुभएको गीत पनि राखिसकेछु। डम्बर याक्सोलाई यतै बाट्यो, अब पल्टनी भाषामा भन्ने हो भने हाम्रा कहिलेकाहीँ गीतकार पाँच थरकै स्रष्टा हुनुहुन्छ लीलाराज कामबाङले 21 तोपको सलाम भन्नुहुन्छ। ल है डम्बर याक्सोजीलाई 21 तोपको सलाम यताबाट मैले चढाए। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बिएबिस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ सुन्दै हुनुहुन्छ र तपाईँहरूका प्रतिक्रिया अनि तपाईँले दिनुभएका मोबाइल र टेलिफोन नम्बरमा म फोन डायल गर्ने नै छु। र यति बेला भने यहाँ रघु भट्टराईजी लेख्नुहुन्छ, बोस्टन युएसएबाट हुनुहुन्छ। नमस्ते तुलसीजी, आहा फुर्लुङ माछी मारा नहौ दाजु भन्ने गीतसँग निकै मेल खाने फुर्लुङको त्यति सङ्गत त गर्न पाइएन, तर खोलामा माछा समात्नेहरूको रमाइलो भने निकै हेरिन्थ्यो पाखामा बसेर। उबेला माछा ऊ माछा ऊ भनेर देखाइन्थ्यो, त्यतिसम्म चाहिँ गरिन्थ्यो है। ती दिनहरूको सम्झना पनि आइदियो भने लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु हाम्रा रघु भट्टराईजीलाई। त्यो पुरानो दिनको सम्झना गर्नको लागि नै मैले यो तस्विर पनि राखेको थिएँ र अघि उहाँले इनबक्स पनि गर्नुभएको थियो। नेपालमा यस वर्ष धेरै बाढी पहिरो गयो, धेरै क्षति पुर्यायो र यता पनि त्यस्तै छ है, नोक्सान त भएको छैन तर पानी परिरहेको छ भनेर लेख्नु भएको छ। बस्टनतिर पनि पानी परिरहेको रहेछ र नेपालमा पनि वर्षा रोकिगएको अवस्था छैन, सुरक्षित भने हामी हुनै पर्छ। अब त्यतातिर चट्याङ पर्छ पर्दैन थाहा भएन, तर अलिकति खुला मैदान रुखमुनि बिजुलीको पोल वा अग्ला संरचना नजिक चाहिँ चट्याङ पर्दा नबस्नु भनिने गरिन्छ है रघुजी। अनि खोला नदी खोल्सा त बाढी त आउँदैन, तर कहिलेकाहीँ त्यहाँ समुद्री आँधी पनि आउन सक्छ। अलिकति पानीदेखि जोगिनु होला। घरको छानो झ्याल ढोका विद्युत तार सुरक्षित छन् कि छैनन् ती कुराहरू पनि जाँच गर्नुपर्ने हुन्छ। पानी पस्ने सम्भावना भएका मुख्य गरी विद्युत लाइन बन्द गरिनुपर्दछ पानी पस्ने सम्भावना छ भने, र जोखिम त पक्कै पनि नेपालमा छ धेरै नहोला। त्यहाँ त अब बोस्टन भनेपछि नेपालको तराई जस्तै जस्तै होला कि कस्तो छ, युएसए अमेरिका देखेको छैन। नजाने गाउँको बाटो नसोध्नु भन्छन् हाम्रो नेपालमा गाउँघरमा। बोलिहाले रघुजीलाई धन्यवाद दिन चाहन्छु, सुरक्षित चाहिँ रहनुहोला भन्न चाहन्छु। अनि यसै गरी यहाँ अर्का श्रष्टा गीतकार पनि छ धनवीर पुन्जुले, नमस्कार तुलजी, आज पनि हजुरको अति नै लोकप्रिय कार्यक्रम फ्यामिली कन्टिङ सुन्दै भरपूर मनोरञ्जन लिइरहेछु है। माछी मारन रक्सी लाई चटनी एक गिलास पिउन आइपुगे म पनि भनेर लेख्नु भएको छ। आज मैले यो तस्विर फोर्लोङ राखेछु है यहाँहरूलाई। मैले गीतकार भावेश भुमरीको वालबाट सावर पनि गरेको, भावेशजीलाई पनि धन्यवाद दिन चाहन्छु यहाँलाई अर्थात् भावेशजीलाई। र कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा म गीतहरू पनि राख्नेछु, तपाईँका नम्बरहरू प्राप्त हुने साथ फोन डायल गर्ने नै छु। र यहाँ केही नम्बरहरू प्राप्त भए जस्तो पनि लागिरहेको छ, ती नम्बरहरूमा म फोन डायल गर्ने कोसिस गर्नेछु। र यति बेला भने चाहिँ म एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु, युगल गीत हो, चाहिँदैन हिरा मोती तिम्रो माया भए पुग्छ। वास्तवमा प्रेमिल मनहरूलाई अर्थात् सच्चा माया गर्नेहरूले सुन चाँदी हिरा मोती मखमली ऐस आराम खोज्दैन, मात्र चोखो माया खोज्ने गर्छ। माया बिकाउ हुनु हुँदैन, माया टिकाउ हुनुपर्छ। माया सम्पत्तिसँग जोखिनु हुँदैन, माया धनसँग जोखिनु हुँदैन, मन मिल्नुपर्छ। मन मिलेन भने सुन चाँदी हिरा मोती घर घना सबै गौड भइदिन सक्दछ। र यस्तै एउटा प्रेमिल भावको गीत यहाँ म यहाँहरू माझमा राख्न चाहन्छु, आनन्द कार्की र गायिका सबिना कार्कीले गाउनुभएको गीत हो र यो प्रेमिल भावको गीत लेख्नु भएको छ
गीतकार घनबहादुर थापा मगरले, संगीत भने यसमा तारप्रकाश लिम्बुको रहेको छ। चाहिँदैन हिरामोती तिम्रो भए तिम्रो माया भए पुग्छ। यो गीत कुन सदरमा कसरी लेख्नुभयो त्यो त थाहा छैन, तर निकै मिठो प्रेमिल बिम्ब टिप्नु भएको छ यहाँ गीतकार घनबहादुर थापा मगरले। वास्तवमा प्रेमिल गीतहरूको भाव भनेको यस्तै हुनुपर्दछ, माया हिरा मोती सुन चाँदीसँग होइन, माया मनसँग दाजिनुपर्छ, मनसँग जोडिनुपर्छ। मन मिल्यो भने के हुन सक्दैन भनाइ छ नि, मिया बेबी राजी क्या करेगा काजी भने जस्तै हिन्दीमा एउटा भनाइ छ। मन मिल्ने पर्छ, मायाको अगाडि यस्ता चिजहरू गौण हुने गर्दछ। अहिलेलाई भने गीतै सुनौ।

0: BFBS Gurkha Radio.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: अ हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
1: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफबीएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

हजुर श्रोताहरू, यो गीत राखेँ मैले रामकृष्ण ढकालको स्वरमा। रामकृष्ण ढकाल यतिखेर बेलायततिरै हुनुहुन्छ होला, उहाँको साङ्गीतिक कार्यक्रम र उहाँले निर्माण गर्नुभएको चलचित्रको प्रदर्शनमा पनि हुनुहुन्छ जस्तो लाग्यो। जे होस्, रामकृष्ण ढकालजीलाई बेलायतको यो यात्रा टुर, साङ्गीतिक टुर अनि चलचित्र प्रदर्शन सबै सफल रहोस् भन्ने कामना पनि गर्न चाहन्छु। र सम्भवतः हिजो या अस्ति उहाँको स्कटल्यान्डमा पनि प्रोग्राम रहेको कुरा मलाई थाहा भएको थियो। हाम्रा अर्का डान्सर भाइ पनि पुग्नु भएको थियो र यहाँ मैले रामकृष्ण ढकालको गीत राख्दै गर्दा मैले यहाँलाई जानकारी गराउनु पर्ने हुन्छ, यहाँ केही नम्बरहरू प्राप्त भएको थियो। मैले दुईवटा नम्बरमा होमा पायम लिम्बुले बेलायतबाट दिनुभएको थियो, माइला दाईको नम्बर नउठेको जानकारी गराउन चाहन्छु, तर अर्को नम्बर व्यस्त भएको कारणले केही दिनपछि फेरि पनि कोसिस गर्नेछु है। त होमा पायम लिम्बुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा र सुनेर हामीसित यसरी प्रत्यक्ष रूपमा जोडिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सुनेर बस्नुहुने श्रोताहरूले आफ्ना प्रतिक्रिया अनि नेपालमा रहेका यहाँका आफन्तजनको नम्बर पनि दिन सक्नुहुन्छ। ओमप्रसाद थापा काउचा दाईले पनि स्थित एकजना पत्रकारको नम्बर दिनुभएको रहेछ, मैले उहाँलाई फोन गरेँ हाम्रा घिमिरेज्यूलाई, उहाँले टेलिफोन उठाउनु भएन, सायद कतै व्यस्त हुनुहुन्छ होला। केही दिनपछि फेरि कोसिस गर्नेछु है। त यही जानकारी गराए मैले हाम्रा ओम प्रसाद थापा काउसा दाई फानब्रो बेलायतबाट यो नम्बर उहाँले उपलब्ध गराउनु भएको थियो, उहाँलाई धन्यवाद दिन चाहन्छु। र केही दिन पश्चात फेरि पनि म फोनमा जोडिने कोसिस गर्नेछु। शर्मिला अधिकारीजी लेख्नुहुन्छ कनेक्टिकट युएसएबाट हुनुहुन्छ, नमस्कार तुलसर अनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण हजुरहरूलाई पनि भनिलेख्नु भएको छ। परको देशबाट बिहानीको नमस्कार भन्नुभएको छ, यताको साँझको नमस्कार है तपाईँलाई चाहिँ। कति राम्रो फोटो रहेछ, हेर्दा लाग्यो फुर्लुङ, माछा राख्ने कम्बरमा झुन्ड्याएर तुर्लुङ, माछी मारन हौ आजलाई चटनी, माछी मारन। धन्यवाद दिन चाहन्छु। यो गीत राख्ने थियो आज, अलिकति हामीलाई इन्टरनेटले साथ दिइरहेको छैन, खैर जे होस् सम्झना गर्नुभयो। शर्मिला अधिकारीजीलाई धन्यवाद दिन चाहन्छु। कुरो ठ्याक्कै मिल्छ क्या हौ, हाम्रो रघु भट्टराईजीले पनि यही गीत लेख्नु भएको थियो मस्टनबाट। अनि कुलराज दुराजी लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ, नमस्ते है भन्नुभएको छ। कुलराज दुराजीलाई पनि नमस्ते भन्न चाहन्छु। अनि यहाँ लेख्नुहुन्छ हरि राईजी, तुलसी सर नमस्कार, सर्वप्रथम डम्बर याक्सो सरलाई धेरै धेरै बधाई तथा शुभकामना। म पनि हाजिर जनाउँदै यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा मिठा मिठा गीत सङ्गीत साथै आफन्तजनहरूको कुराकानी सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेको छु भन्ने लेख्नुभएको छ। हरिराईजीलाई धन्यवाद दिन चाहन्छु। उहाँले चाहिँ एउटा नम्बर दिनुभएको थियो हाम्रा गायक कलाकार नारायण राईको, र उहाँले दिनुभएको नम्बर चाहिँ अघिल्लो हप्ता पनि जस्तो लाग्छ मैले फोन डायल गरेको थिएँ, यो नम्बरमा आगमनकाल निषेध गरिएको रहेछ र आज फेरि गर्दा पनि आगमनकाल निषेध गरेको नि जानकारी गराएछ। हरिजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र रेडियो सुनेर नारायण राईको आवाज कुराकानी सुन्न आतुर हुनुहुन्थ्यो हरि राईजी, तर उहाँले टेलिफोन अथवा उहाँको टेलिफोनमा आगमन कल निषेध भएको कारणले गर्दाखेरि उहाँसितको कुराकानी सुनाउन सकिनँ, तर तपाईँले नै गाउनुभएको अर्थात् हरि राईजी तपाईँको शब्द सङ्गीत अनि स्वर रहेको एउटा गीत चाहिँ सुनाउँछु है। त

0: यो सुमधुर गीत मैले हरि राईको स्वरमा राखेँ, शब्द सङ्गीत हरि राईकै रहेको थियो र पूर्वको मारुनी भाका टपक्कै टिपेको गीत राखेँ फेल्तब लन्डनबाट हरि राईजीले हामीलाई सुनिराख्नु भएको छ। यो गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिमसँग फ्यामिली कनेक्टमा यति बेला भने चाहिँ बेलायतबाट एउटा नम्बर प्राप्त भएको छ। फानबो बेलायतबाट ओमप्रसाद थापा काउचा दाईले जनार्दन घिमिरेज्यूको नम्बर दिनुभएको छ, उहाँलाई स्वागत गरिहाल्छु। पेसाले उहाँ पनि पत्रकार नै हुनुहुँदो रहेछ र उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। जनार्दनजी नमस्ते हजुर।
1: नमस्कार नमस्कार।
0: अहिले गुल्मीको कता हुनुहुन्छ, तमगासतिरै हुनुहुन्छ कि?
1: म अहिले गुल्मी सदरमुकाम तमगासमै छु अहिले।
0: तमगासतिर अब मौसम कस्तो छ अहिले चाहिँ?
1: मौसम ठिक छ, किनभने अहिले पानी हिजोबाट अलि बन्द भएको छ, घाम लागेका छन्,
0: हजुर,
1: अलिअलि आकाशमा बादल पनि छ, मौसम पानी पर्ला पर्ला जस्तो पनि छ, तर मौसममा चाहिँ सुधार भएको छ अहिले।
0: हजुर, अस्ति केही दिन अगाडि होइन यो अविरल वर्षा भएको थियो देशैभरि जस्तो, र गुल्मीमा पनि यो धेरै नै क्षति भएको, यो विशेष गरी काली गण्डकी नदी होइन रेडीको क्षेत्रमा छ होला सायद, तपाईँले यसो जानकारी गराइदिनुहोस् न के हो त्यतातिर कता कता चाहिँ अलिक बढी क्षति भएको?
1: खास गरी यो एक सातासम्म परेको यो लगातार वर्षाको कारण गुल्मीको जनजीवन चाहिँ निकै प्रभावित बनेको छ। यहाँका ग्रामीण अधिकांश सडकहरू बन्दै छन्। अहिले ती सडकहरू सुचारु गर्नका लागि स्थानीय पालिकाहरूले डोजर प्रयोग गरेर परिचालन गरिरहेका छन् र सबै ठाउँमा सडक सुचारु गर्ने प्रयास भइरहेको छ भने मुख्य सडकहरू जस्तो मदन भण्डारी राजमार्ग तमगास, त्यो रेडी तमगास र अनि त्यसरी रुद्रमणी वामिटक्सा सडक खण्ड हिजो सुचारु भएको छ भने कालीगण्डी करिडोर अझै पनि तपाईँको छ दिनदेखि अवरुद्ध छ। त्यहाँ पनि अहिले सडक डिभिजनकाले पाल्पा र स्थानीय गाउँपालिका मिलेर सडक सफा गर्ने काम गरिरहेका छन् र मैले अघि बिहान यस्तै समाचार लेख्ने क्रममा मैले गाउँपालिका अध्यक्ष वेद थापा महोदयलाई सोधेको थिएँ,
0: हजुर,
1: सडक खुल्न कति समय लाग्छ भनेर सोधेको थिएँ। उहाँले अझै 3-4 दिन लाग्छ किनकि ठुलो बिचबिचमा धेरै ठुला ठुला पहिरा गएका छन्, सोर्ने काम भइरहेको छ भनेर उहाँले जानकारी दिनुभएको छ भने त्यस्तै गरी यो डुबान र बाढीको कारणले गर्दा यो रेडी रुद्रवेणी क्षेत्र पनि निकै प्रभावित बनेको छ, खोला तटीय क्षेत्र।

0: सतहमाथि नै पुगिसकेको थियो र संयोगले त्यो पुगे अहिले चाहिँ के अरे सुरक्षित भएको छ। अब त कालीगण्डीको बाह पनि कम भइसकेको छ, अहिले खोलो घटिसकेको छ, अहिले स्थानीय त्यस क्षेत्रमा पनि सडक सफा गर्ने अनि त्यही पुरेका जुन बाढीले जुन छुपारेका जुन पाँगहरू बालुवा छुपारेको छ त्यो घर वरिपरि सफा गर्ने काम भइरहेको छ। त्यसै गरी जिल्ला सुरक्षा निकायले पनि जिल्लाका यो बाढी प्रभावित क्षेत्रमा पनि अनुगमन गरेको छ। हिजो भने आज पनि यो कालीगण्डी रोड अन्तर्गत यो जुन मिरमितिर यो पूर्व सांसद चन्द्र भण्डारीको टोली पनि त्यस क्षेत्रमा अहिले अनुगमन गरेको मैले भर्खर देखिरहेको छु सामाजिक सञ्जालमा।
1: अब
0: जिल्लाको अवस्था यस्तै छ।
1: तपाईँलाई सम्झनु भयो, अन्तमा हाम्रो ओम दाईलाई चाहिँ के भन्न चाहनुहुन्छ?
0: ठिक छ, उहाँले धेरै माया गर्नुहुन्छ, उहाँले मलाई म्यासेज पनि पठाउनु, म बाहिर थिएँ अनि सम्झेर फेरि अनि अघि म बाटोमा बाइक भएको हुनाले फोन उठाउन सकिनँ। अनि उहाँले चाहिँ जिल्लाको बारेमा जिल्लाको वस्तुस्थिति आपद विपद यो दैवी पर्वको बेलामा जिल्लामा भएका हरेक घटनाहरूमा नजिकबाट निहाल्नुहुन्छ, उहाँ एउटा सामाजिक क्षेत्रमा काम गर्नुहुन्छ, उहाँको जुन जिल्ला गुल्मी जिल्ला प्रतिको उहाँको एउटा जुन एउटा लगाव छ, एउटा माया छ, एउटा सद्भाव छ, यो चाहिँ जोस आगामी दिनमा रहिरहनेछ। उहाँप्रति धेरै आभार व्यक्त गर्न चाहन्छु किनकि उहाँले गर्दा एउटा सम्पर्क गर्ने सम्वाद गर्ने एउटा अवसर पनि मिल्यो। त्यसको लागि यहाँलाई पनि रेडियो मार्फत पनि सम्पूर्ण श्रोताहरूलाई पनि म गुल्मीबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु र गुल्मीको जनजीवन ठिक छ, राम्रो छ, किनकि अब सामान्य पर्वको हुन्छ नि तर मानवीय क्षति केही पनि भएको छैन। भौतिक संरचनाहरू चाहिँ सामान्य क्षति हुने, सडक भत्किने, यिनी कुरा अब देशव्यापी नै भएको हुनाले यसलाई ठुलो रूपमा पनि लिनु पनि अब भएन। जसो त्यसलाई हामीले चाहिँ हामीले परिस्थितिलाई सामना गर्दै अघि बढ्नुपर्ने हुन्छ, यही नै हो। किनकि जन चाडबाड नजिकै नै जाँदैछ र विजयादशमी पनि नजिक हुँदै गरेको हुनाले सम्पूर्णलाई विजयादशमीको नि आउँदै गरेको विजयादशमी हार्दिक मङ्गलमय शुभकामना। जो बाढी पीडितमा प्रभावित हुनुभएको छ उहाँहरूप्रति पनि अथवा मृतकहरू पनि हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछु।
1: हस्, तपाईँलाई धन्यवाद। हुन्छ, नमस्ते।
0: हस्, नमस्कार।
1: हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो गुल्मीबाट पत्रकार जनार्दन घिमिरे। ओमप्रसाद थापा काउचदाईले नम्बर दिनुभएको थियो, उहाँलाई धन्यवाद दिन चाहन्छु। र अब म यहाँलाई समाचारतिर लैजान चाहन्छु। समाचारतिर जाँदै गर्दा नेपाली चलचित्र जदौ, यो नयाँ नेपाली चलचित्र जदौमा समेटेको एउटा गीत राख्न चाहन्छु। बाबुल गिरीको स्वरमा गीत लेख्नु भएको छ नारी हस्ताक्षर गीतकार प्रीति कावरले। र गीत पश्चात भने समाचार सुन्न सक्नुहुनेछ।

0: pe Live Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma band hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले प्रधानमन्त्री राहत कोषको हिसाब किताब खोज्नु भएको छ। उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गर्नुभएको हो। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कणेलले,
4: हाम्रो देशमा विपत्तिमाथि विपत्ति आइरहेको छ। हाम्रो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष भन्ने छ, त्यस्तै गरी प्रधानमन्त्री राहत कोष भन्ने छ। त्यसमा कति पैसा जम्मा भयो, कति पैसा खर्च भयो, कहाँ कहाँ गयो, स्थानीय तहमा कति गयो, प्रदेशमा कति गयो, विपद प्राधिकरणमा कति गयो, त्यो कुरो अहिलेसम्म हामी कसैलाई थाहा छैन। औपचारिक रूपमा यो संसदमा त्यसका बारेमा प्रष्ट सम्पूर्ण खर्चको विवरण सहित आओस् भन्ने म चाहन्छु।
3: नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती भिकले जलवायु परिवर्तन र विपद न्यूनीकरण जस्तो संवेदनशील विषयमा संसदमा दोहोरो प्रकृतिको समिति गठन गर्ने तयारीप्रति असन्तुष्टि जनाउनु भएको छ। उहाँले संघीय संसदका दुवै सदनको अपनत्व हुने गरी संयुक्त विशेष समिति गठन गर्न सरकारको ध्यानकर्षण गराउनु भयो।

0: आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विक्क,
1: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय समिति बनाउने बेला हामीले सुरुमै संघीय संसदका दुवै सदनको सहभागिता हुने गरी विशेष समिति निर्माणको प्रस्ताव गर्यौं, तर सत्ता पक्षको असहमतिका कारण त्यो बन्न सकेन। संघीय संसदको माथिल्लो सदनमा राष्ट्रिय सभामा पनि समान प्रकृतिको समान उद्देश्यका लागि समिति बन्दै भन्ने सन्देश सुनिएको छ। यसरी दोहोरो समिति बन्नु हुँदैन भन्ने हाम्रो स्पष्ट धारणा छ। अत संघीय संसदको प्रतिनिधित्वको सबैको अस्तित्व स्वीकार र सम्मान गरी संयुक्त विशेष समिति बनाउन माग गर्दछु। एउटै उद्देश्य र एउटै काममा एउटै संसदको दोहोरो
0: सत्तारूढ रासोपा सांसद जगदीश खरेलले आफू दैवी प्रकोप उद्धार कोषको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाफको पर्खाइमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेल,
2: पछिल्लो विपदका कारण 27 जनाको मृत्यु भएको छ, 4 जना अझै बेपत्ता हुनुहुन्छ र अरबौंको सम्पत्ति नष्ट भएको छ र हामीले पटक पटक भनेका छौं विपद दैवी प्रकोप होइन, यो दैवले गराएको होइन, यो प्राकृतिक या मानव सृजित हुन्छ भन्ने कुरा हामीले महसुस गरेका छौँ। सम्माननीय प्रधानमन्त्रीज्यूलाई मैले आग्रह गरेको थिएँ यही सदनबाट कि दैवी प्रकोप उद्धार कोष प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, प्रधानमन्त्री विपद राहत कोष भनेर चाहिँ त्यो कोषको नामाङ्करण गरियोस् भनेर भनेको थिएँ। त्यसको जवाफको पर्खाइमा म रहेको छु र यो पनि अनुरोध गर्न चाहन्छु, साथसाथै प्राधिकरणलाई अब हामीले एउटा सहसचिव स्तरको व्यक्ति त्यहाँ राखेर त्यो संरचना होइन, अब संसदको विशेष समिति पनि बन्दैछ, यो समितिले समेत र सुशासन तथा राज्य व्यवस्था समितिले पनि यसमा ध्यान दियोस् कि अधिकार सम्पन्न प्राधिकरण बनाऊ।
0: प्रतिनिधि सभामा 85 ऐन पुनर्जीवित गर्ने विधेयकमाथि छलफल हुँदा सांसदहरूले संवैधानिक परीक्षण र कानूनी स्थायित्वको माग गर्दै सरकारको अध्यादेश मार्फत शासन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
3: नेपाली कांग्रेसकी सांसद सुशीला ढकाल आचार्यले कानून निर्माणको मूल उद्देश्य नागरिक अधिकारको संरक्षण र सुशासन हुनुपर्नेमा जोड़ दिनुभयो। विगतका कानून बिउताउँदा संविधानसँग बाजिन सक्ने जोखिमप्रति उहाँले सचेत गराउनुभयो। नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले टुक्रा टुक्रामा कानून संशोधन गर्ने प्रक्रियाले अनिल बढाएको भन्दै संसदको ध्यान आकर्षण गराउनुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारको विगतको कार्यशैलीप्रति टिप्पणी गर्दै अध्यादेश मार्फत शासन चलाउने प्रवृत्ति र नियुक्ति गरिएका कर्मचारीहरूको पारदर्शितामाथि प्रश्न उठाउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अफसाना बानुले भने विधेयकको समर्थन गर्नुभयो।
0: बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले रक्षा बजेटमा थप रकम विनियोजन गर्ने वाचा गर्नुभएको छ। प्रधानमन्त्री बनेपछि पहिलो पटक पार्टी सम्मेलनलाई सम्बोधन गर्नु अघि बर्नहमले रक्षा बजेट बढ़ाउने प्रतिबद्धता जनाउनु भएको हो। रक्षा मन्त्री बेस स्ट्रिङले लिभरपुलमा जारी पार्टी सम्मेलनलाई सम्बोधन गर्दै युद्धको खतरा बढ़दै गएको चेतावनी सहित रक्षा क्षेत्रमा थप खर्च गर्नुपर्ने जिकिर गर्नुभएको छ। बेलायत ग्लू स्टेशन सायरको रोयल एयरफोर्स फेयरफोर्ड नजिक सम्भावित विस्फोटक पदार्थ सम्बन्धी षड्यन्त्रको आशंकामा पक्राउ परेका 5 जना पुरूष धरौटीमा रिहा भएका छन्। आतंकवाद विरोधी प्रहरीले उनीहरू रिहा भए पनि अनुसन्धानको दायरामा राखिएको र कड़ा शर्त पालना गर्नुपर्ने जनाएको छ। प्रहरीले अनुसन्धानका क्रममा सबै सम्भावनालाई खुला राखिएको पनि बताएको छ। पक्राउ परेका 5 जना 20 वर्ष उमेर समूहका लन्डनवासी बेलायती हुन्। उनीहरू 3 वटा गाड़ीमा आरएएफ फेयरफोर्ड पुगेका थिए। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: नयाँ नेपाली चलचित्र जदौमा समेटेको यो गीतबाट कार्यक्रम स्वर्णिम संगमको बसाईको दोस्रो खण्ड दोस्रो घण्टाको उठान गरिसकेको छु। फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। र मैले पहिलो खण्डमा पनि यो गीत राख्न खोजेको थिएँ तर समयको पाबन्दीको कारणले गर्दा गीत धेरै राख्न सकिनँ। एउटा भनौँ जातीय विभेदको विरुद्धमा लेख्नु भएको रहेछ यो गीत गीतकार प्रीति कौरले, उहाँलाई एकदम धन्यवाद दिन चाहन्छु यति सशक्त गीत लेख्नु भएकोमा। चलचित्र जदौमा समेटे गीत हो। वास्तवमा श्रोताहरू, मान्छेको जात चाहिँ एउटै हो, मानवता। जन्मले कोही ठुलो सानो हुँदैन, कर्म र व्यवहारले मान्छेको पहिचान बनाउने गर्दछ। जातको नाममा गरिने विभेद समाजको यो घाउ हो र यसलाई बेलायमा निको पार्नुपर्छ र समानता र सम्मान नै सभ्य समाजको आधार पनि हो। र यो गीत पश्चात भने बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम फ्यामिली कनेक्टिङमा म जोडिन चाहन्छु सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गरेँ। यतिखेर भने एउटा नम्बर प्राप्त भएको छ मलाई, बेलायतबाट तुलपुनज्यूले दिनुभएको नम्बर हो र उहाँले चाहिँ बागलुङ जिल्लामा अवस्थित भनौँ बागलुङ जिल्लाको पनि जैमिनी नगरपालिका 3 बागलुङका अध्यक्ष पनि हुनुहुँदो रहेछ। उहाँको नम्बर दिनुभएको छ। उहाँ हुनुहुन्छ कृष्ण भुजेल, उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। कृष्ण सर नमस्ते। हजुर
1: सर नमस्कार।
0: अनि बागलुङको मौसम कस्तो छ अहिले जैमिनीतिरको? खुलेको छ भनेपछि तपाईँ चाहिँ अहिले बागलुङको पनि जैमिनी नगरपालिका वडा नम्बर 3 को वडा अध्यक्ष पनि हुनुहुन्छ हो? जनप्रतिनिधि पनि हुनुहुँदो रहेछ। र बागलुङमा यसपालि धेरै क्षति पुर्याएछ केही दिन अगाडिको बर्सातले, होइन? र अहिले चाहिँ अब खोला खोल्सी नदी नाला अब यो घटिसक्यो होला, के कस्तो रह्यो तपाईँको पालिकातिर चाहिँ?
1: हाम्रो पालिकामा त यो पश्चिमतिर बागलुङ पश्चिमतिर जस्तो त त्यति भए त भएन सर, त्यति नोक्सान त गरेन होइन, सामान्य चाहिँ भयो। जैमिनीमा हाम्रो यो बागलुङ जिल्लाको दक्षिण भेगमा पर्छ सर, जैमिनी नगरपालिका चाहिँ
0: हजुर,
1: यसमा चाहिँ त्यस्तो पश्चिममा जस्तो विपद परेन, आइलागेन, यानि कि त्यस्तो मानवीय क्षति चाहिँ भएन सर। र त्यस अन्तर्गत मेरो वडामा पनि त्यस्तो मानवीय क्षति त भएन, अरू भौतिक संरचनाहरू, नागरिकहरूको घर गोठ, खानेपानीका मुहानहरू, कतिको चर्कीहरू, कसैको आंशिक, कतैको चाहिँ पूर्ण रूपमा क्षति चाहिँ भएको छ सर, त्यस्तो मानवीय क्षति चाहिँ भएको छैन सर।
0: त्यस्तो मानवीय क्षति चाहिँ धेरै भएको छैन, उसो भने समग्रमा त्यतातिरको राम्रै छ अहिले तपाईँको क्षेत्रमा चाहिँ? अलिक बढी क्षति चाहिँ अर्को अर्को क्षेत्रमा भएको
1: हो
0: सर,
1: यो सङ्घीय दुईवटा क्षेत्र सकेर छ,
0: त्यसमा
1: यो हाम्रो क्षेत्र नम्बर 1 अन्तर्गत पर्छ भने 2 नम्बर क्षेत्रतिरको 3-4 पालिकामा चाहिँ अत्याधिक क्षति भएछ, त्यहाँ मानवीय क्षति पनि बढी भएछ।
0: र अहिले चाहिँ मौसममा सुधार आएको छ
1: सर, अहिले चाहिँ हिजोदेखि मौसम चाहिँ खुलेको छ सर, घाम लागिरहेको छ।
0: अब दसैँ तिहार पनि आउँदैछ, चाडबाड आउँदैछ, होइन? अब दसैँ त करिब करिब अब 16 श्राद्ध लागिसक्यो, आज तेस्रो दिन हो, होइन? र अब बिस्तारै गाउँ फर्कनेहरूको पनि लर्को लाग्छ, चाडबाडमा गाउँमै रमाइलो हुन्छ, होइन? र अब थोरै बताइदिनुहोस् न, अब तपाईँ जनप्रतिनिधि भएको हुनाले अब तपाईँको गाउँसम्म जैमिनीसम्म पुग्नको लागि पक्कै पनि यो बर्सातले विभिन्न ठाउँमा क्षति पुर्याएको होला, बाटोको बन्दोबस्ती के भइरहेछ सुधार उन्मुख?
1: हाम्रोमा चाहिँ यस्तो छ सर, दार्जिलिङ जिल्लामा एउटा यो मध्यपाली लोकमार्ग आउँछ सर, काठमाडौँ पोखरा भएर बुद्धिमा भएर पश्चिम नेपाल जोड्ने रुकुमरेल पासमा जाने, भने अर्को चाहिँ बुटौलदेखि मुस्ताङसम्म कोरलासम्म जाने कालीगण्डी कोरिडोर पनि अवस्थित छ सर हाम्रो जिल्लामा।
0: र
1: यसमा चाहिँ अहिले हाम्रो दार्जिलिङ जिल्लाको पर्वत र बागलुङ जोड्ने पक्की पुल चाहिँ पूर्ण रूपमा सम्बन्ध विच्छेद भएको छ, र हाम्रो चाहिँ अहिले पर्वतबाट ज्यामिरघाट भन्ने ठाउँमा आएर पुल तरेर जैमिनीसम्मको यात्रा, काठमाडौँदेखि त्यहाँसम्म यात्रा गर्नु सहज छ। र अब भने अर्को भुटौल भैरवादेखि चाहिँ कालीगण्डी कोरिडोर हुँदै पनि आउने बाटो छ, यो चाहिँ पनि त्यस्तो अत्याधिक क्षति चाहिँ नभएको हुनाले बाटोलाई सरसफाई गर्ने काम चाहिँ भइरहेको छ। र हजुरले भने जस्तै अब वैदेशिक रोजगारबाट अथवा विदेशमा रहेका अथवा अन्य ठाउँमा रहेका मान्छेहरू चाडबाडको बेलामा गाउँ घरमा आउने कुरा त स्वाभाविक हो सर, अब मुख्य चाडमा यसको लागि चाहिँ अब हामीले मैले अघि भनेको थिएँ नि सर, त्यस्तै नागरिकहरूको घर आँगनमा जाने, खानेपानीका मुहानहरूमा जाने, अथवा जो जो कुराहरू विपदले छेद विच्छेद चालेको छ ती कुराहरू प्राविधिक लिएर जाने, हामीले मुजुकाहरू तयार गर्ने, लयहरू तयार गर्ने र बाटो मर्मतको लागि पहल गर्ने कुराहरू योलाई तयार गर्ने कुराहरू चाहिँ गरिरहेका छौँ।
0: भनेपछि अब दिवस दसैँमा घर फर्कनहरूको लागि त्यस्तो समस्या रहेनछ, साह्रै खुसी लाग्यो। अनि आज तुलपुन्जीले सायद यही जान्न खोज्नु भएको थियो, बुझ्न खोज्नु भएको थियो, उहाँलाई केही भन्न चाहनुहुन्छ?
1: हो सर, उहाँले एकदमै चासो दिनुहुन्छ र मेरो हरेक क्रियाकलापमा एकदमै ध्यान दिएर हेर्नुहुन्छ अनि सल्लाह सुझाव पनि दिनुहुन्छ। र उहाँले यदि मैले चाहिँ राम्रो काम गरेको छु अथवा हाम्रो अहिलेको वर्तमान अवस्थामा हामीले राम्रो काम गरेका छौँ नागरिक पक्षमा भने यो कुरा सबैले जान्न पाउनुपर्छ, हजुरकोले गरेका क्रियाकलापले अरूलाई पनि यो अनुसरण हुनसक्छ, अनुकरण हुनसक्छ भन्ने हिसाबले मैले चाहिँ यसो गर्छु भन्नुहुन्थ्यो, मैले चाहिँ यसरी नम्बर दिन्छु भन्नुहुन्थ्यो। मैले चाहिँ अहिले उहाँको आग्रहलाई स्वीकार गरेँ र मैले उहाँलाई एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु कि हजुरले यति कुराहरू जानकारी गराउनको लागि मलाई समय दिनुभयो र सम्पूर्ण विदेशमा रहनुभएका र स्वदेशमा रहनुभएको र अथवा हाम्रो घरदेखि बाहिर रहनुभएका जति पनि नागरिक हुनुहुन्छ उहाँहरूलाई चाहिँ एकदम विश्वस्त पार्न चाहन्छु कि उहाँलाई आफ्नो घरसम्म आउने सहज यात्राको लागि हामीले प्रारम्भिक रूपमा सुरु गरिरहेका छौँ। यसलाई उहाँहरू आउने अथवा त्यो चाडको बेलासम्म चाहिँ हामीले पूर्ण रूपमा चाहिँ यो काम सम्पन्न गरेर उहाँलाई सहज तरिकाले घरसम्म आउने वातावरण चाहिँ हामीले गर्छौँ, मैले चाहिँ विश्वास दिलाउन
0: चाहन्छु।
1: धन्यवाद
0: हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु वडा अध्यक्षज्यू। अब बिस्तारै स्थानीय तहको निर्वाचन आउँदैछ होला, तपाईँको राम्रो कामको मूल्याङ्कन पक्कै पनि स्थानीय तहको जनताले गर्नुहुनेछ। फेरि पनि अब तपाईँको लक्ष्य उद्देश्य पालिका अध्यक्ष हुने अथवा नगरपालिका अध्यक्ष हुने अथवा फेरि वडामा दोहोरिने के छ, तपाईँलाई अग्रिम शुभकामना दिँदै हामी बिदा हुन्छ है त। नमस्ते।
1: हस्, धन्यवाद।
0: हजुर, आदर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो बागलुङ जैमिनी नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष कृष्ण भुजेल। उहाँसित संक्षिप्त कुराकानी गरे, यो नम्बर मलाई तुल पुन्ज्यूले उपलब्ध गराउनु भएको थियो, बेलायत बाच्यो, उहाँलाई पनि धन्यवाद दिँदै अब भने म ज्योति मगर र बद्री पङ्गेनीको स्वरमा रहेको झ्याप्पै आयो गीत राखिहाल्छु है त।

0: CFBS Gorkha Radio.
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्. त्यसैले तपाईँ पनि

0: BFBS Gorkha Radio.
1: हजुर आदर श्रोता बीएबएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम सडेम सङ्गम फ्यामिलीका निक्टिङमा फेरि पनि यो छोटो विश्राम पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला पनि हरि राईजीले एउटा नम्बर दिनुभएको छ, नारायण राईजीको। नारायण राई आफै पनि गायक हुनुहुन्छ, नयाँ गीत पनि आएको रहेछ। म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। नारायणजी नमस्ते। हेलो नारायणजी, हामीलाई सुन्दै हुनुहुन्छ? यहाँलाई कार्यक्रममा स्वागत छ नारायणजी।
2: धेरै धेरै धन्यवाद तुलसी सरलाई र सम्पूर्ण रेडियो सुनेर बस्नुभएका श्रोताहरूलाई पनि नमस्कार, र हरिदाईलाई पनि नमस्कार, उहाँले जोड दिनु भएर भन्ने सुनेको छु।
1: पक्कै पनि उहाँकै कारणले हो, र तपाईँसित केही दिन अगाडि भनौँ गएको हप्ता पनि कुराकानी गर्ने कोसिस गरेको थियो, आगमनको निषेध गरिरहेछ। तपाईँको एउटा नम्बरमा चाहिँ अर्को नम्बर उपलब्ध गराइदिनु भयो। अब गीत गाइरहने मान्छे, गीत लेखिरहने मान्छे के छ हौ, साङ्गीतिक कर्म के गरिरहनु भएको छ?
2: यसो फाटाफुट्टी गीतहरू अलिअलि गरिरहेको छु, अनि आफ्नो ड्युटी गरौँ, त्यसरी नै बितिरहेको छ हौ सर। दिन
1: चाहिँ यसरी बिताइरहनु भएको छ है?
2: हजुर हजुर।
1: अब के छ, चाडबाड पनि नजिक नजिक आउँदैछ, दसैँ नजिक आउँदैछ, अब के छ, गाउँतिर जाने विचार छ कि काठमाडौँमै दसैँ यसपालि?
2: खै अहिलेसम्म निर्णय भएको छैन पो, घर जाने कि नजाने भन्ने कुरो त सर।
1: बाटो के कस्तो छ गुनी?
2: बाटो त हाम्रो अन्त ठिकै हुन्छ, ती रोसी खोलामा हो, दुई तिन वर्ष भइसक्यो अहिलेसम्म बनाएको छैन। हाम्रो त जो आए पनि त्यस्तै हो कि क्या हो, हाम्रो नेपालमा त काम भन्ने कुरो त
1: जुनै जोगी आए पनि कानै चिरेको भन्ने जस्तो हो
2: त्यस्तै भइरहेछ सर।
1: अनि रोसी त हेर्दा त सानो है, हिउँदमा त बर्खामा त फेरि उर्ले पछि त रोसी त रोसीको त भरै पनि आउने रहेछ।
2: औ त्यसले त वारिपारी सब भ्याइतिर केही राखेको छैन सर, त्यही खोलाबाट त जाने हो, अनि त्यो त पानी परेपछि त गाडी जानै सक्दैन नि।
1: अनि तपाईँलाई आज त्यति परबाट है बेलायतबाट हरिजीले सम्झनु भयो, अब तपाईँहरू त नातामा पनि आफन्तै पर्नुभयो, जिल्ला पनि एउटै, ठाउँ पनि एउटै, गाउँ पनि एउटै, अनि पेसा पनि उस्तै उस्तै हो गायनमा।
2: हजुर, मेरो एकदमै पुरानो अग्रज दाई हुनुहुन्छ, हाम्रो वरिष्ठ गायक हरि राई दाई हुनुहुन्छ, पहिलेदेखि हामी दाजुभाइ बोलिराखेको, मेरो माओवालीतिरबाट साइन पनि पढ्नुहुन्छ, उहाँ साइनमा धेरै सिनियर, फेरि उता माओवालीतिरबाट दाई भाइ होइन, धेरै सिनियर, माओवालीतिरबाट त बाजे पढ्नुहुन्छ उहाँ रहेछ। अस्ति पो हामी कुरा गऱ्यौँ हाँसी एकछिन दाजुसँग,
1: नाताले होइन अनि हजुर गाउँघरतिरको हालखबर पनि यसो केही छ भने बताइदिनुहोस् है, उता ओखलढुङ्गातिर, किनकि तपाईँ धेरै थाहा हुनसक्छ नेपाल बसेको कारणले गर्दा है, पानीले यसपालि बर्बाद गर्छ धेरै ठाउँ, अघि भनिहाल्नुभयो यता अलि बढी धेर बिगार गर्यो, पश्चिमतिर झनै धेर बिगार गर्यो, यसपालि पूर्वमा अलिक कम क्षति पुऱ्याएको छ, के छ गाउँघरतिर?
2: गाउँघरतिर ठाउँ ठाउँ अलिअलि त्यस्तो अब अलिअलि त भइरहेछ, तर पहिले अब अलि पहिले जस्तो भएको छैन। अब भँडारे खोलाले अलिअलि दुःख दिइरहेछ, हामी त्यहाँ सुनकोसी तरेर भँडारे खोला नागेर जाने, कोही कोही बेला पोस्ट पनि हाल्छु मैले,
1: यसपालि
2: स्थानीय चुनावमा भँडारे खोलाको पुल जसले जुन पार्टीको उसमा बनिन्छ त्यही पार्टीले भोट दिने हो भन्दै कोही कोही बेला पोस्ट हाल्छु, के को पार्टीको मान्छेले देखे नि नदेखे जस्तो गर्छन्, त्यहाँ सानो पुलको पनि आवश्यक छ।
1: भडारे खोलामा माछा चाहिँ कतिको पाउँछ हौ?
2: त्यहाँ त माछा आउँदैन नि सर, पुरा त्यो माथिबाट पहिरो भत्केर सुरुङमा जस्तो गरी सब पुरै लेदो आएर त्यो पानी चाहिँ यत्रो आउँछ, अनि त्यो लेदोले त गाडी सर त्यहाँ भेट्टायो नि सरलक्कै गाडी पुर्दिन्छ नि सर त्यस्तो।
1: त्यही भएर मैले तपाईँलाई किन सोधेँ, भडाने खोलाको चाहिँ मैले कुरा गर्नुको कारण चाहिँ आज मैले एउटा माछा मारेर यसो माछा राखिन्छ नि, एउटा हुन्छ नि गाउँतिर त्यसलाई के भन्छ थाहा छ, फुर्लुङ भन्छ हाम्रोतिर है, कसैले पेचा पनि भन्छ, तपाईँहरू के भन्नुहुन्छ? माछा राख्ने बाँसको उसलाई
2: हामी फुर्लुङ भन्छौँ, हाम्रो अब आफ्नो आफ्नो भाषा हुन्छ धेरैतिर,
1: हाम्रो गाउँठाउँको भाषा हुन्छ नि, त्यही भएर मैले आज त्यही तस्विर राखेर मैले तपाईँलाई त्यो माछाको प्रसङ्ग उठाएँ। अनि हरिजाईलाई के भन्न चाहनुहुन्छ?
2: एकदम दाजुलाई मेरो आदरणीय दाजु हुनुहुन्छ, एकदमै कलाकारिता क्षेत्रमा सिनियर, अनि मेरो उसबाट अब साइनो केलाइरहँदै जाँदाखेरि मेरो मामाले तेराबाट चाहिँ बाजे पढ्नु हुँदो रहेछ, अनि अहिलेसम्म चाहिँ साइन फेरेको छैन. एकदम नमन भन्न चाहन्छु, एकदम सम्मान छ दाजुलाई, यति धेरै माया गर्नुहुन्छ, एकदमै यस्तो आशीर्वाद दिनुहुन्छ, एकदमै मनदेखि नै नमन अनि सम्मान अनि सम्झना भन्न चाहन्छु दाजुलाई.
1: ल त उसो भने तपाईँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, आज टेलिफोन उठाइदिनु भयो है, कुराकानी भयो र तपाईँसित केही दिन अगाडि केही समय अगाडि हामीले कुराकानी गर्दै तपाईँको टिमै आउनुभएको थियो, अर्का हाम्रा राज राई तपाईँ आउनुभएको थियो है, फेरि फेरि हामी कुराकानी गर्दै गरौँला. आज चाहिँ मैले यतिमै बिट मारेँ है त. नमस्ते. हजुर श्रोताहरू, उहाँ हुनुहुन्छ लोक गायक पनि हुनुहुन्छ, उहाँसित छोटो कुराकानी गरे. नारायण राई, नारायण राईजीको यो नम्बर मलाई हरि राईजीले बेलायतबाट उपलब्ध गराइदिनु भएको थियो. हरि राईजीलाई धन्यवाद दिँदै अब नि म नारायण राई अनि राज राई र गीता सेन्चुरीको स्वरमा रहेको एउटा गीत राखिहाल्छु है त.

यो सुमधुर गीत राखे श्रोताहरू, मैले यहाँहरू माझमा ऐश्वर्यको पात नारायण राई राज राई गीता सेन्चुरी को स्वरमा र गीत पश्चात बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। होमा पाइम लिम्बुले बेलायतबाट सेवा र तुलसीज्यू यहाँ मैले दुईवटा नम्बर पठाएछु। माइला दाजु इटरी बस्नुहुन्छ, कान्छा दाजु चाहिँ काठमाडौँमै बस्नुहुन्छ भनेर अघि मैले उहाँको माइला दाईलाई फोन गरेँ, फोन उठाउनु भने फेरि पनि यो ऐश्वर्यको पात गीत बज्दै गर्दा फोन डायल गरे उठाउनु भएन। अनि फेरि कान्छो दाईलाई पनि फोन गरे, होमा पाइम लिम्बुलाई जानकारी गर्छ, उहाँले पनि टेलिफोन उठाउनु भएन है। उठाउनु भएको भए कुराकानी अवश्य हुने थियो। यहाँलाई धन्यवाद दिन चाहन्छु। यहाँ प्रीति कौरजी लेख्नुहुन्छ, भर्खरै मैले केहीसिन अगाडि एउटा गीत राखेको थिएँ नेपाली चलचित्र जदौमा समेटेको गीत, निकै मार्मिक गीत लेख्नु भएको रहेछ प्रीति कौरजीले। उहाँ लेख्नुहुन्छ, हार्दिक नमन आदरणीय सर हजुरमा, साथै आदरणीय बेस रेडियो परिवार, साथै आदरणीय श्रोता बृन्दमा हार्दिक नमन भन्न चाहन्छु। पहिलोचोटि हाम्रो गीत बेबेस रेडियोमा सुन्दा निकै खुसी लागेको छ है सर, आशा छ सबैले मन पराइदिनु भयो पराइदिनुहुन्छ होला भनेर लेख्नुभएको छ। प्रीति कौरजीलाई पनि धन्यवाद दिन चाहन्छु। अवश्य पनि तपाईँले लेख्नुभयो गीत धेरै श्रोताले मन पराइदिनुहुन्छ, मन पराउनुहुन्छ भन्ने पूर्ण विश्वास लिएको छ। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ लेख्नुहुन्छ ललित गुरुङ दाई र सती गुरुङ भाउजू बेलायतबाट हुनुहुन्छ, हामी पनि हजुरको मिठो प्रस्तुति सुनिरहेछौँ। नमस्कार है तुलसी सर, कार्यक्रम साँच्चीकै रमाइलो र ज्ञानवर्धक पनि भइरहेको छ। यो फ्यामिली कनेक्टिङ प्रोग्राम मार्फत देशका विभिन्न ठाउँहरूको पर्यटन क्षेत्र, त्यहाँका विशेषता र सम्मानहरूको बारेमा पनि जानकारी पाउँदा निकै राम्रो लाग्छ। त्यसैले आन्तरिक पर्यटन प्रवर्धनमा पनि महत्त्वपूर्ण भूमिका योगदान पुर्याउँछ जस्तो पनि लागेको छ। यस्तो उपयोगी कार्यक्रम प्रस्तुत गर्नुहुने हजुरलाई धेरै धेरै धन्यवाद, सबैको फल सुखमय होस्। धन्यवाद ललित गुरुङ, सती गुरुङ भनेर लेख्नु भएको छ। दाई भाउजूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा र सुनेर हामीसित जोडिनु भयो। यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिँदै अब नि म जोय मानन्दरले गाउनुभएको एउटा गीत राख्न चाहन्छु। म यस्तो गीत गाउँछु

0: दिस गोरखा रेडियो।
1: बच्चा अरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
0: BFBS गोरखा रेडियो।

गीतकार भावेश मौर्यको गीत रचना रहेको यो सुमधुर गीत राखेँ मैले यहाँहरू माझमा। रिमा गुरुङको स्वरमा सङ्गीत रहेको थियो सन्तोष श्रेष्ठको, र गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने टेलिफोन नम्बरहरू प्राप्त भएका छैनन्, मैले केही नम्बरहरूमा फोन डायल गरिसकेछु। विशेष गरी होमा पायम लिम्बुले दिनुभएको दुवैटै नम्बर चाहिँ नउठेको जानकारी गराउन चाहन्छु। उहाँले बेलायत भएको कार्यक्रम सुनेर हामीलाई साथ दिइरहनु भएको छ र दुईवटा नम्बर दिनुभएको थियो, दुईवटै नम्बरमा फोन डायल नभएको जानकारी गराउन चाहन्छु। बरु केही छिन पश्चात होमा पायम लिम्बुले लेख्नुभएको एउटा गीत राखौँला है त। आज तपाईँको दुवैजना दाईले चाहिँ फोन उठाउनु भएन र यहाँलाई धन्यवाद दिन चाहन्छु रेडियो सुनिदिनु भएकोमा। मलाई तुलपुनज्यूले धन्यवाद भनेर लेख्नु भएको छ, अघि मैले उहाँले दिनुभएको नम्बरमा कुराकानी गरिसकेछु कृष्ण भुजेलसँग। र अब नै यहाँ नूतन भुषालजी लेख्नुहुन्छ, इज्यालबाट हुनुहुन्छ उहाँ। नमस्कार सर, तपा कति राम्रो चोयाबाट बनाइएको माछा राख्ने पेरुङ्गो भन्छन् कि जस्तो लाग्छ है हाम्रोतिर, तर पक्का चाहिँ थाहा भएन भनेर लेख्नु भएको छ। ठ्याक्कै पेरिङ्गो चाहिँ होइन नुतनजी है, हाम्रोतिर चाहिँ यसलाई फुर्लुङ्गै भन्छ। यहाँ धेरैले त्यही कुरा लेख्नु भएको छ र यो हुन चाहिँ चोयाबाट बाँसबाट नै बनाइने चिज हो र नुतन भुषालजी इज्यालबाट हुनुहुन्छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। बाँसबाटै बनाइने चिज हो र यो ठाउँअनुसार फरक पनि हुन सक्दछ। यो परम्परागत एउटा भनौँ हाम्रो ग्रामीण सामग्री पनि हो, विभिन्न समुदायले विभिन्न किसिमले पनि फुर्लुङलाई बुझ्ने गर्दछ। यो चोयाले बुनेको भनौँ चोयाबाटै निर्माण हुने चिज हो र हाम्रोतिर चाहिँ यसमा माछा मारिसकेपछि राखिन्थ्यो। अब तपाईँहरूकोतिर कसरी के गर्छ त्यो थाहा भएन, जे होस् यहाँलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ धनवीर पुन्जीले अघि फुर्लुङमा लेखिसक्नु भएको छ, द्वारिका थापा मगरजी हुनुहुन्छ, उहाँ चाहिँ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, नमस्कार तुलसीजी, साथै यो फ्यामिली कनेक्टिङको चौतारीमा म पनि सुरुको लोकप्रिय गीत राजन राई र साथीहरूको स्वरमा मजाले सुने, कान्थापेर सुने देउ दाजु रीति थिति। यो गीत सुन्नुभएको छ है, हाम्रो शर्मिला अधिकारीजीलाई खुबै मनपर्ने गीत हो। मजाले सुने, पुरानो दिनको याद आए अनि डुबे, अनि सम्पूर्ण श्रोताहरूमा पनि रेडियो मार्फत भनौँ नमन गर्न चाहन्छु र तुलसीजीलाई पनि नमन गर्दै बिदा भए। द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट भन्नुभएको छ, द्वारिका थापा मगरजीलाई धन्यवाद दिन चाहन्छु। अनि बेलायतबाट खेल मोती लिम्बुज्यू, नमस्कार सेवारोही तुलसीजी, म पनि यो फ्यामिली कनेक्टिङ कार्यक्रम सुनेर बसिरहेको छु भनेर लेख्नु भएको छ। हाम्रा खेलमती लिम्बुज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, सुनेर बसिदिनुभयो, साथ दिनुभयो, यहाँलाई धन्यवाद है त। यसै गरी नानिटन युकेबाट ताराप्रसाद च्यामजङज्यूलाई सेवारो, नमस्कार सुनेर चाहिँ लोकप्रिय कार्यक्रम सडिमसँग भन्नुभएको छ। ताराप्रसाद च्यामजङज्यूलाई पनि धेरै धेरै धन्यवाद दिँदै यति बेलामा चाहिँ म तारा प्रकाश लिम्बुले सङ्गीतबद्ध गर्नुभएको एउटा गीत राख्न चाहन्छु। स्वर रहेको छ यसमा प्रमोद खरेलको, शब्द लेख्नु भएको छ होमा पायम लिम्बुले। होमाजीले दुईवटा नम्बर दिनुभएको थियो, दुईवटा नम्बर नउठेको जानकारी पनि गराइसकेको छु।

शीतल दिनु शीतल जुन यो गीत राखे होमा पायम लिम्बुको गीत रचना अनि सुर रहेको थियो प्रमोद खरेलको होमा पायम लिम्बुले धन्यवाद भनेर लेख्नु भएको छ यहाँलाई पनि धन्यवाद खेलमती लिम्बुले पनि धन्यवाद भन्नुभएको छ फेरि पनि धन्यवाद र अब नै सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङको व्यवसायको करिब करिब म अब बिसौनीतिर आइसकेको छु पुछारतिर आइसकेको छु बिदा माग्ने तर्खरमा छु र सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु हामीलाई सुनिदिनु भएकोमा अनि सुनेर जोडिनु सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताहरूलाई धन्यवाद दिँदै कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङको यो बिसौनीमा पुछारमा भने म तेजेन्द्र गन्धर्व र रचना रिमालको स्वरमा रहेको एउटा लोकप्रिय लोकगीत राख्न चाहन्छु बल्छी काँडैले यही गीतको साथ म भने बिदा हुन चाहन्छु तपाईँहरूको बाकी बोल शुभ रहोस् सुरक्षित रहोस् नमस्ते।

0: सैन्य समुदायमा
1: बिलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: प्रधान न्यायाधीश चरेन्द्र शमशेर जबरालाई पक्रेको नभई सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको प्रष्टीकरण दिएको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल
4: स्पष्ट भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगिएको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो। त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारहरूबाट आइसकेको त्यो सुरक्षा थ्रेट भए होइन, जुनजीले भन्ने होइन, त्यो होइन, कहीँबाट पनि सरकारबाट प्रहरीबाट कहीँबाट पनि जेएनजीबाट आएको भन्ने कुरा भएको छैन। त्यो मिडियामा आएको कुरा हो, जेएनजीबाट त्यस्तो थ्रेट आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ उहाँलाई सुरक्षित स्थानमा लगिएको हो। त्यस्तो जेएनजी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन।
3: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको अङ्ग जस्तो बन्न सक्ने भन्दै यसको प्राज्ञिक स्वतन्त्रतामा प्रश्न उठाउनु भयो। उहाँले विश्वविद्यालयको स्वायत्तता सुनिश्चित नभए त्यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रन नसक्ने बताउनु भयो। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक दुलाल,
5: विश्वविद्यालय एकातिरबाट हेर्दा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय वा भनी सान जस्तो

0: देखिन्छ। अर्कोतिरबाट हेर्दाखेरि उसैत विश्वविद्यालयहरूले स्वायत्तता प्राप्त गरि नसकेको अवस्थामा सैनिक मुख्यालयको एउटा अङ्ग जस्तो कता कता आवास आउने, त्यो नहोला, त्यहाँ प्रतिनिधित्व हुनुपर्छ, सबै क्षेत्रको प्रतिनिधित्वको मेरो प्रश्न छैन, तर विश्वविद्यालयको स्वायत्तता कायम रहन्छ कि यो एउटा महाविद्यालय मात्रै हो, यसमा अलिकति गम्भीर प्रश्न चाहिँ छ। त्यसकारणले म यो संसदलाई फेरि आह्वान गर्न चाहन्छु, एकाडेमिक अटोनोमी कायम गर्ने गरी यो विधेयकलाई हामीले परिमार्जन गरौं, छाता ऐन छिटै ल्याउँ, यस्ता ऐनहरूको संग्रह जम्मा नगरौं एउटै कुरालाई।
1: भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेद्वारी परेको छ। हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रपा संसदीय दलका नेता पराजुलीको उम्मेद्वारी निश्चित भएको हो। संसदीय विशेष समिति सभापतिका लागि भोलि दिउँसो 2 बजे निर्वाचन हुँदैछ। पराजुलीलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका सांसदको समर्थन छ। रसुवामा भदौ 10 गते गएको विनाशकारी बाढीपछि असोज 5 गते संसदीय विशेष समिति गठन भएको थियो। 15 सदस्यीय समितिमा समितिको कार्य अवधि 3 महिना तय भएको छ। पछि समितिको म्याद थप्न सकिने प्रावधान पनि राखिएको छ। गएको वैशाख यता मुलुकभर भएका विपदका घटनामा 312 जनाको मृत्यु भएको तथ्याङ्क आएको छ।
2: यो तथ्याङ्कमा भोटेकोशी बाढीको घटना जोडिएको छैन। विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार हालसम्म बाढी पहिरो, आगलागी, चट्याङ हावाहुरी, सर्पदंश लगायतका 6300 घटना हुँदा 312 जनाको मृत्यु भएको हो। यो अवधिमा 8 जना बेपत्ता र 2600 जना घाइते भएको पनि प्राधिकरणले जानकारी दिएको छ। विपदका घटनाबाट मुलुकभर 7570 परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। यो अवधिमा सर्पले झण्डै 1500 जनालाई टोकेको छ। सर्पदंशबाट 88 जनाको मृत्यु भएको छ। वैशाख 1 देखि असोज 11 सम्म पहिरोका 1354 घटना हुँदा 49 जनाको मृत्यु, 1 बेपत्ता र 62 जना घाइते भएका छन्। पहिरोबाट 1190 परिवार प्रभावित भएका छन्। आग लागेका 1300 घटना हुँदा 25 जनाको मृत्यु, 186 घाइते र 1400 परिवार प्रभावित भएका छन्। त्यस्तै हावाहुरीका करिब 500 घटनामा 14 जनाको मृत्यु, 30 जना घाइते र 1400 परिवार प्रभावित भएका छन्। भोटेकोशी बाहेकका अरू बाढीका 251 घटनामा 30 जनाको मृत्यु, 7 जना बेपत्ता र 21 जना घाइते भएका छन्। त्यस्तै चट्याङका 200 घटनामा 24 जनाको मृत्यु र 181 जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ।
1: जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नागोया स्थित कोरोगी स्पोर्ट्स पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलंका बीचको खेल वर्षाका कारण शुरू हुन सकेन। लगातारको वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द गरिएको क्यानले जनाएको छ। यो सँगै सेमी फाइनल पुग्ने नेपालको सपना यसपालि पनि अधुरै रहेको छ। प्रतियोगिताको नियमअनुसार खेल सञ्चालन हुन नसकेको अवस्थामा 2020 अन्तर्राष्ट्रिय वरियतामा माथिल्लो स्थानमा रहेको टोलीलाई विजेता मान्दै अघिल्लो चरणमा प्रवेश गराउने प्रावधान छ। हवस् त, खबर यति नै, नमस्कार।
3: BFBS, Gorkha Radio Home.

जम्बो माइली सरारा प्रकाश दूतराज र शान्ति श्री परियारले गाउनुभएको यो मिठो गीत तपाईँले सुन्नुहुन्थ्यो र यही गीतको साथसाथमा आज कार्यक्रम हाम्रो दिवाको शैलीको शुभारम्भ भइसक्यो। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम न्यानो अभिवादन गर्न चाहन्छु। म श्री सुनवार आज पनि तपाईँको कार्यक्रमको साथमा सेवा हेतु उपस्थित भइसकेकी छु। तपाईँहरू सबैले पक्कै पनि कार्यक्रममा साथ दिइरहनु भएको छ भन्ने आशा गर्दछु। यतिखेर त प्रिय श्रोताबृन्द, समय अहिले दिउँसोको 1:12 जानै आँटेको छ र यतिखेर कार्यक्रममा अब विभिन्न प्रकारका चाहिँ यस्तै मिठा मिठा लोकगीत सङ्गीतहरू सुनाउँदै अगाडि तपाईँलाई लिएर जाने मेरो तयारी छ। यसको अलावा कार्यक्रममा अगाडि हामी विभिन्न अन्य सर सामग्रीहरू पनि सुन्नेछौँ, जस्तो कि कार्यक्रमको यो चरणमा तपाईँको लागि हेल्थ सेगमेन्ट र अन्य हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा हामी कुराकानी गर्ने गर्छौँ। र आज चाहिँ नि विश्व मुटु दिवस परेको कारणले गर्दाखेरि, विश्व हृदय दिवस परेको कारणले गर्दाखेरि हामी अलिकति हृदय स्वास्थ्य मुटु स्वास्थ्यको बारेमा चर्चा गर्नेछौँ कार्यक्रमको यो हेल्थ सेगमेन्ट अन्तर्गत। 2 समाचार पश्चात अगाडि बढ्छौँ र अगाडि बढ्नु पर्दा तपाईँको लागि छड्के सलाम म राख्नेछु, जस स्टाफ सर्जन प्रकाश रावत हुनुहुन्छ XGTR, उहाँसँग दाजु युवराज अहिले कुराकानी गर्नुभएको छ। यसको चाहिँ प्रथम भाग आज तपाईँले सुन्न सक्नुहुन्छ। अनि हाम्रो 2 पश्चातको यो हाइलाइट भइहाल्यो अनि 3 समाचार पश्चात पनि कार्यक्रमको अन्तिम चरणमा पारस 10 चाहिँ एउटा प्रस्तुति छ, सामग्री हाम्रो दाजुले तयार पार्नुभएको छ। 2RGRको टिम उहाँहरूको चाहिँ यो एउटा सामग्री तपाईँको लागि राख्ने तयारीमा हामी रहेका छौँ। हाम्रो दाजु योगराज राईले यसलाई तयार गर्नुभएको हो तपाईँहरूको लागि। त यिनै विभिन्न सर सामग्रीहरूको साथमा ठिक 4 म तपाईँको सेवामा रहनेछु। तपाईँहरू सबैले पक्कै पनि कार्यक्रममा साथ दिनुहुन्छ होला यो कार्यक्रम अवधिभरि भन्ने आशा गरेको छु है। त यो जानकारीहरू भइहाल्यो कार्यक्रमको। अब भने सबैभन्दा पहिला मैले चाहिँ नि नेपाली पात्रलाई पल्टाउन चाहेँ। विक्रम सम्बत 2083 साल असोज महिनाको आज 13 तदनुसार 29 सन् 2026 मङ्गलबारको दिन आश्विन कृष्ण तृतीया तिथि र 16 पनि चलिसकेको छ, सुरु भइसकेको छ, तपाईँलाई पनि थाहा भएकै कुरा हो होइन। र आज चाहिँ तृतीया श्राद्ध परेको छ र विश्व हृदय दिवस पनि आजको दिनमा नै परेको छ। र सुन चाँदीको दरभावको कुरा गर्नुपर्दा आज सुन चाहिँ घटेर 2,90,500 कायम भएको छ भने चाँदी प्रतितोला 4,395 पुगेको रहेछ। त सुन चाँदीको दरभावको पनि अलिकति मैले कुरा तपाईँहरूसँग सेयर गरिहालेँ। र अब चाहिँ अगाडि बढ्नुपर्छ। अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ म तपाईँलाई अगाडि लिएर जान चाहन्छु अर्को एउटा मिठो गीततर्फ र यसैको साथसाथमा हामी अगाडि बढ्नेछौँ। तर त्योभन्दा पनि पहिला चाहिँ नि मौसमको अलिकति जानकारी गराइहाल्छु। मेट अफिसले जानकारी गराएअनुसार आज आकाश धेरै ठाउँमा चाहिँ घुरमैलो रहनेछ, वर्षा पनि हुन सक्ने सम्भावना देखिएको छ। र यो दक्षिणी भूभागहरूतिर चाहिँ नि बिहान घुरमैलो भए पनि दिउँसो चाहिँ एकदमै उज्यालो हुने र न्यानोपन बढ्ने देखिन्छ। अनि हावाको बहाव चाहिँ आज आफ्टरनुनको समयमा पश्चिमी भेगहरूतिर कडा हुँदै जाने देखिन्छ। अनि त्यही पश्चिमी भूभागहरूमा चाहिँ इभिनिङमा चाहिँ भारी वर्षा हुनसक्ने सम्भावना देखिन्छ। आज राति वर्षाको क्रम चाहिँ बिस्तारै बिस्तारै पश्चिमबाट पूर्वी भूभागहरूतिर सर्दै जाने देखिन्छ। तटवर्तीय क्षेत्रतिर चाहिँ हावाको बाव कडा नै रहनेछ, तर बिस्तारै बिस्तारै घट्दै जान्छ भोलि बिहानसम्म पुग्दाखेरि। र दक्षिणी भूभागहरूमा चाहिँ क्षणिक रूपमा ठाउँ ठाउँमा वर्षा हुनसक्छ र टेम्परेचर अलिक माइल्ड नै रहनेछ। त मौसमको कुरा मैले तपाईँलाई गरिहालेँ, सुनाइहालेँ है। र अब भने अर्को एउटा मिठो लोकभाका सुन्छौँ, त्यस पश्चात भने हाम्रो हेल्थ सेगमेन्टतर्फ लाग्ने बेला पनि हुन्छ। र आज मङ्गलबारको दिन, मङ्गलबार हामी मिठा मिठा लोकभाकाहरू सुन्छौँ, तपाईँलाई पनि थाहा छ। यही सिलसिलामा अब भने अगाडि सालै जो भाका छ एउटा किरण गजमेर र मेचु धिमालले गाउनुभएको, यसैलाई तपाईँको सेवामा राख्छु म।

0: SBS गोर्खा रेडियो। चालीस वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। चालीस वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत चार दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को चार दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: बीएफबीएस गोर्खा रेडियो।

हजुर दादरणीय श्रोतावृन्द, स्वास्थ्य चर्चाको पालो परिसकेको छ र स्वास्थ्य चर्चा अन्तर्गत आज भने हामी विश्व हृदय दिवस भएको कारणले गर्दाखेरि अलिकति मुटुरोगको विषयमा नै जानकारी लिने अथवा मुटुरोगको विषयमा नै जानकारी गराउने मेरो तयारी रहेको छ।

तो प्रिय श्रावणेन्द्र, सधैँ नै यो दिनमा यानि कि सेप्टेम्बर महिनाको 29 तारिकको दिनमा संसारभरि नै विश्व हृदय दिवस मनाइन्छ। यस अर्थमा आजको हेल्थ सेगमेन्टमा अब हामी विश्व हृदय दिवसको बारेमा नै केही जानकारी लिँदै हाम्रो हृदय स्वास्थ्यको बारेमा अलिकति चर्चा गर्नेछौँ। र हृदय भन्ने बित्तिकै, मुटु भन्ने बित्तिकै एउटा सानो पम्प जस्तो अङ्ग हो, जसले जन्मदेखि मृत्युसम्म रगतलाई शरीरको हरेक अङ्ग र कोशिकाहरूमा पुर्याउँछ। यदि दुर्भाग्यवश कुनै दुर्घटनाले हाम्रो मस्तिष्क मरेको खण्डमा पनि मुटुले स्वस्थ मुटु भएमा काम गर्न छोड्दैन। मुटु वास्तवमै सम्पूर्ण मानव शरीरको एउटा महत्त्वपूर्ण अङ्ग हो। विश्व मुटु दिवस एक वार्षिक उत्सव हो जुन प्रत्येक वर्षको सेप्टेम्बर 29 दिन आयोजना गरिन्छ, यानि कि आजको दिन आयोजना गरिन्छ। र यो दिन चाहिँ मुटु रोगहरूको बारेमा सार्वजनिक सन्देश, तिनीहरूको रोकथाम र त्यसको विश्वव्यापी प्रभावसहित जनचेतना अभिवृद्धि गर्ने सन्देशहरूको साथमा अब्जर्भ गर्ने गरिन्छ तथा मनाउने पनि गरिन्छ। सन् 1999 वर्ल्ड हार्ट फेडरेसन यानि कि WHFले विश्व स्वास्थ्य संगठन WHOको सहकार्यमा विश्व मुटु दिवस स्थापना गर्ने घोषणा गर्यो र यस कार्यक्रमलाई वार्षिक कार्यक्रमको रूपमा स्थापित गर्ने विचार चाहिँ WHFका अध्यक्ष श्री एन्टनी बाइस डी लुनाद्वारा प्रस्तुत गरिएको थियो र उनी सन् 1997 99 WHFको अध्यक्ष पनि रहेका थिए। त विश्व मुटु दिवस पहिले सन् 2011 सेप्टेम्बर महिनाको अन्तिम आइतबारमा मनाइने गरिन्थ्यो भने पहिलो उत्सव सन् 2000 सेप्टेम्बर 24 तारिकमा मनाइएको थियो। यो अलिकति मुटु दिवसको जुन एउटा चाहिँ भनौँ ब्याकग्राउन्ड छ, पृष्ठभूमि छ, यस विषयवस्तुमा मैले तपाईँलाई जानकारी गराएँ। मुटु रोग र यसको जोखिम तथा तथ्याङ्कको पनि अलिकति कुरा गरौँ आजको यो दिनमा। मुटु रोगलाई सामान्यतया हृदय रोग वा मुटु रोग वा CVD भनेर पनि चिनिन्छ, जसले प्रत्येक वर्ष 17.9 मिलियन यानि कि लगभग 18 मिलियन भनौँ न है, त्यतिमा व्यक्तिहरूको ज्यान लिन्छ। विश्वव्यापी मृत्युको 31% यसै कारण CVDलाई हतियार नम्बर एक भन्ने पनि भनी थालिएको छ। मुटु रोगलाई ट्रिगर गर्ने कारक तत्त्वहरूमा मुख्यतया हृदयघात र स्ट्रोकको रूपमा देखा पर्दछन्, जुन सुर्तिजन्य पदार्थको सेवन, अस्वस्थ आहार, शारीरिक निष्क्रियता र रक्सीको हानिकारक प्रयोगहरूको उपज मानिसहरूलाई लाग्ने गर्दछ। र यी कारक तत्त्वहरूले मानिसहरूमा उच्च रक्तचाप, मोटोपना, रगतमा चिनीको स्तर बढाउने काम गर्दछ, जुन पछि गएर मुटुको समस्याको रूपमा देखा पर्दछ। यी सबै रोगहरूलाई रोक्न सकिन्छ समयमा विचार पुर्याएको खण्डमा। यस कारण गर्दाखेरिमा चाहिँ अहिले विश्वमा झैँ त्यहीँ बढ्दो सहरीकरण र अस्वस्थ जीवनशैलीको प्रभुत्व छ, जस कारण गर्दाखेरि जहीँ त्यहीँ मुटु र रक्तवाहको रोगहरूको खतराको जुन दर छ यसमा वृद्धि भइरहेको छ, र जसले गर्दाखेरि भविष्यमा गम्भीर समस्या पनि निम्त्याउन सक्छ। यस कारण गर्दाखेरि अब यस विषयवस्तुमा चाहिँ तपाईँ हामी जस्ता आम नागरिकले नै आफ्नो स्वास्थ्य ठिक राख्न, मुटु रोग जस्तो खातर रोगबाट बस्न, आफ्नो दैनिक क्रियाकलापहरूमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ, तथा हामीले उपभोग गर्ने खानाको बारेमा समेत पुनर्विचार गर्ने आवश्यकता पनि देखिन्छ। यदि एक स्वस्थ जीवनशैलीको साथमा एक स्वस्थ खाना शैली पनि अपनाइएको छैन भने जो कोही पनि यो घातक मुटु रोगको शिकार हुन सक्छन्। मुटुका मुख्य रोगहरू चाहिँ कोरोनरी मुटु रोग, हार्ट अट्याक, स्ट्रोकको साथमा उच्च रक्तचाप आदि हुन्। कोरोनरी हृदय रोग र हृदयघात आदि समस्या आजकल अस्वस्थ आहार, सहरी जीवनशैली आदिको कारणले एउटा ठुलो समस्या बन्न गइरहेको छ। हालसालैका वर्षहरूमा मात्र 40 वर्ष उमेर भएका युवाहरूबीच समेत हार्ट अट्याकको संख्यामा उल्लेखनीय वृद्धि भएको देखिन्छ। यो सबै अर्थात् मुटु रोगमा यसरी उल्लेखनीय वृद्धि हुनुको मुख्य कारणहरू सबैलाई थाहा छ, जुन चाहिँ सुर्तिजन्य पदार्थ र यसका उत्पादनहरूको प्रयोग, अस्वास्थ्यकर खाना, शारीरिक गतिविधिमा कमी हुनु, मोटोपना, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल र मानसिक तनाव आदि हुन्। त विश्वव्यापी रूपमा मुटु रोग मृत्युको सबैभन्दा ठुलो कारण हुँदै गइरहेको पनि देखिएको छ। सन् 2000 सुरुवातको अवधिमा विश्वव्यापी रूपमा मुटु सम्बन्धी रोगहरूमा रोगहरूबाट वर्षेनी 17 करोड मानिसहरूको मृत्यु भएको तथ्याङ्कले देखाउँछ। अधिकांश मृत्युहरू चाहिँ कोरोनरी मुटु रोग वा स्ट्रोकको परिणाम रहेका छन्। यद्यपि मुटु रोगहरूलाई अक्सर विकसित देशहरूमा बस्ने मानिसहरूलाई दुःख दिने रोगका रूपमा हेरिन्थ्यो, जहाँ मानिसहरू एक प्रकारको निष्क्रिय जीवनशैली बिताउँछन्, तर भर्खरै भइरहेको, हालसालै भइरहेको अध्ययनहरूबाट
यो स्ट्रोकबाट हुने मृत्युको प्रतिशत कम र मध्यम आय भएका विकासशील देशहरूमा समेत देखिएको छ, जसले यो देखाउँछ कि मुटु सम्बन्धी रोगहरूले कुनै देश वा ठाउँ हेर्दैन र रोगको यो रोगको चाहिँ प्राथमिक कारणहरू संसारको जुनसुकै कुनामा भए पनि कमजोर आहार, व्यायामको अभाव र धुम्रपान अनि मद्यपान आदि नै मुख्य कारक तत्त्वहरू हुन्। तसर्थ मुटु रोगहरूले विकासोन्मुख देशहरूमा पनि मान्छेलाई मारिरहेको छ, जहाँ प्रायः दक्ष स्वास्थ्य सेवाको अभाव पनि हुन्छ। त मुटु रोग एकदम गम्भीर हुन सक्छ र मानिसहरूलाई तत्कालै मार्न पनि सक्छ। यस तथ्यलाई ध्यानमा राख्दै विश्व मुटु दिवस सन् 2000 मुटु विश्व मुटु सङ्गठनको नेतृत्वमा विभिन्न नारा साथ हरेक सेप्टेम्बर 29 तारिकको दिनमा मनाइन्छ र यसको उद्देश्य आज मुटुको बारेमा सम्पूर्णलाई मुटु रोगको बारेमा सम्पूर्णलाई चेतना अभिवृद्धि गराउनु नै हो। र आज यही अवसरमा हामी मुटु रोगको बारेमा केही सत्य तथ्यहरू तपाईँहरूसँग सेयर गर्दैछौँ होइन, र मुटु लाई कसरी स्वस्थ राख्न सकिन्छ अनि कसरी यसको हेरविचार गर्न सकिन्छ भन्ने विषयवस्तुमा आज हामी कुराकानी गर्दैछौँ। यही सिलसिलालाई म अगाडि निरन्तरता दिनेछु। त्योभन्दा पनि अगाडि एउटा छोटो म्युजिकल ब्रेकमा अब अहिले शर्मीर खरेल र रचना रिमालको आवाज सुन्छौँ।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
1: यो BFBS कुलकर्म रेडियो हो।

बाजु खेतमा छर्के सलाम छ मायालाई पहिलो भेटमा प्रेमराजा मात्र कुमुल ओली अनि साथीहरूको आवाज यस गीतमा सुन्दै थियौँ. अब भने हामी अगाडि बढ्छौँ फेरि पनि आजको यो हाम्रो सामग्रीतर्फ जुन चाहिँ हेल्थ सेगमेन्ट अन्तर्गतको सामग्री हो. हृदय रोगको बारेमा अथवा हृदय रोग भन्दा पनि हृदय स्वास्थ्यको बारेमा आज हामी अलिकति कुराकानी गरिरहेका छौँ किनभने आज विश्व मुटु दिवस परेको छ. संसारभरि विश्व मुटु दिवस मनाइरहेका छौँ. त अब भने हामी अगाडि बढौँ. अगाडि बढ्नुपर्दा अब यो मुटुलाई चाहिँ स्वस्थ राख्नको लागि कस्ता कुराहरूमा ध्यान दिनुपर्छ भन्ने कुराहरूमा अलिकति हामी चाहिँ जानकारी लिन्छौँ है. त र सबैभन्दा पहिला चाहिँ नि अब हामीले हाम्रो मुटुलाई मजबुत गर्नको लागि आफ्नो नियमित व्यायामलाई ध्यान दिनुपर्ने हुन्छ. स्वस्थ हृदयलाई बनाइ राख्नको लागि नियमित शारीरिक गतिविधि आवश्यक छ. कार्डियो व्यायाम जस्तो कि छिटो छिटो हिँड्ने दौडिने अनि डोरीमा कुद्ने होइन डोरी कुद्ने भन्दा डोरी खेल्ने भनेर भनिन्छ नि त्यस्तो होइन. अनि यसै गरिकन साइकल चलाउने आदि इत्यादिले चाहिँ हृदयको पम्पिङको क्षमतालाई बढाउँछ. रक्तचाप अनि वजनलाई नियन्त्रणमा पनि राख्छ. रोग प्रतिरोधात्मक चाहिँ शरीरलाई बढावा दिनको लागि पनि हामीले स्वास्थ्य रूपमा चाहिँ आफ्नो जुन नियमित व्यायाम छ त्यसलाई चाहिँ नि हामीले फलो गर्नुपर्ने पनि हुन्छ है. र यसकै गरिकन जुन एउटा चाहिँ स्ट्रेनिङ एउटा स्ट्रेन्थ ट्रेनिङ हुन्छ नि होइन त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ किनभने यसबाट मान्छेको शरीरको मोटोपनलाई कम गर्नमा र कोलेस्ट्रोलको स्तरलाई नियन्त्रण गर्नमा मद्दत मिल्दछ. र यो व्यायामले चाहिँ सामूहिक रूपबाट हृदय हड्डी र मांसपेसीहरूलाई मजबुत गर्नमा मद्दत गर्छ र ऊर्जाको स्तरमा पनि सुधार ल्याउँछ. स्वस्थ जीवनशैलीको लागि प्रति सप्ताह कमसेकम 150 मिनटको माध्यम शारीरिक गतिविधि या 75 मिनटको जोरदार एरोबिक एक्सर्साइज गर्ने लक्ष्य राख्नुपर्छ. र यदि भर्खर एक्सर्साइज सुरु गर्नुभएको छ भने चाहिँ हल्का गतिविधिहरूबाट सुरुवात गर्ने र आफ्नो सहनशक्ति र ताकतको आधारमा बिस्तारै त्यसमा चाहिँ तीव्रता ल्याउनुपर्छ. यसै गरिकन स्वास्थ्य वजनलाई चाहिँ ध्यान दिनुपर्छ. मोटोपन उच्च रक्तचाप मधुमेह र उच्च कोलेस्ट्रोल जस्ता स्थितिहरूको जोखिमले चाहिँ काफी हदसम्म चाहिँ नि यो जुन मुटु रोग छ यसको स्थितिलाई बढाउँछ अथवा यसको चाहिँ कारक तत्त्व हुन सक्छ. र यस कारण गर्दाखेरि आफ्नो उमेर उचाइ हड्डीको द्रव्यमापन र गतिविधिको स्तरको अनुरूप स्वास्थ्य वजन बनाएर राख्नु हृदय स्वास्थ्यको लागि जरुरी छ. यसै गरिकन हृदय स्वास्थ्य आहार अप्नाउनुपर्छ. मुटुलाई मजबुत राख्नको लागि चाहिँ नि राम्रो खानपानमा पनि ध्यान दिनुपर्छ. लिन प्रोटिन अनि साबुत अनाज ताजा फल फुल सागसब्जीहरू र एकदमै स्वास्थ्य रूपमा चाहिँ नि स्वास्थ्य फ्याट्स भनेर भनौँ न होइन यसमा ध्यान दिनुपर्छ. ओमेगा 3 भरपूर खाद्य पदार्थ जस्तो कि यो अल्सीको चाहिँ सिडहरू भयो जसलाई चाहिँ हामी फ्ल्याक्स सिड भन्छौँ अनि यसै गरिकन ओखरको गुदी अनि यसै गरिकन फ्याटी फिस आदि इत्यादिहरू हामीले लिनुपर्ने हुन्छ र साथसाथमा एकदमै गहिरो रङको हरियो पत्तेदार सागसब्जीहरू पनि आफ्नो भोजनको मुख्य हिस्सा हामीले बनाउनुपर्छ. अनि धेरै जङ्क फुडहरूबाट हामी टाढा रहनुपर्छ. प्रोसेस्ड र एकदमै डिप फ्राइड खानाहरूबाट पनि हामी टाढा रहनु पर्दछ. यसै गरिकन धुम्रपान छोड्ने काम गर्नुपर्छ किनभने धुम्रपान र मद्यपान एकदमै नराम्रो हाम्रो समग्र स्वास्थ्यको लागि अनि हाम्रो तनाव जुन छ मानसिक रूपमा मानसिक तनावलाई पनि हामीले कम गर्नुपर्छ र दीर्घकालिक स्थितिहरूलाई चाहिँ म्यानेज गर्नुपर्छ जस्तो कि मधुमेह उच्च रक्तचाप वा उच्च कोलेस्ट्रोल जस्तो पुरानो बिमारीहरूबाट पीडित व्यक्तिहरूमा हृदय रोगको विकास हुने जोखिम अधिक हुन्छ. अनियन्त्रित स्थितिहरूले चाहिँ हृदयको मांसपेसीहरूमा दबाव पुर्याउन सक्छ धमनीहरूलाई नोक्सान पुर्याउन सक्छ र रक्तवाहिक हरूलाई कडा बनाउन सक्छ. यही कारणले गर्दाखेरि नियमित निगरानी दबाई र अन्य जीवनशैली उपायहरूको माध्यमबाट यी स्थितिहरूलाई नियन्त्रणमा राख्नु अत्यन्तै जरुरी छ. यसै गरिकन पर्याप्त मात्रामा निन्द्रा लिनु पनि अत्यन्तै जरुरी छ. पर्याप्त मात्रामा सुतेको छैन भने मान्छेको शरीरमा जुन रिपेयरको काम छ त्यो हुन सक्दैन र त्यसमा चाहिँ यसमा कमी आउँदाखेरिमा चाहिँ नि धेरै प्रकारको समस्याहरू आउन सक्छ त्यसमध्येको मुटु रोग पनि एउटा हो. अनि यसै गरिकन नियमित स्वास्थ्य जाँच गराउनु जरुरी छ. नियमित स्वास्थ्य जाँच गराउँदाखेरि हामीलाई थाहा नभएको हाम्रो स्वास्थ्यसँग सम्बन्धित समस्याहरू पनि हामीलाई थाहा हुन्छ र त्यस पश्चात चाहिँ त्यसको चाहिँ निदानमा हामी लागिहाल्छौँ होइन. त्यस कारण गर्दाखेरि कतिपय अवस्थामा चाहिँ हामीलाई थाहै नभई नभए पनि हृदय रोगको जुन एउटा चङ्गुल छ यसमा हामी फसिरहेका हुन सक्छौँ र त्यसो नहोस् भन्नका लागि हामीले नियमित रूपमा चाहिँ स्वास्थ्य जाँच गराउनु अत्यन्तै जरुरी हुन्छ.
प्रिय श्रोता पनि यति नै गर्नु पर्यो अब अहिलेको लागि हाम्रो हेल्थ सेगमेन्ट अन्तर्गतको यो सामग्री. अहिले तपाईँलाई अब झिमाली बेलुका आउनुभएको एउटा गीत छ, म त्यो सुनाउँछु र त्यसतर्फ तपाईँलाई लिएर जान्छु. र त्यसैको साथसाथमा अगाडि अब 2 बजेको हाम्रो समाचारको पालो पनि परेको छ. 2 बजेको समाचार पश्चात तपाईँको लागि फेरि पनि कार्यक्रमको अर्को चरण लिएर आउँछु, जस अन्तर्गत छड्के सलाम तपाईँको लागि आजको दोस्रो चरणको हाइलाइट रहनेछ. सुन्दै गर्नुहोला.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन असोज 18 गते र पदाधिकारी निर्वाचन 21 र 22 हुने भएको छ। त्यसका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया प्रभावित भएका कारण महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो।
4: प्राकृतिक कारणले सार्नु परेको हो। खास गरी जुन मितिहरू तय गरिएको थियो क्षेत्रीय अधिवेशनको लागि, त्यो समयमा चाहिँ वर्षात अत्यधिक वर्षात भएको कारणले गर्दाखेरि सबै निर्वाचन क्षेत्रहरूमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्न सक्ने अवस्था रहेन। निर्वाचन समितिले त्यस कुरालाई मध्यनजर राखेर 13 गतेसम्मको लागि समय बढाएको थियो। त्यस समयमा पनि कतिपय क्षेत्रहरूमा सम्भव नभएको कारणले, प्राविधिक कारणले मात्र यसलाई सारिएको हो। अब त्यो सम्भावना छैन। 18 गते 2 बजे टुँडी खेलमा उद्घाटन हुन्छ।
3: प्रतिनिधि सभामा 85 ऐन पुनर्जीवित गर्ने विधेयकमाथि छलफल हुँदा सांसदहरूले संवैधानिक परीक्षण र कानूनी स्थायित्वको माग गर्दै सरकारको अध्यादेश मार्फत शासन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
5: नेपाली काँग्रेसकी सांसद सुशीला ढकाल आचार्यले कानून निर्माणको मूल उद्देश्य नागरिक अधिकारको संरक्षण र सुशासन हुनुपर्नेमा जोड़ दिनुभयो। विगतका कानून बिउताउँदा संविधानसँग बाजे नसक्ने जोखिम प्रति उहाँले सचेत गराउनुभयो।
6: हाल प्रचलित अन्य कानूनसँग कुनै विरोधाभास नहुने सुनिश्चितता आवश्यक छ। कानूनलाई पछाडि फर्काउने वा अस्तित्व बनाउने होइन, समय अनुकूल र नागरिक मैत्री कानूनी व्यवस्था निर्माण गर्ने दिशामा सरकार स्पष्ट हुनु पर्दछ। अस्पष्ट वा संविधानसँग बाजिने प्रावधान छन् भने त्यसलाई सच्याएर मात्र अघि बढाउँ। यो विधेयक राजनीतिक स्वार्थभन्दा माथि उठेर कानुनी स्थायित्व, नागरिक अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ भन्ने।
5: नेकपा एमालेकी सांसद साजिता खातुन सिद्दिकीले टुक्रा टुक्रामा कानुन संशोधन गर्ने प्रक्रियाले अन्यल बढाएको भन्दै संसदको ध्यान आकर्षण गराउनुभयो।
7: कुनै व्यवस्था कुन मितिदेखि लागू हुने हो भन्ने विषय विधेयकमा स्पष्ट गरियोस्, ताकि विगतका निर्णय र नागरिकको हकमा अन्यल

0: नहोस्। कानून कार्यान्वयन गर्ने निकाय जिम्मेवार अधिकारी र समय सीमा स्पष्ट गरियोस्। कानून बनाउने तर कार्यान्वयनको जिम्मेवारी अस्पष्ट राख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।
1: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सरकारको विगतको कार्यशैली प्रति टिप्पणी गर्दै अध्यादेश मार्फत शासन चलाउने प्रवृत्ति र नियुक्ति गरिएका कर्मचारीहरूको पारदर्शितामाथि प्रश्न उठाउनुभयो।
2: तपाईँहरूले नियुक्ति गरेका कर्मचारीहरूले परिणाम कस्तो ल्याउँछ त्यो चाहिँ हेर्नु बाँकी छ र त्यसमा चाहिँ कति पारदर्शिता कस्तो कस्तो मान्छेहरू चाहिँ सम्बन्धित कर्मचारीहरू नियुक्ति गर्नुभयो त्यस विषयमा हेर्नु बाँकी छ, यति भन्न चाहन्छु।
1: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अफसाना बानुले भने विधेयकको समर्थन गर्नुभयो।
3: कानुनी शून्यता हुन नदिन आज कुनै कर्मचारी व्यवसायी बिरामी वा लगानीकर्ताले अब कुन व्यवस्था लागू हुन्छ भनेर सोध्यो भने राज्यसँग स्पष्ट उत्तर हुनुपर्छ। सभामुख महोदय, यो विधेयक सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको तर्फबाट आएको छ। संविधानले तोकेको बाटो हिँडेर संसदमा आएर संसदकै सहमति खोजिएको छ। यो लोकतन्त्रको स्वस्थ अभ्यास हो जुन सकारात्मक र प्रशंसा योग्य छ।
4: सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्रेको नभई सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारका प्रश्नको जवाब दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
5: स्पष्ट भइ नै सकेको छ उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो। त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारहरूबाट आइसकेको त्यो सुरक्षा थ्रेट भए होइन जुनजीले भन्ने होइन, त्यो होइन काहीँबाट पनि सरकारबाट प्रहरीबाट काहीँबाट पनि जेएनजीबाट आएको भन्ने कुरा भएको छैन, त्यो मिडियामा आएको कुरा हो। जेएनजीबाट त्यस्तो थ्रेट आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ उहाँलाई सुरक्षित स्थानमा लगिएको हो। त्यस्तो जेएनजी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन।
4: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

आदरणीय श्रोता वृन्द, खेम सेन्चुरी र समीक्षा अधिकारीले गाउनु भएको यो गीतको साथ साथमा कार्यक्रम आजको हाम्रो दिवा कोसेलीको यो दोस्रो चरणको यात्रा सुरु भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत एवं न्यानो युवादन एकपटक फेरि पनि मैले टक्राउन चाहेँ र यहाँहरू सबैलाई अब अगाडि लिएर जान चाहेँ कार्यक्रमको यो दोस्रो चरणका सरसामग्रीहरूतर्फ। आज चाहिँ मङ्गलबारको दिन भएको हुनाले यस्तै मिठा मिठा लोकभाकाहरू त छँदैछन्। यसको अलावा कार्यक्रमको यो चरणमा तपाईँको लागि म राख्दै छर्ते सलाम हाम्रो दाजु योगराज राईको प्रस्तुतिमा, जसमा स्टाफ सर्जन रिटायर्ड प्रकाश रावतजी हुनुहुन्छ, उहाँसँग गरेको रमाइलो भलाखुसारीको यो प्रथम श्रृङ्खला तपाईँले आज सुन्न सक्नुहुन्छ। र यो चाहिँ आजको हाम्रो दोस्रो चरणको हाइलाइट हो प्रिय श्रोताबृन्द। र अब भने अगाडि बढ्छौँ, समय पनि अगाडि घर्किसकेको छ, दिउँसोको 2 बजेर अहिले 16 मिनट गएको छ। खेमराज गुरुङले गाउनुभएको एउटा मिठो गीत सँगसँगै एउटा छोटो म्युजिकल ब्रेक लिन्छौँ, तत्पश्चात लगत्तै आजको हाम्रो छर्के सलामतर्फ तपाईँ सबैलाई लिएर जान्छौँ।

0: BFBS गोर्खा रेडियो।
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

0: Right, left, left. Salute team on the march. Left, salute.
1: One, two, three, four, five, down, three.
2: कार्यक्रम छड़के सलाम.
3: नमस्ते कार्यक्रम छड़के सलामबाट म योगराज राईको यो कार्यक्रममा चाहिँ विगडप गखासबाट रिटायर्ड हुनुभएका सदस्यहरूसँग हामीले कुराकानी गर्ने गर्छौँ र आज यो कार्यक्रम रेकर्ड गर्नको लागि चाहिँ लन्डन वेम्बलीमा आएको छु र हाम्रो विगडप गखासका रिटायर साहबहरू अनि गुरुजीहरूकै सम्मानमा यो कार्यक्रमको इन्ट्रोड्युस गरेको र आज चाहिँ मेरो साथमा हुनुहुन्छ स्टाफ सर्जन रिटायर प्रकाश रावत तर उहाँलाई मैले दाइ नै भन्ने गर्छु एकदमै फर्साएर हुनुहुन्छ र 1982 ब्रिगेड अफ गखासमा भर्ती हुनुभयो त्यति बेला चाहिँ जिटिआर भन्थ्यो अनि पछि 2001 QOGTR-बाट चाहिँ उहाँ रिटायर हुनुभयो अहिले त QOGLR हुनुहुन्छ र आज चाहिँ उहाँको आर्मी लाइफको कुराकानीहरू अनि अहिले करेन्टमा के गर्दै हुनुहुन्छ त्यस सम्बन्धी दाईसँग कुराकानी गर्नेछौँ. दाई नमस्कार हजुरलाई.
4: योगराजी नमस्कार हजुरलाई र हजुरले दुःख गरेर यहाँसम्म आइदिएर दाई हजुरको आर्मी करियरको बारेमा अथवा हजुरको लाइफको बारेमा दुई चारवटा कुरा चाहिँ रेकर्ड गर्ने प्लान गरेको छु भन्नुभयो त्यसको लागि मुरीमुरी धन्यवाद. र बिएबिएस भन्नु पर्दाखेरि ब्याक इन 1982 हामीले जुन रेग्रुड हुँदाखेरि सुन्ने गरिन्थ्यो होइन, रेग्रुडमा दुःख परेको बेला यस्तो बिएबिएस सुनेर आनन्द आउँथ्यो, जसमा चाहिँ मलाई यादै गर्नुपर्दा मेजर किशोर गुरुङ साहब र उमा जिडिआरकै मेसेज हुनुहुन्थ्यो उमा लामा दिदी, उहाँहरूलाई सम्झना गर्दै सम्पूर्ण हजुरहरूका बिएबिएस प्रेमीहरू संसारमा रहेर बस्नुभएका प्रेमीहरूलाई पनि नमस्कार एन्ड शुभ बिहानी भन्न चाहे.
3: उहाँ एक समाजसेवी पनि हुनुहुन्छ, संखुवा सभा समाज युकेको वर्तमान अध्यक्ष पनि हुनुहुन्छ. तपाईँ वेम्बलीमा बस्नु भएको कति भयो?
4: हजुर म पहिले 2015 अल्डरसटमा थिएँ अनि अल्डरसटमै सानो घर किनेर बसेको थिएँ. अब के भइदियो भने अब मोर्गेज तिर्नु पर्ने त्यसले गर्दा छोराले 2018 लन्डनमा घर किन्यो, अब उता जागिरमै भयो अनि त्यसले गर्दा लो ड्याडी घर रुङ्गिदिनु पर्यो भनेपछि यसो विचार गरेँ आफ्नो घर भाडा लाग्ने अनि अब छोराको मोर्गेज फ्री घरमा उसले मोर्गेज तिरिहाल्छ भनेर आएर यहाँ यसो 2018 यहाँ लन्डन सरेको. हजुर
3: होइन बडो गजबले बस्नु भएको छ. यो पछाडिको गार्डन त यस्तो ठुलो गार्डन त मैले कहीँ देखेको थिएन युकेमा.
4: यो गार्डनको कहानी छ हजुर. यो गार्डनको कस्तो कहानी छ भन्नुहुन्छ भने 5-6 मात्रै छ लन्डनभित्र, यति धेरै जग्गा भएको मैले पनि देखेको थिइनँ. र यहाँ चाहिँ 32 रुख थियो अनि 32 रुखमा चाहिँ अब
3: यो गार्डनमा 32
4: रुख थियो. जसले चाहिँ जो जसले यो घर पहिले बेच्यो उसले चाहिँ कुनै पनि बिरुवा उम्रियो भने नकाट्ने, त्यो एउटा 32 एकदमै ठुलो रुखहरू थियो जसलाई चाहिँ यहाँ चाहिँ हजुरले त्यो क्लियर गर्नको लागि ट्री सर्जन भन्दो रहेछ उनीहरूलाई एप्रोच गरेको 14,000 भन्यो त्यो रुख कट्नलाई. त्यसपछि के भयो भने एक दुईवटा काटेको मैले सानो सानो झन्नै छिमेकीको घरमा प्रब्लम भयो त्यसले गर्दा चाहिँ छोडिदिएको थिएँ. लकिली एकजना छिमेकीकै अथवा हाम्रो रिलेटिभको मान्छे चाहिँ भिजिट आउनु पर्छ युके अनि उहाँलाई मेरो यस्तो यस्तो छ भनेको त हेरौँ त म त कोरियामा 6 चाहिँ ट्री सर्जन गरेर आएको हजुर भन्नुभयो उहाँले. अनि त्यसपछि मैले के भने उहाँलाई लु यदि त्यो ट्री सर्जन भएर मेरो काम भयो भने हजुरलाई टिकट रिटर्न टिकट चाहिँ मेरोबाट भनेर 3-4 टिकट थियो त्यतिखेर, धेरैको अगाडिको कुरो 1918 अनि त्यहाँदेखि लु आएर हेरेर उहाँले त 6 पक्का कहाँनेरि ढाल्ने भनेपछि रुख बाङ्गो छ भने त्यो पोसिबल छैन तर रुख सिधा छ भने कता र कहाँनिर झाल्ने ठक्कै त्यही ठाउँमा ढालिदिनु भयो उहाँले. झन्नै 7-8 चेनसोको चेन किनिम, एउटा चेनसो किनेछु मैले, उहाँले सबै ढालेर यो क्लियर गरेको, नभए चाहिँ यस्तो थियो यहाँ भित्र गइसक्ने थिएन.
3: अब बाहिरको रुख हो नि त काउन्सिललाई भन्नु पर्यो, त्यतिकै काट्न पाइएन, आफ्नो गार्डन आफूले रोपेको चाहिँ पाइँदो रहेछ होइन.
4: गार्डनको चाहिँ अनलेस प्रोटेक्टेड छ भने नपाइँदो रहेछ, नभए अरू चाहिँ पाइँदो रहेछ.
3: त्यो त म पनि यो ड्राइभिङ गएर लन्डनमा कहिले आएको छुइनँ, 20 पर आवरको गतिमा आइयो यता हित्रोबाट होइन. यहाँ चाहिँ नेपालीहरूको बसोबास कस्तो छ यसलाई?
4: यो एरियामा चाहिँ त्यति धेरै नेपालीहरू छैनन् किनभने यो एरिया अलिकति ठुलो घरहरू भएकोले गर्दाखेरि उतापट्टि यहाँ चाहिँ हजुरको धेरै जसो इन्डियन र श्रीलङ्कनको छ किनभने यतापट्टि पनि पटेल छ यतापट्टि पनि पटेल छ. ठुलो एरिया भएकोले गर्दाखेरि अलिकति घरहरू ठुलो भएकोले गर्दाखेरि त्यति नेपाली अलि तल चाहिँ छन् नर्थ होल्डमा छन् अनि हारोमा पनि छन् तर यो एरियामा चाहिँ अलिक कम्ती छन्.
3: यो वेम्बली स्टेडियम सुनेको गइया छैन, यतातिर नजिकै हो?
4: यहाँबाट हिँडेर गयो भने 20 पुग्छौँ हामी.
3: नजिकै भयो जस्तो त. कतिको फुटबल हेर्नु भएको छ, कतिको जानु भएको छ त्यो स्टेडियममा?
4: अब फुटबल त यो टिभीमा हेरिन्छ योगराजी, मलाई यो टिभीमा हेर्ने बानी भएर कोही कोही बेला फुटबल प्रक्क हानेर फेरि मिस गरेर रिप्ले भएन भने एकदमै खल्लो लाग्छ. त्यो रिजनले गर्दा म टिभीमा नै एकदमै हेर्न मन पराउँछु फुटबल हेर्दा चाहिँ।
3: अब तपाईँ त समाजसेवी मान्छे मिटिङतिर गइराख्नुहुन्छ होला होइन, अब यहाँ 20 माइल पर आवर मात्रै हुन्छ, कस्तो छ ड्राइभिङ दा यहाँको? अब तपाईँ ड्राइभिङ इन्स्ट्रक्टर पनि हुनुहुन्छ।
4: थ्याङ्क यू राजी। यस, हजुरले यो 20 माइल पर आवरको स्पिड लिमिट जोन भन्दाखेरि लन्डनभित्र पर्छ, अनि सरकारले के गर्यो त भन्दाखेरि ट्राफिक उसको लागि चाहिँ यिनीहरूको जुन एक्सिडेन्ट भयो, एक्सिडेन्टमा के भयो भने 30 माइल पर आवरमा यदि मान्छेलाई हिर्कायो भने 95% चान्स त्यो चाहिँ डाई हुन्छ, मर्ने सम्भावना हुन्छ, भने 20 माइल पर आवरमा कसैलाई एक्सिडेन्ट भयो, कसैलाई हिर्कायो गाडीले भने चाहिँ 95% चान्स चाहिँ सर्भाइभल हुन्छ। त्यो रिजनले गर्दा लन्डनभित्रको लोकल जोनमा चाहिँ 20 ल्याएको चाहिँ 2 वर्ष 2.5 वर्ष हुन लाग्यो।
3: अब तपाईँ ड्राइभिङ इन्स्ट्रक्टर पनि हुनुहुन्छ, अलिकति इन्फर्मेसन पनि हुनसक्छ, कति भयो दाइ तपाईँले गर्न थाल्नु भएको?
4: योगराजी, मैले ड्राइभिङ इन्स्ट्रक्ट गरेको अप्रिल 1986 ब्याक इन हङकङबाटै हो, अनि मेरो 20 वर्ष आर्मी करियरमा अलमोस्ट 6 वर्ष मात्रै पल्टनभित्र बसेँ, अरू चाहिँ अलमोस्ट आउटसाइड पल्टन नै बिताएँ र जिएम डेसमा धेरै बिताएँ मैले।
3: त्यो बाहिर सिभिल क्वालिफिकेसन ट्रान्सफर हुन्छ त्यो आर्मीको क्वालिफिकेसन?
4: एक्जामिनर चाहिँ ट्रान्सफर हुन्छ, तर ड्राइभिङ इन्स्ट्रक्टर चाहिँ फेरि सिभिलमा आएर गर्नुपर्छ। अलिकति फरक त केही होइन, तर अब उहाँहरूले चाहिँ आर्मीको क्वालिफिकेसनलाई ड्राइभिङ इन्स्ट्रक्टरलाई चाहिँ अलिक मान्यता दिँदैन, फेरि सिभिलमा आएर फेरि गर्नैपर्छ।
3: अब लन्डनभित्र भनेपछि तपाईँको स्टेन्डहरू त प्राय अब यहाँको अनि सबै नेसनालिटिजकै हुनुहुन्छ होला होइन, नेपालीहरू अलिक कम्ती मात्रै हुनुहुन्छ होला?
4: 2-4 जना मात्रै हुनुहुन्छ नेपाली, सबै धेरै जसो इन्डियन हुनुहुन्छ, यहाँ इन्डियन र श्रीलङ्कन को जमात धेरै छ यहाँ, उहाँहरू हुनुहुन्छ, नेपालीहरू नै हुनुहुन्छ, अनि गोराहरू चाइनिजहरू पनि छन् कता कता, गर्दाखेरि यसो 1-2 वटा चाइनिज वर्ड पनि कहिले काहीँ बोलिन्छ उनीहरूसँग, तर देव बी भेरी ह्याप्पी हजुर।
3: अब रेक्रुटको कुराकानी गर्न पहिला हङकङ भनौँ न, हामी पनि गाडी सिक्दा चाहिँ गुल्जीले यस्तो हिर्काउनुहुन्थ्यो कि एकदम शेर्पा गुल्जी हुनु एकदम छुच्चो होइन, सुरु सुरुमा इन्स्ट्रक्टर बनेर गाडी सिकाउँदाको आर्मीको केटाहरूलाई यसो सम्झनुहोस् न कति साह्रो हुन्थ्यो, त्यसपछि यहाँ सिभिलियनको कुराकानी गरौँ।
4: थ्याङ्क यू हजुर। यो हङकङ, ब्याक इन हङकङ टाइम हजुरले कुरो गर्नुभयो, मेरो ड्राइभिङ सम्झे मैले ब्याक इन 1983 को 12-12 टेकराज लिम्बू हुनुहुन्थ्यो, अनि उहाँ चाहिँ अब ताप्लेजुङको लिम्बू निकै कडा हुनुहुन्थ्यो र उहाँसँग ड्राइभिङ सिकेँ। त्यतिखेरको समय नै यस्तो थियो, त्यतिखेर कस्तो थियो भन्नुहुन्छ भने हजुरलाई, कसैलाई पनि कुनै कुरो सिकाउँदाखेरि डर देखाएर सिकाउने भन्ने त्यो हाम्रो प्रिन्सिपल थियो। त्यतिखेर चाहिँ एकदमै डर देखाउँदै भएन भने 1-2 वटा झापट पनि हान्ने भन्ने चलन थियो त्यतिखेर। तर अब अहिले आएर अथवा सिभिल स्टेटमा आएर चाहिँ के भयो भने, अनि पछि आएर यो 2000 पछि चाहिँ के पनि भयो भने, हजुरको कुनै पनि सिकाउनको लागि उसलाई डर त्रास नदेखाएर उसलाई प्रोत्साहन गरेर सिकाउने भन्ने कुरो आएपछि अहिले त्यस्तो हुँदैन। इभन पल्टनको सिकाउनेलाई पनि उहाँहरूले प्रोत्साहन गरेर सिकाउनुहुन्छ। हाम्रो पालामा चाहिँ हामी चाहिँ फलामे चिउरा चबाउने बेलाको हौँ, त्यसले गर्दाखेरि त्यो अलिकति पाइयो हजुर। त्यो
3: तपाईँ चाहिँ सुरुमै जिटिआरमै जानुभयो?
4: फर्स्ट सुरुमै जिटिआरमा।
3: किन जस्तो भएको थियो जिटिआर? गाडी चलाउन पाइन्छ भन्ने हिसाबले हो कि अथवा करियर राम्रो हुन्छ भनेर?
4: खास अब त्यतिखेर मेरो फ्यामिलीको अभियसली भन्नुपर्दा आर्मी ब्याकग्राउन्ड थिएन होइन, साथीहरूकै लैलैमा साथीहरूले एसएलसी दिएपछि पहाडमा खोला खेल्न जाने भन्ने चलन थियो, अनि साथीहरूसँग खोला खेल्ने समयमा चाहिँ लो भोलि गल्ला जाने भनेर हावाहावामै गल्लामा गयौँ, अनि गल्लामा जाँदा जाँदा प्रोसेस हुँदा हुँदै भर्ती पनि भइयो। त्यो कारणले टिडिबिजीमा जब पासिङ आउट परेपछि पल्टन सेलेक्ट गर्ने चोइस पाएँ, पहिलो चोइस चाहिँ 10GR थियो। किन 10GR थियो भन्दाखेरि 10GR युके जाने पैसा कमिन्छ अरे भन्थ्यो, त्यो अरू केही पनि थाहा थिएन।
3: हाम्रो पाला पनि 7GR यहाँ थियो, सबैले 7GR बस्थ्यो क्या केटाहरूले।
4: हो त्यो चाहिँ के भने, अब हामी अरिजिनल्ली भन्नै पर्दा हामी अलिकति ब्रिटिस लाउरेमा भर्ती भएर अलिकति आफ्नो करियर त छँदैछ, त्यसमा पनि अलिकति फाइनेन्सियल सिचुएसनलाई चाहिँ माथि उठाउने अथवा पैसा कमाउने भनौँ न, इन रियालिटीमा भन्दा पैसा कमाउने नै हाम्रो एम थियो भने, त्यसै कारणले युकेमा चाहिँ धेरै पैसा पाइन्छ, पाउन्ड एक्सचेन्ज गर्दा ठुलो पैसा हुन्छ भन्ने हिसाबले नै हामीले त्यो तरिकाले 10GR रोजे थियो। तर पछि अब 10GRमा, अनि मेरो चाहिँ प्रब्लम के थियो भने खुट्टामा ब्लिस्टर हुन्छ नर्मल्ली अलिक लामो हिँडेपछि, अनि गुरुजीहरूले नै रिकमेन्ड गर्नु भएन, तँ सक्दैनस् इन्फेन्ट्रीमा, तँ चाहिँ जिटिआरमा ठिक छस् भनेर उहाँहरूले नै रिकमेन्ड गरेर म जिटिआरमा गएँ।
3: कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ, हामीसँग चाहिँ हाम्रो प्रकाश रावत दाजु हुनुहुन्छ, वेम्बलीमा उहाँकै घरमा बसेर यो कुराकानी रेकर्ड गरेका छौँ। अब यो बिचमा 2 गीत सुनौँ र त्यसपछि फेरि सेकेन्ड फेजमा चाहिँ दाईसँग फेरि बाँकी कुराकानी गर्नेछौँ।
2: छड्के सलाम,
5: BFBS, गोर्खा रेडियो।

Star Media. तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण. हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि. यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम. हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ. हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ. 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ. यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ. यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk.

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर आदरणीय श्रोताजी, यो BFBS गोर्खा रेडियो नै हो र कार्यक्रम छड्के सलाममा चाहिँ आज वेम्बलीमा रेकर्ड गरिएका छ। हाम्रो प्रकाश रावत दाजु हुनुहुन्छ, एक्स अब अहिले त के हो जेला भयो, त्यति बेला चाहिँ जिटिआर भन्थ्यो। 1982 उहाँ चाहिँ भर्ती हुनुभयो र उहाँकै आर्मिडेसको कुराकानी गरिएको छ, अहिले चाहिँ ड्राइभिङको कुराकानी गरिएको छ। दाइ फेरि वेलकम छ हजुरलाई।
2: थ्याङ्क यू बेलाजी।
1: ओके, अनि यहाँ सिभिलियनहरूलाई सिकाउनु कति साह्रो छ? तपाईँहरूले पहिला नर्सरीतिर लानुहुन्छ, कसरी सुरु हुन्छ?
2: आर्मीमा चाहिँ अलिकति फरक थियो, किनभने आर्मीले चाहिँ एकदमै वेल अर्गनाइज नै भन्छु म त्यसलाई, किनभने म युकेको ब्रिटिस फोर्सेसको सबैभन्दा ठुलो ड्राइभिङ स्कुल जहाँ चाहिँ लेकनफिल्ड DST भन्छौँ, डिफेन्सिभ स्कुल अफ ट्रान्सपोर्ट, सायद त्यहाँ ब्याक इन 1993
1: त्यो त युरोपकै ठुलो स्कुल रहेछ नि त, मैले पनि त्यहीँ गरेको क्याटसी चाहिँ।
2: हजुर, DST थियो कालिम्पोङले भने, सायद ब्रिटिस फोर्सेसमा र युरोपकै मिलिट्रीको सबैभन्दा ठुलो ड्राइभिङ स्कुल, झन्डै 1500-1600 गाडी चाहिँ इन्क्लुडिङ मोटरसाइकल गरेर 1500-1600 चाहिँ दिनमा इन एन्ड आउट हुन्थ्यो। त्यति धेरै त्यहाँ बसेँ र त्यो सिकाउँदाखेरि नर्सरीदेखि सुरु भएर आफ्नै स्टाइलले जङ्सन इत्यादि एकदम वेल अर्गनाइज थियो आर्मी इस्टाब्लिसमा। तर सिभिलियनमा चाहिँ हजुरको नर्सरी केही पनि हुँदैन, त्यसले गर्दा डाइरेक्ट नर्मल पब्लिक रोडमा जाने हो। तर ड्राइभिङ इन्स्ट्रक्टरले नै त्यो ठाउँ, अब नर्मल्ली हजुरले ट्रेनिङ गर्दै गर्दै गएपछि थाहा हुन्छ कुन ठाउँमा जाँदा चाहिँ कस्तो छ भनेर, क्वाइट एकदमै ट्राफिक लेस भएको ठाउँमा गएर नर्मल्ली उहाँहरूलाई 3-4 लेसन दिएपछि बिस्तारो अलिकति हिँड्न सक्नु थालेपछि अलिकति नर्मल रोड, त्यसपछि नर्मल जेनरल रोडमा निस्किनलाई यसलाई 10-15 आवरको लेसन लिइसकेपछि मात्रै नर्मल पब्लिक रोडमा जान सक्नुहुन्छ उहाँहरू।
1: अब अलिकति बेलायतै कुराकानी गरौँ, कति सालमा आउनुभयो दाइ तपाईँ बेलायत?
2: म अब रिटायर भएर आउनु पर्दा त म 2007 आएँ, तर फर्स्ट मैले पहिले अलिकति हाम्रो यो आर्मीकै कुरो गर्दाखेरि अलिकति गजबै छ, किन भन्नुहुन्छ भने हामीलाई जिटिआरमा होमगार्ड भन्ने सुनेको थिएँ मैले, किनभने रहेछ भन्दाखेरि मलाई पनि थाहा भएन कि त्यो के भनेको भन्ने मिनिङै थाहा थिएन मलाई, होमगार्ड भन्थ्यो के हो के हो, तर कुरो के रहेछ भने जिटिआरको चाहिँ पल्टन मुभ नहुने, अरूको चाहिँ पल्टन मुभ भएकोले गर्दा उनीहरू चाहिँ हङकङमै बसिरहने अथवा एउटै ठाउँमा बसिरहने होमगार्ड भनेको रहेछ, तर भन्दा चाहिँ होमगार्ड भन्थ्यो के हो भन्ने कुरो भयो। त्यो भएर पछि हाम्रो चाहिँ सानो इलिमेन्टहरू थियो।
1: तपाईँहरूलाई युके आउन दिन्थेन, त्यति बेला पाउँथेन तपाईँहरू? सबै कोर्सहरू हङकङमै हुन्थ्यो,
2: धेरै जसो कोर्सहरू हङकङमै हुन्थ्यो, हाम्रो युके आउने चान्स चाहिँ एकदमै स्लिम थियो। तर पनि जस्तै स्यान्डर्स भयो, ब्रेकन भयो, 69 स्क्वाडन भयो, हो त्यस्तोमा सानो इलिमेन्ट एउटा सेक्सनको 7-8 इलिमेन्ट मात्रै थियो, त्यस्तोमा मात्रै हाम्रो क्यो जिल्लाको एट्याचमेन्ट आउँथ्यो। त्यतिखेर मैले चाहिँ फर्स्ट युके 1989 युके आउने चान्स चाहिँ कसरी पाएँ भने 69 सेक्सन 2IC रिकमेन्डेसनमा पल्टनले पठाएर 69 चाहिँ मैले एक वर्ष नोकरी गरेँ।
1: किचनर ब्यारेक्स थियो एउटा घरभित्र,
2: किचनर ब्यारेक्स, हामी त्यो किचनर ब्यारेकबाट फेरि अपर्च्युनिटी फकलेन आइल्यान्ड जाने अपर्च्युनिटी पाइयो, फकलेन आइल्यान्डमा झन् 3-4 त्यहाँ पनि नोकरी गरियो, फकलेन आइल्यान्डको हावा खाने मौका नै पाइयो। गर्दाखेरि 69 एक्सपिरियन्स चाहिँ मेरो क्वाइट रिमार्केबल, किनभने ड्राइभरहरू आएर बस्थ्यो अथवा हामी ड्राइभर हो भन्थ्यो भनेपछि म आएपछि अलिकति अरूले मेरो ड्राइभरहरूलाई अलिकति अप्ठ्यारो फिल भयो, किनभने मभन्दा अगाडिको चाहिँ केही पनि हेल्प गर्दैन थियो अरे, म चाहिँ अग्लो भएकोले गर्दा किलो ट्रुपको ड्राइभर गर्थेँ, किलो ट्रुपमा चाहिँ एउटा बिर्ख राज राई भन्ने गुरुजी हुनुहुन्थ्यो, उहाँले चाहिँ लु 2IC गुरुजी हेल्प गर्नु पर्यो भनेर चाहिँ टप प्यानल चाहिँ खुब बोक्यो हजुर 69
1: एमजिबीको
2: हजुर।
1: होइन, तपाईँ सेक्सन 2IC भनेपछि चाहिँ काम चाहिँ के हुन्छ, ड्राइभिङ नै हो कि ड्युटीहरू मिलाउने?
2: त्यही त, हाम्रो एउटा सेक्सन हुन्थ्यो, एउटा कप्रोल हुन्थ्यो, एउटा लास्ट कप्रोल हुन्थ्यो,
1: कप्रोल पनि जिटिआरकै,
2: कप्रोल पनि जिटिआरकै हुन्थ्यो अनि लास्ट कप्रोल हुन्थ्यो। कप्रोल गुरुजीले चाहिँ सबै कुरो डिटेल यताउति मिलाउनुहुन्थ्यो, उहाँ नभएको बेला उहाँको अनुपस्थितिमा चाहिँ मैले सेक्सनलाई मिलाउने काम गर्थ्यो, र अरू बेला चाहिँ नर्मल हाम्रो ड्युटी चाहिँ ड्राइभिङ नै हुन्थ्यो।
1: अब त्यो टप प्यानल उचाल्नको लागि हाइट मिल्नुपर्छ नि, तपाईँ त धेरै अग्लो होचलाई साह्रो पर्यो होला नि त।
2: त्यही भएर उहाँ बिर्ख गुरुजीले त्यतिखेर स्टाफ सार्जन हुनुहुन्थ्यो, पछि आरएसएम हुनुभएछ उहाँ इन्जिनियरको, बिर्खराज राई, त्यतिखेर किलो ट्रुपमा चाहिँ उहाँ हुनुहुन्थ्यो, अनि उहाँले नै पहिले नै AMTOलाई भनिवरी ल राउत चाहिँ मेरो ट्रुपमा भनेर भन्नुहुन्थ्यो, उहाँहरूको सेक्सनमा 3 हुनुहुन्थ्यो कि अग्लो, त्यो भएर मलाई जोडी मिलाउनको लागि बिर्ख गुरुजीले जहिले पनि किलो ट्रुपमा लानुहुन्थ्यो मलाई, त्यहाँ हामी 4 चाहिँ टप प्यानल भयो, किनभने टप प्यानल माथि उठाउनु पर्ने, माथि उठाउनु पर्ने हुँदाखेरि चाहिँ अग्लोले सजिलो हुन्छ भनेर चाहिँ।
1: अब तपाईँ त ड्राइभिङ गर्ने हङकङमा इन्जिनियरको काम त प्रोजेक्टतिर धेरै गर्नुपर्ने हुन्छ, कस्तो लाग्यो त्यो एट्याच आउँदा चाहिँ तपाईँलाई, कति साह्रो लाग्यो अथवा कस्तो लाग्यो?
2: इन रियालिटीमा फिल्ड इन्जिनियरको काम एकदमै साह्रो, किन भन्नुहुन्छ भने उहाँहरूले खन्नेदेखि लिएर पुल हाल्नेदेखि लिएर त्यो पनि फेरि हजुरको ट्याक्टिकल हालतमा रातिको समयमा लाइट नबालिकन क्वाइट डेन्जर, अलिकति मात्रै त्यो के भन्छ नि त्यो पुल राख्दाखेरि पुललाई कनेक्ट गर्ने एउटा हुन्छ नि पिन, त्यो पिन मिस भयो भने खुट्टा अथवा हातको अम्ला जाने खतरा हुन्थ्यो, त्यति डेन्जर हो त्यो काम। र एक वर्ष इन्जिनियरसँग बसेर त्योका बारेमा उहाँहरूको कामको बारेमा चाहिँ जान्ने मौका पाएँ, दे आर वर्किङ सो हार्ड. हजुर,
1: त्यति बेला हङकङ र यहाँ युकेको पैसा कति फरक थियो? हामी पनि गुरुजीहरू यता युके आएर हङकङ फर्किँदा मेसिन खुवाउनुहुन्थ्यो कि पैसा धेरै हुन्छ भनेर.
2: अब मैले याद हुँदाखेरि त्यतिखेर चाहिँ फेरि के थियो भने सुगार र मुगा भन्ने थियो. सुगार र मुगा भनेको म्यारिड र अनम्यारिड भन्ने थियो. सिङ्गल मुक्लिसे र म्यारिड मुक्लिसे भन्थ्यो अरे. अनि त्यतिखेर कति मान्छेहरूलाई त्यो फ्यामिली एलाउन्स खाएको तर फेक डकुमेन्ट भएर पनि पक्रेको कति रेकर्डहरू पनि मैले सुनेको छु. त्यतिखेर चाहिँ म चाहिँ अनम्यारिड भएकोले गर्दा यङ ड्राइभरले भन्दा कम्ती पैसा पाउँथे.
1: हङकङ भन्दा धेरै थियो नि?
2: हङकङ भन्दा त डेफिनेटली धेरै थियो. मलाई लाग्छ मैले युके आएर पहिलो पे थापेको 89 pounds हो कि जस्तो लाग्छ. तर अब 89 pounds 1989 कुरो त धेरै थियो नि त्यतिखेर.
1: होइन, गुरुजीहरूले पनि त्यस्तै भन्नुहुन्थ्यो, 90 pounds 80 pounds नै भन्नुहुन्थ्यो. तपाईँले ठिकै भन्नुभयो.
2: 89 pounds मेरो पहिलो किचनर ब्यारेकको पे थाप्दाखेरि चाहिँ 89 pounds पाएको थिएँ. तर जसले सिपाही इभन सिपाहीले पनि बिहा गरेर बिहाको रेकर्ड छ भने चाहिँ उहाँहरूले झन् 150 पाउनुहुन्थ्यो.
1: म पनि 94 आउँदा यो यतातिर M25 यतातिर गाडी धेरै हुन्थ्यो नि केदा. इभन क्याम्पमा त शून्य हुन्थ्यो, त्यो पार्किङ मात्रै हुन्थ्यो. तपाईँ आउँदा चाहिँ कस्तो थियो दा यहाँ?
2: अर्को राम्रो प्रश्न हजुरले गरिदिनु भयो. हामीलाई सिनियर गुरुजीहरू युके आएर फर्किनुहुन्थ्यो नि अनि उहाँहरूले सुनाउनुहुन्थ्यो कि ए युकेमा त ड्राइभिङ गर्दा एक्सिलेटरमा ढुङ्गा राखेर हिँड्ने हो भाइ भन्नुहुन्थ्यो. अनि बेलुकाको खाना खाएर फुटबल खेल्न जाने भन्नुहुन्थ्यो. हामीलाई त सरप्राइज थियो कि, किनभने त्यो पोसिबलै थिएन नि हाम्रो सिचुएसनमा, किन देखेको थिएनौँ होइन. अनि यहाँ आएर ड्राइभिङ गर्दाखेरि वाउ, किनभने मोटरवेमा चाहिँ लामो समय थिचिरहनु पर्दा चाहिँ खुट्टा दुख्ने भएकोले गर्दा एक दुईजना त्यो अलिक अल्छे टाइपको ग्रुहरूले चाहिँ एउटा इँटा बोकेर एक्सिलेटर चाहिँ इँटा राखेर स्विङ स्विङ गर्दो रहेछ कि. मेरो रियालिटी मैले देखेँ
1: भने मेरो नमैले त्यो गर्नुहुन्थ्यो, किनभने त्यो एमके फोटो त दबाउँदा पनि साह्रै थियो नि त.
2: साह्रो, एकदमै साह्रो हुन्थ्यो, त्यो कारणले त्यो गर्नुहुन्थ्यो. तर त्यो गर्नाले उहाँहरूलाई केही भएन, विच इज गुड. तर त्यो चाहिँ कहिले काहीँ के हुन्छ भने डेन्जर हुन्छ. आफूलाई त डेन्जर भयो, पब्लिकलाई डेन्जर हुन्छ. र हजुरले पब्लिकको ड्राइभिङको बारेमा सोध्नुभयो, त्यतिखेरको ड्राइभिङ युकेमा वाउ. हजुर साइड रोडमा हुनुहुन्छ भने मेन रोडले स्लो गरेर जा भन्थ्यो, त्यतिखेर गाडी थिएन. अनि त्यतिखेर हजुरले भन्दाखेरि याद छ विकेन्ड फिस एन्ड चिप्स र पब भन्दा अरू खुल्दैन होइन. त्यही भएर यु नो मी भन्दा आई नो यु गोर्खा भनेको पनि याद छ. हामीले चाहिँ नुडल्स किन्दाखेरि यु नो मी भनेर त्यो गोराबुढाले चाहिँ आई नो यु गोर्खा भनेको पनि याद छ. त्यो कुरोहरू होइन, यस्ता कुरोहरू छन्. तर त्यतिखेरको ड्राइभिङ एकदमै युकेको जेन्युइन ड्राइभिङ, जो युकेमा बस्ने मान्छेहरूले मात्रै धेरै ड्राइभिङ गर्थे. पछि चाहिँ के भयो, विदेशतिरबाट सबैतिरबाट संसारको वर्ल्डको हब एउटा सेन्टर भयो लन्डन. सबै आएपछि आफ्नो आफ्नो तरिकाले जति जे गर्छु भने नि आफ्नो अलिकति पहिलेको ब्याकग्राउन्डमा आफ्नो गर्दै आएको कामहरू अटोमेटिक हुन्छ. त्यसले गर्दाखेरि यहाँ पनि हामी एसियनहरू अफ्रिकनहरू ड्राइभिङ गर्छौँ नि. यहीँ आएर ट्रेनिङ गरे यहीँ जन्मेकोहरूले अलिअलि डिफ्रेन्ट गर्छ, तर हामी जुन बाहिरबाट आएर ड्राइभिङ गरेछौँ हाम्रो अलिअलि म्यानरहरू डिफ्रेन्ट आइहाल्छ कि बाटोमा.
1: दाइ, यो हप्ताको यो फर्स्ट एपिसोडबाट हामी बिदा हुन्छौँ र अर्को हप्ता फेरि यही चौता चाहिँ भेट्छौँ र बाँकी कुराकानी हामी क्यारी अन गर्छौँ. दाइ, हजुरलाई धेरै धेरै धन्यवाद.
2: थ्याङ्क यू योगराजी, अल द वे उहाँबाट आइदिनु हो र यसरी हजुरले आर्मीको ब्याकग्राउन्डको बारेमा र आर्मीमा गरेका कामहरूको बारेमा केही भन्ने मौका दिनुभयो. त्यहाँलाई धेरै धेरै धन्यवाद. थ्याङ्क यू.
1: हजुर, हाम्रो प्रकाश रावत दाजुलाई धन्यवाद भन्दै र दोस्रो एपिसोडमा अर्को हप्ता भेट्ने बाचा राख्दै मैले बिदा मागे. हस्त, नमस्ते.
3: कार्यक्रम छड्के सलाम.

0: Pelain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्रेको नभई सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगेको स्पष्टीकरण दिएको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
4: स्पष्ट भइ नै सकेको छ उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगिएको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो, त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारबाट आइसकेको हो। त्यो सुरक्षा थ्रेट भए होइन जुनजीले भन्ने होइन, त्यो होइन काहीँबाट पनि सरकारबाट प्रहरीबाट काहीँबाट पनि जेन्जीबाट आएको भन्ने कुरा भएको छैन, त्यो मिडियामा आएको कुरा हो। जेन्जीबाट त्यस्तो थ्रेट आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा, उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ उहाँलाई सुरक्षित स्थानमा लगिएको हो। त्यस्तो जेन्जी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन।
3: नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको छ महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णत असफल भएको टिप्पणी गर्नुभएको छ। उहाँले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया र प्रधानमन्त्रीको पछिल्लो अमेरिकी भ्रमणका नाटकीय घटनाक्रमले सरकारको विश्वसनीयतामा प्रश्न उठाएको बताउनुभयो। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सांसद बराल,
5: सुशासनको नाममा जे उहाँहरूले स्लोगन दिनुभएको थियो आज कतै पनि सुशासनका संकेतहरू देखिएको छैन। विकास र समृद्धिको यात्रा अलपत्र छ। आज सरकारले आधा सिलिन्डर ग्याससम्म पनि नागरिकलाई दिन नसकेर अलपत्र भएको कुरा तपाईँहरूले थाहा पाउनु भएकै छ। महँगीले यति ठुलो चुली चढेको छ, कसैले महँगीलाई नियन्त्रण गर्न सकेको छैन। मिसावट बजारमा र कृत्रिम अभाव बजारमा पर्याप्त रूपमा छ, न मिसावटलाई नियन्त्रण गर्न सकेको छ, न कृत्रिम अभावलाई नियन्त्रण गर्न सकेको छ, न गुणस्तरीय उपभोग्य वस्तुहरू प्राप्त भएको छ। यस अर्थमा अत्यन्त प्रभावकारी गतिविधि गर्छु भनेर कबुल गरेको सरकारले आज छ महिना बिताउँदाखेरि नयाँ परिणाम दिएको छैन।
3: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले पनि सरकारले चमत्कारको सपना देखाए पनि परिणाममा शास्ति मात्रै भोग्नु परेको भन्दै असन्तुष्टि जनाउनु भयो।
6: यो सरकार बनेकै सुशासनको नारा दिएर हो, देशमा विकृति विसङ्गति भयो, भ्रष्टाचार धेरै मौला आयो, त्यसकारणले सुशासन गर्नुपर्छ भनेपछि जनताहरूले पनि पत्याएर अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई द्वितीय मत दिएको हो र सरकार

0: एक लोपटी ढङ्गले रासोपारी सञ्चालन गरिराखेको छ। उहाँहरूले विगतमा घोषणा गर्नुभएको थियो हामीलाई 100 दिन सरकार सञ्चालन गर्न दिएदेखि, सिङ्गे सरकार सञ्चालन गर्न दिएदेखि, हामीसँग बहुमत भएदेखि हामी चमत्कार गरेर देखाइदिन्थ्यौँ भन्नुहुन्थ्यो। तर आज हामी नेपाली जनताले चमत्कार हेर्न पाएका छैनौँ।
1: प्रतिनिधि सभामा 85 ऐन पुनर्जीवित गर्ने विधेयकमाथि छलफल हुँदा सांसदहरूले संवैधानिक परीक्षण र कानूनी स्थायित्वको माग गर्दै सरकारको अध्यादेश मार्फत शासन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
2: नेपाली कांग्रेसकी सांसद सुशीला ढकाल आचार्यले कानून निर्माणको मूल उद्देश्य नागरिक अधिकारको संरक्षण र सुशासन हुनुपर्नेमा जोड दिनुभयो। विगतका कानून बिउताउँदा संविधानसँग बाजी नसक्ने जोखिम प्रति उहाँले सचेत गराउनुभयो।
3: हाल प्रचलित अन्य कानूनसँग कुनै विरोधाभास नहुने सुनिश्चितता आवश्यक छ। कानूनलाई पछाडि फर्काउने वा अस्तित्व बनाउने होइन, समय अनुकूल र नागरिक मैत्री कानूनी व्यवस्था निर्माण गर्ने दिशामा सरकार स्पष्ट हुनु पर्दछ। अस्पष्ट वा संविधानसँग बाजिने प्रावधान छन् भने त्यसलाई सच्याएर मात्र अघि बढाउँ। यो विधेयक राजनीतिक स्वार्थभन्दा माथि उठेर कानुनी स्थायित्व, नागरिक अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ भन्ने।
2: नेकपा एमालेकी सांसद साजिता खातुन सिद्दिकीले टुक्रा टुक्रामा कानुन संशोधन गर्ने प्रक्रियाले अन्यल बढाएको भन्दै संसदको ध्यान आकर्षण गराउनुभयो।
4: कुनै व्यवस्था कुन मितिदेखि लागू हुने हो भन्ने विषय विधेयकमा स्पष्ट गरियोस्, ताकि विगतका निर्णय र नागरिकको हकमा अन्यल नहोस्। कानून कार्यान्वयन गर्ने निकाय जिम्मेवार अधिकारी र समय सीमा स्पष्ट गरियोस्। कानून बनाउने तर कार्यान्वयनको जिम्मेवारी अस्पष्ट राख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।
2: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सरकारको विगतको कार्यशैली प्रति टिप्पणी गर्दै अध्यादेश मार्फत शासन चलाउने प्रवृत्ति र नियुक्ति गरिएका कर्मचारीहरूको पारदर्शितामाथि प्रश्न उठाउनुभयो।
5: तपाईँहरूले नियुक्ति गरेका कर्मचारीहरूले परिणाम कस्तो ल्याउँछ त्यो चाहिँ हेर्नु बाँकी छ, र त्यसमा चाहिँ कति पारदर्शिता, कस्तो कस्तो मान्छेहरू चाहिँ सम्बन्धित कर्मचारीहरू नियुक्ति गर्नुभयो त्यस विषयमा हेर्नु बाँकी छ, यति भन्न चाहन्छु।
2: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अफसाना बानुले भने विधेयकको समर्थन गर्नुभयो।
6: कानुनी शून्यता हुन नदिन आज कुनै कर्मचारी, व्यवसायी, बिरामी वा लगानीकर्ताले अब कुन व्यवस्था लागू हुन्छ भनेर सोध्यो भने राज्यसँग स्पष्ट उत्तर हुनुपर्छ। सभामुख महोदय, यो विधेयक सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको तर्फबाट आएको छ। संविधानले तोकेको बाटो हिँडेर संसदमा आएर संसदकै सहमति खोजिएको छ। यो लोकतन्त्रको स्वस्थ अभ्यास हो जुन सकारात्मक र प्रशंसा योग्य छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन असोज 18 गते र पदाधिकारी निर्वाचन 21 र 22 हुने भएको छ। त्यसका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया प्रभावित भएका कारण महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो।
7: खास गरी जुन मितिहरू तय गरिएको थियो क्षेत्रीय अधिवेशनको लागि, त्यो समयमा चाहिँ वर्षात, अत्यधिक वर्षात भएको कारणले गर्दाखेरि सबै निर्वाचन क्षेत्रहरूमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्न सक्ने अवस्था रहेन। निर्वाचन समितिले त्यस कुरालाई मध्यनजर राखेर 13 गतेसम्मको लागि समय बढाएको थियो। त्यस समयमा पनि कतिपय क्षेत्रहरूमा सम्भव नभएको कारणले, प्राविधिक कारणले मात्रै यसलाई सारिएको हो। 18 गते 2 बजे टुँडिखेलमा उद्घाटन हुन्छ।
1: अब खबर फटाफट। मानव बाघ द्वन्द समाधानका लागि देवघाटमा बाघ संरक्षण केन्द्र बनाइने, राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिका बीच सम्झौता, द्वन्दमा परेका तथा जंगलमा सुरक्षित रूपमा फर्काउन नसकिने बाघको आश्रय, हेरचाह र संरक्षण केन्द्रमा गरिने, चाडपर्वमा मूल्यवृद्धि र कालोबजारी रोक्न झापामा बजार अनुगमन तीव्र, दशैं तिहार र छठ लक्षित गर्दै जिल्ला प्रशासनले सरकारी संस्थानसँग समन्वय गरी सहुलियतमा खाद्यान्न बिक्रीको व्यवस्था, चामल, चिनी र नुनमा छूट सहित आपूर्ति सहज, अपाङ्गता सेवा र तथ्याङ्क अब एउटै डिजिटल प्रणालीबाट, अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीमा एकीकृत गरी सरकारलाई हस्तान्तरण गरियो, 753 स्थानीय तहमा विस्तार गर्ने लक्ष्य, 70% उत्पादन निर्यात गर्न नसकेपछि पञ्चकन्या एसएस एक्सपोर्ट कार्यवाहीमा विशेष आर्थिक क्षेत्र प्राधिकरणले तोकिएको निर्यात मापदण्ड पूरा नगरेपछि भैरवाको उद्योगलाई निष्कासन गर्यो। विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगले उत्पादनको कम्तीमा 70% निर्यात गर्नुपर्ने व्यवस्था। काभ्रेका 13 स्थानीय तहलाई पर्यटकीय हब बनाउने प्रस्ताव। धुलीखेललाई मुख्य पर्यटन हब बनाएर अरू 12 तहमा डे ट्रिप सञ्चालन गर्ने होटल संघको रणनीतिक प्रस्ताव। बेलायत ग्लुसेस्टरसायरको रोयल एयरफोर्स फेयरफोर्ड नजिक सम्भावित विस्फोटक पदार्थ सम्बन्धी षड्यन्त्रको आशंकामा पक्राउ परेका 5 पुरूष धरोहटीमा रिहा भएका छन्। प्रहरीले उनीहरू रिहा भए पनि अनुसन्धानको दायरामै राखिएको र कडा शर्त पालना गर्नुपर्ने जनाएको छ। प्रहरीले अनुसन्धानका क्रममा सबै सम्भावनालाई खुला राखिएको पनि बताएको छ। पक्राउ परेका 5 20 वर्ष उमेर समूहका लन्डनवासी बेलायती हुन्। उनीहरू 3 गाडीमा आरएएफ फेयरफोर्ड पुगेका थिए। यो हवाई अड्डा अमेरिकी वायुसेनाले इरानमाथि आक्रमण गर्न प्रयोग गर्दै आएको छ। प्रति आतंकवाद प्रहरीका प्रमुख सहायक आयुक्त लरेन्स टेलरले अनुसन्धानमा सम्भावित सबै कोणबाट छानबिन भइरहेको जानकारी दिनुभयो।
8: We are considering this from every possible angle, including that this may be actively committed by proxies or individuals either knowingly or unknowingly working on behalf of a foreign state.
1: आज भोलि र पर्सि मुलुकभर खासै वर्षाको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविदले बताएका छन्। नेपाल मौसम विज्ञान विभाग अन्तर्गत महाशाखाका मौसमविद डेभिड ठकालले भिडियो सन्देश जारी गर्दै यो अवधिमा धान काट्न किसानलाई सुझाउनु भएको छ।
9: विगत 24 देशको भूभागहरूमा कुनै पनि भूभागहरूमा खासै वर्षा भएको जस्तो देखिँदैन भने दिउँसोको समयमा घाम लागेको र बिहानी समयमा विशेष गरी तराई भूभागमा र उपत्यकाहरूमा हल्का किसिमको हुस्सु लागेको देखिन्छ। भोलि पर्सिको लागि पनि वर्षाको सम्भावना खासै त्यस्तो देखिँदैन। यद्यपि दिउँसो तथा साँझतिर 1-2 स्थानहरूमा हल्का किसिमको वर्षाको सम्भावना।
1: हवस् त, अहिलेसम्मका खबर यति नै।
10: यो PFBS गोर्खा रेडियो।

हजुर, लगन जुरे छ बडो मिठो एउटा गीत सुन्नुहुन्छ तपाईँले, कुशल लिम्बु थल थुलुङ र मनु नेम्बाङको आवाजमा। र यसै गीतको साथसाथमा कार्यक्रम आजको हाम्रो यो दिवाको शैलीको अन्तिम चरणको यात्रा सुरु भइसकेको छ। 3 बजेको समाचार पश्चात कार्यक्रममा तपाईँहरू सबैलाई एउटा मिठो गीतको साथमा मैले स्वागत गरिसकेकी छु। कार्यक्रममा अब हामी अगाडि बढ्छौँ र अगाडि यो चरण अन्तर्गतको अन्तिम प्रस्तुतिमा तपाईँको लागि यस्तो मिठा मिठा गीत सङ्गीतको अलावा हाम्रो अर्को एउटा सामग्री दाजु योगराज राईको प्रस्तुतिमा तपाईँले सुन्न सक्नुहुन्छ। र यसतर्फ तपाईँलाई लिएर जान्छु, त्योभन्दा अगाडि समयको जानकारी गराउँछु। दिउँसोको 3 बजेर अहिले 17 मिनट गएको छ। आउनुहोस् अब भने आजको यो प्रस्तुतितर्फ लाग्नु पूर्व खेम सेन्चुरी र कविता खत्रीले गाउनुभएको एउटा मिठो लोकभाका तयार छ, सुनाइहाल्छु।

BFBS Gorkha Radio. फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bfps। Gorkha Radio।

0: हजुर नमस्ते, कार्यक्रम बिएबेस सम्वादबाट म योगराज राईको र बिएबेस सम्वादमा हाम्रो टु आरजीएलका भाइहरू हुनुहुन्छ, उहाँसँग कुराकानी गर्दैछु र उहाँ चाहिँ ब्रुनाईबाट यहाँ आएर पारा स्टेन गत सेप्टेम्बर महिनाको 26 तारिक शनिबारको दिन क्याट्रिकमा भएको थियो र उहाँहरूले चाहिँ फ्री रनतर्फ चाहिँ प्रथम अनि चाहिँ ट्याबिङतर्फ चाहिँ हाम्रो राइफलम्यान मिलन राई चाहिँ प्रथम हुनुभएको रहेछ। यसै सम्बन्धी कुराकानी गर्नको लागि यति बेला मसँग हुनुहुन्छ कप्रोल महेश लिम्बू, उहाँ चाहिँ टिम क्याप्टन हुनुहुन्छ। त्यसपछि ट्याबिङमा फर्स्ट हुन सफल हाम्रो राइफलम्यान मिलन राई भाइसँग कुराकानी गर्नेछौँ। महेश भाइ नमस्ते।
1: दाई नमस्कार।
0: ल, ब्रुनाईबाट आएर पनि तपाईँहरूले यो चाहिँ फ्री रनमा चाहिँ प्रथम ग्रुपतर्फ अनि ट्याबिङमा प्रथम हुनुभएको छ, ह्युज कङ्ग्रेचुलेसन भाइ।
1: दाई थ्याङ्क यू सो मच। हजुरलाई
0: कहिले आउनुभयो त ब्रुनाईबाट?
1: दाई हामी ब्रुनाईबाट चाहिँ जुलाई 11 यता युके हामी ट्रेल वकरको लागि आएको हुँदै अनि त्यसपछि ट्रेल वकर हामीले अस्ति नै सकेपछि हामी यता महाराष्ट्र अनि हामी फलोड बाई अब बिस्मार्कको लागि प्रिपेरेसन गर्छु दाई।
0: ए, तपाईँहरू एउटै टिम नै ट्रेल वकर पनि कुद्नु भएको, फेरि यो महाराष्ट्रमा पनि तपाईँहरू कुद्नु भएको?
1: हजुर दाई हजुर, हामी एउटै टिम हो।
0: ओके, यो पारा स्टेनमा तपाईँहरूले राम्रो नतिजा ल्याउनु भएको छ, यो पारा स्टेन भनेको के हो, यो कति माइल हुन्छ अलिकति भनिदिनुहोस् न।
1: दाई यो पारा स्टेन भनेको चाहिँ स्पेसली पारा रेजिमेन्टको च्यारिटी सपोर्टको लागि उहाँहरूले अर्गनाइज गर्नुभएको दाई, अनि त्यसैमा चाहिँ सम्पूर्ण वाइडर मिलिट्री जुनै टिमहरू पार्टिसिपेट गर्दा पनि हुन्छ अनि हाम्रो सिभिलियन टिमहरू पनि जसले पार्टिसिपेट गर्दा पनि हुन्छ दाई। अनि हाम्रो क्राइटेरिया चाहिँ कस्तो छ भने दाई, हाम्रो ट्याबिङ र रनिङ दुईटा क्याटेगोरी छ दाई, अनि ट्याबिङमा चाहिँ अब 4 हुनु पर्यो मिनिमम दाई, अनि यता रनिङमा पनि 4 हुनु पर्यो, अनि वेट चाहिँ हाम्रो 35 LBS विच इज 16 kg भन्छ दाई, त्यो 16 kg बोकेर 10 ट्याप गर्नु पर्यो, अनि यता फ्री रनिङ गर्नेहरूले पनि 10 जस हाम्रो स्पोर्ट्स किटमा रनिङ गर्नु पर्यो दाई, त्यही छ दाई क्राइटेरिया चाहिँ।
0: राइट, अनि कस्तो खालको ट्रेनिङ गराउनु भएको थियो त? अब तपाईँहरू त ब्रुनाईमा अलिकति बेग्लै वेदर छ, गर्मी यहाँ पनि गर्मी गर्मी तर बिस्तारै बिस्तारै जाडोतिर लाग्दै गरेको कुरा हो।
1: हजुर दाई, हामीले ट्रेनिङ चाहिँ पक्का पक्की भन्ने हो भने चाहिँ दाई हामीले ब्रुनाईबाट आएर चाहिँ सोली फोकस चाहिँ हामीले ट्रेल वकरको लागि ट्रेनिङ गरेको थियौँ दाई, त्यो चाहिँ फ्री रनको लागि मात्रै हामीले ट्रेनिङ गरेको थियौँ, अनि हामी भारी बोकेर चाहिँ ट्याबिङ चाहिँ त्यति धेरै गरेको थिएनौँ दाई, हाम्रो जस्ट इन फ्युचरमा हामी गर्ने भनेर चाहिँ थियो दाई, तर हामीले इनिसियली त्यसको बारेमा ट्रेनिङ गरेको थिएनौँ, तर हामीसँग चाहिँ अब ट्रेल वकर सकेपछि 2 मात्रै टाइम थियो दाई, अनि त्यो विदिन 2 चाहिँ 1 चाहिँ अलिकति डिलोड फेजहरू रिकभरी सेसन गऱ्यौँ दाई, अनि फलोइङ 1 चाहिँ आएर हामीले अफ टु त्यही 5-10 किलोमिटरसम्म हामीले फ्री रन अनि त्यसपछि ट्याबिङको एज अ ग्रुप ट्रेनिङ क्याट्रिकमा गरेको थियौँ दाई।
0: अनि तपाईँ चाहिँ फ्री रनको मात्रै क्याप्टेन हो कि यता ट्याबिङको पनि हो?
1: दुइटैको दाई म, तर यता ट्याबिङ मैले ट्रेनिङ चाहिँ दुइटालाई गराएँ दाई, अनि हाम्रो राइफलम्यान मिलन भाइ पनि ऊ रिसेन्टली क्वालिफाइड PTI हो दाई, अनि हामी दुईजना भएर ट्रेनिङ गरायौँ दुइटालाई दाई, अनि जस्ट टिम क्याप्टेन चाहिँ मैले दुइटैको गरिदिएको दाई।
0: ओके, फ्री रन तर्फ चाहिँ 4 को को हुनुहुन्थ्यो अनि ट्याबिङ तर्फ को को हुनुहुन्थ्यो?
1: फ्री रन तर्फमा चाहिँ हाम्रो एकजना ए कम्पनीको भाइ राइफलमेन ब्रिजेस चौधरी, अनि राइफलमेन दिशोज राई, अनि राइफलमेन जोनी साही, अनि कोप्रोल महेश लिम्बू म भाइहरूले दाई हामी यति चाहिँ फ्री रनमा थियौँ। अनि त्यसपछि यता ट्याबिङमा चाहिँ हाम्रो मिलन राइफलमेन मिलन राई, अनि राइफलमेन भूषण मगर, अनि राइफलमेन विजय तामाङ, अनि लास्टमा चाहिँ हाम्रो राइफलमेन मनिष राई हाम्रो सी कम्पनीको भाइ, यतिजनाको टिम थियो दाई।
0: ओके, फ्री रनमा चाहिँ तपाईँहरू 4 कुन पोजिसनमा आएर ओभरअल जित्नु भएको?
1: फ्री रनमा चाहिँ ओभरअल हाम्रो दिशोज भाइ ओभरअल 2nd हो दाई, अनि त्यसपछि म चाहिँ ओभरअल 4th भए, अनि त्यसपछि हाम्रो जोनी भाइ चाहिँ ओभरअल 5th, अनि हाम्रो ब्रिजेस भाइ चाहिँ ओभरअल 7 भएको दाई।
0: त्यो रुट चाहिँ एउटै नै हो ट्याबिङ र फ्री रनको?
1: हजुर दाई हजुर, रुट चाहिँ एउटै हो दाई दुइटै कोर्सको लागि।
0: ओके, अनि कति जति रनरहरू हुनुहुन्थ्यो त्यो पारा स्टेनमा?
1: 115 टिम थियो दाई मेरो अड्कलमा चाहिँ, हजुर त्यति नै हुनुपर्ने हो दाई एप्रोक्सिमेटली।
0: राइट, ओभरअल चाहिँ कसले जित्नु भयो त?
1: ओभरअल चाहिँ दाई अब ओभरअल पर्फर्मेन्स चाहिँ हेर्ने त्यस्तो ओभरअल क्याटेगोरी चाहिँ थिएन दाई, तर हाम्रो यसो टाइमिङहरू चाहिँ क्यालकुलेसन गर्दाखेरि चाहिँ आई थिङ्क हाम्रो 2 चाहिँ ट्याबिङको पनि इन्डिभिजुअल चाहिँ भाइले एकदम राम्रो गर्यो दाई, अनि रनिङको चाहिँ हाम्रो ओभरअल 1st भयो, अनि हामी ट्याबिङमा पनि टिम चाहिँ 2nd आएको कारणले गर्दाखेरि चाहिँ आई थिङ्क एजम्सन चाहिँ अब 50-50 लगाउन सकिन्छ होला दाई, हामी 2 अथवा अरू 1 ओभरअल गऱ्यौँ जस्तो लाग्छ, तर फेरि इन्डिभिजुअल पर्फर्मेन्सले गर्दाखेरि मेबी 2 अलिकति धेरै पोइन्ट आउन सक्छ कि भन्ने मेरो अर्को छ
0: दाइ। ए राइट, अनि चेन अफ कमान्ड तपाईँ पूर्ण एकदमै खुसी हुनुहुन्छ होला, राम्रो नतिजा ल्याउनु भयो उताबाट आएर पनि है।
1: हजुर हजुर दाइ, हाम्रो मेन हाम्रो फोकस चाहिँ हाम्रो ट्रेल वकर थियो दाइ, अनि ट्रेल वकरमा चाहिँ अलिक स्लाइटली हामीले सोचे जस्तो रिजल्ट ल्याउन सकेनौँ, तर आई बिलिभ हामीले चाहिँ पारा स्टेनमा चाहिँ जस अलिकति राम्रो गरेर हाम्रो चेन अफ कमान्ड अलिकति खुसी हुनुभयो होला, अस्तिको डिसएपोइन्टमा चाहिँ अलिकति ह्याप्पी हुनुभयो भन्ने चाहिँ मेरो अर्कल छ दाइ, हाम्रो टिम म्यानेजर गुरुजीको पनि त्यही अर्कल हुनुपर्ने।
0: डेफिनेटली, अनि फर्स्ट चाहिँ फ्री रन तर्फ को हुनुभयो, सेकेन्ड त हाम्रो भाइ नै आउनु भएको छ टु आरजीआरको होइन।
1: हाम्रो फर्स्ट चाहिँ हाम्रो क्युजिएसको एकदमै राम्रो भाइ रनर भाइ रहेछ रोशन भाइ, उसले चाहिँ आई थिङ्क ऊ चाहिँ इन्टेक 23 को होला दाइ, एकदम भाइले चाहिँ वेल अहेड टाइममा आएको थियो।
0: तपाईँ पनि राम्रो कुद्नु हुँदो रहेछ फोर्थ पोजिसन त होइन र?
1: हजुर हजुर दाइ, मेरो चाहिँ अलिकति म चाहिँ अलि अल्ट्रा म्याराथनमा चाहिँ राम्रो दाइ, जस अल्ट्रा म्याराथनहरू म ट्रेल वकरहरू जस्तै इभेन्टमा चाहिँ मेरो अलि राम्रो छ दाइ, तर जस 16 किलोमिटर काइन्ड अफ स्पिडिङै भएको कारणले अब फोर्थ आयो, जस ठिकै छ दाइ, टिमले ओभरअल जित्यो इन्डिभिजुअल भन्दा पनि मेन त अब टिम हो दाइ, हाम्रो पल्टनले जस एउटा पनि रिजल्ट राम्रो गर्यो गर्यो त्यसैमा खुसी छ दाइ।
0: ए माहौल चाहिँ कस्तो हुन्छ यो पारा स्टेनको?
1: पारा स्टेन एकदमै धेरै धेरै वेटर ब्रिगेडबाट मान्छेहरू आउने भएको कारणले अब मेन गरी त एउटा मेला जस्तो नै हुन्छ भन्नुपर्छ होला दाइ, त्यहाँ चाहिँ जस हाम्रो पारा रेजिमेन्टको चाहिँ पक्का डिस्प्लेहरू गरेको हुन्छ, अनि उनीहरूको क्यापेबिलिटीहरू अलरेडी डिस्प्लेहरू गरेको हुन्छ, अनि त्यसपछि जस भेटरेनहरू उहाँहरू पनि आउनुहुँदो रहेछ, एकदमै काइन्ड अफ मेला जस्तै अनि मिनी ट्रेल वकर जस्तो भन्नुपर्छ होला दाइ, तर ट्रेल वकरमा चाहिँ एक दिन बास बस्छ तर यहाँ चाहिँ बस्दैन, त्यस्तै जस्तो लाग्यो दाइ मलाई, मेरो पनि फर्स्ट एक्सपिरियन्स हो दाइ।
0: अब त्यहाँ सिभिलियनहरू पनि आउँछन्, गोर्खालीहरूले नै प्रायः जितिरहेको हुन्छन् प्रत्येक वर्ष, के भन्छन् त सिभिलियनहरू अथवा त्यहाँ आउनेहरूले?
1: उनीहरूले आई थिङ्क जस गएको 2-3 वर्ष अनि मेबी 3-5 इयर्स चाहिँ हाम्रो गोर्खालीहरूले जितेको कारणले उनीहरूले चाहिँ हामीलाई जस देख्ने बित्तिकै हाम्रो आरजीहरूलाई अनि त्यसपछि गोर्खालीहरूलाई देख्ने बित्तिकै जस ल यिनीहरू चाहिँ अब स्प्रिन्ट टिमहरू गुड लक भनेर एकदमै उनीहरू पनि खुसी हुन्छ भन्नुपर्छ।
0: ए राइट, अनि यो अलिकति बिस्मार्क च्यालेन्ज ओपन गरौँ, तपाईँहरू यही टिम नै भाग लिने हो त्यहाँ चाहिँ?
1: हजुर हजुर दाइ, हाम्रो बिस्मार्क च्यालेन्ज चाहिँ हाम्रो 1D प्ले आयोजन भनेको दाइ, त्यसमा चाहिँ डिफ्रेन्ट क्याटेगोरीहरू छ दाइ, अनि त्यसमा चाहिँ हामीले चाहिँ ओपन रिले मेल क्याटेगोरीमा हामीले भाग लिन आँटिरहेछौँ दाइ, त्यसमा चाहिँ टिम अफ 10 भनेको छ दाइ, अनि आई थिङ्क टप 5 को मात्र काउन्ट हुन्छ होला दाइ, अनि हामी 10 जनाको छौँ दाइ।
0: ए आज कुद्ने मतलब अस्ति कुद्नु भएको टिम नै होला?
1: हजुर हजुर हजुर दाइ, हामी ट्रेल वकर टिम अनि त्यसपछि आजको 10 जना हामी जम्मा छौँ ब्रुनेबाट आएको, अनि गुर्जीसँग 11 जना, गुर्जीले टिम म्यानेज गरिदिनुहुन्छ, हामी चाहिँ रनरहरू 10 जना।
0: अब त्यो पनि जस स्विप नै गर्ने होला भयो होइन गोर्खाली टु आरजेड कस्तो छ?
1: हजुर हजुर दाइ, हाम्रो एम चाहिँ एकदम बेस्ट पोसिबल राम्रो रिजल्ट ल्याउने हो दाइ, अब जस जसले जिते पनि यदि अब विदिन गोर्खासले जिते पनि अब वाइड आर्मीले जिते पनि अब मेन प्रायोरिटी त हामी गोर्खासले नै जित्ने हो दाइ, तर अब जितेन भने पनि
0: त्यसपछि सेकेन्ड पार्टमा बाँकी कुराकानी गरौँ है त भाइ।
1: ए हजुर हुन्छ हुन्छ, थ्याङ्क यू दाइ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अहिले हाम्रो कप्रोल महेश लिम्बुटु आरजेको हुनुहुन्छ र उहाँसँग म कुराकानी गरिरहेको छु र उहाँ चाहिँ ब्रुनाईबाट आउनुभयो, उहाँको टिम अनि पारास टेनमा भाग लिनुभयो अनि फ्री रनतर्फ चाहिँ प्रथम अनि यता ट्याबिङतर्फ चाहिँ एकजना भाइ मिलन राई हुनुहुन्छ र उहाँ प्रथम हुनुभयो। यसै सम्बन्धी कुराकानी गरिरहेको छ, ट्रेल वकरको कुरा पनि अलिकति सुन्नुभयो, बिस्माक च्यालेन्जको पनि कुराकानी गरिरहेको छ। फेरि वेलकम छ है भाइ।
1: हजुर हुन्छ, थ्याङ्क यू दाई।
0: हजुर यो बिस्माक च्यालेन्ज चाहिँ कस्तो खालको हो?
1: बिस्मार्क च्यालेन्ज चाहिँ दाइ हाम्रो वान डिपले आयोजना गर्ने हो दाइ, अनि त्यसपछि बेसिकली सिक्स एयर असलमा जति पनि टिमहरू छ अनि उनीहरू बेस कम्पिटिसनहरू हुने हो। मेबी इन्फर्मेसन अलिकति कमी भएको पनि हुनसक्छ दाइ, यदि मेरो बुझाइमा चाहिँ त्यो छ दाइ। अनि त्यसमा चाहिँ अहिले चाहिँ पारासिन चाहिँ 16 केजी मात्रै थियो भने बिस्मार्कमा चाहिँ 18 केजी बोकेर 10 माइल रनिङ गर्नुपर्ने हुन्छ दाइ, अनि 10 जनाको टिम हुनुपर्छ अनि त्यसमा चाहिँ टप 5 काउन्ट हुन्छ भनेर त्यहाँ वार्निङ अर्डरमा लेखेको छ दाइ।
0: ए 10 जना कुद्नेमा टप 5 चाहिँ काउन्ट हुने?
1: हजुर हजुर हजुर दाइ।
0: यो चाहिँ कहाँ हुने हो
1: दाइ? यो पनि यहाँ नर्थ योर्कसायरमै हुन्छ दाइ। मलाई चाहिँ लाग्छ मेबी आज हामीले पारासिन कुदेकै ठाउँमा हुनुपर्ने हो जस्तो लाग्छ दाइ।
0: ए राइट, अनि रुटहरू अब त्यही नै होला, अब ट्रेनिङहरू अब बिस्तारै बिस्तारै फेरि बिल्ड अप गर्नुहुन्छ, कहिले अरे यो चाहिँ हुने?
1: यो चाहिँ हाम्रो 14 अक्टोबरमा हुन्छ दाइ, हामी ट्रेनिङ चाहिँ अब कमिङ विकबाट सुरु गर्छौँ दाइ। अब 2 दिन जस्तो चाहिँ अब भाइहरूलाई रिकभरी सेसन अनि फलोअप बाई चाहिँ हामी फेरि फिटनेस स्विच गरेर चाहिँ हामी उता ट्रेनिङ गर्न थाल्छौँ दाइ हाम्रो बिस्मार्कको लागि।
0: तपाईँको एडमिन चाहिँ कसले हेर्दैछ त क्याट्रिकमा?
1: एडमिन चाहिँ हाम्रो सर्जन योगेश पुजिनी हुन्छ, उहाँले
0: हेरिरहनु। ए राइट, ओके ल त भाइ धेरै धेरै धन्यवाद। आफ्नो टिमलाई के भन्नुहुन्छ त?
1: टिमलाई भन्दा पनि दाइ फर्स्ट अफ अल हाम्रो रेजिमेन्टलाई चाहिँ एकदम थ्याङ्क यू सो मच भन्न चाहन्छु दाइ। अनि हाम्रो रेजिमेन्टले चाहिँ हामीलाई हाम्रो लागि धेरै ड्युटीहरू अनि जङ्गलहरूमा एक्सर्साइजहरू गएर हामीलाई रिलिज गरिदिएको छ, त्यसको लागि चाहिँ एकदमै थ्याङ्क यू टु आरजेआर भनेर भन्न चाहन्छु दाइ। अनि अर्को कुरा चाहिँ हाम्रो टिमलाई चाहिँ अलवेज वेल डन भन्छु दाइ। अनि हाम्रो चाहिँ अब लुक फरवर्ड चाहिँ बिस्मार्क हो, अनि बिस्मार्कमा अब एभ्रिथिङ हामीले 12 वकर अनि पारासिन पनि सकिसक्यौँ, अब चाहिँ हाम्रो ओन्ली फोकस चाहिँ बिस्मार्कमा हुन्छ अनि त्यसको लागि बी प्रिपेयर फर द्याट वान भन्न चाहन्छु दाइ। अनि अर्को कुरा चाहिँ हाम्रो टिम म्यानेजरको चाहिँ हामीलाई एकदम हेल्प गरिराख्नु भएको छ, अनि त्यसपछि कोजीलाई पनि प्लिज कोजी हामीलाई यही तरिकाको हेल्प अनि फ्लेक्सिबिलिटी दिइराख्नु होला भनेर भन्न चाहन्छु हजुर।
0: ओके हुन्छ भाइ, अब कङ्ग्रेचुलेसन यो पारासिनको लागि, अब बिस्मार्क पनि राम्रो गरेर जानु होला, एडभान्स कङ्ग्रेचुलेसन अनि शुभकामना छ है त।
1: हजुर हुन्छ, थ्याङ्क यू सो मच दाइ।
0: अब चाहिँ हाम्रो मिलन भाइसँग कुराकानी गरौँ जो चाहिँ अब ट्याबिङ तर्फ चाहिँ उहाँ फर्स्ट हुनुभयो र भाइ नमस्ते।
2: हेलो नमस्ते दाइ।
0: मिलन भाइ होइन?
2: हजुर दाइ।
0: ओके ल तपाईँलाई कङ्ग्रेचुलेसन है, ट्याबिङमा फर्स्ट हुनुभएको छ है।
2: हजुर दाइ हजुरलाई धेरै धेरै धन्यवाद दाइ।
0: कति मिनटमा गर्नुभयो त
2: दाइ? मैले 1 आवर 20 मिनट 45 सेकेन्डमा कम्प्लिट गरेँ।
0: पहिलो चोटि हो तपाईँले भाग लिनु भएको यसमा?
2: पारासिन चाहिँ मेरो यो सेकेन्ड टाइम हो दाइ।
0: ए पहिला पनि भाग लिनु भएको थियो?
2: हजुर दाइ।
0: पहिला चाहिँ ट्याबिङमा कि रनमा?
2: हजुर पहिला पनि ट्याबिङमै थियो दाइ।
0: पहिला फर्स्ट आउनु भएको थियो कि कस्तो थियो नतिजा पहिलाको चाहिँ?
2: पहिला 2025 चाहिँ म ओभरअल थर्ड भएको थिएँ दाइ।
0: ए भनेपछि यसपटक फर्स्ट हुनुभयो है।
2: हजुर हजुर
0: राइट, कति वेट बोकेर कुद्नु पर्ने थियो?
2: हाम्रो वेट 35 LBS इन्क्लुडिङ 1 लिटर वाटर बोतल थियो, केजीमा चाहिँ 16 केजी थियो दाइ।
0: राइट ओके, अनि रुट चाहिँ कस्तो थियो, उकालो ओह्रालो?
2: हजुर दाइ, रुट चाहिँ एकदमै डिफिकल्ट थियो भनौँ दाइ, उकालो ओह्रालो निकै नै थियो दाइ।
0: त्यो वेटमा चाहिँ एसओपीहरू पनि बोक्नु पर्ने थियो कि जे बोके पनि हुन्थ्यो?
2: पक्का एसओपी चाहिँ थिएन दाइ, जस आफूलाई के ठिक लाग्छ त्यसको चाहिँ वेट बनाएर चाहिँ आफूले पाउँथ्यो दाइ।
0: ओके, अनि सेकेन्ड आउनेसँग चाहिँ कति टाढा हुनुहुन्थ्यो त तपाईँ फर्स्ट?
2: सेकेन्डसँग चाहिँ लगभग 2 मिनट जस्तोको ग्यापमा थियो।
0: ए निकै टाढो पो रहेछ त है, को आउनुभयो सेकेन्ड चाहिँ?
2: सेकेन्ड चाहिँ हाम्रो 1 आवर 20 मिनटको 25 मिनटको भाइ आयो दाइ।
0: तपाईँले सुरुबाटै नै अगाडि लिड गर्नु भएको थियो कि बिचमा फेरि उछिन्नु भयो?
2: दाइ मैले चाहिँ 2 माइल पछि चाहिँ अल द वे लिड गरेको थिएँ।
0: अनि यस्तो इन्डुरेन्स रनमा चाहिँ के चाहिन्छ, अलिकति कसरी चाहिँ बिल्ड अप गर्दा चाहिँ राम्रो नतिजा ल्याउन सकिन्छ, तपाईँको एक्सपिरियन्सले के भन्छ?
2: हजुर दाइ, मेन चाहिँ फर्स्ट थिङ भनेको चाहिँ ट्रेनिङ हो दाइ। अनि ट्रेनिङमा जति तपाईँले राम्रो गर्न सक्नुहुन्छ अनि रिजल्ट पनि त्यस्तै अनुसार पाउन सक्नुहुन्छ दाइ।
0: बुढाइमा पनि अलिक ट्रेनिङ गरेर आउनु भएको थियो तर त्यहाँ गर्मी छ होइन?
2: हजुर, तर बुढाइमा चाहिँ त्यस्तो ट्रेनिङ गर्ने मौका पाइन दाइ। यतै आएर गुर्जीहरूसँग भेटेपछि चाहिँ लगभग 2 हप्ता जस्तो ट्रेनिङ गरेँ भन्नु न दाइ।
0: तपाईँ ट्रेल वकर पनि कुद्नु भएको थियो?
2: ट्रेल वकर चाहिँ म कुदिनँ दाइ।
0: ए एडमिन ग्रुपमा हुनुहुन्थ्यो?
2: हजुर हजुर दाइ।
0: अनि यो बिस्मार्क च्यालेन्ज पनि कुद्नुहुन्छ होला डेफिनेटली होइन?
2: हजुर हजुर दाइ एकदम।
0: अनि यसमा चाहिँ कस्तो हुन्छ, ग्रुपमै कुद्नुपर्ने हुन्छ कि इन्डिभिजुअल बेस्ट दिने अनि त्यो ग्रुपिङको पोइन्ट आउने हो यो चाहिँ?
2: हजुर, यो चाहिँ इन्डिभिजुअल बेस्ट एफर्ट नै हो दाइ, तर पछि चाहिँ लास्टमा चाहिँ ग्रुपिङ पनि हेर्नुहुन्छ।
0: यसमा चाहिँ कति केजी बोक्नु पर्ने हो?
2: यसमा चाहिँ टोटल 18 केजी हो त अलिकति चेन्ज भनेको चाहिँ यसमा चाहिँ वेभिङ पनि इन्क्लुड हुन्छ त
0: ए अब ट्रेनिङहरू बिस्तारै गर्नुहुन्छ होला हुन त तपाईँ अहिले फिट नै हुनुहुन्छ अलिअलि त्यसलाई मेन्टेन मात्रै गर्ने होला होइन
2: हजुर हजुर अब ट्रेनिङ हाम्रो क्याप्टन गुरुजीले कसरी गराउँदै जानुहुन्छ त्यस्तै अनुसार अलिक प्रोग्रेसन हुँदै जान्छ त्यहाँ
0: अब ब्रुनाईमा गर्मी ठाउँबाट आउनुभएको यहाँ पनि प्रिटिमच अब गर्मी गर्मी नै थियो मौसमले केही प्रभाव पार्यो ट्रेनिङमा
2: हजुर त्यस्तो पारेन
0: भनेपछि तपाईँलाई चाहिँ फ्री रन कुद्नु अलिकति सहज लाग्छ कि वेटसँग कुद्दा अलिक सहज लाग्छ सहज त अब कुद्नु भने चाहिँ सहज लाग्ने त कुरा भएन तर अलिकति सजिलो भनौँ न
2: हजुर दाइ मलाई चाहिँ ड्याइभिङ र फ्री दुवै उसै नै लाग्छ
0: ए ओके ल त भाइ धेरै धेरै धन्यवाद अरू कोही हुनुहुन्छ तपाईँको छेउमा त्यहाँ कुद्नेहरू
2: अहिले चाहिँ हजुर कोही पनि हुनुहुन्न
0: ए ओके ल त तपाईँको युकेको बसाइ राम्रो होस् उता चाहिँ कुन कम्पनी हो टु आरजीएलमा चाहिँ तपाईँ
2: म चाहिँ टु आरजीएलको ए कम्पनी हो दाइ
0: ए कम्पनी अहिले सिङ्गल नै हो
2: हजुर हजुर सिङ्गल नै
0: अनि अरू बेला चाहिँ आफूलाई फिट राख्नको लागि ब्रुनाईतिर अरू बेला चाहिँ के कस्तो खालको एक्सर्साइजहरू गर्नुहुन्छ अब पिटी बाहेक
2: अरू चाहिँ नर्मल चाहिँ म आफै सेल्फ ट्रेनिङहरू गर्छु दाइ जिममा कहिले काहीँ गइरहन्छु दाइ त्यसरी नै आफ्नो फिटनेसलाई कन्टिन्यू गरिरहेछु
0: अब यो पारास्टेन्ट त तपाईँ अनुभवी हुँदो रहेछ त्यो पारास्टेन्टमा कुद्दा चाहिँ अब जित्नुको अलावा त्यो तपाईँलाई इन्भाइरोमेन्ट चाहिँ त्यहाँ कस्तो हुन्छ पुरै सिभिलहरू आउनुहुन्छ विभिन्न चाहिँ टिमहरू
2: पारास्टेन्टमा चाहिँ अब जित्ने मात्र नभए अरू चाहिँ अब तपाईँले आफ्नो नम्बरीहरू त्यो 9 मन्थ खेलेको नम्बरीहरूसँग पनि भेटघाट हुन्छ आफ्नो रिक्रुट कम्पनीमा खेलेको गुर्जीहरूदेखि लिएर आफ्नो जस ब्रिगेड अफ गोर्खासको डिफ्रेन्ट आफ्नो फ्यामिलीलाई भेट्नु पाइन्छ त्यहाँ यस्तो यस्तो रमाइलो नै हुन्छ भनौँ यहाँनिर
0: हजुर तपाईँको नम्बरहरू पनि आउनुभएको थियो यसपटक कुद्न
2: हजुर हजुर आउनुभएको थियो
0: ओके ल त भाइ फेरि अब यो बिचमा पनि राम्रो गएर बुढा जानु होला थ्याङ्क यू भेरी मच है त
2: हुन्छ थ्याङ्क यू भेरी मच दाइ हजुरलाई
0: हजुर पारास टेनमा टु आरजीले राम्रो नतिजा ल्याउन चाहिँ सफल हुनुभयो र हाम्रो कप्रोल महेश लिम्बू उहाँ चाहिँ टिम क्याप्टेन हुनुहुन्छ फ्री रन तर्फको उहाँसँग कुराकानी गऱ्यौँ त्यसपछि भने ट्याबिङमा चाहिँ राइफल मिलन राईले फर्स्ट चाहिँ उहाँ हुनुभयो र उहाँसँग कुराकानी गऱ्यौँ र उहाँहरूको टिमलाई चाहिँ बधाई भन्दै र यो बिस्माको लागि शुभकामना व्यक्त गर्दै मैले बिदा मागेँ हस्त नमस्ते
3: आदरणीय श्रोताबृन्द अब यो सामग्रीको साथसाथमा कार्यक्रमको अन्तिम चरणमा हामी आइपुगिसकेका छौँ यसर्थमा यहाँहरूबाट अब पनि छुट्टिने बेला भएको छ भोलि फेरि पनि तपाईँको सेवामा म आउनेछु दिउँसोको 1 बजेको समाचार पश्चात कार्यक्रम दिवाकोशीले लिएर त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्नुहोला हामीलाई सुन्दै गर्नुहोला यतिखेर शीतल गुरुङ र टिका पुनले गाउनुभएको एउटा मिठो कौडा भाका सेवामा टक्राउँदै बिदा लिन्छु नमस्ते

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोठा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साँझ पक्खबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ नगरिएको सरकारको दावी माझ जाँचबुझ गर्दै मानव अधिकार आयोग।
1: एकजना व्यक्तिको मात्र यो समस्या भएन, विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो, यो विषयमा हामी अनुसन्धान गर्छौँ।
0: सडक बिग्रिँदा कोरला नाकाबाट आउने चाडबाडका सामानमा लिएर चिन्तामा व्यवसायी।
2: आइरहेका सामानहरू दसैँ तिहार लक्षित नै सामानहरू हो, किनकि महाकाली सबै ठाउँमा पुग्नु पर्ने, अब त्यो सम्भावना चाहिँ एकदम न्यून भएर आएको।
0: एक रिपोर्ट र वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाउनेहरूद्वारा आक्रमण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। आफ्नो घरबाट भाग्न बाध्य भएको एक परिवारको फिर्तीलाई वञ्चित गर्दै इजरायली बस्ती बसाउने 100 बढीले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा आक्रमण गरेका छन्। इजरायली सेनाले उनीहरूले ढुङ्गामुढा गरेको, सडक अवरोध गरेको र जालुदमा घरहरू र सवारी साधनमा आगजनी गरेको बताएको छ। 3 इजरायली सीमा अधिकारीहरू घाइते भएका छन्। बस्ती बसाउने समूहको महिनौको दुर्व्यवहार र आक्रमणपछि ती प्यालेस्टिनी परिवार जुलाईमा विस्थापित भएका थिए। जेरुसलेमबाट बीबीसीकी योलान्डा नेल भन्छिन्, यसै महिना इजरायलको उच्च अदालतले उक्त घरका मालिकहरूलाई फर्कन दिनुपर्ने फैसला गरेको थियो, तर बस्ती बसाउनेहरूले उनीहरूको घर र कारमा आगजनी गरेपछि उनीहरू पुनः भाग्नु परेको छ। प्यालेस्टिनीहरूले बस्ती बसाउनेहरूले ढुङ्गा प्रहार गर्दा नजिकैको गाउँसम्म झडपको अवस्था निम्तिएको बताएका छन् बीबीसी संवाददाताको भनाई। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त हिंसाको निन्दा गर्दै पुनः एकपटक उनकै शब्दमा दङ्गाकारीको सानो समूहलाई आरोप लगाएका छन्। आवास सङ्कटसँग जुझ्ने प्रयास गरिरहेको स्पेन सरकारले सन् 2030 घरबाट निष्कासन गर्ने प्रक्रियामा प्रतिबन्ध लगाउने योजनामा सहमति जनाएको छ। घर भाडामा भीषण वृद्धिपछि 87 महिलालाई आफ्नो वासस्थान छाड्न बाध्य बनाइएको घटनाले देशव्यापी प्रदर्शन निम्त्याएपछि यो निर्णय गरिएको हो। अहिले उनी आफू पहिले बसेकै ठाउँमा फर्किएकी छन्। स्पेनकी स्वास्थ्य मन्त्रीले लिजको म्याद थप्ने सहितका व्यवस्थाको नयाँ प्रावधानले 50,00,000 मानिसलाई फाइदा पुर्याउने बताएकी छन्। उक्त व्यवस्थालाई सदनले अनुमोदन भने गर्नुपर्नेछ। युक्रेनलाई मानवरहित साधन आपूर्ति गर्ने एउटा रक्षा कम्पनीमा आगजनी गरिएको घटनापछि इस्टोनियाले रुसमाथि जानाजान विध्वंसात्मक गतिविधि गरेको आरोप लगाएको छ। इस्टोनियाका विदेश मन्त्रीले टालिनस्थित रोबोटिक्स फर्ममा भएको आगलागीमा रुसी सुरक्षा निकायको हात रहेको उल्लेख गरेका छन्। क्रेमलिनले आक्रमणमा आफ्नो हात रहेको अस्वीकार गरेको छ। मलेसियाले शरणको खोजी गरिरहेका झण्डै 5,000 व्यक्तिलाई उनीहरूको देश म्यानमार फिर्ता गरेपछि संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ। म्यानमारको सैनिक सरकारसँग भएको एउटा विवादास्पद सम्झौतापछि मलेसिया सरकारले उक्त प्रक्रिया थालेको थियो। 1,500 व्यक्तिहरूलाई पानी जहाज मार्फत मंगलबार पठाइँदैछ। मलेसियाले उक्त स्वदेश फिर्ती स्वैच्छिक रहेको जनाएको छ, तर संयुक्त राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी निकायले आफूलाई फर्कने व्यक्तिहरूसँग भेट्न नदिइएको जनाएको छ। र टोकियोमा 140 यता पहिलो पटक लगातार 34 वर्षा भएको अधिकारीहरूले बताएका छन्। 2 समुद्री आँधीहरूले जापानको राजधानीमा सेप्टेम्बरमा भीषण वर्षा निम्त्याएको थियो र अबको 2 थप वर्षा हुने अपेक्षा गरिएको छ। जापानको मौसम विभागले विश्वभर मौसमी प्रणालीमा ठूलो उतार

0: चढाव निम्ताएको एल निन्योका कारण वर्षा लामो समय भइरहेको उल्लेख गरेको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
1: साझापखमा पुनः स्वागत छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा उठाएर लगेका विषयमा सरकारमाथि प्रश्न उठिरहेका बेला सरकारका प्रवक्ताले उनलाई प्रहरीले पक्राउ वा नियन्त्रणमा नलिएको बरु सुरक्षा प्रदान गरेको दावी गरेका छन्। आज पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता सस्मित पोखरेलले जबरालाई कुनै अपरिचित समूहबाट धम्की आएको र त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका हुन्। असोज 10 गते मध्यराति प्रहरी अधिकारीहरूले घरमा सुतिरहेका जबरालाई उठाएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेका र करिब 10 घण्टापछि परिवारको जिम्मा लगाएका विवरण सार्वजनिक भएका थिए। जबराले अहिलेसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। त्यसयता यस घटनालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ। कतिपयले यसलाई विधिको शासनको पालनासँग जोडेर प्रश्न उठाइरहेका छन्। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले जबरा सम्बन्धी घटनाबारे बुझ्न नदिइएको विषयमा आज अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रमुखलाई बोलाएर सोधपुछ गरेको अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले यस मामिलासँग सम्बन्धित सोधपुछ कार्यको नेतृत्व गरिरहेका मानवाधिकार आयोगका सदस्य मनोज दुवाडीलाई टेलिफोन सम्पर्क गरी यस प्रकरणमा आयोगको अहिलेसम्मको बुझाइ के हो भनेर सोधेका छौँ।
2: यसमा हामीले खास अनुसन्धान गर्न सकेको छैन। पीडित पक्षबाट कुनै पनि उजुरी निवेदन हामी कहाँ आएको छैन। हामीले यसमा जानकारी दिनलाई तत्काल प्रहरी कार्यालयमा हामी गएको हो। प्रहरी कार्यालयमा हामीलाई प्रवेश दिइएन। नदिएपछि हामीले प्रहरी कार्यालयका अधिकृतहरूलाई बोलाएर कारवाही अगाडि बढाएका छन् हाम्रो कारवाहीहरू। र अब अहिले पूर्व प्रधान न्यायाधीशु आफ्नो निवासमै हुनुहुन्छ भन्ने मैले विवाद भएन। उहाँबाट पनि कुनै उजुरी बाजुर हामी कहाँ आएको अवस्था छैन। त्यस कारण हामीले त्यसतर्फ अहिले कुनै अनुसन्धान सुरु गरेका छैनौँ।
1: आयोगले यो घटनाको बारेमा प्रहरी वा सम्बन्धित सरकारी निकायसँग आज जानकारी लिएको भन्ने विवरणहरू आएका छन्। तपाईँहरूले ती निकायसँग चाहिँ के कस्ता कुराहरू बुझ्न खोज्नु भएको र अहिलेसम्म के पाउनु भयो त्यसमा?
2: त्यसमा चाहिँ हामीले चाहिँ के भन्दा हाम्रो चाहिँ संविधान र कानुनले दिएको हाम्रो अधिकार जुन छ कारागारमा र हिरासत कक्षहरू हाम्रो चाहिँ भिजिट गर्न सक्ने हामी त्यहाँ प्रवेश गर्न सक्ने हाम्रो अधिकार जुन छ त्यो अधिकारहरूलाई कसरी किन संरक्षित भएन त्यो हाम्रो अधिकार किन उल्लङ्घन गरियो भन्ने विषयमा मात्रै हामीले कारवाही गरिरहेको हुन्छ।
1: अनि तपाईँले भर्खरै पूर्व प्रधान न्यायाधीशको तर्फबाट अथवा उहाँको परिवारको तर्फबाट कुनै उजुर बाजुर आयोगमा परेको छैन भनेर भन्नुभयो। उहाँको स्वास्थ्य सुरक्षा अथवा यसै भएको हो भन्ने सन्दर्भमा आयोगले चाहिँ किन थप बुझ्ने कोसिस नगरेको त्यसो भयो?
2: हामीले सुरुवात गरेको चाहिँ रुल अफ ल किन भएन कानुन र शासन विधिको कुराहरूलाई लिएर के कस्ता चाहिँ प्रक्रियाहरू अवलम्बन गरिए के भयो भन्नेमा हामी सुरुमा प्रहरी कार्यालय गयौँ। तर प्रहरी कार्यालयमा हामीलाई जुन भित्र छिर्न नदिए कारणले गर्दाखेरि त्यो अवरुद्ध भएको थियो। हामी अहिले त्यसमा लागेको छौँ। आज हामीले त्यो विषयमा कुराकानी गऱ्यौँ। अब यो स्वतन्त्र न्यायपालिकामा जुन किसिमको चाहिँ हस्तक्षेपकारी चाहिँ भूमिका अहिले सुरु हुनुभयो राज्यको तर्फबाट त्यसको विषयमा हामी छुट्टै अनुसन्धान गर्छौँ। न्यायपालिकालाई कसरी सुदृढ र स्वतन्त्र बनाउने भन्ने हाम्रो चिन्ता चाहिँ त्यसमा छ।
1: केही दिन बितिसक्दा पनि आम सर्वसाधारणले चाहिँ वास्तविक रूपमा यसै भएको हो भन्ने जानकारी प्राप्त गर्न सकेको देखिँदैन। यो आजको दिनसम्म आइपुग्दाखेरि विधिको पालना भए नभएको सन्दर्भमा चाहिँ तपाईँहरूको बुझाइ के रह्यो त्यसो भए?
2: अब हामी पनि अहिले अनुहारमा छौँ। यो प्रश्नहरू संसदमा पनि उठेकै छन्। प्रहरीले पनि के भनिरहेछन् भन्दाखेरि यो पक्राउ होइन हामीले सुरक्षा थ्रेट देखेको कारणले गर्दाखेरि सुरक्षित बनाउन ल्याएको भनेर विरोधाभासका कुरोहरू आइरहेका छन्। यस कारण यसमा अहिले त मलाई यसै हो भन्न सक्ने अवस्थामा हामी छैनौँ। हामी आफू अन्याउनमा छौँ।
1: अब आज प्रहरी अधिकारीसँग बुझ्नु भयो, अब यहाँहरूको आउँदो कदम यो विषयमा के हुन्छ?
2: अब हेरौँ, त्यो हामी अध्ययन गर्दैछौँ। अहिले प्रहरी अधिकारीको बानी अध्ययन सकिएको छैन। त्यसलाई अध्ययन गरेपछि हाम्रो आयोगको पदाधिकारीहरू बसेर हामी त्यसलाई थप निर्णय गर्छौँ। अहिले निर्णय गरिसकेको अवस्था छैन।
1: समग्रमा हेर्दाखेरि यो सिङ्गो प्रकरणमा चाहिँ राष्ट्रिय मानवाधिकार आयोगको मुख्य सरोकार वा चिन्ता यहाँनिर कुन पक्षमा बढी हो? मैले यो प्रश्न किन पनि सोधेको भने एक त तपाईँहरूले यो सिङ्गो प्रकरणमा विधिको पालना भयो कि भएन भनेर हेरिरहेको बताउनु भयो र अर्को सँगसँगै हिरासतमा किन मानवाधिकार आयोगलाई प्रवेश दिइएन भन्ने पक्षमा पनि चासो देखियो।
2: हामी प्रत्येक व्यक्तिको मानव अधिकार को संरक्षणमा हामी लाग्नु पर्ने, विधिको शासनमा हामी लाग्नु पर्ने, स्वतन्त्र न्यायपालिकाको हामी चाहिँ अडान लिनुपर्ने, यो सबै क्रियाकलापमा हामी लाग्छौँ। एकजना व्यक्तिको मात्र यो समस्या भएन, यो समस्या भनेको विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो। कुनै पनि व्यक्तिलाई बिना कारण पक्राउ गर्ने, धरपकड गर्ने, त्यो पनि मध्यरातमा गएर धरपकड गर्ने, त्यो पनि के भन्दाखेरि सुरक्षा संयन्त्रको रेखदेखमा भनौँ, उहाँको चाहिँ अगाडि पछाडि सुरक्षाका निकायका साथीहरू नै हुनुहुन्छ, उहाँहरूको चाहिँ सुरक्षित हुँदा हुँदै पनि राति नै लिएर जानुपर्ने कारण के पर्यो, बिहानसम्म पनि किन कुद्न सकिएन, यो सबै विषयमा हामी विस्तार गर्छौँ, यो विषयमा हामी अनुसन्धान गर्छौँ, हामी यसरी चुप्लाएर बस्दैनौँ।
1: उनी थिए राष्ट्रिय मानवाधिकार आयोगका सदस्य मनोज दुवारी। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हिजोबाट हामीले भोटे कोशी त्रिशुली नदीको बारीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय, दशैं तिहारका लागि कोरला नाका हुँदै चीनबाट ल्याइँदै गरेका कपडा लगायतका सामान सडक अवरोधका कारण बाटैमा रोकिएका व्यवसायीहरूले बताएका छन्। रसुवागढी नाका बाढीका कारण प्रभावित भएपछि केरुङमा रोकिएका सामान व्यवसायीहरूले वैकल्पिक रूपमा मुस्ताङको कोरला नाकातर्फ पठाएका थिए, तर कोरला जोड्ने सडक समेत पहिरो र कटानका कारण अवरुद्ध भएपछि ती सामान दशैं अघि नेपाल आइपुग्ने सम्भावना कमजोर बनेको व्यवसायीहरूले बताएका हुन्। अशोक दाहालको रिपोर्ट।
3: गत भदौमा भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढीले रसुवागढी नाका प्रभावित भएपछि चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेको थियो। अधिकारीहरूले कोरला नाका जोड्ने सडक सञ्चालनमा ल्याउन कम्तीमा 10 दिन लाग्ने अनुमान गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने,
4: पछिल्लो चरणमा कोरोला नाकाबाट हामीले यताको सामानहरू डाइभर्ट गरेर उताबाट ल्याउने गरी गरेको व्यवस्थामा पनि अब भर्खरै गएको निरन्तर वर्षात पछिको बाढीका कारण सडक अवरुद्ध छ। त्यसकारणले अहिले अब उत्तरी सीमाबाट सडक मार्ग भएर ढुवानी हुने हाम्रो माल वस्तुहरूलाई प्रत्यक्ष असर परेको छ। यो सन्दर्भमा हामीले खास गरी अहिले अब यो सडकहरूलाई छिटो सञ्चालन गर्ने, अब अहिले बिग्रेको सडकहरूलाई भन्ने एउटा उपाय हो, त्यसमा पूर्वाधार विकास मन्त्रालयसँग समन्वय भइराखेको छ।
3: कोरला नाका र सडक खुले पनि त्यहाँबाट काठमाडौँ सामान आइपुग्न कम्तीमा 3 दिन लाग्ने बताइन्छ। राजधानीबाट देशका विभिन्न जिल्लामा सामान पठाउने व्यवसायीहरूले नाका खुले पनि दशैंका लागि सामान बजारमा पुर्याउन ढिला हुने बताएका छन्। नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले भने,
5: आइरा सामानहरू दशैं तिहार लक्षित नै सामानहरू हो, काठमाडौँ आइपुगेर नि भएन, अब काठमाडौँबाट विभिन्न ठाउँ जानु पर्यो, मेची महाकाली सबै ठाउँमा पुग्नु पर्ने, अब त्यो पुग्ने सम्भावना चाहिँ एकदम न्यून भएर गएको छ।
3: चीनसँगको छोटो व्यापारिक मार्ग तातोपानी नाका खुलाउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा कार्की जोड दिन्छन्। वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेतले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल भइरहेको तर चीनतर्फबाट नाका खुलाउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए।
4: अब उहाँहरूको साइडमा पनि अलिकति समस्या छ भन्ने कुराहरू आएको थियो, त्यो विषय के हो अब उहाँहरूले अब जानकारी गराउनु भएको छैन।
3: चीनबाट आयात हुने सामान समुद्री मार्ग हुँदै भारतको कोलकातासम्म ल्याएर त्यहाँबाट सडक मार्फत काठमाडौँ लगायत देशका प्रमुख सहरमा पुर्याउने विकल्प पनि व्यवसायीहरूसँग छ, तर यो मार्ग प्रयोग गर्दा समय र ढुवानी खर्च दुवै बढी पर्ने व्यवसायीहरू बताउँछन्। अशोक दाहाल, बीबीसी काठमाडौँ।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाएका 100 भन्दा बढी मानिसहरूले आक्रमण गरेका छन्। उनीहरूले इजरायली सेनाको पहरामा घर फर्किरहेको एउटा परिवारलाई त्यसो गर्नबाट रोकेका हुन्। उक्त स्थानलाई बस्ती बसाउने इजरायलीहरूले केही हप्ता अघि कब्जा गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फनिन्द्र दाहालबाट।
0: दक्षिण नाब्लुसको जालुदमा रहेको अल्टुबासी परिवारको 2 घरमा सोमबार आगो लगाइएको थियो। मानवाधिकारवादी समूहहरूले यो घटनाक्रमले इजरायली अधिकारीहरू बस्ती बसाएका मानिसहरूले गरेका हिंसा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न विफल रहेको देखाएको उल्लेख गरेका छन्। बीबीसीसँग कुरा गर्दै महम्मद अल टुबासीले एकदमै भयावह अवस्था रहेको र आफू त्यसलाई शब्दमा व्यक्त गर्न नसक्ने बताए। मलाई साँच्चै नै उनीहरूले हामीलाई मारिदिनेछन् जस्तो लागेको थियो। अहिले मृत्युलाई जितेको जस्तो अनुभव गर्दा म खुसी छु। 60 वर्षका अल्टुबासीले भने यसै महिना इजरायलको उच्च अदालतले उनीहरूलाई घर फर्कन दिनुपर्ने आदेश दिएको थियो। इजरायली डिफेन्स फोर्सले एउटा विज्ञप्तिमा 100 भन्दा बढी इजरायली दङ्गाकारी उक्त गाउँमा रहेको र उनीहरूले सडकमा अवरोध तिर्स्याएको, टायरहरू बालेको र सुरक्षा निकायमाथि ढुङ्गा प्रहार गरेको जनाएको छ। इजरायली सेनाले टुबासी परिवार राष्ट्रवादी अपराधको शिकार भएको र हिंसाका कारण घर फर्कन नपाएको उल्लेख गरेको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम कोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस्।

हजुर, आदरणीय श्रोता, मिठो गीत प्रदीप लामा र खुसी कार्कीले गाउनुभयो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। त्योभन्दा अगाडि पनि एउटा मिठो गीत हामीले सुन्यौँ र शान्ति श्री परियार र चिज काजी लिउले गाउनुभएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। आरामै हुनुहुन्छ होला। आज सेप्टेम्बर महिनाको 29 तारिक आज ट्युस्डेको कार्यक्रम सुन्दै हुनुहुन्छ। अब भोलि चाहिँ अन्तिम दिन हो यो महिनाको, त्यसपछि हामी अक्टोबरतिर लाग्दैछौँ है। बिस्तारै बिस्तारै अब हामी विन्टरतिर प्रवेश गर्दैछौँ। विन्टर त अब लागिसक्यो, तर अहिले वेदर नट सो ब्याड। आज चाहिँ वेदर एकदमै राम्रो थियो है। म पनि त्यहाँ हाम्रो चाहिँ क्याम्ब्रियन पेट्रोलका भाइहरू साहबहरूले चाहिँ ट्रेनिङ गर्दै हुनुहुन्थ्यो, त्यहाँ फुटबल पिचमा गएको थिएँ। घाम पनि मजाले लागेको अनि अलिकति जेन्टल ब्रिज, हल्का हावा पनि चलिरहेको थियो। गर्दा एक घन्टा जति म त्यहाँ भाइहरूसँग चाहिँ बिताएँ। वान आवर जेट टू आवर जेट ब्रुनाईबाट आउनुभयो, उहाँहरूले पनि ट्रेनिङ गरिराख्नु भएको छ। अनि जिएसपिएसका भाइहरूले पनि ट्रेनिङ गर्दै हुनुहुन्छ, विभिन्न चाहिँ स्ट्यान्डमा गएर विभिन्न चाहिँ एक्टिभिटी गरिराख्नु भएको छ। अनि नेपाल आर्मीको पनि आएर यहीँ बसेर उहाँहरूले पनि ट्रेनिङ गरिराख्नु भएको छ। अब यो इन्टरनेसनल कम्पिटिसन बिग क्याम्ब्रियन पेट्रोल वर्ल्ड्समा हुन्छ, गर्दा चाहिँ उहाँले 48 आवर्सभित्र चाहिँ कम्प्लिट गर्नुपर्दछ। विगत अब खासकै प्रायः सबै युनिटहरूले गोल्ड मेडल ल्याउनुहुन्छ र जस इन्टरनेसनल आर्मीहरूले पनि भाग लिनुहुन्छ। नेपाल आर्मीले पनि गत वर्ष गोल्ड मेडल लिनुभएको थियो र यसपटक पनि उहाँहरूको राम्रो देख्छु। लेफ्टिनेन्ट कर्नल निश्चल ठाकुर साहब हुनुहुन्छ र उहाँ चाहिँ टिम म्यानेजर हुनुहुन्छ। उहाँसँग पनि मैले कुराकानी गरेको छु, त्यो कुराकानी चाहिँ भोलि म सुनाउनेछु है। त आज चाहिँ वान आर जियर र जिएसपिएसको भाइहरूसँग गरेको कुराकानी तपाईँहरूको सेवामा म प्रस्तुत गर्नेछु, प्रतीक्षा गर्दै गर्नुहोला। हजुर, यो चाहिँ अब आजको पहिलो अन्तर्वार्ता 5 बजेको समाचारपछि क्याम्ब्रियन पेट्रोल सम्बन्धी हुनेछ। जिएसपिएस र वान आर जियरको भाइहरूसँग सोधोमा कुराकानी गरेको छु, त्यो कुराकानी। त्यसपछि आज 5:28 जाँदा चाहिँ पारास 10 यो भइसकेको छ क्याट्रिकमा। यो पनि एकदमै जो 10 माइलर हो, यसमा चाहिँ ग्रुप र इन्डिभिजुअलको पनि हुन्छ। अनि चाहिँ जस पारा योले चाहिँ च्यारिटीलाई होस्ट गर्ने गर्नुहुन्छ प्रत्येक वर्ष। अनि ट्याबिङ पनि हुन्छ है त। र 2RZ-ले चाहिँ फ्री रनमा चाहिँ जो हाम्रो एकजना भाइ चाहिँ प्रथम हुनुभएको रहेछ र त्यसपछि अरूमा पनि उहाँले जित्नुभएको छ। फ्री रनमा चाहिँ जित्नुभएको छ अनि ट्याबिङमा चाहिँ उहाँहरू सेकेन्ड जस्तो मलाई लाग्छ। र उहाँहरू बुनाईमा आएर चाहिँ ट्रेनिङ गरेर बुनाईबाट उहाँहरूसँग उहाँले राम्रो नतिजा ल्याउनु भएको छ। अनि ट्रेल वकरमा पनि ल्याउनु भएको रहेछ, तर ट्रेल वकरमा हामीले अपेक्षा गरेअनुसार नतिजा आएर दाइ भन्दै हुनुहुन्थ्यो उहाँहरूसँग गरेको कुराकानी। अनि आज थर्ड आवरमा चाहिँ हाम्रो रत्न श्रेष्ठ बोमेन दिदी हुनुहुन्छ। उहाँसँग पहिला मैले ब्रुनाईमा कुरा गरेको छु, मैले त झन्डै बिर्सि पनि सकेको रहेछु। र उहाँ चाहिँ लेफ्टिनेन्ट कर्नल हाम्रो चाहिँ एडवर्ड बोमेन साहब हुनुहुन्छ। पहिला चाहिँ आरजिएलमा पनि नोकरी गर्नुभएको रहेछ, अहिले चाहिँ 27th Regiment RLC अल्डरसनमा सिओको कार्यभार गरिराख्नु भएको रहेछ। अनि दिदीहरूले चाहिँ अस्ति अब यसपटक प्रायःसो यो 30 कार्यक्रम चाहिँ क्यान्सल गर्यो, तर कतिले गर्नुभयो, गरेकोले चाहिँ गुड रिजनको लागि, नेपालमा बाढी पीडितहरूको लागि रकम सङ्कलन गर्नुभयो र उहाँले पनि त्यो काम गर्नुभएको रहेछ। र त्यो सम्बन्धी गरेको कुराकानी दिदीसँग आज हामी सुनाउनेछौँ है। त आज सुन्नेछौँ, आशा छ दिदीले पनि सुन्दै हुनुहुन्छ होला। मेरो बहिनीहरू पनि एकदमै एक्साइटेड हुनुहुन्छ भनेर भन्नुभएको थियो। उहाँ चाहिँ सोल्स भरि बसोबास गर्नुहुन्छ, तर साहब चाहिँ यता अब अल्ट्रासाउन्डमा आउनुहुन्छ र ठुल्ठुलो इभेन्टहरू कहिले कहिले मात्रै आउने गर्छु भाइ भनेर दिदीले भन्नुभएको छ। यिनै छन् आदरणीय श्रोताहरू हाइलाइट्सहरू। तर अन्तर्वार्ता भए पनि तपाईँहरूले गीतहरू मगाउन सक्नुहुन्छ, बिचमा प्लेन्टी अफ स्पेसेस तपाईँहरूले गीतहरू सुन्न चाहिँ सक्नुहुन्छ। र एक दुई मिनट बोल्न मन लाग्छ भने मलाई कल गर्नुहोला, र तपाईँहरूलाई जस हामी कुराकानी गर्नेछौँ है। तर जस आज भोलि बेबेसले चाहिँ कुराकानी गर्न त्यति मिल्दैन भन्ने भन्नुहुन्छ, तर स्पेस छ है आदरणीय श्रोता, कुनै त्यस्तो परेको छ भने 3-4 मिनट 5-6 मिनट 10 मिनटसम्म हामी कुराकानी गर्न सक्छौँ। त्यसले गर्दा कुराकानी तपाईँहरूले गर्न सक्नुहुन्छ। 01-303-246-730 कल गर्नुहोला, भयो भने अलिकति अगाडि नै कल गर्नुहोला है। बेलुका बोल्न चाहनुहुन्छ भने त्यही अनुसारले म अन्तर्वार्ताहरू कार्यक्रमहरू तलमाथि एडजस्ट गर्छु। हजुर, यति भन्दै अब 1974 AD प्रस्तुतिमा यो गीत राख्न चाहिँ चाहन्छु है त। हजुर, अहिले हाम्रो बिग स्यालुट च्यारिटी पनि चलिरहेको छ। अर्को हप्ता चाहिँ डुएट प्रोग्राम सायद बेलुका 1-2 दिन हामी गर्छौँ होला। र अब आज भोलि अब बाढी पीडितले गर्दा अब सबैले पैसा मागे जस्तो पनि होला होइन, तपाईँहरूले पनि धेरै च्यारिटी दिनुभएको होला। गर्दा नेक्स्ट विक चाहिँ हामी इभिनिङमा 1-2 प्रोग्राम लाइभ गर्ने प्रोग्राम गरेका छौँ, तपाईँहरूले त्यो दिन लिङ्क पनि हामी पठाउँछौँ इफ यु विस टु डोनेट।

1974 एडीको प्रस्तुतिमा यो गीत हामीले सुन्दै थियौँ, पक्का पनि तपाईँहरूले इन्जोय गर्नुभयो। अब नेक्स्ट तारप्रसाद चेम्जङ दाजु हुनुहुन्छ ननिटनबाट, उहाँले मगाउनु भएको गीत सुन्नेछौँ, फलोड बाई हाम्रो मिनी कालीकोटे राई बहिनी स्पोर्टबाट आउनु भएको छ, उहाँसँग उहाँको गीत पनि हामी सुन्नेछौँ। हिन्दी चलचित्र भन्दा पनि हिन्दी गीत उहाँ आज हिन्दुस्तानीबाट मगाउनु भएको छ, त्यो गीत पनि हामी सुन्नेछौँ है त। अनि भोलि चाहिँ आज चाहिँ सिओ मेम साहेब हुनुहुन्छ, वान आरजीको लेफ्टिनेन्ट कर्नल जे जेपकोट साहब, उहाँको चाहिँ श्रीमती हुनुहुन्छ र उहाँलाई चाहिँ वान आजको वाइफ्स कमिटीले फेयरवेल प्रदान गरेको थियो, फेयरवेल प्रोग्राम राख्नुभएको थियो हाम्रो चाहिँ वान आरजीको चाहिँ कम्युनिटी सेन्टरमा। त्यहाँ एक दुईवटा फोटो हाम्रो रूपा दिदीले राख्नु भएको छ, तपाईँहरूले हेर्न चाहिँ सक्नुहुन्छ। अनि भोलि चाहिँ सिओ साहबले पल्टन छोड्दै हुनुहुन्छ, भोलि चाहिँ उहाँको ट्रेडिसनल टो आउट हुँदैछ, 10 बजे चाहिँ कुकासमा चाहिँ जोस भाइहरूसँग ब्रेकफास्ट गर्नुहुन्छ, त्यसपछि टेम्पलमा जानुहुन्छ, छोटो मन्दिर परेड हुन्छ, त्यसपछि त्यहाँ चाहिँ वीर गोर्खालीहरूको नाममा उहाँले रित लेइङ गर्नुहुन्छ, त्यसपछि चाहिँ एउटा सजी सजाउ गरेको ल्यान्ड रोभरमा उहाँलाई चाहिँ सापहरू अफसरहरूले तानेर गाटरुमसम्म पुर्याउनुहुन्छ। अनि वान आरजीको सबै मेम्बर्सहरू चाहिँ यो बाटोको इदर साइडमा चाहिँ उहाँहरू उठ्नुहुन्छ र उहाँको चाहिँ जुन 2 वर्ष टेनर छ त्यसको चाहिँ तारिफ गर्दै उहाँलाई गाटरुममा लगेर उहाँलाई विदाई गरिन्छ, त्यो कार्यक्रम रहेको छ। गर्दा एउटा इम्पोर्टेन्ट कार्यक्रम हुनेछ त, प्रायः जसो जिएम र गोर्खा मेजर र सिओ साहबलाई चाहिँ त्यसरी ट्रेडिसनल टो आउट गरिन्छ। अनि यसपटक चाहिँ वान आरजीले अर्ली कालराति मनाउँदै हुनुहुन्छ र भोलि चाहिँ उहाँको कालरातिको पार्टी पनि हुँदैछ, गर्दा त्यसको लागि भाइहरूले त्यहाँ एमटिएन घरमा जस आज फटिक गर्दै हुनुहुन्छ होला भोलिको कार्यक्रमको लागि, र सम्पूर्ण वान आरजीका दाजुभाइ तथा दिदी भनेर इन्जोय भन्न चाहिँ चाहन्छु। अनि हामीलाई पनि अब इन्जोय गर्नुभएको छ, इन्जोय भन्दा पनि इन्भाइट गर्नुभएको छ, अब हामी पनि उहाँको एउटा सपोर्टिङ एलिमेन्टमा पर्दछौँ। गर्दा वान आरजीका टप टु बटम सबै साहबहरू भाइहरूलाई चाहिँ बधाई भन्दा पनि थ्याङ्क यू भन्न चाहिँ चाहन्छु, र भोलिको लुक फोर्डमा पनि म जस कार्यक्रम सकेर जानुपर्नेछ। हजुर, अब हाम्रो तारप्रसाद चेम्जङ दाजुले मेरै गाउँको यो चिलिम ढुङ्गा भन्ने चाहिँ हाम्रो गाउँ यतापट्टि चाहिँ त्यो पारिपट्टि देखिने डाँडा हो, यसो हेर्दा चाहिँ करिब करिब सिधै भन्दा त यसो अलिकति देब्रेपट्टि पर्दछ, त्यो चिलिम ढुङ्गा बोलको गीत उहाँले अनुरोध गर्नुभएको छ, विकास दिमीले मिठो गीत लेख्नु भएको छ, सायद त्यही रस्ती बस्तीको त्यही भेगको भाइ हुनुहुन्छ होला, अनिल कोइको सङ्गीत एकदमै मलाई मनपर्छ, सुनिता थेगिमले गाउनुभएको गीत अनुरोध गर्नुभएको छ। अब म चाहिँ मेरो गाउँ पुग्छु, मेरो रस्ती बस्ती पुग्छु चिलिम ढुङ्गा, अहिले त त्यो हेर्दा त अब त्यो जाँदा चाहिँ पहिला त हामीलाई त्यो गाउँ एकदमै उडार लाग्थ्यो, तर अहिले त्यहाँ यसो सम्झिँदा त्यो त एकदम ठुलो हलिडे जाने एकदमै त्यो ब्युटिफुल प्लेस रहेछ, त्यसरी सम्झिन्छु। दाइ गाउँ फर्काइदिनु भयो हजुर, थ्याङ्क यू भेरी मच। अब चिलिम ढुङ्गा कहिले पुग्ने होला, त्यो गाउँ फर्केर जान मन लाग्छ, हिँडेर जान साह्रै पर्छ, गाडी त पुगिसक्यो तर बाटो त्यति राम्रो छैन होला, अबको 100 इयर्समा चाहिँ त्यो स्वर्ग हुन्छ।

0: मीडिया
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि अरूको हेरविचार गर्नु
1: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk

0: But I'll go down into my all time favorite गीत तपाईँहरूलाई पनि मन पर्यो होला, इन्जोय गर्नुहोला. 4:48 गइसकेको छ, गोधुली कार्यक्रम सुन्दै हुनुहुन्छ. नारायण सापकोटा भाइ हुनुहुन्छ फिनल्यान्डबाट, म पनि सुन्दैछु है दाई भनेर भन्नुभएको छ. भाइलाई पनि धेरै धेरै धन्यवाद. अहिले रेस्टुरेन्टमै हुनुहुन्छ होला, गीत सुन्नुहुन्छ भने तपाईँको टिमलाई सुनाउन चाहनुहुन्छ नि, प्लिज लेट मी नो भन्न चाहिँ चाहन्छु है त. अनि फिनल्यान्डको मौसम अहिले कस्तो छ त? नेता कोही राई बहिनी ग्रेस लन्डनबाट उहाँले पनि एउटा गीत मगाउनु भएको छ, त्यो गीत पनि हामी सुन्नेछौँ. बहिनी थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु है त. चलचित्र सिन्धु निकै चलचित्र पुरानो चलचित्रबाट यो गीत उहाँले मगाउनु भएको छ, नारायण गोपाल र तारा देवीले गाउनु भएको. नूतन भूषालज्यूले पनि इजरायलमा सुन्दैछु है भनेर भन्नुभएको छ. थ्याङ्क यू भेरी मच. अघि गीत तारुप्रसाद चेमजोङ दाजुले मेरै गाउँको मगाइदिनु भएको थियो, मेरै लागि मगाइदिएको है भाइ भन्दै हुनुहुन्थ्यो. एकदम ब्युटिफुल ब्युटिफुल. अनि अब चिलिमढुङ्गाको गीत सुन्दा एकदमै रमाइलो लाग्यो. अनि यता चिलिमढुङ्गाको बायाँपट्टिबाट चाहिँ ताप खोला बगेर तल त्यो हामी अब बासपानी तल हाम्रो चाहिँ तल मूल घर जाँदा त्यही चाहिँ अब जो ताप खोलाको किनारै किनारा किनार अलिकति माथि माथि भनौँ न हामी बासपानी पुग्छौँ, त्यो यसो सम्झिँदा पनि अहिले नै गुजबम आउँछ कि त्यो ठाउँहरू सम्झिँदा पनि जाउँ जाउँ लाग्छ, अहिले नै जाउँ जस्तो लाग्छ त्यस्तो ठाउँहरू. तर के गर्न, अब नेपालले चाहिँ जन्म दियो, कर्म युकेले दियो, के गर्नु होइन. अब जाउँ भन्दा पनि समय त्योको पाबन्दी हुन्छ. अब जस जानु त पर्दछ आफ्नो गाउँठाउँ. यतिकै जस धेरै वर्ष चाहिँ काटिसक्यो बेलायतमा, अब जिन्दगी यस्तै र यसरी नै बित्ने हो कि भनेर कहिले काहीँ डर पनि लाग्छ. हजुर, यदि भन्दै अब भने हाम्रो मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ, उहाँले अनुरोध गर्नुभएको गीत राजा हिन्दुस्तानीबाट सुन्दैछौँ. हल्का याग्निक र कुमार सानु गाउँदै हुनुहुन्छ, समीरको शब्द रचना, नदिम एन्ड श्रवणको चाहिँ शब्द रचनामा यो गीत सुन्नेछौँ. र त्यसपछि हाम्रो चाहिँ बहिनी हुनुहुन्छ, बहिनी भन्दा पनि दिदी भनौँ, खेलमती लिम्बू दिदी, उहाँले कुन्ती मोक्तानले गाउनुभएको एउटा गीत मगाउनु भएको छ. त्यसपछि हामी त्यसपछि यो गीत सुन्नेछौँ है त.
1: मुझे क्या हो

0: Pelaajan pari. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You BFBS Gorkha Radio Ho. Gorkha Radio Ho. वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टम सूचीकृत 275 म्यान पावर कम्पनीले आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै FWCMS को वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराइएको छ। विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायीले असन्तुष्टि जनाएका छन्। उनीहरूले आफूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसियासँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो, तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन। नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको 6 महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णत असफल भएको टिप्पणी गर्नुभएको छ। उहाँले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया र प्रधानमन्त्रीको पछिल्लो अमेरिका भ्रमणका नाटकीय घटनाक्रमले सरकारको विश्वसनीयतामा प्रश्न उठाएको बताउनु भयो। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सांसद बराल,
1: सुशासनको नाउँमा जे उहाँहरूले स्लोगन दिनुभएको थियो आज कतै पनि सुशासनका सङ्केतहरू देखिएको छैन। विकास र समृद्धिको यात्रा अलपत्र छ। आज सरकारले आधा सिलिन्डर ग्याससम्म पनि नागरिकलाई दिन नसकेर अलपत्र भएको कुरा तपाईँहरूले थाहा पाउनु भएकै छ। महँगीले यति ठुलो चुली चढेको छ, कसैले महँगीलाई नियन्त्रण गर्न सकेको छैन। मिसावट बजारमा र कृत्रिम अभाव बजारमा पर्याप्त रूपमा छ, न मिसावटलाई नियन्त्रण गर्न सकेको छ, न कृत्रिम अभावलाई नियन्त्रण गर्न सकेको छ, न गुणस्तरीय उपभोग्य वस्तुहरू प्राप्त भएको छ। यस अर्थमा अत्यन्त प्रभावकारी गतिविधि गर्छु भनेर कबुल गरेको सरकारले आज 6 महिना बिताउँदाखेरि नयाँ परिणाम दिएको छैन।
0: अब खबर फटाफट। मानव बाघ द्वन्द समाधानका लागि देवघाटमा बाघ संरक्षण केन्द्र बनाइने, राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिका बीच सम्झौता, द्वन्दमा परेका तथा जंगलमा सुरक्षित रूपमा फर्काउन नसकिने बाघको आश्रय हेरचाह र संरक्षण केन्द्रमा गरिने। चाडपर्वमा मूल्यवृद्धि र कालोबजारी रोक्न झापामा बजार अनुगमन तीव्र, दशैं तिहार र छठ लक्षित गर्दै जिल्ला प्रशासनले सरकारी संस्थानसँग समन्वय गरी सहुलियतमा खाद्यान्न बिक्रीको व्यवस्था, चामल चिनी र नुनमा छुट सहित आपूर्ति सहज। अपाङ्गता सेवा र तथ्याङ्क अब एउटै डिजिटल प्रणालीबाट, अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीमा एकीकृत गरी सरकारलाई हस्तान्तरण गरियो, 753 स्थानीय तहमा विस्तार गर्ने लक्ष्य। 70% उत्पादन निर्यात गर्न नसकेपछि पञ्चकन्या एसएस एक्सपोर्ट कार्यवाहीमा विशेष आर्थिक क्षेत्र प्राधिकरणले तोकिएको निर्यात मापदण्ड पूरा नगरेपछि भैरवाको उद्योगलाई निष्कासन गर्यो। विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगले उत्पादनको कम्तीमा 70% निर्यात गर्नुपर्ने व्यवस्था। काभ्रेका 13 स्थानीय तहलाई पर्यटकीय हब बनाउने प्रस्ताव, धुलीखेललाई मुख्य पर्यटन हब बनाएर अरू 12 तहमा डे ट्रिप सञ्चालन गर्ने होटल संघको रणनीतिक प्रस्ताव। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले लेबर पार्टीको सम्मेलनमा राष्ट्रिय हेरचाह सेवा निर्माण गर्ने वाचा गर्नुभएको छ। उहाँले बेलायतले विश्वभरका खतरा विरूद्ध कार्यवाही जारी राख्ने पनि बताउनु भएको छ।
2: This leadership we are showing at home will be matched on the international stage. I will be steadfast in my support for Ukraine and stand up to threats wherever they come from, whether Russia, Iran or anywhere.
0: विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलबाट नेपाल बाहिरिएको छ। जापानमा जारी खेलको क्वार्टर फाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल

प्रतियोगिताबाट बाहिरिएको हो। नायोगा स्थित कोरोगी स्पोर्ट्स पार्कको मैदानमा आज हुने भनिएको नेपाल र श्रीलंका बीचको खेल वर्षाका कारण शुरू हुन सकेन। वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट संघले जनाएको छ। खेल हुन नसकेको अवस्थामा 2020 अन्तर्राष्ट्रिय वरियतामा माथिल्लो स्थानमा रहेको टोलीलाई विजेता मान्दै अघिल्लो चरणमा प्रवेश गराउने प्रतियोगिताको नियम छ। सोही नियम अनुसार श्रीलंका सेमी फाइनलमा प्रवेश गर्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। हालको 2020 विश्व वरियतामा श्रीलंका 9 तथा नेपाल 14 स्थानमा छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: नमस्ते, बिएबिएस संवादबाट म योगराज राईको र 2026 अब यो क्याम्पेन पेट्रोल सुरु हुन आँटेको छ। यहाँ वान आरजेको भाइहरू यहाँ फुटबल ग्राउन्डमा उहाँहरू चाहिँ यसो ट्रेनिङ गर्दै हुनुहुँदो रहेछ। अहिले चाहिँ साजन धर्मराज थापा भाइ हुनुहुन्छ वान आरजेको, उहाँ चाहिँ पेट्रोल कमान्डर हुनुहुँदो रहेछ। उहाँहरूको ट्रेनिङ कस्तो भइरहेको छ अनि एक्सपेक्टेसन के छ, उहाँहरूसँग कुराकानी गर्नेछ। ल भाइ नमस्कार है।
1: दाइ हजुर नमस्कार।
0: अब क्याम्पेन पेट्रोलको ट्रेनिङ गर्दै हुनुहुँदो रहेछ, कस्तो जाँदैछ, के सिकाउँदै हुनुहुन्छ भाइलाई, कति सिकाउँदै हुनुहुन्छ?
1: अहिले चाहिँ हाम्रो दाइ एकदम बेसिक कुराहरू बेसिक, किनकि क्याम्पेन पेट्रोलमा हामीलाई चाहिने नै बेसिक हो। सो हिजो आज चाहिँ हामीले बेसिक स्ट्यान्डहरू रन गरेर चाहिँ ट्रेनिङ गर्दैछौँ दाइ।
0: ओके, तपाईँहरूले यो प्रि पनि गर्नुभयो नि होइन, त्यो क्याम्पेन पेट्रोल कतिको हेल्प गर्यो त्यसले?
1: हजुर दाइ, प्रि बिटिटी पनि गरियो, एकदम हेल्पफुल। अन द ग्राउन्ड गएर चाहिँ 39 आवर्सको पेट्रोल गरेको थियो। सो अलिकति मसरत पनि आयो अनि हामीलाई एड भ्यालु पनि भयो अनि धेरै लेसन लर्नहरू पनि त्योबाट चाहिँ आएको छ दाइ।
0: अब रुट पनि गत वर्षकै होला अनि स्ट्यान्डहरू पनि त्यही 8-9 हुन्छ होइन?
1: हजुर दाइ, स्ट्यान्डहरू 8-9 हो। अब रुट चाहिँ आई डोन्ट नो लास्ट इयर कस्तो थियो, डिफ्रेन्ट पनि हुनसक्छ, अब त्यही पनि हुनसक्छ दाइ।
0: अनि यसपटकको एक्सपेक्टेसन चाहिँ कस्तो छ त वान आरजेको?
1: एक्सपेक्टेसन चाहिँ हाम्रो चाहिँ एकदम हाई छ दाइ, एम नै हाई हो। त्यही अनुसारले हामीले चाहिँ ट्रेनिङ गरिरहेछ, होपफुली राम्रो रिजल्ट ल्याउने हाम्रो चाहिँ कोसिस छ।
0: पहिला पनि भाग लिनुभएको थियो कि यसपटक मात्रै हो?
1: हजुर दाइ, पहिला राइफलम्यान हुँदा 2016, सो 10 वर्ष अगाडि चाहिँ गरेको हो, अलिकति एक्सपिरियन्स राइफलम्यानको। हजुर,
0: त्यो टास्कमा चाहिँ स्ट्यान्डमा चाहिँ पेट्रोल कमान्डरको पनि बेग्लै टेस्ट हुन्छ कि तपाईँहरूले कम्बाइनमा गर्नुपर्छ टास्क
1: चाहिँ? यसमा चाहिँ सबैको टेस्ट हुन्छ दाइ, एकदम बेसिक भाइहरूले चाहिँ गर्ने ड्रिलहरू हो, उनीहरूको ड्रिल टेस्ट हुन्छ। कमान्डरको चाहिँ कमान्ड एन्ड कन्ट्रोल, कसरी चाहिँ आफ्नो टिमलाई चाहिँ कसरी कमान्ड गरेछ, हो त्यसमा टेस्ट हुन्छ दाइ।
0: ल, गोल्ड मेडल ल्याउनु होला अनि फेरि हामी कुराकानी गर्छौँ है त भाइ।
1: हस् दाइ, हजुर, थ्याङ्क यू भेरी मच।
0: अब उहाँको सेक्सनको भाइहरू पनि यहाँ अब ट्रेनिङ गर्नको लागि रेडी हुनुहुन्छ र एकजना भाइ हुनुहुन्छ। ल भाइ नमस्कार है।
2: दाइ नमस्ते।
0: ल भाइ पनि सेक्सनमा हुँदो रहेछ है?
2: हजुर दाइ।
0: के छ सेक्सनमा रोल चाहिँ तपाईँको?
2: म चाहिँ डेल्टा फायर टिममा छु एज अ राइफलम्यान, रोल चाहिँ त्यही छ दाइ अहिले।
0: पहिलोचोटि हो?
2: हजुर, पहिलोचोटि दाइ।
0: अब यो त अब कम्पिटिसन छँदैछ, अलिक सिक्ने मौका पनि भएको होला होइन तपाईँलाई?
2: हजुर, एकदमै धेरै सिक्ने मौका भइरहेछ दाइ। अहिले हाम्रो गुरुजीहरूले पनि लिड गर्नु भएको छ अनि सेक्सनमा पनि हामी एकअर्कालाई अब आफ्नो रोल्सहरू सिक्ने कुराहरू सिकाएर सिक्दै त्यसरी नै प्र्याक्टिस गरिरहेछौँ दाइ।
0: अब यहाँ त इन्फेन्ट्री ट्याक्टिस छँदैछ, त्यो ट्याङ्कहरू पनि चिन्नुपर्छ, सबै तपाईँहरूले त्यो हेर्दै हुनुहुन्छ होला होइन?
2: हजुर, टाइम एन्ड अगेन त्यसको लागि चाहिँ हाम्रो गुरुजीहरूले लेसनहरू गराउनुहुन्छ दाइ, अनि त्यही लेसन पिडिएफहरू पाएर चाहिँ हामीले पढ्ने गरिरहेछौँ दाइ।
0: तपाईँ त नेपाल कपको विनिङ टिम हुनुहुन्छ नि यसबाट?
2: हजुर दाइ, म अहिले वान आरजेआर फुटबल टिमबाट नि रिप्रेजेन्ट गरेको थिएँ अनि जितेको थियौँ दाइ।
0: अब यता पनि जित्नुभयो, अब क्याम्पेन पेट्रोलमा पनि गोल्ड मेडल लिएर आउनु होला।
2: हस् धन्यवाद दाइ, अफकोर्स कोसिस गर्नेछु दाइ।
0: वान आरजेआरका क्याम्पेन पेट्रोलका भाइहरूसँग यसो कुराकानी गर्ने क्रममा एकजना यहाँ ह्यान्डसम भाइ पनि हुनुहुन्छ, भाइको नाम चाहिँ के होला?
3: हजुर, मेरो नाम चाहिँ गौरव राय दाइ।
0: कुन कम्पनीबाट?
3: म सपोर्ट रेकी प्लटुनबाट हो दाइ।
0: रेकी प्लटुनबाट भने चाहिँ रेकीको कुरा आयो भने नो प्रब्लम होइन?
3: हजुर, रेकीको कुरा आयो भने चाहिँ नो प्रब्लमै भन्नु पर्ला।
0: तपाईँको टास्क चाहिँ कस्तो, 8 जनाले गर्नुपर्छ कि स्ट्यान्डमा अलिकति कम्तीले पनि गर्नुहुन्छ, कस्तो हुन्छ टास्कमा चाहिँ?
3: हजुर, स्ट्यान्डमा चाहिँ अब त्यहाँ तिनीहरूले एलोकेट गरे अनुसार चाहिँ अब सम सर्ट अफ मान्छेहरू मात्रै जान्छ। अब जस्तै रेकीमा चाहिँ कमान्डरसँग चाहिँ अब हाम्रो जस्तै रेकीको म भए र म एकजना गुरुजी छौँ, जस्तै अब रेकीको भयो भने चाहिँ हामीहरू चाहिँ त्यो एनिमीको फिल्ड चाहिँ भ्यू गर्नको लागि चाहिँ हामी 3 मात्रै जान्छौँ अनि त्यहाँदेखि त्यो गरेर आएर चाहिँ हामी चाहिँ सम सर्ट अफ इन्फर्मेसन चाहिँ हाम्रो जस सेक्सनको मेम्बरसँग एकअर्कालाई पास गर्छौँ, त्यस पछाडि चाहिँ ब्याकअन अरू स्ट्यान्डतिर जान्छौँ भनौँ।
0: पहिलोचोटि हो?
3: हजुर, मेरो चाहिँ पहिलोचोटि हो यो।
0: नयाँ कुरा पनि सिकिँदैछ?
3: हजुर, नयाँ कुरा त धेरै नयाँ कुराहरू सिकिँदैछ। अब ड्रिल्सहरू भनौँ, अहिले राइफल कम्पनीहरूमा नसिकेको ड्रिल्सहरू एकदम डिटेलली सिक्न पाइरहेको छौँ क्याम्पेन पेट्रोलले गर्दाखेरि।
0: ट्याङ्कहरू पनि निकै जानिँदैछ होला होइन?
3: हजुर, ट्याङ्कहरू पनि टाइम अगेन हेरिँदैछ, गुजियाले पनि लेसन गराउँदै हुन्छ, त्यही अनुसार प्र्याक्टिस हुँदैछ हाम्रो दाइ।
0: 48 आवर्समा होइन सक्नुपर्ने?
3: हजुर, त्यो चाहिँ 48 आवर्समा, हजुर, 2 दिनको हुन्छ।
0: तपाईँहरू त अवश्य त्योभन्दा अगाडि नै सक्नुहुन्छ होइन?
3: हजुर, अब टाइम कति बजे छोड्छ भन्ने हुन्छ, टाइम टेबल अनुसार जानुपर्छ अनि त्यही छोडे टाइम अनुसारै अब कति बजे आइपुगिन्छ भनेर त्यही पेट्रोलमै थाहा हुन्छ।
0: ल त, तपाईँहरूलाई पनि अग्रिम शुभकामना, गोल्ड मेडल लिएर आउनु होला है त।
3: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद दाइ। गोल्ड मेडल ल्याउन चाहिँ हामी तयार गर्दै पनि छौँ र ल्याउने पनि छौँ।
0: वान आरजेको टिम पछि भने जिएसपेस टिमको पनि भाइहरूले आज यहाँ ट्रेनिङ गर्दै हुनुहुँदो रहेछ र उहाँहरू यो एनबिसी सुट लाउँदै हुनुहुन्छ। हाम्रो कप्रोल सन्दीप गुरुङ पेट्रोल कमान्डर हुनुहुन्छ जिएसपेसको। ल भाइ नमस्कार है।
4: दाइ नमस्ते।
0: अनि तपाईँहरूको ट्रेनिङ कस्तो जाँदैछ क्याम्पेन पेट्रोलको?
4: दाइ, सो फार सो गुड, ट्रेनिङ ठिकै हुँदैछ भनौँ दाइ। मोर ओभर प्र्याक्टिकल अनि थियोरिकल चाहिँ सो अन सो फर दाइ। अब हामीले यहाँ कम्बाइन ट्रेनिङ प्लस अब हाम्रो टिम ट्रेनिङ गरेर चाहिँ सफर राम्रो नै भइरहेको छ दाइ.
0: अब तपाईँहरूको चाहिँ वान आजको मात्रै हुनुहुन्छ कि यहाँ क्लर्कहरू तपाईँहरू अरू पल्टनबाट पनि आउनुभएको छ
4: दाइ? हाम्रो चाहिँ अब त्यही हो हाम्रो माइनर युनिट च्यालेन्ज जिएसपिएसको चाहिँ जहिले पनि कुनै पनि इभेन्ट हुन्छ भने अथवा प्रोग्राम हुन्छ भने चाहिँ फर्स्ट थिङ चाहिँ अब हाम्रो टिम भेला पारेर चाहिँ कम्बाइन ट्रेनिङ गर्न चाहिँ एकदमै मुस्किल पर्छ दाइ. यसपालि पनि सो एन्ड सो फोर्थ हाम्रो चाहिँ 8 पटल मेम्बर हुन्छ, हामी 6 मात्रै छौँ. 2 स्टिल अवे आफ्नो स्टेसनमा हुनुहुन्छ. विदिन द टिममा पनि हामी यता 3 चाहिँ वनाजेबाट, म चाहिँ क्याटेगोरी आएको दाइ, एकजना भाइ चाहिँ आर्क ग्लस्टरबाट, एकजना भाइ चाहिँ आर्टिलेरीबाट. त्यो चाहिँ हाम्रो चाहिँ मिक्सचर अफ एभ्रिथिङ.
0: बिटिटी गर्नु अस्ति?
4: हजुर दाइ, बिटिटी गरिदिएँ अस्ति.
0: त्यसमा चाहिँ सबै हुनुहुन्थ्यो टिम नै?
4: त्यसमा पनि हामी बिटिटीमा सबै थिएनौँ, हामी चाहिँ 6 मात्रै थियौँ दाइ, 6 अनि प्लस क्युजी सिग्नल्सको चाहिँ 4 पटल मेम्बर चाहिँ हामी एट्याच गरेर चाहिँ एज अ टिम जिएसपिएस चाहिँ हामीले बिटिटी चाहिँ गरेको थियौँ दाइ.
0: अब तपाईँले आफै नै सेट गर्नुभएको बार हो होइन, गोल्ड सिल्भर, यसपटक चाहिँ कतिको प्रेसर छ तपाईँलाई, के छ अपेक्षा?
4: प्रेसर त एभ्री टाइम हुन्छ सबै टिमलाई, नट जस्ट हामीलाई मात्रै. यसपालि अब जिएसपिएसको 15th एनिभर्सरी भएर चाहिँ सक्दो चाहिँ बेस्ट दिएर चाहिँ गोल्ड ल्याउने चाहिँ हाम्रो चाहना अनि एटेम रहेको छ दाइ. अनि आई थिङ्क इट इज पोसिबल, किनभने इम्पोसिबल भन्ने छैन आई थिङ्क यो कुरा चाहिँ. पहिला पनि अब जिएसपिएस टिमले चाहिँ 2 गोल्ड 2 सिल्भर ल्याइसक्यो, त्यसमा पनि जिएसपिएसको 2 गोल्ड ल्याउने टिममा चाहिँ म पनि 2 नै गरिसकेर मैले 2 गोल्ड मेडल ल्याइसकेको छु. यो चाहिँ मेरो थर्ड टाइम चाहिँ हुन गइरहेको छ दाइ.
0: भनेपछि त ह्याट्रिक गर्ने यही रहेछ त?
4: हजुर दाइ, जस्ट लुकिङ फर गुड ट्रेनिङ अनि गुड रिजल्ट्स दाइ.
0: अब तपाईँ त डेस्क जब गर्ने, यो त इन्फेन्ट्री ट्याक्टिस हो होइन, कस्तो लाग्छ त ग्राउन्डमा गएर यस्तो टास्क गर्दा चाहिँ?
4: आई थिङ्क दाइ अहिले कुरा चाहिँ अपर्च्युनिटी, अहिले चाहिँ अब बिङ जिएसपिएस अनि क्लेरिकल वर्क अनि डेस्कटप भए पनि अब एक्सपोजर चाहिँ निकै पाएको छ नि दाइ. हामीले सबै भाइहरूले चाहिँ आरजेमा खेलेको भएर चाहिँ आरजेको एक्सर्साइजहरू धेरै गर्छ आरजेसँगै दाइ. यसमा विदिन द टिममा पनि हामी चाहिँ 2 चाहिँ एससिबिसी क्वालिफाइड छौँ, 2 अहिले क्याटेगोरीमा इन्स्ट्रक्टर त्यो भयो.
0: ए, तपाईँ कम्पनी सेक्सन कमान्डर हो?
4: हजुर दाइ, त्यही भएर चाहिँ विदिन द टिममा पनि अब हामी चाहिँ इन्स्ट्रक्टर भएर चाहिँ अब हामीले चाहिँ हाम्रो टिमलाई चाहिँ ट्रेनिङ गराउन सक्छौँ. अब हामी कतिको एसएमए छैन भने चाहिँ हामीले चाहिँ यहीँ सिस्टर बटालियन 1 अथवा 2 सागबुजहरूसँग इन्स्ट्रक्टर बरो गर्छ, हामी चाहिँ उहाँसँग ट्रेनिङ चाहिँ गरेर गर्छौँ दाइ हामीले चाहिँ.
0: ओके, तपाईँ त 2 गोल्ड मेडल ल्याइराख्नु भएको छ, एउटा स्ट्यान्डमा चाहिँ तपाईँलाई कति टाइम दिएको हुन्छ अनि कति टाइमभित्र कम्प्लिट गरिसक्नुपर्छ टास्क?
4: पर्टिकुलर एउटा स्ट्यान्ड भन्दा पनि दाइ यो चाहिँ हजुरको चाहिँ विदिन द पेट्रोल हो, 48 पेट्रोल 2 हजुरले जति छिटो गर्नुभयो त्यति नै राम्रो हो. तपाईँले छिटो गर्नुभयो भने छिटो भ्याउनुहुन्छ अनि बिचमा रेस्ट टाइम पनि हुन्छ एलपीमा, तपाईँले चाहिँ धेरै रेस्ट पाउने मौका पाउनुहुन्छ दाइ. अनि अर्को चाहिँ स्ट्यान्डमा चाहिँ एट डिफ्रेन्स, कुनै स्ट्यान्ड चाहिँ छोटो हुनसक्छ लेनहरू, जस्तै कुनैमा चाहिँ अब बिसिडीहरू सिबिआरहरू चाहिँ अलि लामो हुनसक्छ, जस्तै कुनै बेला चाहिँ एटिआईहरू जस्तै एएफपीहरू अनि सेक्सन अटाकहरू चाहिँ अलिक सर्ट हुन जान्छ दाइ. त्यो हिसाबले गर्दा चाहिँ पक्का यति नै त भन्दा चाहिँ हुँदैन दाइ. त्यसमा पनि सबैको आफ्नो ट्याक्टिक्स हुन्छ, आफ्नो टिमको आफ्नो कमान्डरको चाहिँ कुन कमान्डरले चाहिँ कसरी खोज्छ त्यो एउटा स्ट्यान्ड गर्नुलाई दाइ, इट डिपेन्ड्स. तर एट द एन्ड रिजल्ट चाहिँ स्ट्यान्डले चाहिँ जे खोज्छ त्यसलाई चाहिँ अब एउटा गुड स्किलले गर्नुभयो भने चाहिँ वी क्यान स्कोर गुड मार्क्स.
0: ल तपाईँ गोल्ड मेडल ल्याउनु होला अघि शुभकामना.
4: हुन्छ दाइ, थ्याङ्क यू.
0: पेट्रोल कमान्डर भनेपछि एकदमै यङ यङ भाइहरू देख्छु जिएसपिएसको, उहाँहरू एनबिसी सुट पनि लगाइसक्नु भएको छ. भाइको नाम चाहिँ?
5: मेरो नाम प्राइभेट सुदीप कार्की.
0: कुन युनिटमा अहिले काम गर्दै हुनुहुन्छ?
5: म चाहिँ अहिले गुर्खा आर्क ग्लोस्टरमा छु.
0: भनेपछि तपाईँ ग्लोस्टरबाट यहाँ आउनुभयो ट्रेनिङ गर्न?
5: हजुर.
0: भोलन्टियर कि?
5: हजुर, भोलिन्टियर नै हो जिएसपिएसको लागि. हजुर.
0: राइट. अनि पहिला भाग लिनु भएको छ? छैन
5: छैन, अब यो चाहिँ मेरो पहिलोचोटि नै हो.
0: के डेस्क जब अहिले निकै इन्फेन्ट्री ट्याक्टिक्सहरू सिक्दै हुनुहुन्छ होला होइन?
5: हजुर, एकदम ब्याक टु क्याट्रिक जस्तो फिल भइरहेको छ.
0: कतिवटा स्ट्यान्ड हुन्छ? 8-9?
5: हजुर, 8-9 त्यस्तै हुन्छ.
0: भनेपछि के हुन्छ सबै सिक्दै हुनुहुन्छ?
5: हजुर, यस अस्ति बिटिटीमा नि अलिअलि फिल भयो, सो त्यही अनुसारले प्र्याक्टिस हुँदैछ.
0: अलिकति हार्ड स्ट्यान्ड चाहिँ कुन जस्तो छ सब्जेक्ट चाहिँ तपाईँलाई?
5: हार्ड भन्दा नि अब सबैजनाले सबै ठाउँमा इफोर्ट दिनै पर्छ, आफ्नो अपोइन्टमेन्ट हुन्छ, सो कलेक्टिभली सबैको इन्भल्भमेन्ट हुँदाखेरि सबैको उत्ति नै आफ्नो इन्भल्भमेन्ट छ भने त्यही अनुसारको सबै.
0: अस्ति बिटिटी मिल्नुभयो?
5: हजुर.
0: निकै सिक्यो होला होइन?
5: हजुर, एकदम.
0: डेस्क जब ठिक छ कि यो बाहिरको जब ठिक छ?
5: दुइटै गर्दाखेरि दुइटै रमाइलो हुन्छ, सो अहिले करेन्ट सिचुएसनमा जुन गरेर त्यही नै ठिक लागिरहेको छ.
0: डेभलपमेन्ट क्यान्सल. ल, गुड लक.
5: हजुर, थ्याङ्क यू.
0: भाइको नाम चाहिँ?
6: मेरो नाम चेरब राई.
0: कुन युनिटमा अहिले असाइन हुनुभएको छ?
6: 1 छु दाइ.
0: 1 त?
6: हजुर.
0: भोलिन्टियर हो?
6: हजुर, भोलिन्टियर दाइ.
0: तपाईँ त के 2IC हो?
6: 2IC होइन, म चाहिँ अहिले रेड अप गर्न आँटेको छु दाइ.
0: रेडियो अपरेसन?
6: हजुर हजुर दाइ.
0: ट्रेनिङ राम्रै भइरहेको होला होइन?
6: हजुर, ट्रेनिङ अहिलेसम्म ठिकै भइरहेको छ दाइ. लास्ट इयर पनि गरेको थिएँ दाइ मैले, लास्ट इयर विको सिल्भर, अनि यसपालि चाहिँ त्यसैको प्रेसर लिएर पनि अलिकति बेसी ट्रेनिङ गरिँदैछ. होपफुल्ली राम्रै हुन्छ होला. अहिलेसम्मको जस ठिकै भइरहेछ भनौँ दाइ.
0: ल त, गुड लक भाइलाई.
6: थ्याङ्क यू भेरी मच दाइ.
0: डेस्क जब गर्ने भाइ जिएसपिएसको हुनुहुन्छ, भाइको नाम चाहिँ निकै अग्लो हुनुहुँदो रहेछ त।
7: मेरो नाम चाहिँ प्राइभेट पिताम्बर थापा।
0: कति छ हाइट?
7: म 5.9 दाइ।
0: भलिबल खेलिन्छ?
7: भलिबल चाहिँ खेलिन्न दाइ।
0: फर्स्ट चोटि हो क्यामिन पटोलमा?
7: हजुर है, फर्स्ट टाइम दाइ।
0: अनि कस्तो लाग्दैछ त? अनि थुप्रै स्ट्यान्डमा काम उ गर्नुहुन्छ, टास्कहरू सिक्दै हुनुहुन्छ?
7: हजुर दाइ, अब सिपिमा आइसिजियोस् डेस्क सबभन्दा बाहिरको केही नयाँ नयाँ कुराहरू सिकिरहेको छौँ दाइ, त्यही नयाँ नयाँ कुरा एक्सपिरियन्सहरू गर्न पाइरहेको, त्यसमा राम्रो लागिरहेको छ दाइ।
0: हुन्छ ल भाइ, गुड लक है त।
7: हुन्छ, थ्याङ्क यू दाइ।
8: पिएफपिएस गोर्खा रेडियो।
0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ र अब एउटा गीत सुनौ, त्यसपछि एउटा अब प्रोमो ब्रेक, एउटा गीत, अनि हामी पारस टेनमा चाहिँ टुआरजेका टिमका भाइहरूसँग कुराकानी गर्नेछौँ। आज 6 बजेपछि हामी कुराकानी गर्नेछौँ हाम्रो रत्न श्रेष्ठ बोमेन दिदी र उहाँहरूले चाहिँ केही दिन अगाडि च्यारिटी इभेन्ट गएर नेपाल बाढी पीडितहरूको लागि केही रकम सङ्कलन गर्नुभएको रहेछ, त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ है त। अहिलेलाई भने हाम्रो गीत सुन्ने पालो आएको छ हाम्रो निता कोइराई बहिनी, उहाँ चाहिँ ग्रेट लन्डनबाट, उहाँले सबै सबैलाई यो गीत सुनाउन चाहनु भएको छ। नारायण गोपाल र तारा देवीले गाउनुभएको यो गीत सुनाऊ, त्यसपछि एउटा प्रोमो ब्रेक, अनि हाम्रो हरि राई भाइ हुनुहुन्छ फेल्थामबाट, उहाँले चाहिँ एउटा पवित्र सुब्बाले गाउनुभएको मिठो गीत सुनाउन चाहनु भएको छ, त्यो गीत पनि सुन्नेछौँ। अनि कैलाश भाइको पनि गीत छ है त, तपाईँहरू पनि गीत सुन्न चाहनुहुन्छ भने स्पेस छ, लेट मी नो।

0: SBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.au।
0: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर नमस्ते, कार्यक्रम बिहेभियर सम्वादबाट म योगराज राईको र बिहेभियर सम्वादमा हाम्रो 2RGL-का भाइहरू हुनुहुन्छ, उहाँसँग कुराकानी गर्दैछु र उहाँ चाहिँ ब्रुनाईबाट यहाँ आएर पारा स्टेन गत सेप्टेम्बर महिनाको 26 तारिक शनिबारको दिन क्याट्रिकमा भएको थियो र उहाँहरूले चाहिँ फ्री रनतर्फ चाहिँ प्रथम अनि चाहिँ ट्याबिङतर्फ चाहिँ हाम्रो राइफलम्यान मिलन राई चाहिँ प्रथम हुनुभएको रहेछ। यसै सम्बन्धी कुराकानी गर्नको लागि यति बेला मसँग हुनुहुन्छ कप्रोल महेश लिम्बू, उहाँ चाहिँ टिम क्याप्टन हुनुहुन्छ। त्यसपछि ट्याबिङमा फर्स्ट हुन सफल हाम्रो राइफलम्यान मिलन राई भाइसँग कुराकानी गर्नेछौँ। महेश भाइ नमस्ते।
1: दाई नमस्कार।
0: ल, ब्रुनाईबाट आएर पनि तपाईँहरूले यो चाहिँ फ्री रनमा चाहिँ प्रथम ग्रुपतर्फ अनि ट्याबिङमा प्रथम हुनुभएको छ, ह्युज कङ्ग्रेचुलेसन भाइ।
1: दाई थ्याङ्क यू सो मच हजुरलाई।
0: कहिले आउनुभयो त ब्रुनाईबाट?
1: दाई हामी ब्रुनाईबाट चाहिँ जुलाई 11 यता युके हामी ट्रेल वकरको लागि आएको दाइ, अनि त्यसपछि ट्रेल वकर हामीले अस्ति नै सकेपछि हामी यता महाराष्ट्र अनि हामी फलोड बाई अब बिस्मार्कको लागि प्रिपरेसन गर्छौँ दाइ।
0: ए, तपाईँहरू एउटै टिम नै ट्रेल वकर पनि कुद्नु भएको, फेरि यो महाराष्ट्रमा पनि तपाईँहरू कुद्नु भएको
1: हो? हजुर दाई हजुर, हामी एउटै टिम हो।
0: ओके, यो महाराष्ट्रमा तपाईँहरूले राम्रो नतिजा ल्याउनु भएको छ, यो महाराष्ट्र भनेको के हो अनि यो कति माइल हुन्छ अलिकति भनिदिनुहोस् न।
1: दाइ यो पारा स्टेन भनेको चाहिँ स्पेसली पारा रेजिमेन्टको च्यारिटी सपोर्टको लागि उहाँहरूले अर्गनाइज गर्नुभएको दाइ, अनि त्यसैमा चाहिँ सम्पूर्ण वाइडर मिलिट्री जुनै टिमहरू पार्टिसिपेट गर्दा पनि हुन्छ अनि हाम्रो सिभिलियन टिमहरू पनि जसले पार्टिसिपेट गर्दा पनि हुन्छ दाइ। अनि हाम्रो क्राइटेरिया चाहिँ कस्तो छ भने दाइ, हाम्रो ट्याबिङ र रनिङ दुईटा क्याटेगोरी छ दाइ, अनि ट्याबिङमा चाहिँ अब 4 हुनु पर्यो मिनिमम दाइ, अनि यता रनिङमा पनि 4 हुनु पर्यो, अनि वेट चाहिँ हाम्रो 35 LBS विच इज 16 kg भन्छ दाइ, त्यो 16 kg बोकेर 10 mi ट्याप गर्नु पर्यो, अनि यता फ्री रनिङ गर्नेहरूले पनि 10 mi जस हाम्रो स्पोर्ट्स किटमा रनिङ गर्नु पर्यो दाइ, त्यही छ दाइ क्राइटेरिया चाहिँ।
0: राइट, अनि कस्तो खालको ट्रेनिङ गराउनु भएको थियो त? अब तपाईँहरू त ब्रुनाईमा अलिकति बेग्लै वेदर छ, गर्मी यहाँ पनि गर्मी तर बिस्तारै जाडोतिर लाग्दै गरेको कुरा हो।
1: हजुर दाइ, हामीले ट्रेनिङ चाहिँ पक्का पक्की भन्ने हो भने चाहिँ दाइ हामीले ब्रुनाईबाट आएर चाहिँ सोली फोकस चाहिँ हामीले ट्रेल वकरको लागि ट्रेनिङ गरेको थियौँ दाइ, त्यो चाहिँ फ्री रनको लागि मात्रै हामीले ट्रेनिङ गरेको थियौँ, अनि हामी भारी बोकेर चाहिँ ट्याबिङ चाहिँ त्यति धेरै गरेको थिएनौँ दाइ, हाम्रो जस्ट इन फ्युचरमा हामी गर्ने भनेर चाहिँ थियो दाइ, तर हामीले इनिसियली त्यसको बारेमा ट्रेनिङ गरेको थिएनौँ, तर हामीसँग चाहिँ अब ट्रेल वकर सकेपछि 2 मात्रै टाइम थियो दाइ, अनि त्यो विदिन 2 चाहिँ 1 चाहिँ अलिकति डिलोड फेजहरू रिकभरी सेसन गऱ्यौँ दाइ, अनि फलोइङ 1 चाहिँ आएर हामीले अफ टु त्यही 5-10 kilometersम्म हामीले फ्री रन अनि त्यसपछि ट्याबिङको एज अ ग्रुप ट्रेनिङ क्याट्रिकमा गरेको थियौँ दाइ।
0: अनि तपाईँ चाहिँ फ्री रनको मात्रै क्याप्टेन हो कि यता ट्याबिङको पनि हो?
1: दुइटैको दाइ म, तर यता ट्याबिङ मैले ट्रेनिङ चाहिँ दुइटालाई गराएँ दाइ, अनि हाम्रो राफेलम्यान मिलन भाइ पनि ऊ रिसेन्टली क्वालिफाइड PTI हो दाइ, अनि हामी दुईजना भएर ट्रेनिङ गरायौँ दुइटालाई दाइ, अनि जस्ट टिम क्याप्टेन चाहिँ मैले दुइटैको गरिदिएको दाइ।
0: ओके, फ्री रन तर्फ चाहिँ 4 को हुनुहुन्थ्यो अनि ट्याबिङ तर्फ
1: फ्री रन तर्फमा चाहिँ हाम्रो एकजना ए कम्पनीको भाइ राइफलमेन ब्रिजेश चौधरी, अनि राइफलमेन दिशोज राई, अनि राइफलमेन जोनी साही, अनि कोप्रोल महेश लिम्बू म भइहाले दाइ, हामी यति चाहिँ फ्री रनमा थियौँ। अनि त्यसपछि यता ट्याबिङमा चाहिँ हाम्रो मिलन राइफलमेन मिलन राई, अनि राइफलमेन भूषण मगर, अनि राइफलमेन विजय तामाङ, अनि लास्टमा चाहिँ हाम्रो राइफलमेन मनिष राई, हाम्रो सी कम्पनीको भाइ, यतिजनाको टिम थियो दाइ।
0: ओके, फ्री रनमा चाहिँ तपाईँ 4 कुन कुन पोजिसनमा आएर ओभरअल जित्नु भएको?
1: फ्री रनमा चाहिँ ओभरअल हाम्रो दिशोज भाइ ओभरअल 2nd हो दाइ, अनि त्यसपछि म चाहिँ ओभरअल 4th भए, अनि त्यसपछि हाम्रो जोनी भाइ चाहिँ ओभरअल 5th, अनि हाम्रो ब्रिजेश भाइ चाहिँ ओभरअल 7 भएको दाइ।
0: त्यो रुट चाहिँ एउटै नै हो ट्याबिङ र फ्री रनको?
1: हजुर दाइ हजुर, रुट चाहिँ एउटै हो दाइ, दुइटै कोर्सको लागि।
0: ओके, अनि कति जति रनरहरू हुनुहुन्थ्यो त्यो पारा स्टेनमा?
1: 115 टिम थियो दाइ मेरो अड्कलमा चाहिँ, हजुर त्यति नै हुनुपर्ने हो दाइ एप्रोक्सिमेटली।
0: राइट, ओभरअल चाहिँ कसले जित्नु भयो त?
1: ओभरअल चाहिँ दाइ अब ओभरअल पर्फर्मेन्स चाहिँ हेर्ने त्यस्तो ओभरअल क्याटेगोरी चाहिँ थिएन दाइ, तर हाम्रो यसो टाइमिङहरू चाहिँ क्यालकुलेसन गर्दाखेरि चाहिँ आई थिङ्क हाम्रो 2RGR-ले चाहिँ ट्याबिङको पनि इन्डिभिजुअल चाहिँ भाइले एकदम राम्रो गर्यो दाइ, अनि रनिङको चाहिँ हाम्रो ओभरअल 1st भयो, अनि हामी ट्याबिङमा पनि टिम चाहिँ 2nd आएको कारणले गर्दाखेरि चाहिँ आई थिङ्क एजम्सन चाहिँ अब 50-50 लगाउन सकिन्छ होला दाइ, हामी 2RGR-ले अथवा अरू 1RGR-ले ओभरअल गऱ्यौँ जस्तो लाग्छ, तर फेरि इन्डिभिजुअल पर्फर्मेन्सले गर्दाखेरि मेबी 2RGR अलिकति धेरै पोइन्ट आउन सक्छ कि भन्ने मेरो अड्कल छ दाइ।
0: ए राइट, अनि चेन अफ कमान्ड तपाईँ ब्रुनाई एकदमै खुसी हुनुहुन्छ होला, राम्रो नतिजा ल्याउनु भयो उताबाट आएर पनि है?
1: हजुर हजुर दाइ, हाम्रो मेन हाम्रो फोकस चाहिँ हाम्रो ट्रेल वकर थियो दाइ, अनि ट्रेल वकरमा चाहिँ अलिक स्लाइटली हामीले सोचे जस्तो रिजल्ट ल्याउन सकेनौँ, तर आई बिलिभ हामीले चाहिँ पारा स्ट्यान्डमा चाहिँ जस अलिकति राम्रो गरेर हाम्रो चेन अफ कमान अलिकति खुसी हुनुभयो होला, अस्तिको डिसएपोइन्टमा चाहिँ अलिकति ह्याप्पी हुनुभयो भन्ने चाहिँ मेरो अड्कल छ दाइ। हाम्रो टिम म्यानेजर गुरुजीको पनि त्यही अड्कल हुनुपर्ने हो
0: डेफिनेटली। अनि फर्स्ट चाहिँ फ्री रन तर्फ को हुनुभयो, सेकेन्ड त हाम्रो भाइ नै आउनु भएको छ टु आरजीआरको होइन?
1: हाम्रो फर्स्ट चाहिँ हाम्रो क्युजिएसको एकदमै राम्रो भाइ रनर भाइ रहेछ रोशन भाइ, उसले चाहिँ आई थिङ्क ऊ चाहिँ इन्टेक 23 को होला दाइ, एकदम भाइले चाहिँ वेल अहेड टाइममा आएको थियो।
0: तपाईँ पनि राम्रो कुद्नु हुँदो रहेछ फोर्थ पोजिसन त होइन र?
1: हजुर हजुर दाइ, मेरो चाहिँ अलिकति म चाहिँ अलि अल्ट्रा म्याराथनमा चाहिँ राम्रो छु दाइ, जस अल्ट्रा म्याराथनहरू म टेलवकरहरू जस्तै इभेन्टमा चाहिँ मेरो अलि राम्रो छ दाइ, तर जस 16 किलोमिटर काइन्ड अफ स्पिडिङै भएको कारणले अब फोर्थ आयो, जस ठिकै छ दाइ, टिमले ओभरअल जित्यो, इन्डिभिजुअल भन्दा पनि मेन त अब टिम हो दाइ, हाम्रो पल्टनले जस एउटा पनि रिजल्ट राम्रो गर्यो गर्यो त्यसैमा खुसी छ दाइ।
0: ए माहौल चाहिँ कस्तो हुन्छ यो पारा स्ट्यान्डको?
1: पारा स्ट्यान्ड एकदमै धेरै धेरै वेटर ब्रिगेडबाट मान्छेहरू आउने भएको कारणले अब मेन गरी त एउटा एउटा मेला जस्तो नै हुन्छ भन्नुपर्छ होला दाइ, त्यहाँ चाहिँ जस हाम्रो पारा रेजिमेन्टको चाहिँ पक्का डिस्प्लेहरू गरेको हुन्छ, अनि उनीहरूको क्यापेबिलिटीहरू अलरेडी डिस्प्लेहरू गरेको हुन्छ, अनि त्यसपछि जस भेटरेनहरू उहाँहरू पनि आउनुहुँदो रहेछ, एकदमै काइन्ड अफ मेला जस्तै अनि मिनी ट्रेल वकर जस्तो भन्नुपर्छ होला दाइ, तर ट्रेल वकरमा चाहिँ एक दिन बास बस्छ तर यहाँ चाहिँ बस्दैन, त्यस्तै जस्तो लाग्यो दाइ मलाई, मेरो पनि फर्स्ट एक्सपिरियन्स हो दाइ।
0: अब त्यहाँ सिभिलियनहरू पनि आउँछन्, गोर्खालीहरूले नै प्रायः जितिरहेको हुन्छन् प्रत्येक वर्ष, के भन्छन् त सिभिलियनहरू अथवा त्यहाँ आउनेहरूले?
1: उनीहरूले आई थिङ्क जस गएको 2-3 वर्ष अनि मेबी 3-5 इयर्स चाहिँ हाम्रो गोर्खालीहरूले जितेको कारणले उनीहरूले चाहिँ हामीलाई जस देख्ने बित्तिकै हाम्रो आरजीहरूलाई अनि त्यसपछि गोर्खालीहरूलाई देख्ने बित्तिकै जस ल यिनीहरू चाहिँ अब स्प्रिन्ट टिमहरू गुड लक भनेर एकदमै उनीहरू पनि खुसी हुन्छ भन्नुपर्छ।
0: ए राइट, अनि यो अलिकति बिस्मार्क च्यालेन्ज पनि गरौँ, तपाईँहरू यही टिम नै भाग लिने हो त्यहाँ चाहिँ?
1: हजुर हजुर दाइ, हाम्रो बिस्मार्क च्यालेन्ज चाहिँ हाम्रो 1D प्ले आयोजन भनेको दाइ, त्यसमा चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट क्याटेगोरीहरू छ दाइ, अनि त्यसमा चाहिँ हामीले चाहिँ ओपन रिले मेल क्याटेगोरीमा हामीले भाग लिन आँटिरहेको छौँ दाइ, त्यसमा चाहिँ टिम अफ 10 भनेको छ दाइ, अनि आई थिङ्क टप 5 को मात्र काउन्ट हुन्छ होला दाइ, अनि हामी 10 जनाको छौँ दाइ।
0: ए आज कुद्ने मतलब अस्ति कुद्नु भएको टिम नै होला?
1: हजुर हजुर हजुर दाइ, हामी ट्रेल वकर टिम अनि त्यसपछि आजको 10 जना हामी जम्मा छौँ ब्रुनेबाट आएको, अनि गुरुजीसँग 11 जना, गुरुजीले टिम म्यानेज गरिदिनुहुन्छ अनि हामी चाहिँ रनरहरू 10 जना।
0: अब त्यो पनि जस स्विप नै गर्ने होला अब होइन गोर्खाली टु आरजेड कस्तो छ?
1: हजुर हजुर दाइ, हाम्रो एम चाहिँ एकदम बेस्ट पोसिबल राम्रो रिजल्ट ल्याउने हो दाइ, अब जस जसले जिते पनि यदि अब विदिन गोर्खासले जिते पनि अब वाइड आर्मीले जिते पनि अब मेन प्रायोरिटी त हामी गोर्खासले नै जित्ने हो दाइ, तर अब जितेन भने पनि
0: कार्यक्रम गोधुलीमा छौँ हामी, अहिले 5:39:40 गइसकेको छ। आज 5 बजेको समाचार पछि भने हामी कुराकानी अथवा म कुराकानी गर्नेछु रत्न श्रेष्ठ बोमेन दिदी र उहाँले केही दिन अगाडि चाहिँ यो एउटा च्यारिटी इभेन्ट तेज कार्यक्रमको साथमा गर्नुभएको रहेछ, त्यस सम्बन्धी गरेको कुराकानी, अनि चाहिँ 27 रेजिमेन्ट आरएलसीमा चाहिँ उहाँहरूको चाहिँ हाम्रो दिदी बहिनीहरूसँग बन्डिङ त्यस सम्बन्धी गरेको कुराकानी सुन्न सक्नुहुन्छ। 27 रेजिमेन्ट आरएलसीको सिओ साहब हुनुहुन्छ लेफ्टिनेन्ट कर्नल एडवर्ड बोमेन, उहाँको चाहिँ श्रीमती हुनुहुन्छ, अहिले सोल्सबरीमा बसोबास गरिराख्नु भएको छ, अनि कहिलेकाहीँ मेजर इभेन्टहरू हुँदा यता अर्डर्सहरूतिर पनि आउने गर्नुहुँदो रहेछ दिदी। अब कैलाश भाइले अनुरोध गर्नुभएको गीततर्फ लागौँ, शम्भु राई र उषा किरण अधिकारीले गाउनुभएको गीत हामी सुन्दैछौँ, उहाँको फेसबुकका साथीहरू इष्टमित्र अनि यति बेला कार्यक्रम सुनेर बसिराख्नु भएका श्रोतालाई समर्पण गर्न चाहनुहुन्छ। अल द वे ननिटनबाट

0: यो PFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अहिले हाम्रो कप्रोल महेश लिम्बुटु आरजेको हुनुहुन्छ र उहाँसँग म कुराकानी गरिरहेको छु र उहाँ चाहिँ ब्रुनाईबाट आउनुभयो, उहाँको टिम अनि पारास टेनमा भाग लिनुभयो अनि फ्री रनतर्फ चाहिँ प्रथम अनि यता ट्याबिङतर्फ चाहिँ एकजना भाइ मिलन राई हुनुहुन्छ र उहाँ प्रथम हुनुभयो। यसै सम्बन्धी कुराकानी गरिरहेको छ। ट्रेल वकरको कुरा पनि अलिकति सुन्नुभयो, बिस्माक च्यालेन्जको पनि कुराकानी गरिरहेको छ। फेरि वेलकम छ है भाइ।
1: हजुर हुन्छ, थ्याङ्क यू दाइ।
0: हजुर, यो बिस्माक च्यालेन्ज चाहिँ कस्तो खालको हो?
1: बिस्मार्क च्यालेन्ज चाहिँ दाइ हाम्रो वान डिपले आयोजना गर्ने हो दाइ। अनि त्यसपछि बेसिकली 16 असलमा जति पनि टिमहरू छ अनि उनीहरू बेस कम्पिटिसनहरू हुने हो। मेबी इन्फर्मेसन अलिकति कमी भएको पनि हुनसक्छ दाइ, यदि मेरो बुझाइमा चाहिँ त्यो छ दाइ। अनि त्यसमा चाहिँ अहिले चाहिँ पारासिन चाहिँ 16 केजी मात्रै थियो भने बिस्मार्कमा चाहिँ 18 केजी बोकेर 10 माइल रनिङ गर्नुपर्ने हुन्छ दाइ। अनि 10 जनाको टिम हुनुपर्छ अनि त्यसमा चाहिँ टप 5 काउन्ट हुन्छ भनेर त्यहाँ वार्निङ अर्डरमा लेखेको छ दाइ।
0: ए, 10 जना कुद्नेमा टप 5 चाहिँ काउन्ट हुने?
1: हजुर हजुर हजुर दाइ।
0: यो चाहिँ कहाँ हुने हो
1: दाइ? यो पनि यहाँ नर्थ योर्कसायरमै हुन्छ दाइ। मलाई चाहिँ लाग्छ मेबी आज हामीले पारासिन कुदेकै ठाउँमा हुनुपर्ने हो जस्तो लाग्छ दाइ।
0: ए राइट, अनि रुटहरू अब त्यही नै होला, अब ट्रेनिङहरू अब बिस्तारै बिस्तारै फेरि बिल्ड अप गर्नुहुन्छ। कहिले अरे यो चाहिँ हुने?
1: यो चाहिँ हाम्रो 14 अक्टोबरमा हुन्छ दाइ। हामी ट्रेनिङ चाहिँ अब कमिङ विकबाट सुरु गर्छौँ दाइ। अब 2 दिन जस्तो चाहिँ अब भाइहरूलाई रिकभरी सेसन अनि फलो अप बाइ चाहिँ हामी फेरि फिटनेस स्विच गरेर चाहिँ हामी उता ट्रेनिङ गर्न थाल्छौँ दाइ हाम्रो बिस्मार्कको लागि।
0: तपाईँको एडमिन चाहिँ कसले हेर्दैछ त क्याट्रिकमा?
1: एडमिन चाहिँ हाम्रो सर्जन योगेश पुजिनी हुनुहुन्छ, उहाँले
0: हेरिरहनु भएको छ दाइ। ए राइट, ओके, ल त भाइ धेरै धेरै धन्यवाद। आफ्नो टिमलाई के भन्नुहुन्छ त?
1: टिमलाई भन्दा पनि दाइ फर्स्ट अफ अल हाम्रो रेजिमेन्टलाई चाहिँ एकदम थ्याङ्क यू सो मच भन्न चाहन्छु दाइ। अनि हाम्रो रेजिमेन्टले चाहिँ हामीलाई हाम्रो लागि धेरै ड्युटीहरू अनि जङ्गलहरूमा एक्सर्साइजहरू गएर हामीलाई रिलिज गरिदिएको छ, त्यसको लागि चाहिँ एकदमै थ्याङ्क यू टु आरजेआर भनेर भन्न चाहन्छु दाइ। अनि अर्को कुरा चाहिँ हाम्रो टिमलाई चाहिँ अलवेज वेल डन भन्छु दाइ। अनि हाम्रो चाहिँ अब लुक फरवर्ड चाहिँ बिस्मार्क हो अनि बिस्मार्कमा अब एभ्रिथिङ हामीले 12 वकर अनि पारास 10 पनि सकिसक्यौँ, अब चाहिँ हाम्रो ओन्ली फोकस चाहिँ बिस्मार्कमा हुन्छ अनि त्यसको लागि बी प्रिपेयर फर द्याट वान भन्न चाहन्छु दाइ। अनि अर्को कुरा चाहिँ हाम्रो टिम म्यानेजर गुरुजी हामीलाई एकदम हेल्प गरिराख्नु भएको छ अनि त्यसपछि गुरुजीलाई पनि प्लिज गुरुजी हामीलाई यही तरिकाको हेल्प अनि फ्लेक्सिबिलिटी दिइराख्नु होला भनेर भन्न चाहन्छु हजुर।
0: ओके हुन्छ भाइ, अब कङ्ग्रेचुलेसन यो पारास 10 को लागि, अब बिस्मार्क पनि राम्रो गरेर जानु होला, एडभान्स कङ्ग्रेचुलेसन अनि शुभकामना छ है त।
1: हजुर हुन्छ, थ्याङ्क यू सो मच दाइ।
0: अब चाहिँ हाम्रो मिलन भाइसँग कुराकानी गरौँ जो चाहिँ अब ट्याबिङ तर्फ चाहिँ उहाँ फर्स्ट हुनुभयो। र भाइ नमस्ते।
2: हेलो, नमस्ते दाइ।
0: मिलन भाइ होइन?
2: हजुर दाइ।
0: ओके, ल तपाईँलाई कङ्ग्रेचुलेसन है, ट्याबिङमा फर्स्ट हुनु भएको छ है।
2: हजुर दाइ, हजुरलाई धेरै धेरै धन्यवाद दाइ।
0: कति मिनटमा गर्नुभयो त
2: दाइ? मैले 1 hour 20 minutes 45 seconds कम्प्लिट गरेँ।
0: पहिलो चोटि हो तपाईँले भाग लिनु भएको यसमा?
2: पारासिन चाहिँ मेरो यो सेकेन्ड टाइम हो दाइ।
0: ए, पहिला पनि भाग लिनु भएको थियो?
2: हजुर दाइ।
0: पहिला चाहिँ ट्याबिङमा कि रनमा?
2: हजुर, पहिला पनि ट्याबिङमै थियो दाइ।
0: पहिला फर्स्ट आउनु भएको थियो कि कस्तो थियो नतिजा पहिलाको चाहिँ?
2: पहिला 2025 चाहिँ म ओभरअल थर्ड भएको थिएँ दाइ।
0: ए, भनेपछि यसपटक फर्स्ट हुनुभयो है।
2: हजुर हजुर
0: राइट। कति वेट बोकेर कुद्नु पर्ने थियो?
2: हाम्रो वेट 35 LBS इन्क्लुडिङ 1 liter वाटर बोतल थियो दाइ। केजीमा चाहिँ 16 केजी थियो दाइ।
0: राइट, ओके, अनि रुट चाहिँ कस्तो थियो, उकालो ओह्रालो?
2: हजुर दाइ, रुट चाहिँ एकदमै डिफिकल्ट थियो भनौँ दाइ, उकालो ओह्रालो निकै नै थियो दाइ।
0: त्यो वेटमा चाहिँ एसओपीहरू पनि बोक्नु पर्ने थियो कि जे बोके पनि हुन्थ्यो?
2: पक्का एसओपी चाहिँ थिएन दाइ, जस आफूलाई के ठिक लाग्छ त्यसको चाहिँ वेट बनाएर चाहिँ आफूले पाउँथ्यो दाइ।
0: ओके, अनि सेकेन्ड आउनेसँग चाहिँ कति टाढा हुनुहुन्थ्यो त तपाईँ फर्स्ट?
2: सेकेन्डसँग चाहिँ लगभग 2 मिनट जस्तोको ग्यापमा थियो।
0: ए, निकै टाढो पो रहेछ त है। को आउनुभयो सेकेन्ड चाहिँ?
2: सेकेन्ड चाहिँ हाम्रो 1 hour 0 25 मिनटको भाइ आयो दाइ।
0: तपाईँले सुरुबाट नै अगाडि लिड गर्नु भएको थियो कि बिचमा फेरि उछिन्नु भयो?
2: दाइ, मैले चाहिँ 2 माइल पछि चाहिँ अल द वे लिड गरेको थिएँ।
0: अनि यस्तो इन्डुरेन्स रनमा चाहिँ के चाहिन्छ, अलिकति कसरी चाहिँ बिल्ड अप गर्दा चाहिँ राम्रो नतिजा ल्याउन सकिन्छ, तपाईँको एक्सपिरियन्सले के भन्छ?
2: हजुर दाइ, मेन चाहिँ फर्स्ट थिङ भनेको चाहिँ ट्रेनिङ हो दाइ। अनि ट्रेनिङमा जति तपाईँले राम्रो गर्न सक्नुहुन्छ अनि रिजल्ट पनि त्यस्तै अनुसार पाउन सक्नुहुन्छ दाइ।
0: बुढाईमा पनि अलिक ट्रेनिङ गरेर आउनु भएको थियो तर त्यहाँ गर्मी छ होइन?
2: हजुर, तर बुढाईमा चाहिँ त्यस्तो ट्रेनिङ गर्ने मौका पाइन दाइ। यतै आएर गुरुजीहरूसँग भेटेपछि चाहिँ लगभग 2 हप्ता जस्तो ट्रेनिङ गरेँ भनौँ न दाइ।
0: तपाईँ ट्रेल वकर पनि कुद्नु भएको थियो?
2: ट्रेल वकर चाहिँ म कुदिनँ दाइ।
0: ए, एडमिन ग्रुपमा हुनुहुन्थ्यो?
2: हजुर हजुर दाइ।
0: अनि यो बिस्मार्क च्यालेन्ज पनि कुद्नुहुन्छ होला डेफिनेटली होइन?
2: हजुर हजुर दाइ, एकदम।
0: अनि यसमा चाहिँ कस्तो हुन्छ, ग्रुपमै कुद्नुपर्ने हुन्छ कि इन्डिभिजुअल बेस्ट दिने अनि त्यो ग्रुपिङको पोइन्ट आउने हो यो चाहिँ?
2: हजुर दाइ, यो चाहिँ इन्डिभिजुअल बेस्ट एफर्ट नै हो दाइ, तर पछि चाहिँ लास्टमा चाहिँ ग्रुपिङ पनि हेर्नुहुन्छ।
0: यसमा चाहिँ कति केजी बोक्नु पर्ने हो?
2: यसमा चाहिँ टोटल 18 केजी हो त अलिकति चेन्ज भनेको चाहिँ यसमा चाहिँ वेभिङ पनि इन्क्लुड हुन्छ त
0: ए अब ट्रेनिङहरू बिस्तारै गर्नुहुन्छ होला हुन त तपाईँ अहिले फिट नै हुनुहुन्छ अलिअलि त्यसलाई मेन्टेन मात्रै गर्ने होला होइन
2: हजुर हजुर अब ट्रेनिङ हाम्रो क्याप्टन गुरुजीले कसरी गराउँदै जानुहुन्छ त्यस्तै अनुसार अलिक प्रोग्रेसन हुँदै जान्छ त्यहाँ
0: अब ब्रुनाईमा गर्मी ठाउँबाट आउनुभएको यहाँ पनि प्रिटिमच अब गर्मी नै थियो मौसमले केही प्रभाव पार्यो ट्रेनिङमा
2: हजुर त्यस्तो पारेन भन्नु होला
0: भनेपछि तपाईँलाई चाहिँ फ्री रन कुद्नु अलिकति सहज लाग्छ कि वेटसँग कुद्दा अलिक सहज लाग्छ सहज त अब कुद्नु भने चाहिँ सहज लाग्ने त कुरा भएन तर अलिक सजिलो भनौँ न
2: हजुर दाइ मलाई चाहिँ ट्याबिङ र फ्री दुवै उसै नै लाग्छ
0: ए ओके ल त भाइ धेरै धेरै धन्यवाद अरू कोही हुनुहुन्छ तपाईँको छेउमा त्यहाँ कुद्नेहरू
2: अहिले चाहिँ हजुर कोही पनि हुनुहुन्न
0: ए ओके ल त तपाईँको युकेको बसाइ राम्रो होस् उता चाहिँ कुन कम्पनी हो 2RZ छ तपाईँ
2: म चाहिँ 2RZ ए कम्पनी हो दाइ
0: ए कम्पनी अहिले सिङ्गल नै हो
2: हजुर हजुर सिङ्गल
0: अनि अरू बेला चाहिँ आफूलाई फिट राख्नको लागि ब्रुनाईतिर अरू बेला चाहिँ के कस्तो खालको एक्सर्साइजहरू गर्नुहुन्छ अब पिटी बाहेक
2: अरू चाहिँ नर्मल चाहिँ म आफै सेल्फ ट्रेनिङहरू गर्छु जिममा कहिले काहीँ गइरहेको हुन्छु त्यसरी नै आफ्नो फिटनेसलाई कन्टिन्यू गरिरहेको छु
0: अब यो पारा स्ट्यान्ड त तपाईँ अनुभवी हुँदो रहेछ त्यो पारा स्ट्यान्डमा कुद्दा चाहिँ अब जित्नुको अलावा त्यो तपाईँलाई इन्भाइरोमेन्ट चाहिँ त्यहाँ कस्तो हुन्छ पुरै सिभिलहरू आउनुहुन्छ विभिन्न चाहिँ टिमहरू
2: पारासिनमा चाहिँ अब जित्ने मात्र नभए अरू चाहिँ अब तपाईँले आफ्नो नम्बरीहरू त्यो 9 मन्थ खेलेको नम्बरीहरूसँग पनि भेटघाट हुन्छ आफ्नो रिक्रुट कम्पनीमा खेलेको गुर्जीहरूदेखि लिएर आफ्नो जे ब्रिगेड अफ गोर्खासको डिफ्रेन्ट आफ्नो फ्यामिलीलाई भेट्नु पाइन्छ चाहिँ यस्तो यस्तो रमाइलो नै हुन्छ भनौँ यहाँनिर
0: हजुर तपाईँको नम्बरीहरू पनि आउनुभएको थियो यसपटक कुद्न
2: हजुर हजुर आउनुभएको थियो
0: ओके ल त भाइ फेरि अब यो बिचमा कुनै राम्रो गएर बुढा जानु होला थ्याङ्क यू भेरी मच है त
2: हुन्छ थ्याङ्क यू भेरी मच दाइ हजुरलाई
0: हजुर पारा स्टेनमा 2RZ राम्रो नतिजा ल्याउन चाहिँ सफल हुनुभयो र हाम्रो कप्रोल महेश लिम्बू उहाँ चाहिँ टिम क्याप्टेन हुनुहुन्छ फ्री रनतर्फको उहाँसँग कुराकानी गऱ्यौँ त्यसपछि भने ट्याबिङमा चाहिँ राइफलम्यान मिलन राईले फर्स्ट चाहिँ उहाँ हुनुभयो र उहाँसँग कुराकानी गऱ्यौँ र उहाँको टिमलाई चाहिँ बधाई भन्दै र यो बिस्माको लागि शुभकामना व्यक्त गर्दै मैले बिदा मागेँ हस्त नमस्ते हजुर 2RZ टिमलाई फेरि पनि बधाई भन्न चाहिँ चाहन्छु र अब पनि एउटा गीत सुन हाम्रो टिका पूजाज्यू हुनुहुन्छ इस्लीबाट र उहाँले चाहिँ उहाँको बाबा हुनुहुन्छ नरबहादुर पूर्जा अनि आमा चाहिँ रत्नकुमारी पूर्जा हुनुहुँदो रहेछ आज चाहिँ बाबाको तृतीय तिथि पिण्ड पठा पूजा चाहिँ गर्नुभएको रहेछ 3 भाइ 4 जना चाहिँ दिदी बहिनीहरूले अनि उहाँको सम्पूर्ण फ्यामिलीको तर्फबाट चाहिँ उहाँको बाबालाई चाहिँ श्रद्धासुमन हार्दिक श्रद्धाञ्जलि अर्पण गर्न चाहिँ चाहनु भएको छ अनि एउटा चाहिँ गीत सुनाइदिनु होला भनेर भन्नुभएको छ बाबाको लागि अनि आमाको लागि पनि आज चाहिँ उहाँहरूको चाहिँ यो यस पूजा गर्नुभएको रहेछ बाबाको लागि हजुर उहाँको बाबालाई हाम्रो तर्फबाट पनि श्रद्धाञ्जली अर्पण गर्दै अनि उहाँको सम्पूर्ण परिवारको तर्फबाट यो गीत सुनौ प्रेम बानीहरूले गाउनुभएको यो गीत सुन्दै हामी समाचारतर्फ लागौँ समाचारपछि एउटा गीत अनि हामी चाहिँ हाम्रो रत्न श्रेष्ठ बोबेन दिदीसँग कुराकानी गर्नेछौँ उहाँहरूले गाउनुभएको च्यारिटी इभेन्ट सम्बन्धी

0: नेपाली कम्युनिस्ट पार्टीका नेता देवेन्द्र पौडेलले सरकारले निजी क्षेत्र र लगानीकर्तालाई लगानी बढाउन प्रोत्साहित गर्न नसकेको आरोप लगाउनु भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेल,
1: यस्तै चाहिँ आर्थिक तरलता चाहिँ अब केही समय हुने हो भने निजी क्षेत्र पनि डुब्छ, बैंकहरू पनि डुब्ने स्थिति पैदा हुन्छ। त्यसो भएको हुँदाखेरि लगानीमा अभिवृद्धि गर्ने प्रेरित गर्ने कुरा चाहिँ सरकारले लगानीकर्ताहरूलाई प्रेरित गर्ने कुरा गर्न सकेन। त्यहाँ पनि चाहिँ सरकारले गरोस् भन्ने शुभकामना छ भाइ।
0: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले चमत्कारको सपना देखाए पनि परिणाममा शास्ति मात्र भोग्नु परेको भन्दै असन्तुष्टि पोख्नु भएको छ। उहाँले सुशासनको नारा भ्रममा सीमित भएको टिप्पणी गर्नुभएको छ। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सचेतक दुलाल,
2: यो सरकार बनेकै सुशासनको नारा दिएर हो। देशमा विकृति विसङ्गति भयो, भ्रष्टाचार धेरै मौलायो, त्यसकारणले सुशासन गर्नुपर्छ भनेपछि जनताहरूले पनि पत्याएर अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई मत दिएको हो र सरकार एकलौटी ढङ्गले राष्ट्रिय पार्टी सञ्चालन गरिराखेको छ। उहाँहरूले विगतमा घोषणा गर्नुभएको थियो, हामीलाई 100 दिन सरकार सञ्चालन गर्न दिएदेखि, सिङ्गे सरकार सञ्चालन गर्न दिएदेखि, हामीसँग बहुमत भएदेखि हामी चमत्कार गरेर देखाइदिन्थ्यौँ भन्नुहुन्थ्यो। तर आज हामी नेपाली जनताले चमत्कार हेर्न पाएका छैनौँ।
0: नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको 6 महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णत असफल भएको टिप्पणी गर्नुभएको छ। उहाँले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया र प्रधानमन्त्रीको पछिल्लो अमेरिका भ्रमणका नाटकीय घटनाक्रमले सरकारको विश्वसनीयतामा प्रश्न उठाएको बताउनु भएको छ। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सांसद बराल,
3: सुशासनको नाममा जे उहाँहरूले स्लोगन दिनुभएको थियो आज कतै पनि सुशासनका संकेतहरू देखिएको छैन। विकास र समृद्धिको यात्रा अलपत्र छ। आज सरकारले आधा सिलिन्डर ग्याससम्म पनि नागरिकलाई दिन नसकेर अलपत्र भएको कुरा तपाईँहरूले थाहा पाउनु भएकै छ। महँगीले यति ठुलो चुली चढेको छ, कसैले महँगीलाई नियन्त्रण गर्न सकेको छैन। मिसावट बजारमा र कृत्रिम अभाव बजारमा पर्याप्त रूपमा छ, न मिसावटलाई नियन्त्रण गर्न सकेको छ, न कृत्रिम अभावलाई नियन्त्रण गर्न सकेको छ, न गुणस्तरीय उपभोग्य वस्तुहरू प्राप्त भएको छ। यस अर्थमा अत्यन्त प्रभावकारी गतिविधि गर्छु भनेर कबुल गरेको सरकारले आज 6 महिना बिताउँदाखेरि नयाँ परिणाम दिएको छैन।
0: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन असोज 18 गते र पदाधिकारी निर्वाचन 21 र 22 हुने भएको छ। देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया प्रभावित भएका कारण महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको काङ्ग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ।
4: खास गरी जुन मितिहरू तय गरिएको थियो क्षेत्रीय अधिवेशनको लागि, त्यो समयमा चाहिँ वर्षात अत्यधिक वर्षात भएको कारणले गर्दाखेरि सबै निर्वाचन क्षेत्रहरूमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्न सक्ने अवस्थाहरू रहेन। निर्वाचन समितिले त्यस कुरालाई मध्यनजर राखेर 13 गतेसम्मको लागि समय बढाएको थियो। त्यस समयमा पनि कतिपय क्षेत्रहरूमा सम्भव नभएको कारणले, प्राविधिक कारणले मात्र यसलाई सारिएको हो। 18 गते 2 बजे टुँडीखेलमा उद्घाटन हुन्छ।
0: सरकारले पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरालाई पक्रिएको नभएर सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारसँगको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
5: स्पष्ट भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगिएको हो। त्यहाँ नियन्त्रण गर्ने, गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो। त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारबाट आइसकेको, त्यो सुरक्षा थ्रेट भए होइन जुनजीले भन्ने होइन, त्यो होइन कहीँबाट पनि सरकारबाट प्रहरीबाट कहीँबाट पनि जेएनजीबाट आएको भन्ने कुरा भएको छैन। त्यो मिडियामा आएको कुरा हो, जेएनजीबाट त्यस्तो थ्रेट आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा, उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि उहाँलाई सुरक्षित स्थानमा लगिएको हो। त्यस्तो जेएनजी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन।

0: कर्णप्रिय गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। चलचित्र म यस्तो गीत गाउँछुबाट सुगम पोखरेल र अञ्जु पन्तले गाउँदै हुनुहुन्थ्यो। सुदर्शन थापाको शब्द रचना अनि अर्जुन पोखरेलको सङ्गीतमा हामीले यो गीत सुन्दैथ्यौँ। अब चाहिँ समयको जानकारी गराउनु पर्दा 6:09 गइसकेको छ। म तपाईँहरूलाई सोल्स बजीतिर लान चाहन्छु र हाम्रो चाहिँ रत्न श्रेष्ठ बोमेन दिदी हुनुहुन्छ र उहाँ चाहिँ लेफ्टिनेन्ट कर्नल एडवर्ड बोमेन साहब हुनुहुन्छ। 27 रेजिमेन्ट आरएलसी अरुशमा अवस्थित छ। त्यहाँको चाहिँ सियो साहब हुनुहुन्छ र उहाँ हाम्रो दिदीसँग कुराकानी गर्दैछु। तिनवटा पार्टमा तपाईँले कुराकानी सुन्न सक्नुहुन्छ अनि अन्तिम पार्टमा चाहिँ साहबको लागि उहाँले एउटा गीत पनि मगाउनु भएको छ। आई डोन्ट नो साहबले सुन्नु भएको छ कि सुन्नु भएको छैन, पक्का थाहा भएन। सायद उहाँले भन्नुभयो होला र उहाँलाई मनपर्ने गीत पनि म राख्नेछु र उहाँहरूले चाहिँ यो च्यारिटी इभेन्ट गर्नुभएको रहेछ त्यसको चाहिँ सन्दर्भ पारेर र त्यसै सम्बन्धी हामी कुराकानी गर्नेछौँ। दिदीसँग कुराकानी गरौँ। दिदी हजुरलाई नमस्ते।
1: नमस्ते योग भाइ।
0: हजुर एकदमै खुसी लाग्यो, लामो समय बाद तपाईँसँग कुराकानी गर्ने मौका पायो। आरामै हुनुहुन्छ दिदी?
1: आरामै भन्नु पर्ला, तर अलिकति यो समर एकदम तातो भएकोले गर्दाखेरि अलि चिसोहरू धेर खाइयो, फ्रिजी ड्रिङ्कहरू खाएकोले गर्दाखेरि घाँटी अलिक गर्छ। अब सन्चै छु भन्नु पर्ला।
0: अब सोल्स बढी त अलिक ओपन स्पेस छ, जस्तो राम्रो ठाउँ छ नि त है। त्यहाँ कति भयो बस्नु थाल्नु भएको दिदीको घरै त्यही हो?
1: हजुर मैले चाहिँ 2014 यहाँ आफ्टर ब्रुनाई चाहिँ उहाँ चाहिँ त्रिभुवनङ एकाडेमी जानुभएपछि अन्डरओभर पोस्टिङ हुनुभएको थियो। सो मेरो छोरीहरूको एजुकेसनको सिलसिलामा चाहिँ हामी साउथबुरीमा जाने भनेर डिसाइड गर्यौँ। अनि वान्स मेरो छोरीहरू चाहिँ दुईजना चाहिँ ग्रामर स्कुल इन भएपछि चाहिँ आई डिसाइडेड टु अब सेटल डाउन हुनु पर्यो भनेर नानीहरूको एजुकेसनको लागि भाइ।
0: अनि यता साहब चाहिँ 27 रेजिमेन्टमा पोस्टिङ हुनुभएको चाहिँ कति भयो त?
1: जुलाई 2024 हो, अब 2 कम्प्लिट अनि हेडिङ टु 3 अनि कमिङ डिसेम्बरको 2026 डिसेम्बरमा चाहिँ उहाँको यो 27 रेजिमेन्ट कमान्डिङ चाहिँ अब एन्ड हुन्छ भनौँ न सादली।
0: ठिक छ ठिक छ। तपाईँ चाहिँ कतिका हुनुहुन्छ त्यता रेजिमेन्टतिर फङ्सनहरू हुँदा?
1: म धेरै नै होपफुली चाहिँ अब मैले धेरै नै एटेन्ड हुने कोसिस गरेँ, किनभने एउटा यो हाम्रो उहाँको रोल भनेको चाहिँ वान अफ द बिगेस्ट रोल अनि बिगेस्ट अचिभमेन्ट अनि अर्को वर्डमा भन्नुपर्दाखेरि अनि एउटा बिगेस्ट अपर्च्युनिटी हो। अनि यसमा चाहिँ मेरो पनि एउटा उहाँको साथसाथै मेरो पनि एउटा बिगेस्ट भूमिका हुन्छ भनौँ न, फ्यामिली साइडमा उहाँको कामहरूमा साथ दिनु पर्यो अब। अनि फ्यामिली साइडमा चाहिँ अब मैले अलिकति धेरै नै अलिक इन्भल्भ हुने कोसिस गरेँ, प्लस अब पार्टीहरू हुँदा त अब जानु नै पर्यो।
0: डेफिनेटली। तपाईँ चाहिँ अहिले घरतिरै बस्नुहुन्छ कि यसो कामहरू पनि यसो टाइम पासको लागि गर्नुहुन्छ?
1: खास हामी त्यहाँ आएर 2014 आएर चाहिँ हामीले घर किनेर यतै सेटल भयौँ, त्यस पछाडि चाहिँ म यहीँ बसेर काम गर्छु भाइ। अहिले म चाहिँ सलसुरी डिस्ट्रिक्ट हस्पिटलको आई क्लिनिकमा काम गर्छु अनि प्लस मेरो कुकुर अनि नानीहरू चाहिँ भर्खरै अब ठुलो छोरीले चाहिँ भर्खरै युनि ग्रेजुएसन गरेर काम गर्न सुरु गरिसक्यो गिलफोर्ड हस्पिटलमा, अनि मेरो सानो छोरी पनि फेरि भर्खरै लन्डनमा ऊ पनि काम गर्दै सिलसिलामा सिफ्ट भयो। तैपनि म चाहिँ यहीँ घर किनेको भएर यहीँ बस्छु, अलिकति आफ्नो घर भएपछि के भाइ अब अलिकति अरूलाई कसरी दिने, आर्मीमा त अब उहाँ पनि घर छ तर आफ्नो घर हुँदा हुँदै चाहिँ अब अरूलाई छोटो दिनलाई चाहिँ कस्तो अलिक गाह्रो हुँदो रहेछ कि भाइ, त्यही भएर अलिकति म चाहिँ यताउता दुईतिरै बस्छु भनौँ न, काम पनि गर्छु।
0: राइट ओके। रत्न बोमेन श्रेष्ठ दिदीसँग कुराकानी गरिरहेको छु। लेफ्टिनेन्ट कर्नल एडवर्ड बोमेन साहब हुनुहुन्छ, 27 रेजिमेन्ट आरएलसीको चाहिँ अहिले सियो गरिराख्नु भएको छ। अब दिदी एक्चुअल विषयवस्तुतर्फ लागौँ, अब यो तिजको पार्टी नभनौँ, तपाईँले एउटा तिजको कार्यक्रममा चाहिँ एउटा यो फन्ड रेजिङ कार्यक्रम जस्तो गर्नुभएको रहेछ, यसको बारेमा अलिकति भनिदिनुहोस् न दिदी।
1: ल सुरु गर्नु पर्दाखेरि आदरणीय सम्पूर्ण यति बेला बेस रेडियो सुनिरहनु भएको हाम्रो श्रोताहरूलाई मेरो तर्फबाट नमस्कार। अनि अब हाम्रो बेबिस फ्यामिली लगायत हामीलाई अब म रत्न अनि मेरो हस्बेन्ड एडवर्ड बोमान भनेर चिन्नुहुने सम्पूर्ण रेजिमेन्टल दाई दिदी भाइ बहिनीहरू र मेरो प्यारा प्यारा साथीहरूलाई म नमस्कार अनि माया भन्न चाहन्छु। अनि हामीले चाहिँ अब यो 27 रेजिमेन्टको जर्नी चाहिँ हाम्रो 2 कम्प्लिट भइसकेको छ, यसको बारेमा अलिकति डिटेलमा भन्नु पर्दाखेरि त्यहाँदेखि चाहिँ जुन बेलाको जर्नीहरू हाम्रो सुरु भएको बेलामा चाहिँ अब हाम्रो 27 रेजिमेन्ट चाहिँ एक्चुली प्योरली भन्नु पर्दाखेरि चाहिँ यो ब्रिटिस रेजिमेन्ट नै भन्नुपर्छ, तर पनि म त्यो भन्न चाहन्न किनभने यहाँ चाहिँ हाम्रो मल्टी अब इथिनिसिटी मान्छेहरू कस्तो खालको भने यो हङकङ आइडी भाइ बहिनीहरू
0: उहाँहरूलाई
1: दिएन भन्छ होइन, अनि त्यस पछाडि अरू देशको चाहिँ अब युके प्लस आयरल्यान्डको नागरिक ओर कमनवेल्थ कन्ट्रीहरूबाट जोइन भएर आउनु भएको मिक्स नेसनालिटी अर इथिनिसिटी भनौँ न, हामी चाहिँ त्यस्तो खालको रेजिमेन्ट हो। अनि जाँदाखेरि चाहिँ अब हामीले पहिला कियो जेलारमा सर्भ गऱ्यौँ, त्यस पछाडि टुआर्जियामा हेचक्यु ब्रुनाईमा सर्भ गऱ्यौँ, अनि वी आर पार्ट अफ द अल्वेज गोर्खा। अनि यो चाहिँ वान अफ दि कम्प्लिट डिफरेन्ट अनि युनिक पनि छ भन्न मन लाग्छ मलाई। अनि यहाँको भाइ बहिनीहरू चाहिँ एकदमै अब बाहिरबाट ट्रान्सफरी भएर पनि आउनु भएको छ र बिएनओ भाइ बहिनीहरू पनि हुनुहुन्छ, अनि उहाँहरूको लागि चाहिँ म जानु भनेको चाहिँ एकदम एउटा कस्तो अब एक्साइटमेन्ट अब सुनौलो अवसर जस्तै पनि के, अब कहिले पनि कमान्डिङ अफिसरको वाइफ चाहिँ अब नेपाली हुँदैन, अनि म जाने भन्ने बित्तिकै चाहिँ एकजना भाइले चाहिँ उहाँ चाहिँ ट्रान्सफर गरेर आउनु भएको रहेछ, उहाँको नाम चाहिँ डिकेन गुरुङ भाइ हो, अनि उहाँले चाहिँ दिदी अनि हामी वी आर सो लक्की टु ह्याभ यु, अनि अब हाम्रो भाइ बहिनीहरूलाई पनि अलिकति एक्टिभ गराउनु पर्छ, अनि त्यस पछाडि भनेर भाइहरूले चाहिँ धेरै पार्टीहरूमा मसँग अप्रोच गर्नुहुन्थ्यो, अनि त्यस पछाडि म चाहिँ एकदम रेयरली जाने, अनि त्यस पछाडि चाहिँ हामीले विदिन द 6 मन्थ भित्रमा चाहिँ हामीले कफी मर्निङ मिट एन्ड ग्रिटहरू जस्तै चाहिँ अनि स्टार्टिङ गऱ्यौँ, अनि बहिनीहरूको एकदमै म्याक्सिमम अब एटेन्डेन्सी थियो, बच्चाहरूसँग वेलफेयरले पनि एकदमै हामीलाई सपोर्ट गर्यो, त्यसरी नै सुरु भयो फर्स्टमा। अनि पछि चाहिँ अनि हेर्दाखेरि चाहिँ त्यहाँ बहिनीहरू चाहिँ यस्तो खालको बहिनी हुनुहुँदो रहेछ कि जो चाहिँ यस्तो खालको प्रोग्रामहरू नभएर अपर्च्युनिटीहरू नभएर मिट ग्रिट नभएर बहिनीहरू त्यतिकै बसेको भएर, तर उहाँ चाहिँ यति धेरै एक्टिभ कि मैले चाहिँ अनि ल यस्तो गर्नुपर्छ त्यस्तो गर्नुपर्छ भन्ने बित्तिकै बहिनीहरू चाहिँ उहाँहरूको लागि चाहिँ एउटा गाइडिङ मात्रै कि उहाँहरू नै सम्पन्न हुनुहुन्छ, त्यही भएर मलाई एकदम काम गर्न सजिलो भयो। सो फार हामीले चाहिँ धेरै प्रोग्राम गरे लास्ट इयरमा, अब त्यो चाहिँ हामीले बहिनीहरूको मोर इन्टरटेन फ्यामिली थिङ्स ट्राभल अब के भन्छ भिजिटहरू गऱ्यौँ, अनि रिसेन्टली चाहिँ हामीले चाहिँ अब पेनिफान गयौँ, अनि त्यसमा वेलफेयरले हामीलाई अब सपोर्ट गरेको थियो, अनि त्यही पैसाहरू सेभ गरेर हामीले चाहिँ टिज र अब बारबेक्यूलाई सेयर गरेको थियो, त्यो पैसाहरू दिदी बहिनीले चाहिँ आफ्नै सेल्फ मनी खर्चेर अनि फ्यामिलीको लागि अलिकति खर्च गर्नुपर्छ भनेर, लकीले चाहिँ हामीसँग फन्डिङ भएको भएर अनि यो तिजलाई चाहिँ हामीले अलिकति ग्रान्ट गर्ने नै भनेर सोचेको थियो, तर त्यही बेलामा चाहिँ हाम्रो अब नेपालमा चाहिँ यो डिजास्टर भयो, नेचुरल डिजास्टरहरू भएको भएर चाहिँ अनि अब के गर्ने भनेर सोच्यौँ हामीले। अब भनौँ न सबैजनाले चाहिँ गर्नुहुन्न यस्तो स्याड मोमेन्टमा, नेपालमा हाम्रो देशमा चाहिँ यस्तो डिजास्टर भएको छ, मान्छेहरू मरेछ, अनि यो हामीले चाहिँ कसरी सेलिब्रेट गर्ने भनेर सबैजनाले त्यो सब हाम्रो सल्सबेरीको कम्युनिटीले पनि क्यान्सल गर्यो, टिडर्सकोले पनि क्यान्सल गर्यो, तर मैले चाहिँ यस्तो सोचेँ अनि मर्नेहरूसँगै हामी सती जाने कि रोएर बस्ने त्यो त सल्युसन होइन, मैले चाहिँ अब ससुरीको क्यान्सल गरेँ पनि उता चाहिँ अब अलिकति बहिनीहरूसँग सल्लाह गरौँ के गर्ने, बहिनीहरूले पनि के गर्ने दिदी भने तपाईँहरूको विचारमा के लाग्छ हामीले बन्द गर्ने भने आई डोन्ट माइन्ड, तर लेट्स डु इट, अनि एउटा हाम्रो च्यारिटी जस्तै पनि हुन्छ, अनि हामीले चाहिँ त्यो प्रोग्राम गरेर सबैजनालाई अब इन्टरटेन अब त्यस्तो रमाउने भन्दाखेरि पनि इन्टरटेन जस्तै हुन्छ, त्यही अनुसार चाहिँ हामीले चाहिँ च्यारिटीलाई फोकस गरौँ भनेर हामीले यसपालि चाहिँ फुल प्लान अब पहिलाको हाम्रो पेनिफान हाइकिङको पैसा पनि इन्भेस्ट गरेर अनि हामीले चाहिँ जस्ट अब सुरु गऱ्यौँ, अनि हाम्रो बहिनीहरू हुनुहुन्छ अल्दोचतमा, अब त्यो जुन हाम्रो अब धेरै बहिनीहरू मध्येमा चाहिँ एक्टिभ बहिनीहरूको नामै लिनु पर्दाखेरि चाहिँ मैले मीरा गुरुङ बहिनी, मीना गुरुङ, खुसी घले बहिनी अनि सुस्मिता बहिनी उहाँहरू चाहिँ इन्क्लुडेड मी, अनि हामीले चाहिँ एक्टिभली यो चिजलाई चाहिँ मेन फोकस चाहिँ अब हाम्रो च्यारिटी रेज गर्ने भनेर चाहिँ फोकस गऱ्यौँ, अनि बहिनीहरूले चाहिँ हरेक ठाउँमा गएर चाहिँ अब हाम्रो राफल ड्रको लागि चाहिँ गिफ्टहरू अब माग्नुभयो, अनि उहाँहरूले पनि डोनरहरूले पनि काइन्डली एकदम हाम्रो तिजको लागि भनेर बहिनीहरूको कन्सर्न अनि यो हाम्रो छ यो हाम्रो फन्ड रेजको लागि चाहिँ उहाँहरूले पनि सपोर्ट गर्नुभयो, जस हामीले चाहिँ एकदमै राम्रो अब सपोर्ट पनि पाएँ. उहाँहरूको नामहरू अहिले नै भन्नु पर्दाखेरि चाहिँ लामा बहिनीहरूले मागे अनुसार चाहिँ हाम्रो लामा ज्वेलर अल्डरसटले चाहिँ गोल्ड नै अब गोल्डको नेकलेस नै दिनुभएको थियो 200 pound भन्दा वर्स होइन. अनि एलनेस हाउस डेन्टल प्र्याक्टिस फार्नमले पनि 180 चाहिँ अब त्यो के अरे भाउचर्स दिनुभएको थियो वान अफ लाइक हाइजिन प्लस. अनि इफ द पर्सन गट अ फर्दर ट्रिटमेन्ट लाइक भन्छ नि आरसिटी गर्ने कि अब त्यो फर्दर डिप ट्रिटमेन्टको लागि कन्सल्टेसन गर्नुपर्छ भने त्यो पनि अब उहाँहरूको लागि भाउचरमा थियो. अनि नवीन एन्ड नवीनले 150 गिफ्ट भाउचर दिनुभएको थियो. अनि अब श्री औका जिल्लर प्लम्सेटले पनि अब कानको झुम्का सिल्भर एयरलिन स्पोन्सर गर्नुभएको थियो. पानस रेस्टुरेन्ट अल्डरसटले चाहिँ हामीलाई स्वादिष्ट खाना चाहिँ सुपत मूल्य साथै उहाँहरूले चाहिँ 50 pound भाउचर पनि दिनुभएको थियो. एसेम्ब्ली लाउन्स न्युली ओपन बारले पनि हामीलाई चाहिँ पार्टीमा खाने वाटर प्लस ड्रिङ्क भाउचरहरू प्रोभाइड गर्नुभएको थियो. अनि हाम्रो अर्को एकदमै अब अघि पनि मैले भने हाम्रो एक्टिभ बहिनी मिरा बहिनी हुनुहुन्छ, उहाँले नै सायद तपाईँसँग कन्ट्याक्ट गर्नुभएको होला यो हाम्रो प्रोग्रामको बारेमा चाहिँ बोल्नु भनेर होइन. अनि उहाँ बहिनीले चाहिँ नेपाल जानुभएको थियो. अनि हरेक दिदी बहिनीहरूलाई चाहिँ प्रत्येक दिदी बहिनीलाई चाहिँ तिजको भाग भनेर चाहिँ चुरा पोतीहरू त्यहाँदेखि ल्याइदिनु भएको थियो होइन. एकजना बहिनीको नामै लिनु पर्दा उहाँ चाहिँ केवा जेलरबाट हो. अनि उहाँले चाहिँ हाम्रो पार्टीमा गेस्ट भएर आउनुभयो. अनि उहाँको होममेड चुकुटी अचार पनि हाम्रो राफल ड्रको लागि दिनुभएको थियो. अल्सो अब मैले भन्नु मेरै नाम भन्नु पर्दाखेरि अब मैले पनि स्टार्टिङ ड्रिङ्कहरू चाहिँ स्पोन्सर गरेँ प्लस एक्स्ट्रा कुराहरू पनि गरेँ. अब धेरै डिटेलमा नजाम त्यसको लागि. अनि हाम्रो विजय भाइले पनि टी अनि लिक्योरको स्पोन्सर गरिदिनु भएको रहेछ. अनि यति धेरै हेल्प पायौँ हामीले. अनि यो भन्नको मतलब चाहिँ उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. हामी चाहिँ एकदमै बटम अफ द हार्ट अब 27 रेजिमेन्टको दिदी बहिनीहरू चाहिँ एकदमै यति धेरै सपोर्ट अनि माया पायौँ कि पहिला चाहिँ अब उहाँहरूले गर्नु नै भएको थिएन नि त. अनि अहिले चाहिँ गर्दाखेरि यहाँसम्म पुग्यो. अनि त्यही भएर हामी चाहिँ बटम अफ द हार्टबाट चाहिँ उहाँहरूलाई चाहिँ एकदम थ्याङ्क यू हामी सबै टिमको तर्फबाट थ्याङ्क यू भन्न चाहन्छु. त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ राम्रो पैसा फन्डरेज गरेको छौँ. अनि अब कमिङ दसैँको लागि चाहिँ हामीले त्यसको लागि पनि अलिकति सेपरेट गरेको छौँ.
0: हुन्छ दिदी, यो चाहिँ म अहिले यतिमै रोके, हामी अलिकति ब्रेकतिर जाउँ, त्यसपछि सेकेन्ड पार्टमा बाँकी कुराकानी म हजुरलाई गर्छु है त दिदी.
1: हजुर
0: रत्न श्रेष्ठ बोमेन दिदीसँग मैले कुराकानी गरिरहेको छु र सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी हामी गर्नेछौँ. अहिले यो बिचमा चाहिँ दुईटा ब्याक टु ब्याक गीत हामी सुन्नेछौँ.

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेटको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFPS कुलकर्म रेडियो हो।

0: हजुर, यो बिएबिएस गोर्खा रेडियो नै हो. अहिले बिएबिएस संवादमा दिदी रत्न श्रेष्ठ बोमेनसँग मैले कुराकानी गरिरहेको छु. यो तिज पार्टी भन्दा पनि उहाँले एउटा तिज कार्यक्रम गरेर गुड कजको लागि रकम उठाउनु भएको कुरा अघिल्लो चाहिँ पार्टमा तपाईँले सुन्दै हुनुहुन्छ. यहाँले वेलकम गर्दै फेरि दिदीलाई पनि वेलकम गर्न चाहन्छु. दिदी फेरि वेलकम छ हजुरलाई.
1: थ्याङ्क यू भाइ.
0: हजुर, अनि यो कार्यक्रममा चाहिँ कति जति दिदी बहिनीहरू आउनु भएको थियो? यो त नेपालीहरू मात्रै होला नि त्यो कार्यक्रममा त, होइन दिदी?
1: हजुर, यहाँ चाहिँ त्यति बेलामा चाहिँ 55 प्लस थियो कि त्यति बेलामा. अब फर्स्टमा चाहिँ अलिक कमै थियो, अब 35 जति मात्रै थियो. पछि चाहिँ अब आई थिङ जस्तो तिज पार्टी क्यान्सल भएको कारणले चाहिँ उहाँहरू अलिकति हाम्रोमा जोइन हुन पनि आउनुभयो, प्लस अलिकति रिटायर हुनुभएको बहिनीहरू पनि आउनुभएको थियो. अनि एकजना हाम्रो वेलफेयर अफिसर सालको वाइफ, उहाँ चाहिँ अब नाइजेरियन हुनुहुन्छ, अनि उहाँ पनि आएर अब उहाँले पनि अब गिफ्टिङ गर्नु
0: कार्यक्रमहरू चाहिँ के थिए दिदी? अनि पैसा चाहिँ कति संकलन गर्नुभयो? अनि कति चाहिँ उता नेपाल पठाउने तयारीमा हो?
1: कार्यक्रमहरू चाहिँ हाम्रो त इन्टरटेन कार्यक्रम त धेरै थियो, गेम पनि थियो. त्यस पछाडि मेनली फोकस चाहिँ अब इन डिटेलमा अब धेरै जानु भन्दाखेरि चाहिँ मेनली फोकस चाहिँ हाम्रो अब राफल ड्रलाई नै थियो. अनि त्यस पछाडि अब डान्स अफ प्रोग्राम भन्दा पनि त्यतिखेर अब डान्स अफको लागि पनि मान्छेले अरूले गिफ्टिङ गरेको थियो. अब नाइस साडी कसैले लगाएको छ भने त्यसको लागि पनि हामीले गिफ्ट रेडी गरेको थियौँ. त्यो पनि स्पोन्सरसिप नै हो, मिरा गुरुङ बहिनीले नै दिनुभएको थियो. अनि अर्को चाहिँ डान्स अफ होइन, अर्को चाहिँ के को लागि मैले स्पोन्सर गरेको थियो. धेरै थियो प्रोग्रामहरू. अब हामीले फन्ड चाहिँ उता चाहिँ अब हामीले चाहिँ बहिनीहरूको अकाउन्टमा अलिकति, किनभने फ्युचरमा चाहिँ उहाँहरूसँग फेरि अरू फाइनेन्सियल सपोर्ट इन्कम छैन नि त, त्यसको लागि चाहिँ हामीले उनीहरूको लागि पनि अब अलिकति डिपोजिट राखेर अनि दसैँको लागि खर्च गरेर यहाँ हाम्रो तिजबाट चाहिँ प्योरली हामीले चाहिँ 550 हामीले सोल्सरी हाम्रो कम्युनिटीसँग मिलेर गर्ने भनेको छ. हामीले सोल्सरी कम्युनिटीले पनि हाम्रो चाहिँ फन्ड रेज गरेर धेरै राम्रो अकाउन्ट ब्यालेन्स गरिसकेको छौँ. अनि पर्सनले पठाउने भन्दा चाहिँ बरु हामीले कुनै कम्युनिटीसँग आबद्ध भएर पठायो भने चाहिँ सम्बडीको नाम पनि फेरि अब हाइलाइटेड हुन्छ नि त. अब हामीले प्राइम मिनिस्टर क्युआर कोडमा पठायो भने पर्सनले भनेपछि त कसले पठायो भन्ने थाहा हुन्न. त्यही भएर चाहिँ अब कम्युनिटीबाट अलिकति आबद्ध भएर पठायो भने चाहिँ कम्युनिटी विल नो 27 रेजिमेन्ट डिड समथिङ. अनि त्यहाँबाट फेरि कम्युनिटीको लागि पनि अब एकमुष्ट पैसा पठाउँदा ऊ यहाँबाट यति राम्रो पैसा आएछ भन्ने हुन्छ भनेर हामीले चाहिँ 550 चाहिँ हामीले चाहिँ सौसुरी नेपाली सोसाइटीलाई, विच इज म पनि त्यहीँ आबद्ध छु, त्यहाँ ल्याएर चाहिँ अब एकमुष्ट पठाउने भनेर हामीले डिसिजन गरेको छु. अहिले चाहिँ ट्रान्सफर भएको छैन, सो होपफुली विल डु द सुन.
0: अनि हाम्रो नेपालीहरू गोर्खाली बहिनीहरूसँग चाहिँ यो पहिलो कार्यक्रम हो कि पहिला पनि गर्नुभएको थियो? अनि फेरि फ्युचरमा पनि कुनै त्यस्तो कार्यक्रमहरू गर्दै हुनुहुन्छ? अलिकति तपाईँको सियो तपाईँ हुनुभएको, सियोको श्रीमती हुनुभएकोले समग्रमा चाहिँ अरू म फेरि प्रश्न बेग्लै गर्नेछु. यो चाहिँ पर्टिकुलर नेपाली र गोर्खालीको कन्टेक्स्टमा.
1: हजुर, हामीले चाहिँ बिगिनिङदेखि नै त्यो प्रोग्राम चाहिँ सानो प्रोग्राम गरेर आइरहेछौँ. लास्ट इयर पनि हामीले यस्तै नै ग्रान्ड प्रोग्राम, तिज प्रोग्राम गऱ्यौँ अनि दसैँ पार्टीहरू गऱ्यौँ. यही समरमा पनि हामीले बारबेक्यू गर्यौँ, बहिनीहरूले नै अर्गनाइज गर्नुभएको थियो, किनभने भाइहरू चाहिँ एकदमै धेरै एक्सर्साइजमा जानुभएकोले गर्दाखेरि चाहिँ अब समरमा अलिकति प्रोग्राम नहोला जस्तै भयो. अनि बहिनीहरूले चाहिँ दिदी लेट्स डु इट भन्नुभयो. अनि तपाईँहरू त्यस्तो गर्न सक्नुहुन्छ भने आई डोन्ट माइन्ड, आई विल सपोर्ट भनेर बहिनीहरूले चाहिँ अब सबै उहाँहरूले नै अर्गनाइज गर्नुभयो. अनि यसपालिको बारबेक्यू पार्टी पनि एक्चुली बहिनीहरूले गर्नुभएको हो, किनभने हामीले चाहिँ पेनिफान जाँदाखेरि चाहिँ 400 pounds चाहिँ हामीलाई वेलफेयरले सपोर्ट गरेको थियो, तर हामीले आफ्नो ओन पैसा इन्भेस्ट गरेको त्यो सेभ गरेर त्यसमा फेरि हामीले अलिकति दिएर अनि बहिनीहरूले नै गर्नुभयो. त्यस पछाडि यो तिज पार्टी पनि हामीले नै गर्यौँ. अनि लास्ट इयरदेखि नै यो तिज पार्टी चाहिँ ग्रान्ड नै भइरहेको छ. अनि अब कमिङमा चाहिँ अब बहिनीहरू वान्ट्स टु डु हाइकिङ अर डिसिजन चाहिँ भएको छैन. हाइकिङ गएन भने उहाँहरू साउथ हल जान पनि खोजिराख्नु भएको छ. र फ्युचरमा चाहिँ हामीले चाहिँ अर्को ग्रान्ड प्लान चाहिँ अब यो रिसेन्टली चाहिँ हाम्रो ट्रेलोकरले चाहिँ रिले गर्न थालेको रहेछ. अनि रिलेमा ट्रेलोकर पनि सुरु गरेको भएर चाहिँ बहिनीहरू सो एक्साइटेड. हामी चाहिँ त्यसको लागि चाहिँ अहिले नेम कलेक्सनहरू गरिरहेको छौँ अनि कसरी ग्रुपिङ गर्ने कसरी एक्सर्साइज गर्ने अनि त्यो प्लानमा छौँ. होपफुली चाहिँ यो दसैँ तिहारको पार्टी पछाडि चाहिँ फेरि त्यसलाई चाहिँ अब हामीले अलि ओपन कन्भर्सेसन गरेर अनि फुल प्लान गरेर हामी त्यसलाई चाहिँ अब डेफिनेटली सक्सेस पार्ने कोसिस गर्दैछौँ. अनि अरू चाहिँ सानातिनो कुराहरू त अब भइरहेको हुन्छ तर ग्रान्डमा चाहिँ त्यति नै छ अहिले चाहिँ.
0: ओके, अब यो त हाम्रो गोर्खाली नेपालीको टेक्समा दिदी बहिनीहरू कुराकानी गर्यौँ, अब तपाईँ त अब 27th रेजिमेन्टकै अब सिओ म्याम साहेब हुनुहुन्छ, समग्रमा चाहिँ लेडिजहरूको चाहिँ प्रोग्रामहरू के गर्नुहुन्छ? अब अहिले त मतलब 27th मात्र सबै ब्रिटिस आर्मी नै डाइभर्स विभिन्न नेसनालिटिजको एथनिक ग्रुपहरू भेटिन्छ होइन, समग्रमा चाहिँ कस्तो प्रोग्रामहरू गर्नुहुन्छ, कतिको गर्नुहुन्छ?
1: समग्रमा चाहिँ म चाहिँ अलिक टाढै बस्ने भएर चाहिँ लास्ट इयरमा चाहिँ हामीले त्यो फ्यामिली फन डेजहरू गर्यौँ अनि यो समरमा चाहिँ अब उहाँहरू चाहिँ बाहिर फ्यामिली धेरै बाहिर भएको कारणले चाहिँ त्यो चाहिँ सकेन. अनि कहिले काहीँ चाहिँ अब त्यो वेलफेयरमा चाहिँ अब कफी त्यो मिट एन्ड ग्रिटहरू हुन्छ अनि अब क्रिसमसमा चाहिँ अब सान्ताहरू त्यो प्रोग्रामहरू भएको बेलामा इभिनिङमा त्यताउता हामी एटेन्ड गर्न जान्छ. अब भ्याएको खण्डमा चाहिँ म प्राय जान्छु तर हरेकमा चाहिँ म जान्न, तर समरमा चाहिँ मैले त्यो उनीहरूले वेलफेयरले इन्फर्म गरेसम्म चाहिँ म चाहिँ एटेन्ड गर्न जान्छु फ्यामिली फन डे इभिनिङ त्यो यता अब बच्चाहरूको प्रोग्रामहरूमा. अब अरू त त्यति धेरै मैले इन्भल्भ गरेको छैन. अरू
0: अनि अरू देशको चाहिँ हाम्रो दिदी बहिनीहरू नै भनौँ, उहाँहरू चाहिँ तपाईँलाई भेट्दा कतिको यस्तो कार्यक्रम गर्नुपर्छ, कतिको उहाँहरूको इन्ट्रेस्ट कस्तो छ अनि तपाईँहरूसँग मिङ्गल गर्दा चाहिँ उहाँहरूले के भन्नुहुन्छ, चाहिँ एउटा तपाईँ जस्तो सिनियर लेडीसँग भेटघाट गर्दा चाहिँ?
1: उहाँहरू त एकदमै एक्साइटेड नै हुनुहुन्छ, अब हुनुहुन्छ, जहिले पनि सोध्नुहुन्छ एकदमै. अब उनीहरूको लागि त हामी एकदमै युनिक धेरै धेरै क्वेसन सोध्नुहुन्छ अब कसरी यस्तो भयो त्यस्तो भयो भनेर. हामी अब प्रोग्रामहरूको चाहिँ अब फ्यामिलीहरू चाहिँ एकदमै धेरै बिजी नै अरू कारणले नै बिजी हुने भएर उहाँहरूले चाहिँ त्यस्तो प्रोग्राम चाहिँ गर्ने भनेर चाहिँ आफ्नै तरिकाले गर्नुहुन्छ होला तर मैसँग गर्ने भनेर चाहिँ उहाँहरूले त्यस्तो प्लान गर्नुहुन्न. तर हाम्रो मेनली चाहिँ हाम्रै अब नेपाली भाइ बहिनीहरू एक्साइटेड हुने अब एक्साइटेड हुन्छ. कति भाइ बहिनीहरू चाहिँ बाहिर रेजिमेन्टलबाट आएर हाम्रो एउटा ट्रेडिसन हुन्छ नि त रेजिमेन्टमा, तर 27 रेजिमेन्टमा चाहिँ त्यस्तो नभएको भएर अनि उहाँहरू चाहिँ धेरै एक्साइटेड हुनुहुन्छ भनौँ न. अब अरू त आफ्नो आफ्नो कम्युनिटी भेटेर खान्छ होला तर एक्सेप्ट त्यो रेजिमेन्टल इभेन्टहरू बाहेक चाहिँ हामीलाई यस्तो गर्नु पर्यो त्यस्तो गर्नु पर्यो भनेर चाहिँ मलाई चाहिँ भनेको छैन. तर वेलफेयरमा सायद अब त्यस्तो के भयो भने वेलफेयरहरूले चाहिँ धेरै गरिदिनुहुन्छ. अब उहाँले सिओले मात्रै अब अलिकति धेरै प्रोग्रामहरू एटेन्ड गर्नुहुन्छ, फ्यामिली इभेन्टहरू गइदिनुहुन्छ यताउता, अब यस्तो यस्तो गर्यो त्यस्तो गर्यो भनिदिनुहुन्छ. तर मैले चाहिँ अब इन्डिभिजुअली चाहिँ मैले त्यसरी प्रोग्राम गरेर चाहिँ मैले भेट्न चाहिँ गएको छैन, तर स्पेसली चाहिँ अब फ्यामिली इभेन्ट बाहेक. तर हाम्रो यी अब नेपालीहरूको चाहिँ हाम्रो मात्रै यस्तो हो, नेपालीहरूको लागि मात्रै गरेछु मैले.
0: राइट, अनि विशेष गरेर हाम्रो नेपालीहरूको कन्टेक्स्टमा चाहिँ यस्तो खालको दिदी बहिनीहरूको भेला टाइम टु टाइम गर्दा चाहिँ कस्तो हुँदो रहेछ, यसको इम्पोर्टेन्स चाहिँ के लाग्यो हजुरलाई?
1: स्पेसली मैले यो 27 रेजिमेन्ट जोइन भएपछि मैले फिल गरेको कुरा चाहिँ यो मैले पनि भन्छु नै भनेको थियो. हाम्रो यो भनौँ न आर्मीको जर्नीमा चाहिँ फर्स्टमा हामी चाहिँ केयो जिल्लाबाट सुरु गरेको हो. त्यति बेलामा जुनियर थियौँ अनि सिनियर दिदीहरूले के गर्थ्यो, कहाँ कहाँ बोलाउँथ्यो मलाई, अनि म एकदम न्यू, अब न्यू टु द आर्मी, न्यू टु द सबैतिर म एकदमै इनोसेन्ट नै थिएँ त्यति बेलामा. अनि दिदी बहिनीहरूले एकदम मलाई अब वेल ग्रुमिङ गर्नु भएछ जस्तो लाग्छ कि उहाँहरूले दिनुभएको मलाई यो कल्चर, अब आर्मी कल्चर भनौँ न, अहिले मलाई एकदमै उहाँहरूको याद आउँछ कि त्यही भएर म उहाँहरूलाई एकदम एप्रिसिएट गर्छु. अलाविङटनमा बस्दाखेरि जुन कफी इभिनिङ मर्निङ यस्तो इभेन्टहरू मैले एटेन्ड गरेँ अनि प्लस अब बुनाईमा जाँदा टुआरजिआरको दिदी बहिनीहरूसँग पनि. अनि अहिले 27 रेजिमेन्टमा आउँदाखेरि चाहिँ भाइहरूले मलाई अप्रोच गर्नुभयो, किनभने चाहिँ कतिपय भाइहरू चाहिँ बाहिरबाट ट्रान्सफरी भएर आएपछि चाहिँ 27 रेजिमेन्टमा आउँदाखेरि चाहिँ त्यस्तो केही पनि थिएन फ्यामिलीलाई भनौँ न, हाम्रो नेपाली फ्यामिलीहरूलाई. अरूले चाहिँ अब डिफ्रेन्ट इथनिसिटीहरूले कसरी आफूले आफूलाई इन्टरटेन गर्छ आई डोन्ट रियली नो होइन. अब एक्सेप्ट द फ्यामिली इभेन्ट बाहेक चाहिँ म त्यहाँ अरू कुराहरूमा धेरै अरूसँग जान्न, तर भाइ हाम्रो नेपाली भाइ बहिनीहरूले चाहिँ अब त्यसरी अप्रोच गर्नु भएपछि चाहिँ जस कफी मर्निङ भयो, अरू कुराहरू भयो. अनि अहिले अहिले बहिनीहरूसँग एकदम वान टु वान कुरा कुरा गर्दा चाहिँ उहाँहरूले के भन्नुहुन्छ भने कुनै बहिनीले चाहिँ अस्ति भन्दै थियो नि उहाँहरू एकदम एप्रिसिएटेड हुनुहुन्छ कि अहिले यति धेरै गेट टुगेदर हुन्छ नि स्पेसली उहाँहरूले चाहिँ हामी को हो त भनेर चाहिँ उहाँहरूले आफ्नो आइडेन्टिटी पायो रे पाएछ होइन किनभने उहाँहरूलाई थाहा पनि थिएन र कि कहिले काहीँ चाहिँ लास्ट इयरमा चाहिँ हामीले फर्स्ट टिज पार्टी गर्दाखेरि चाहिँ हाम्रो डिकेन भाइको बहिनी लुना बहिनी चाहिँ उहाँले अलिकति लिड गर्नुभएको थियो मैले लुना बहिनीलाई चाहिँ बहिनी तपाईँले लिड गर्नु है किनभने म टाढो बस्छु भन्दाखेरि हुन्छ भनेर गर्दाखेरि चाहिँ उहाँले आफ्नो रेजिमेन्टको बहिनीहरूलाई फोन गरेर ए तिज पार्टी हुँदैछ ल आउनु है भन्दाखेरि 27 भन्दाखेरि चाहिँ हे 27 मेरो बुढा त 27 काम गर्दैन भनेर बहिनीहरूले भन्नुभयो अरे कि भरे चाहिँ 27 काम गरेर पनि बहिनीहरूलाई नै थाहा थिएन भनेपछि उहाँहरू कति एकदमै आइसोलेटेड थियो भन्नु न होइन अनि आफ्नो रेजिमेन्टबाट आइसोलेटेड आफ्नो रेजिमेन्टल फ्यामिलीबाट आइसोलेटेड अनि उहाँहरूलाई थाहा पनि थिएन कि आफ्नो हस्बेन्ड चाहिँ कहाँ काम गर्नुहुन्छ भनेर सरी मैले एकजना बहिनीको एक्जाम्पल दिएको मैले नाम दिन्न मलाई यो एक्जाम्पल चाहिँ किन दिन मन पर्यो भने कि किन आफ्नो रेजिमेन्टमा भएर पनि उहाँहरू त्यो रेजिमेन्टको नाम नै थाहा थिएन कि त्यो भनेपछि चाहिँ यो गर्न कति जरुरत छ भन्ने चाहिँ मलाई कस्तो ओ माई गॉड थ्याङ्क गॉड जो भाइ डिकेन भाइले मलाई हरेक पटक पटक अप्रोच गर्नुभयो अनि उहाँलाई म चाहिँ एकदमै मुरी मुरी धन्यवाद दिन्छु किनभने अहिले आएर चाहिँ हाम्रो 27 रेजिमेन्टको बहिनीहरू चाहिँ ऐकबद्ध भएर काम गर्नुहुन्छ उहाँहरूको लिडरसिप उहाँहरूको इन्थुजियाजम उहाँहरूको एक्सपर्टाइज होइन उहाँहरूसँग के छैन सबै छ जे पनि गर्न सक्नुहुन्छ तर उहाँहरू यस्तो स्याडोइङ भएर बस्नु भएको रहेछ कि अनि आई एम रियली प्राउड टु से द्याट कि दे आर द डायमन्ड किनभने हाम्रो खुसी बहिनी भनेको चाहिँ उहाँ चाहिँ एउटा एङ्करिङ गर्ने उहाँसँग कस्तो ट्यालेन्ट रहेछ कि अनि अर्को मिरा बहिनी त्यस्तै हुनुहुन्छ उहाँले
0: ओके दिदी म यतिमै रोके हाम्रो सर्टेन टाइममा चाहिँ फेरि यो गीत प्ले गर्नुपर्ने हुन्छ र थर्ड पार्टमा बाँकी रहलपहल कुराकानी गर्छौँ है त दिदी
1: हुन्छ
0: हजुर दिदीलाई धन्यवाद दिदी र थर्ड पार्टमा चाहिँ रहलपहल कुराकानी गर्ने बाचा गर्दै यो बिचमा छोटो ब्रेक लिउँ त्यसपछि फेरि बाँकी कुराकानी दिदीसँग हामी क्यारी अन गर्नेछौँ.
2: BFBS, Gorkha Radio.

0: यो PFBS गोर्खा रेडियो हो। भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: हजुर, गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ। बिचमा छोटो साङ्गीतिक विश्राम, मिठा मिठा गीतहरूबाट पक्कै तपाईँलाई इन्जोय गर्नुभयो होला। हाम्रो रत्न श्रेष्ठ बोमेन दिदीसँग कुराकानी गरिरहेका छौँ। उहाँ चाहिँ सोल्सबरीमा बसोबास गर्नुहुन्छ, उहाँको घरै त्यहीँ रहेछ। तर हाम्रो साहब चाहिँ लेफ्टिनेन्ट कर्नल एडवर्ड बोमेन साहब हुनुहुन्छ, 27 रेजिमेन्ट RLC को चाहिँ CO साहब हुनुहुन्छ र उहाँको चाहिँ श्रीमतीसँग मैले कुराकानी गरेको छु। दिदी, फेरि वेलकम छ है। हजुर,
2: थ्याङ्क यू भाइ।
1: हजुर, अघि बहिनीहरूको कुराकानी गर्दै हुनुहुन्थ्यो, सम्झिँदै हुनुहुन्थ्यो, त्यहीँबाट चाहिँ मिरा बहिनी कुराकानी गर्दै हुनुहुन्थ्यो, त्यहीबाट प्रसङ्ग जोडाउँ दिदी।
2: हजुर, उहाँ मिरा बहिनीको बारेमा, उहाँ चाहिँ अब बिहाइन्ड द सिनमा उहाँ चाहिँ एकदमै म्यानेजमेन्टको लागि एकदमै एक्टिभ हुनुहुन्छ। हाम्रो मिना बहिनी अनि सुनिता बहिनी उहाँहरू चाहिँ एकदम गुड लिडरसिप अनि कोचिङ लेभल उहाँहरूको अब भनौँ न उहाँहरू चाहिँ जे पनि गर्न तयार कि मेन्टेन
1: सबैलाई चाहिँ एउटा अभिभावक एउटा सिनियर लेडी चाहिएको थियो, जुन चाहिँ तपाईँ अब सिओको श्रीमती भनेपछि सकिहाल्यो नि एउटा रेजिमेन्टको अब हेडको श्रीमती भनेपछि तपाईँले आयोजना गर्नु पर्दैन, तपाईँ उपस्थिति भइदिनु भने मात्रै त्यो पनि लाखौँ भइहाल्यो नि दिदी।
2: हजुर, उहाँहरूले त्यही भन्नुहुन्छ, उहाँहरूलाई चाहिँ त्यो एउटा लिडरसिप अगाडि लगाइदिने मान्छे चाहिएको रहेछ नि एकदम। अहिले हाम्रो रेजिमेन्ट चाहिँ अब 27 रेजिमेन्टमा चाहिँ उहाँहरूले यस्तो होमली फिल गर्नुभएको छ अनि त्यसमा चाहिँ पुरानो भाइहरू पनि हामीले केजेलामा हुँदाखेरि भेटेको भाइहरू पनि भेट्यौँ, उहाँहरू रियली एप्रिसिएटेड होइन, फेरि हामीलाई एकदम होमली फिल गराइदिनु भएको छ, साफ दिदी आउनु भएर भन्नुहुन्छ अनि एकदमै डिफ्रेन्ट भएको छ अनि बहिनीहरूको गुड बन्डिङ भएको छ अनि हामीले कसैलाई बिरामी हुँदा कसैलाई इन्सिडेन्ट हुँदा कसैलाई सिरियस कुराहरू हुँदाखेरि त्यसमा पनि हामीले मोरल सपोर्ट
1: सबै बहिनी भाइहरूलाई त तपाईँले रेजिमेन्ट छोड्दा त।
2: हजुर, अब खै बहिनीहरू त्यस्तै भन्नुहुन्छ, नजानु भन्नुहुन्छ, अब यो भन्छ वान अफ हो, हामीले कहिले एक्सटेन्सन पाउँदैन त्यो पनि भन्छौँ, हामी कुरा गर्छ अहिले पनि त्यस्तै भन्नुहुन्छ।
1: 3 वर्ष भनेपछि त साहबको नर्मली सिओको चाहिँ 2 वर्ष हुन्छ, 1 वर्ष एक्सटेन्सन पाउनु भएको हो।
2: त्यो चाहिँ कस्तो हो भने 3 वर्ष त एक्ज्याक्टली होइन, तर अब यो एक्सचेन्ज टाइममा चाहिँ कुन बेलामा त्यो एक्सचेन्ज गरेपछि चाहिँ त्यस्तो हुँदो रहेछ। आई थिङ्क 2.5 वर्षको जर्नी हो जस्तो लाग्छ मलाई। हाम्रो चाहिँ डिसेम्बरमा सिद्धिने हो भाइ।
1: ए ओके, अब अलिकति साँप र तपाईँको प्रसङ्ग व्यक्तिगत कुरा सोध्न मिल्छ कि मिल्दैन मलाई त्यति थाहा भएन। मेरो पनि श्रीमती श्रीमती चाहिँ मेरो पनि अब नेपाली होइन होइन, गर्दा चाहिँ तपाईँ विभिन्न पल्टनतिर जानुभयो होला, अब हाम्रो त एउटा आत्मीयता अघि बहिनी कुराकानी गरिहाल्नुभयो, त्यो कुरा चाहिँ कतिको मिस हुँदो रहेछ दिदी, तपाईँ भिन्दै अब जहाँ चाहिँ नेपालीहरू गोर्खालीको श्रीमतीहरू नभएको पल्टनमा जाँदा त्यो हाम्रो आफ्नोपन चाहिँ कतिको मिस हुँदो रहेछ।
2: अहिलेसम्म चाहिँ सोफा चाहिँ मैले त्यो टाइम चाहिँ मैले फेस गर्नु परेन, जहाँ पनि गएँ फर्स्टमा चाहिँ मैले केयो जिल्लामा गएँ, त्यहाँ चाहिँ एकदमै धेरै दिदीहरू अब त्यति बेलामा चाहिँ उहाँ गोर्खा मेजर चाहिँ आई थिङ्क खेम गौचन अनि कल्पना गौचन दिदी हुनुहुन्थ्यो हलाबिङटनमा अनि उहाँहरूले मलाई चाहिँ एकदमै राम्ररी माया गरेर प्लस अरू क्याप्टेन दाई भाइ दाई दिदीहरू पनि हुनुहुन्थ्यो उहाँहरूले पनि एकदम माया गर्नुभयो। मेरो नानीहरू चाहिँ सानो सानो थियो, झन्डै 4-5 वर्ष
1: चाहिँ स्यान्डस कमिसन सकेपछि फर्स्ट उहाँको पोस्टिङ चाहिँ के हो जेला थियो
2: कियो जेला। हजुर
1: हजुर, तपाईँको विवाह भएको चाहिँ कति भयो?
2: बिहे भएको चाहिँ अब ठ्याक्कै 25 वर्ष, अस्ति हामीले एउटा ग्रान्ड सेलिब्रेसन पनि गरेको थियो भाइ।
1: ए राइट, यही भेट भयो कि तपाईँको कता नेपालतिर भेट भएको?
2: हाम्रो चाहिँ नेपालमै भेट हो 1998 भाइ।
1: ए राइट, भनिदिएकै भइसकेछ त है,
2: धेरै भयो। हाम्रो एउटा एजुकेसन एन्ड इन्भाइरोमेन्ट प्रोग्राममा चाहिँ उहाँ चाहिँ अब नेपालमा भोलिन्टियरिङ गर्नु जानुभएको थियो, त्यस पछाडि चाहिँ अनि म पनि त्यही संस्थामा आबद्ध भएकोले गर्दाखेरि हामी चाहिँ एउटा प्रोग्राममा भेटेको थियो।
1: ओके, अब मेरो पनि फ्यामिलीले म यस्तो केटी बिहा गर्छु भन्दा अलिकति अब नेपालीसँगै गरे कम्फर्टेबल हुन्छ भन्ने खालको कुरा आयो, त्यस्तो फ्यामिलीमा भयो कि भएन?
2: अफकोर्स भइहाल्छ नि, हाम्रो नेपाली कल्चरमा त अब 16 वर्षदेखि नै केटाले हेर्न आउँछ नि। मेरो पनि आएको थियो, तर मेरो अब के भन्छ डेस्टिनेसन भन्ने कि कर्म भन्ने कि कर्म चाहिँ बाहिरै रहेछ होइन। अनि मलाई चाहिँ खासै त्यति बेलामा जुन बेलामा मलाई मगनी गर्न आएको बेलामा चाहिँ मलाई त्यति धेरै म सानै पनि थिएँ अनि काम पनि गर्थेँ, एउटा अपर्च्युनिटी पनि दिएको थियो मलाई काम गर्ने अनि त्यहाँ स्कुलमा, अनि त्यस मैले चाहिँ सिधै नभने त्यस पछाडि मेरो बाबाले कहिले फोर्स गर्नुहुन्न कि के हो अब फ्यामिलीमा मामा घर यताउता अब भएपछि चाहिँ उहाँहरूले अब बढेको छोरी चेलीहरू राख्नुहुन्न भन्ने जहाँ पनि हाम्रो कल्चरमा हुन्छ नि।
1: ए भनेपछि थुप्रै माग्नु आउनु भएको रहेछ है तपाईँको पनि अब?
2: हजुर।
1: ए ओके, अब अलिकति कल्चरको कुराकानी गरौँ होइन, अब साँपलाई चाहिँ नेपाली कल्चर कस्तो लाग्छ अनि तपाईँलाई चाहिँ ब्रिटिस कल्चर कस्तो लाग्छ? अब तपाईँ त हुन त ब्रिटिस कल्चर नेपाली कल्चरमै हुनुहुन्छ होइन, के लाग्छ दिदी, कहिले काहीँ त्यो कल्चर क्लासेसहरू हुन्छ कि हुँदैन?
2: त्यस्तो भएको छैन, उहाँलाई चाहिँ मेरो कल्चर एकदम मनपर्छ, मलाई उहाँहरूको कल्चर पनि एकदम मनपर्छ, किनभने आई थिङ्क इट्स डिपेन्ड अन अ फ्यामिली। उहाँहरूको फ्यामिली पनि एकदम हम्बल राम्रो हुनुहुन्छ, बाबा पनि आर्मीमै हो अनि आमा मम्मीले पनि एकदम राम्रो हुनुहुन्छ, उहाँ चाहिँ ओन्ली वान सन अनि क्रिस्चियन भए पनि मैले चाहिँ उहाँहरूको कल्चर पनि अब क्रिसमसमा हरेक कुरामा म उहाँहरूको सबै गरिदिन्छु। पहिला भर्खरै आउँदाखेरि त अब उहाँहरूको फुपू हाम्रो जस्तै अब जोइन्ट फ्यामिलीहरू पुरा दसैँमा भेटेर मनाउने जस्तै क्रिसमस पनि उहाँहरूको चाहिँ जोइन्ट फ्यामिलीमा फुपू फुपूको नन्द छोराछोरी उहाँहरूको टिनेजरमा उहाँहरू जो जोसँग हुर्केको थियो उहाँहरू सबै नै यस्तो क्रिसमसको बेलामा भेटेर अनि सेलिब्रेट गर्थ्यो अनि उहाँहरूले मलाई एकदमै राम्ररी अब एक्सेप्ट गरेर अनि कल्चरको बारेमा मलाई यस्तो गर्ने त्यस्तो गर्ने भनेर भन्नुहुन्थ्यो, अब कसरी गिफ्टिङ गर्ने, कसलाई गिफ्टिङ गर्ने, कोही के पकाउने अनि त्यस्तो बारेमा मलाई सिकाउनुहुन्थ्यो। र उहाँको भन्न त उहाँ त एकदमै अब हाम्रो कल्चरप्रति नै अब त्यस्तो भएर अब नेपाली बोल्ने सिक्ने पनि हुन्छ, नेपाली सबै बोल्नुहुन्छ, पहिला सिक्नु भएको हो नि, लेख्नु पनि हुन्छ।
1: हुन्छ, त्यसो भने त मैले त्यही सोध्न आँटेको थिएँ, एक दिन बुढा बुढीकै इन्टरभ्यू गर्नु पर्ला
2: साँपला
1: सामले भनिदिनुहोस् है।
2: हुन्छ, म
1: एकदमै इन्ट्रेस्टिङ हुन्छ, एकदमै इन्ट्रेस्टिङ हुन्छ। ओके ल त दिदी, अब आज टाइम यति नै भयो र एक दिन साँपसँग चाहिँ भनिदिनु होला, हामी मजाले कुराकानी गराउँला, भेटेर भए पनि अथवा यसरी फोनमा भए पनि अलिकति यो लभ म्यारेजको कुरा पनि गराउँला, मेरो पनि स्टोरी तपाईँलाई सुनाउँला। अनि तपाईँहरूको भेट भएको कति वर्ष अथवा महिनापछि भेट भयो अथवा भेट्ने बित्तिकै आई लभ यु बेबी सुरु भएर त्यही नै हुन्छ, आई लभ यु आई वान्ट टु म्यारी भन्ने भयो कि अलिकति लभ परेपछि त्यसरी बिल्डअप भएको?
2: ए त्यो भन्ने त अब हाम्रो त्यो बेलामा भाइ अब कसरी भेट्ने बित्तिकै त्यो भन्ने त आउँदै आउँदैन,
1: त्यो
2: बेलामा त हामीले त अब यस्तो सिधा नजरले केटा मान्छेलाई पनि हेर्न
1: होइन, तपाईँले त अब तपाईँले त त्यो गर्नु भने साँपहरू त अब एडभान्स कन्ट्रीबाटै त्यो
2: अब देखिराख्नु भएको, उहाँ पनि एकदम अब लजालु खालकै हुनुहुन्छ अनि त्यस्तो धेरै आई लभ यु भन्ने खालको हुनुहुन्न, अब धेरै पछाडि चाहिँ अब नेपालीमै भन्नुभयो अनि आई लाइक यु उहाँले नि भन्नुभएको होइन कसैले मन पराउँछ,
1: तर त्योभन्दा अगाडि त ग्रिन सिग्नलहरू थाहा थियो होला नि त तपाईँलाई पनि, उसले मलाई मन पराउँछ मैले मन पराउँछु भन्ने त्यो भित्रभित्र त्यस्तो फिल त थियो होला नि त होइन दिदी?
2: नट रियली, मलाई अरूले भनेर थाहा पाएको।
1: ए अरूले नभनेसम्म उहाँले नभएसम्म तपाईँलाई विश्वास थिएन, त्यो कुनै फिल भएन?
2: फिल भएन तर जिस्क्याउँथे, तर को हो भनेर चाहिँ मलाई भन्दैन थियो, तर मेरो एकजना रुम पार्टनर साथी जो चाहिँ दाङको घना डिसी भन्ने चाहिँ मेरो रुम पार्टनर थियो, उसलाई चाहिँ भने रहेछ अनि अनि एक्चुली उसले मलाई भनेर थाहा पाएको पछि चाहिँ अनि उहाँले भन्नुभयो।
1: अनि भनेपछि चाहिँ तपाईँले हुन्छ भन्नुभयो कि आम बाबुलाई सोधेर अथवा कसो कसरी अगाडि बढ्यो त?
2: सिधै न सिधै अब होइन, अब त्यो भनेको त हाम्रो कल्चर सोसाइटी फ्यामिलीपट्टि जानु पर्यो, त्यस पछाडि त अब नट पोसिबल भनेर मैले भनेको थिएँ, उहाँले चाहिँ प्रुफ गर्नुभयो, पछि आउनुभयो अनि मेरो बाबालाई सोध्नुभयो, मेरो भाइलाई सोध्नुभयो।
1: ए ओके, हुन्छ दिदी, यो चाहिँ पछि हामी साँपसँगै कुराकानी गराउँला, अलिकति रमाइलो पक्ष हुँदैछ, आजको समय यति नै भयो दिदी, अन्तमा के भन्नुहुन्छ, केही जोड्नुहुन्छ?
2: अन्तमा त सर्वप्रथम अब यो लामो समय पछाडि फेरि बेबिस मा कनेक्ट गराइदिनु हुने अब स्पेसली भन्नुपर्दा हाम्रो मिरा बहिनीलाई नै भन्नु पर्यो अनि 27 रेजिमेन्टको बहिनीहरूको सपोर्टमा अहिले यहाँसम्म हामीले यो काम गर्न र यो अपर्च्युनिटी पाएकोमा उहाँहरूलाई नै म धन्यवाद दिन चाहन्छु र हाम्रो यो अपर्च्युनिटी दिनुभएकोमा हाम्रो बिएबिएस रेडियो सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु। लास्टमा भन्नुपर्दाखेरि चाहिँ अब हाम्रो यो प्रोग्राम सक्सेसफुल पारिदिनुहुने सम्पूर्ण स्पोन्सर टिमलाई प्लस हाम्रो भाइ बहिनीहरू अब 27 रेजिमेन्टकै भाइहरूलाई भन्नुपर्दाखेरि चाहिँ शान्त राणा भाइ, रोशन गुरुङ भाइ, दीपक गुरुङ भाइ, ज्ञानपुन भाइ, बिर्सनै नसक्ने भाइ, उहाँले जुन जर्नी सुरु गरिदिनु भयो, डिकेन गुरुङ भाइ र लुला बहिनीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि थ्याङ्क यू योग भाइ तपाईँलाई पनि अनि मलाई यो बोल्ने अवसर दिनुभएकोमा धन्यवाद। थ्याङ्क यू बाबाई।
1: हजुर बाबा दिदी, हाम्रो रत्न श्रेष्ठ बोमेन दिदीलाई धन्यवाद दिदी। कार्यक्रम बेबे संवादबाट मैले बिदा मागे। हस्त नमस्ते।

हजुर, रत्नजीदीको कुरापछि यो मिठो गीत तपाईँले सुन्दै हुनुहुन्छ। साँपलाई एकदमै मनपर्ने भन्दै हुनुहुन्थ्यो, आशा छ साँपले पनि सुन्ने मौका पाउनु भयो होला र हामी फेरि पछि क्याचअप गरौँला। यही गीत राख्दै र दिदीलाई धन्यवाद दिँदै मैले बिदा मागेँ। सी यु टुमरो, ह्याभ अ लभली इभिनिङ, बाई बाई।

0: पछाडि फर्काउने वा अस्तित्व बनाउने होइन, समय अनुकूल र नागरिक मैत्री कानुनी व्यवस्था निर्माण गर्ने दिशामा सरकार स्पष्ट हुनुपर्दछ। अस्पष्ट वा संविधानसँग बाजिने प्रावधान छन् भने त्यसलाई सच्याएर मात्र अघि बढाउँ। यो विधेयक राजनीतिक स्वार्थभन्दा माथि उठेर कानुनी स्थायित्व, नागरिक अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ भन्ने
1: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले टुक्रा टुक्रामा कानुन संशोधन गर्ने प्रक्रियाले अन्यल बढाएको भन्दै संसदको ध्यान आकर्षण गराउनुभयो।
2: कुनै व्यवस्था कुन मितिदेखि लागू हुने हो भन्ने विषय विधेयकमा स्पष्ट गरियोस्, ताकि विगतका निर्णय र नागरिकको हकमा अन्योल नहोस्। कानून कार्यान्वयन गर्ने निकाय, जिम्मेवार अधिकारी र समय सीमा स्पष्ट गरियोस्। कानून बनाउने तर कार्यान्वयनको जिम्मेवारी अस्पष्ट राख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।
1: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारको विगतको कार्यशैली प्रति टिप्पणी गर्दै अध्यादेश मार्फत शासन चलाउने प्रवृत्ति र नियुक्ति गरिएका कर्मचारीहरूको पारदर्शितामाथि प्रश्न उठाउनुभयो।
3: तपाईँहरूले नियुक्ति गरेका कर्मचारीहरूले परिणाम कस्तो ल्याउँछ त्यो चाहिँ हेर्नु बाँकी छ, र त्यसमा चाहिँ कति पारदर्शिता, कस्तो कस्तो मान्छेहरू चाहिँ सम्बन्धित कर्मचारीहरू नियुक्ति गर्नुभयो त्यस विषयमा हेर्नु बाँकी छ, यति भन्न चाहन्छु।
1: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अफसाना बानुले भने विधेयकको समर्थन गर्नुभयो।
4: कानुनी शून्यता हुन नदिन आज कुनै कर्मचारी, व्यवसायी, बिरामी वा लगानीकर्ताले अब कुन व्यवस्था लागू हुन्छ भनेर सोध्यो भने राज्यसँग स्पष्ट उत्तर हुनुपर्छ। सभामुख महोदय, यो विधेयक सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको तर्फबाट आएको छ। संविधानले तोकेको बाटो हिँडेर संसदमा आएर संसदकै सहमति खोजिएको छ। यो लोकतन्त्रको स्वस्थ अभ्यास हो जुन सकारात्मक र प्रशंसा योग्य छ।
5: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टममा सूचीकृत 275 म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ।
6: विभागले ती कम्पनीलाई पत्र पठाउँदै FWCMSको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराइएको छ। विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायीले असन्तुष्टि जनाएका छन्। उनीहरूले आफूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसियासँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो, तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन।
5: अब खबर फटाफट।
6: मानव बाघ द्वन्द समाधानका लागि देवघाटमा बाघ संरक्षण केन्द्र बनाइने, राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिका बीच सम्झौता, द्वन्दमा परेका तथा जंगलमा सुरक्षित रूपमा फर्काउन नसकिने बाघको आश्रय हेरचाह र संरक्षण केन्द्रमा गरिने। चाडपर्वमा मूल्य वृद्धि र कालोबजारी रोक्न झापामा बजार अनुगमन तीव्र, दशैं तिहार र छठ लक्षित गर्दै जिल्ला प्रशासनले सरकारी संस्थानसँग समन्वय गरी सहुलियतमा खाद्यान्न बिक्रीको व्यवस्था, चामल, चिनी र नुनमा छुट सहित आपूर्ति सहज। अपाङ्गता सेवा र तथ्याङ्क अब एउटै डिजिटल प्रणालीबाट, अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीमा एकीकृत गरी सरकारलाई हस्तान्तरण गरियो, 753 स्थानीय तहमा विस्तार गर्ने लक्ष्य। 70% उत्पादन निर्यात गर्न नसकेपछि पञ्चकन्या एसएस एक्सपोर्ट कार्यवाहीमा विशेष आर्थिक क्षेत्र प्राधिकरणले तोकिएको निर्यात मापदण्ड पूरा नगरेपछि भैरवाको उद्योगलाई निष्कासन गर्यो। विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगले उत्पादनको कम्तीमा 70% निर्यात गर्नुपर्ने व्यवस्था। काभ्रेका 13 स्थानीय तहलाई पर्यटकीय हब बनाउने प्रस्ताव, धुलीखेललाई मुख्य पर्यटन हब बनाएर अरू 12 तहमा डे ट्रिप सञ्चालन गर्ने होटल संघको रणनीतिक प्रस्ताव।
5: विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलबाट नेपाल बाहिरिएको छ। हवस् त, खबर यति नै।
7: यो PFBS गोर्खा रेडियो हो।

बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कनिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनुजङ गुरुङको तर्फबाट सप्ताहन्त दुई दिनको विदापछिको पहिलो कार्यक्रम सोमबार सदैव तपाईँले म धनुजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रमको शुभारम्भमा मधु छेत्रीको आवाजमा रहेको पुरानो लोकप्रिय गीतबाटै कार्यक्रमलाई उठान गरिसकेको छु भने तपाईँहरूको समय रमाइलो र घमाइलोसँग बित्यो होला भन्दै कार्यक्रममा आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागू विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज भने कुराकानीमा केही समय अगाडि गरिएको कुराकानी हो बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग गरिएको कुराकानी रहेको छ र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीय भने लिएका छौँ यी कान्तिपुरको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत संगीत छँदैछ भने आज विक्रम सम्बत 2083 साल असोज महिनाको 12 गते तदनुसार सेप्टेम्बर महिनाको 28 तारिक सन् 2026 को कार्यक्रममा हुनुहुन्छ र आज द्वितीय पनि हो र रेबिज विरुद्धको दिवस पनि परेको छ र यो प्रसंग सँगसँगै अब नै लागौं छोटो विश्राम तर्फ अब नै लागौं छोटो सांगीतिक विश्राम तर्फ।

0: बाधा परुन जति नै यो बोलको गीतमा शब्द भने डाक्टर कृष्णहरि बरालको रहेको थियो र संगीत र स्वर्गीय राम थापाको र आवाज भने द्वारिकलाल जोशीको रहेको थियो र यो सांगीतिक कोशीली सँगसँगै अब भने लागौ सदस्यको कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ यहाँलाई जोड्न चाहन्छु र सम्पादकीय लिएका छौँ यी कान्तिपुरको अनलाइन संस्करणबाट। शीर्षक छ नियन्त्रणमा पूर्व प्रधान न्यायाधीश राज्य शक्तिको दुरुपयोग। यो शीर्षकमा अनुपूर्ण यो शीर्षकमा यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। आफ्नो निवासमा सुतिरहेका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवारालाई प्रहरीले बिहान 2 बजे नियन्त्रणमा लिन्छ तर त्यसको कारण स्पष्ट पार्दैन। 12 घण्टा पछि छोडिन्छन् तर त्यसको पनि कारण सार्वजनिक बताइँदैन। यसरी आइतबार बिहानदेखि दिउँसोसम्म पूर्व प्रधान न्यायाधीश जवाराको हकमा जे भयो त्यो निकै गम्भीर छ। यसको संकेत सुखद छैन। प्रहरीले जो कसैलाई नियन्त्रणमा लिने काम संवेदनशील विषय हो यो अपवाद मात्रै हुनुपर्छ। सार्वजनिक औचित्य स्थापित गर्न सक्नुपर्छ। यद्यपि जवाराको सन्दर्भमा सरकारले औचित्य स्थापित गर्न जरुरी ठानेको छैन। यसले सरकारको मनमौजी शासन शैलीलाई प्रष्ट पार्छ। पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएको विषयमा सरकारलाई जवाबदेही नबनाउने हो भने जोसुकै नागरिक जतिसुकै बेला प्रहरीको नियन्त्रणमा पुग्नुपर्ने हुन्छ। यसले समाजमा त्रास सृजना गर्छ, शासन शैलीलाई पनि अधिनायकवादी बनाउन सक्छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। नियन्त्रणमा लिएपछि प्रहरीले जबरामाथि सुरक्षा खतराको दावी गरेको छ तर कस्तो र कोबाट खतरा हो भन्ने खुलाउन अनिच्छुक देखिन्छ। स्वयं जबराले नै त्यस्तो सुरक्षा खतरा महसुस गरेको वा सुरक्षा माग गरेको पनि निकट विगत पनि देखिँदैन। त्यसो त सुरक्षा खतरा रहेको र माग गरेको भए पनि सुरक्षा कर्मी तैनात गर्ने हो, आवश्यकता अनुसार अन्य किसिमको सुरक्षा दिने हो। अर्कोतर्फ सुरक्षा खतरा उत्पन्न गर्नेहरूलाई पहिचान र कार्यवाही गर्ने हो तर जबरालाई घण्टौं आफ्नो नियन्त्रणमा राखेको प्रहरीले सुरक्षा खतरा उत्पन्न गर्नेहरूका सन्दर्भमा केही काम गरेको सार्वजनिक भएको छैन। सुरक्षा खतरा रहेका भनिएका पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्न रुचि राख्ने प्रहरीले सुरक्षा खतरा उत्पन्न गर्नेहरूलाई पक्राउ गर्न नसक्नु वा उनीहरूको विवरण सार्वजनिक गर्न नसक्नु अक्षमता हो। प्रहरी नियन्त्रणमा रहेका बेला जबरालाई मानवाधिकार आयोगको टोलीलाई समेत भेट्न दिएन यो अस्वाभाविक छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। पूर्व प्रधान न्यायाधीश जबरा विवादास्पद भूमिकाका कारण पदमै छँदा पनि आलोचित थिए। उनीमाथि महाभियोगको प्रस्ताव समेत दर्ता भएको थियो। पदबाट बाहिर रहेका उनीमाथि कुनै अनुसन्धान वा सोधपुछ गर्नुपर्ने आवश्यकता सरकारले बोध गरेको हुन सक्छ, त्यसका लागि नियन्त्रणमा लिएको पनि हुन सक्छ। त्यस्तै हो भने सरकारको यथार्थ विवरण बताउनु पर्छ। अनुसन्धान नै गर्ने हो भने पनि विधिसम्मत प्रक्रिया अपनाउनु पर्छ। अकारण मध्यरातमा निवासबाटै नियन्त्रणमा लिने विषयको औचित्य पुष्टि हुन सक्दैन, स्पष्ट हुन जरुरी छ। विवादास्पद पृष्ठभूमिकै भए पनि अहिले कारण नै नखुलाई पूर्व प्रधान न्यायाधीशलाई नियन्त्रणमा लिने विषय सामान्य होइन, नियमित विषय पनि होइन। यसले राज्य शक्तिको चरम दुरुपयोगलाई स्थापित गर्छ। जयन्ती आन्दोलनको पृष्ठभूमिमा गठन भएको सरकार जसको शासनको आधारभूत सत नै जवाबदेहिता र पारदर्शिता हुनुपर्ने हो त्यसको समेत उल्लङ्घन भएको छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, तत्कालीन सचिव कृष्णहरि पुष्करलाई पनि गत जेठमा प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो। चेन अफ कमान्ड मिचेर व्यक्तिगत स्वार्थका लागि सिधै प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएको विवरण सार्वजनिक भएको थियो तर उनलाई त्यही कारणले वा अन्य कारणले नियन्त्रणमा लिएको हो भन्ने बारे भने प्रहरी अधिकारीले खुलाएका थिएनन्। त्यति बेला सरकारको शैलीलाई लिएर आलोचना भएको थियो। यति बेला पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएको छ यस्तो घटना यसअघि भएको भेटिँदैन, यसले प्रश्न पार्छ। सरकारले विगतका कमजोरीबाट पाठ सिकेको छैन, सार्वजनिक आलोचनालाई पनि महत्व दिएको छैन, आफ्नो कदमले पार्ने असरप्रति सचेत पनि छैन। यस्ता विषयमा प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रशासन एवं राज्य संवेदनशील जवाबदेही हुनुपर्छ। प्रधानमन्त्री सबै नागरिकको अभिभावक हुन्। कोही नागरिक वा पदाधिकारीले गलत गरेका छन् भने कानूनी प्रक्रिया पूरा गरेर कार्यवाही गर्ने र दण्ड र जरिमानाको प्रक्रियालाई निरन्तरता दिने हो। त्यसले कानूनी शासनलाई बलियो बनाउन सहयोग पुर्याउँछ तर त्यो काम राज्यका सम्बन्धित निकायले गर्नुपर्छ। यसमा प्रधानमन्त्री कार्यालय गम्भीर भएन भने प्रधानमन्त्रीको विश्वसनीयता कमजोर बन्छ, प्रहरी प्रशासनको पनि दुरुपयोग हुँदै जान्छ, अनुसन्धान स्वतन्त्र हुँदैन, त्यसले सुशासनलाई कमजोर तुल्याउँछ भन्दै एकान्तपुरले सम्पादकीयमा लेख्दछ। जेएनजी आन्दोलनको जगमा भएको निर्वाचन र त्यसबाट गठन भएको सरकारसँग नागरिकका अपार अपेक्षा छन्। सुशासन, जवाबदेही, पारदर्शिता मात्रै होइन, दैनन्दिन समस्याको समाधानमा सरकार खरो उत्रियोस् भन्ने अपेक्षा छ। अर्कोतर्फ यति बेला मुलुकको भोटेकोशीको बाढीले निम्त्याएको विपदको आघातबाट बाहिर आइसकेको छैन। हरेक उपभोग्य वस्तुको मूल्य बढेका कारण भान्सामा महँगो भएको छ, ग्यासको अभाव छ, रोजगारीको अभाव पुरानै समस्या हो, अर्थतन्त्र चलायमान हुन सकेको छैन। नयाँ सरकार गठन भएको छ महिनामा सबै समस्या समाधान हुन सक्दैन, तर सरकारले त्यसतर्फ पूरा शक्ति लगाएर काम गरिरहेको सन्देश जनता माझ जानुपर्ने हो। तर यस्ता नियन्त्रण वा पक्राउका सन्दर्भले नागरिकलाई तरङ्गित त बनाउँछ, तर उनीहरूको दैनिक समस्या समाधान हुन सक्दैन। समस्याले घेरिएका नागरिक आक्रोशित हुन समय लाग्दैन, त्यसको मूल्य सरकारले चुकाउनु पर्ने हुन सक्छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। जो कोहीलाई नियन्त्रणमा लिने वा स्वयं वा अरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दबावको सन्देश दिने काम राज्य शक्तिको प्रयोगकर्ताका निम्ति रोमाञ्चक हुन सक्छ, यथार्थमा त्यो शक्तिको दुरुपयोग हो। त्यसले दुर्घटना निम्त्याउँछ। विगतका सरकारले पनि यही साधारण सत्य बुझ्न सकेका थिएनन् र जताततै शक्तिको दुरुपयोग गरेका थिए। आफ्नो कर्मको सजाय उनीहरूले भोगिसकेका छन्। अहिलेको सरकारले विगतकै भूल दोहोऱ्याउन हुँदैन, आफ्ना हरेक कदमलाई पारदर्शिता र जवाबदेताको जगमा उभ्याउनु पर्छ। पुष्करदेखि जबरासम्मको सन्दर्भमा प्रशस्तै कमजोरी भएका छन्, तर सार्वजनिक प्रतिक्रियालाई पाका रूपमा लिएको देखिँदैन। मुख्यतया परिणाम नदिने यस्ता काममा अल्झिनु भन्दा नागरिकका दैनिक समस्या समाधान गर्ने, उनीहरूको जीवनलाई सहज तुल्याउने, प्रगतिको सम्भावनालाई बढोत्तरी गर्न अवसरको सृजना गर्ने काममा सरकारले ध्यान केन्द्रित गर्नुपर्छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। शीर्षक थियो नियन्त्रणमा पूर्व प्रधान न्यायाधीश राज्य शक्तिको दुरुपयोग। यस शीर्षकमा लेखिएको सम्पादकीय पछि भने लागौ छोटो विश्राम तर्फ।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
0: तपाईँ अहिले गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनजङ गुरुङको साथमा। अब भने लागौ सदैस्त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा, इस्यु अफ द डे तर्फ। बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ बाघसँग सम्बन्धित विषय। त्यसमा पनि बाघ आफैमा एउटा लजालु प्राणीमा पर्दछ र अलि आक्रामक पनि र हिंसक पनि त्यतिकै देखिन्छ। तर यसपटक चाहिँ हामी बाघसँग जोडिएको, त्यसमा पनि बाघको परिवारसँग जोडिएको विषयमा कुराकानी गर्दैछौ। र केही समय अगाडि अन्तर्राष्ट्रिय एक संचार माध्यमले नेपालमा आएर यसको विषयमा अध्ययन गरी बर्दिया राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा यसको छायाङ्कन गरी यो डकुमेन्ट्री सार्वजनिक भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको दुर्लभ व्यवहार कैद गरिएको र वृत्तचित्र टाइगर आइल्यान्डले नेपालको बाघ संरक्षणको सफलतालाई अन्तर्राष्ट्रिय चर्चामा ल्याएको छ। आज यही सन्दर्भसँग केन्द्र रहेर बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर अशोक रामसँग छोटकरीमा कुराकानी गर्दैछौ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद।
0: हजुर नमस्कार। धेरै लामो समय पछि संवादमा जोडियौँ है हामी।
2: धन्यवाद।
0: अलिकति यो बाघको विषयमा, अब बाघ गणना गर्दै जाँदाखेरि नेपालमा बाघ संरक्षणको अवस्था सन्तोषजनक, अलिकति खुसीकै कुरा छ, होइन? संख्या वृद्धि भएकै कुरा छ, तर यसपल्ट अलिकति बाघको परिवारसँग अथवा बाघको नितान्त यो भनौँ न नजिक र अब धेरैले थाहा नभएको कुरामा सार्वजनिक भएको छ, होइन? तपाईँहरूले पनि देखेको सुनेको यो केही समय अगाडि मात्र सार्वजनिक भयो वृत्तचित्र। अब यो वृत्तचित्रले देखाए जस्तै स्थितिहरू, त्यहाँको चाहिँ अवस्थाहरू कतिको चाहिँ मिल्दोजुल्दो छ डाक्टर साहब? यो चाहिँ
2: धन्यवाद अनि श्रोता साथीहरूलाई पनि धेरै धेरै धन्यवाद। खासमा जुन हिसाबको अहिले बिबिसीमा डकुमेन्ट्री आएको छ, त्यो म पनि त्यसमा इन्भल्भ भएको थिएँ र मैले पनि हेरेँ। खासमा जुन बाघको नेचर हो, प्रकृति अनुसार र इकोलोजिकल बिहेभियर अनुसार त्यो चाहिँ फरक हो। किन भन्दाखेरि बाघ चाहिँ जेनरली चाहिँ हामी के अरे तिनीहरू टेरिटोरियल हुन्छ, यानि सिङ्गल सिङ्गल बस्न रुचाउँछ भन्ने हिसाबको कुरा सुनेको थियो थियौँ बुझेका थियौँ र तिनीहरूको पनि बिहेभियरमा चेन्ज हुँदैछ यद्यपि तिनीहरू टेरिटोरियल एनिमल हो नै र अहिलेको जुन डकुमेन्ट्रीले के देखाएको छ हजुरको भन्दाखेरि बाघहरू जस्तो दुईटा दिदी बहिनी हो या आमा छोरी हो एउटा शिकार गर्न जाँदाखेरि अर्को बच्चा शिकार गर्न गएकी दिदी बहिनीको बच्चा चाहिँ अर्को बाघले चाहिँ स्याहार्ने गरेको देखिएछ र त्यसको फेरि अर्की दिदी बहिनी शिकारमा गयो भने त्यसलाई चाहिँ स्याहार्ने गरेको देखिएछ र अर्को इन्ट्रेस्टिङ कुरो के देखिएछ भने बाघ चाहिँ टेरिटोरियल एनिमल हो त्यसलाई चाहिँ सर्टेन सीमाभित्र बस्नपर्छ उदाहरणको लागि पहिला चाहिँ हामी प्रिन्सिपली पर्दा 50 स्क्वायर किलोमिटर भन्दा बढी मेललाई 30 स्क्वायर किलोमिटर भन्दा बढी फिमेललाई तर बर्दियाकै कन्डिसन हेर्ने हो भने अलमोस्ट हजुरको 7.65 स्क्वायर किलोमिटर जस्तो पर टाइगरको टेरिटोरी पर्ने देखिन्छ र अझ इन्ट्रेस्टिङ त के छ हजुरको भन्दाखेरि गेरुवा फ्लड प्लेनमा यो टाइगर आइसल्यान्ड भनेर जुन डकुमेन्ट्री बनाएको छ त्यो एरियाहरूमा अझ धेरै बढी डेन्सिटी देखिएको छ त्यसले के इङ्गित गर्छ भन्दाखेरि बर्दियामा अझै पनि बाघ बढ्ने सम्भावना छ र अब चाहिँ हामीले ध्यान कहाँ दिनु पर्यो भन्दाखेरि बाघ बढिरहँदा अब मानव वन्यजन्तु द्वन्द मानव बाघ द्वन्द बढ्न सक्छ त्यसको निरूपणको लागि बाघको संख्या बढेसँगै त्यसलाई कुन आरक्षभित्र र राख्नको लागि त्यसको चाहिँ ह्याबिटेट म्यानेजमेन्टहरू चाहिँ इन्टेन्सिभ रूपमा व्यवस्थापन गर्ने र बाघलाई चाहिँ बाहिर बस्तीतिर जान नदिने वातावरण बनाउने यदि गइहाल्यो निस्किहाल्यो कतङ प्रजाति भने त्यसलाई चेक गर्ने कस्तो खालको बाघ हो क्यामेरा ट्र्याप थापेर यदि बुढी रहेछ या बच्चासितको रहेछ वा घाइते रहेछ बिरामी रहेछ भने तत्काल चाहिँ हामीले क्याप्चर गरेर या समस्याग्रस्त कसैलाई मानव वन्यजन्तु द्वन्दमा कुनै सामेल छ भने त्यसलाई तत्काल समातेर हामीले या त कोरमा राख्ने या अन्त रिहाब गर्ने गर्नुपर्छ तर परिस्थिति फरक के देखियो हजुरको भन्दाखेरि मान्छेले जसरी बिहेभियर चेन्ज गरिरहेछ त्यसरी बाघमा पनि बिहेभियर चेन्ज भएको देखिन्छ कतिपय अवस्थामा सामुदायिक वनहरू जुन चिपुर बन्दरबार सामुदायिक वन एटागर आइल्यान्ड भएको ठाउँ हो त्यसमा माछा मार्ने एउटै खोला हो त्यो खोरा खोलामा माछा मार्ने मान्छे चाहिँ एक अगाडि गइरहेको हुन्छ बाघले वेट गरेर बस्छ त्यो मान्छे जाओस् अनि पानी खान जान्छ र देखिया पनि के छ भने मान्छे माछा मारेर गइसकेपछि बल्ल बाघ गएर पानी खाने अनि फर्किने गरेको छ एउटा त्यो चेन्ज देखिएछ अर्को कुरो के देखिएछ भन्दाखेरि अब बाघ आफ्नो बिहेभियर चेन्ज गरेर जस्तो समाजमा सामाजिक हिसाबले त होइन तर चाहिँ एकले अर्काको बच्चा स्याहार्नु भनेको अब उनीहरूले आफ्नो व्यवहार परिवर्तन गरिरहेछ र त्यो चाहिँ मान्छेसँग एड्याप्ट कसरी हुने र त्यो अस्तित्वमा कसरी बाँच्ने भन्ने कुरा उनीहरू एड्याप्ट गर्दै गरेको भएको हुनाले चाहिँ वास्तविक चेन्ज डकुमेन्ट्रीमा के के छ र यसलाई लङ टर्म रिसर्च मोनिटरिङको आवश्यकता छ त्यही अनुसार भोलिको दिनमा अब आउने दिनहरूमा बाघको संख्यालाई मेन्टेन गर्दै मानव वन्यजन्तु द्वन्दलाई व्यवस्थापन गर्दै र स्थानीय जनतालाई संरक्षणमा पनि सहभागी गराउँदै स्थानीय जनताको जीवन स्तर र जीविकोपार्जन तथा पर्यावरण समेतमा टेवा पुर्याउने किसिमको कार्यक्रमहरू हामीले गर्नुपर्छ
0: अब यो जुन तपाईँ अहिले बताउनु भएको कुराले त अन्तर्राष्ट्रिय जगतमा नेपालको बाघ संरक्षणको सफलताको एउटा कडिक पनि राम्रो रहेछ भन्ने कुरा देखियो होइन अब अर्को पक्ष भनेको तपाईँले भन्नुभयो जस्तै बाघले स्वभाव परिवर्तन गरेको भनेको त यो वन्यजन्तु संरक्षणको लागि नयाँ अध्याय सुरु भएको र नयाँ अध्ययताको लागि अथवा खोज अनुसन्धानको लागि चाहिँ यो ढोका खुलेको मान्न सकिन्छ नि अब त
2: यो चाहिँ निश्चित रूपमा हजुरले जुन भन्नुभयो एउटा चाहिँ नयाँ अध्यायको सुरुवात नै भएको छ यद्यपि के हो भने हिजो पनि यस्तो खालको के होला जुन अहिले हाम्रो चाहिँ बिबिसी डकुमेन्ट्रीले एउटा अन्वेषण गरेर फिल्मिङ गरेर जुन कुराहरू चाहिँ बाहिर निकाल्यो कि बाघको व्यवहारमा परिवर्तन भइरहेको देखिया छ अब त्यो चिज चाहिँ हिजो पनि थियो होला तर पहिला चाहिँ अन्वेषण भएन अनुसन्धान भएन त्यस्तो नहुन सक्छ वा अर्को के हुन सक्छ भन्दाखेरि कुनै साइट बेसमा चाहिँ नजिकको क्लोज रिलेसन भएको या दिदी बहिनीको बच्चाहरू चाहिँ स्याहार्ने काम भएको हुनसक्छ यसलाई चाहिँ हामीले भन्न त बिहेभियर चेन्ज भइरहेछ भन्ने कुरा गऱ्यौँ तर एउटा पार्टिकुलर कुरालाई मात्रै हेरेर यही घटना यस्तै हो भन्न ठ्याक्कै अलिकति वैज्ञानिक हिसाबले गाह्रो हुन्छ त्यसको लागि लङ टर्म स्टडी चाहिन्छ जस्तो त्यही बाघलाई पछ्याउने अर्को त्यसको सँगसँगै अर्को बाघलाई पनि पछ्याउने र चार पाँचवटा हामीले प्रतिनिधि घटना स्याम्पलहरूमा चाहिँ त्यसरी गऱ्यौँ त्यस्तै खालको प्रवृत्ति देखियो भने चाहिँ बल्ल हामीले चाहिँ होइन अब बाघले व्यवहारै परिवर्तन गर्दै गरेको छ र त्यही हिसाबले स्ट्राटेजी बनाउनु पर्छ भन्ने कुरा हुन्छ यद्यपि हजुरले भन्नुभएको कुरा यो अनुसन्धान खोज र नयाँ चिजको सुरुवात नै भएको छ यो चाहिँ ठुलो खोज भएको छ बिबिसी डकुमेन्ट्रीले जुन अहिले एउटा सन्देश दिएको छ त्यो हामीले अब पछ्याएर यसलाई अगाडि जानै पर्छ र यसको लङ टर्म रिसर्च र मोनिटरिङ गरेर वा नयाँ नयाँ अध्येताहरूलाई नयाँ नयाँ अनुसन्धानकर्ताहरूको लागि ठुलो अपर्च्युनिटी हो
0: अब यो जुन अहिले हामीले संवाद गरिरहेको विषय भर्खर सुरु भएको विषय हो अब यो जुन डकुमेन्ट्रीबाट आउने जुन आमदानी छ नि त्यो आमदानीको सदुपयोग कहाँ गर्ने भएको छ उहाँले चाहिँ कुन ठाउँमा कसरी गर्ने भनेको छ? किन तपाईँहरूसँग अनुमति लिँदाखेरि नै त्यहाँ केही कुरा त सम्झौता भएको पक्कै छ होइन? अब त्यसबाट पक्कै आमदानी पनि हुन्छ, त्यो आमदानीको स्रोत परिचालन कसरी गर्ने भएको छ सर यसै?
2: अब यो इन्डिभिजुअल अब उसले बिबिसीले बनाएको यसमा त डकुमेन्ट्रीबाट हुने आमदानी सेयर गर्ने विषय चाहिँ हामीसँग हुँदैन। तिनीहरूलाई चाहिँ सर्टेन चाहिँ नेपाल सरकारको नियम कानुन अनुसार चाहिँ राष्ट्रिय विभाग जुन हाम्रो मदर इन्स्टिट्युसन हो वन मन्त्रालय अन्तर्गत त्यहाँ उहाँहरूले पर्मिसन लिनुहुन्छ ड्रोन चलाउने हो कि कुन प्रविधिले छायाङ्कन गर्ने हो त्यसको सर्टेन पैसा बुझाइसकेपछि बल्ल उहाँहरू यहाँ आएर जिल्ला प्रशासनमा पनि ड्रोन यदि रहेछ भने अनुमति लिएर निकुञ्जको पनि अनुमति लिएर अनि बल्ल उनीहरूले छायाङ्कन गर्ने हो। त्यसले गर्दाखेरि अब उहाँले रेभेन्यू सेयरिङ अरू कुराहरू चाहिँ हामीसँग गरेको हुँदैन, गरेको छैन र उनीहरू नेपाल सरकारलाई पहिले नै रास बुझाएको हुन्छ।
0: यो मैले प्रसङ्ग किन उठाएको भन्दाखेरि हनी हन्टर भन्ने जुन एउटा डकुमेन्ट्री बनायो फ्रान्सेली नागरिकले होइन, त्यसले पुस्तक पनि लेख्यो, वार्षिक उसको आमदानी यति धेरै भइरहेको हुन्छ त्यसैबाट उसले खाना लाउन प्रशस्त पुग्ने हुन्छ। अब यो जुन अब एउटा ढोका अध्याय खुल्यो होइन, त्यसमा पनि दक्षिण एसियामा नेपालले जुन किसिमको बाघ संरक्षणमा सफलता हासिल गरेको छ त्यो त एउटा कडीको हो नि त। त्यसको चाहिँ सिरामा जसरी बिबिसीले एउटा डकुमेन्ट्रीबाट प्रवेश गरेको छ त्यसको पछाडि त केही कारण त पक्कै छ होइन? यो विषयमा तपाईँहरू कतिको सचेत हुनुहुन्छ होइन? अर्को कुरा हाम्रो क्षेत्रमा भएको प्रगतिको विषयमा उजागर पनि गरिदिएको छ, त्यो एउटा सकारात्मक पक्ष छ। यो पक्षमा चाहिँ के छ तपाईँहरूको चाहिँ बुझाइ?
2: यस्तो छ, अब बाघ बढ्दै गरेको छ र त्यसको विभिन्न प्यारामिटरहरू नेपालमा बाघको संख्या अन्तर्राष्ट्रिय स्तरमा भएका सरकार प्रमुखज्यूहरूले चाहिँ दोब्बर गर्नुपर्छ संख्या भनेर सेन्ट पिटर्सबर्गको डिक्लेरेसन अनुसार चाहिँ गरेको हो र नेपालले चाहिँ त्यसमा उपलब्धि पनि हासिल गरेको हो। अब यो डकुमेन्ट्री बनाउने सवालमा उनीहरूले डकुमेन्ट्री बनाइदिएर हामीलाई अब बर्दियालाई बर्दियाको बाघलाई र समग्र नेपाललाई नै विश्वमा चिनाउनलाई थप ऊर्जा र थप प्रोत्साहन गरेको छ र यो अब उनीहरूले गर्ने रेभेन्यू सेयरिङको विषय वा हनी हन्टर फिल्म बनाउनेले गरेको विषयहरू ठ्याक्कै अब हामीले त्यो विषयमा धेरै कुरा अब बोलिरहन त्यति सान्दर्भिक नहोला। अब त्यो उनीहरूको अब खासै हामीसँग सम्झौता भएको ओरेको त्यस्तो कुराहरू छैन र हुँदैन पनि।
0: अब यो जुन मैले यहाँसँग राखेको जिज्ञासा किन हो भन्दाखेरि त्यो जुन क्षेत्रमा उहाँले अध्ययन अनुसन्धानको लागि डकुमेन्ट्री बनायो होइन, त्यसले एउटा पाटो त्यसको सकारात्मक पाटो छँदैछ होइन। अब बाघको जुन संख्या वृद्धि भइरहेको छ, चोरी सिकारी भइरहेको छ, मानव र यो वन्यजन्तु बीचको द्वन्द्वमा बाघ पनि एउटा पर्छ होइन, गैंडा भयो, हात्तीहरू भयो, यस्तो थुप्रै चिजहरू छ। अब बाघको चाहिँ संख्या जुन ठाउँमा तपाईँहरू कहाँ चाहिँ वृद्धि भएको छ, यो चाहिँ वृद्धि हुनुमा चाहिँ प्राकृतिक स्रोत साधन त्यहाँ भएको चाहिँ तपाईँहरूको चाहिँ योगदानले कति ठुलो काम गरेको मान्नुहुन्छ तपाईँले चाहिँ?
2: एउटा त हजुरलाई धन्यवाद दिन चाहन्छु, बर्दियामा बाघको संख्या स्टेबल भएको छ, बाघको संख्या बढेको छैन। खासमा के हुन्छ भने हामी सीमाभित्रको कुरा गर्छौँ, यो चाहिँ बाघ हजुरको ल्यान्डस्केप लेभलमा चाहिँ भूपरिधि स्तरमा हेर्नुपर्छ। जस्तो हजुरको बर्दिया बाँके अनि त्यसपछि कतरनिया घाट कम्प्लेक्समै हामीले चाहिँ बाघको संख्या कति छ र के हो भने त्यो कम्प्लेक्समा घट्यो बढ्यो भन्ने कुरा हुन्छ, पार्टिकुलरली बर्दियामा घट्यो बढ्यो भन्ने कुरा भन्दा पनि त्यसरी चाहिँ हामीले गयो भने सहज हुन्छ, एउटा त्यो कुरो भयो। अब रह्यो चाहिँ अब बेनिफिट सेयरिङ र उसको विषय र सजगताको विषयमा त अब हामी सजग नै छौँ, मानव वन्यजन्तु द्वन्द्व नहो र त्यसको लागि वन्यजन्तुलाई चाहिँ निकुञ्जभित्रै कसरी राख्न सकिन्छ त्यो हिसाबले वासस्थान व्यवस्थापन गर्ने काम जस्तो चाहिँ घाँसे मैदान व्यवस्थापन, पोखरी ताल तलैया नदी खोलामा पानीको बहाव व्यवस्थापन गर्ने कामहरू, चोरी सिकारी नियन्त्रणको कामहरू हामीले अनुगत रूपमा रेगुलर रूपमा गरिरह हुन्छौँ र गरि नै रहन्छौँ। यद्यपि हजुरको जिज्ञासा चाहिँ अब डकुमेन्ट्री बनाउने क्षेत्रमा मध्यवर्ती क्षेत्र भएको र त्यहाँ पनि चोरी सिकारी र अन्य कुराहरू कन्फ्युज सम्भावना हुन सक्छ भन्ने विषय त्यसमा चाहिँ हामी धेरै सजग छौँ र हाम्रो कर्मचारी अनि हामीसँगै अब हामी नेपाली सेना र हामीसँगै काम गर्छौँ, हामी सबै सजग भएर काम गरिरहेका छौँ, सकभर चोरी सिकारी नहुने किसिमकै वातावरण बनाएको छ र अहिलेसम्म जिरो नै छ पोचिङको केस र अर्को चाहिँ मानव बन्धु द्वन्द पनि सकभर न्यून होस् भन्ने हिसाबले हामी कर्मचारी नेपाली सेना र स्थानीय जनता पर्यटन व्यवसायी मध्यवर्ती व्यवस्थापन समितिका सदस्यहरू मध्यवर्ती उपभोक्ता समितिहरू सामुदायिक वनका पदाधिकारीहरू सदस्यहरू र यहाँ चाहिँ हामीसँग सिबिएसीका साथीहरू पनि हुनुहुन्छ सबैजना मिलेर हामीले चाहिँ यो निकुञ्ज हाम्रो हो र निकुञ्जमा वन्यजन्तु र संरक्षण गरेपछि यसले मैले केही न केही आउटपुटहरू दिन्छ, पर्यटन मार्फत रोजगारीको सृजनादेखि लिएर जीवनयापन र जीवनस्तरमा सुधार हुन्छ भन्ने हिसाबले काम गरिरहेको अवस्था छ। त्यसले गर्दा पोचिङ हुने कुराहरूलाई पनि न्युट्रल गाइड गरेका छौँ र मानव बन्धु जीवन व्यवस्थामा पनि हामीले काम गरिरहेको अवस्था।
0: यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर अशोक राम। कुराकानीमा हामीले आज भने बाघ संरक्षणसँग जोडिएको विषयसँग त्यसमा पनि केही अन्तर्राष्ट्रिय संचार माध्यमले बाघको विषयमा तयार पारेको वृत्तचित्र थियो, यही विषयसँग केन्द्रिएर कुराकानी गर्दै थियौँ र यो कुराकानी सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौं।
3: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले

0: ताराश्री समगर र राजु लामाका आवाजमा रहेको यो गीत नारायण गोपाल र ज्ञानु राणाले यसभन्दा अघि पनि गाइसकिएको गीत हो र यस गीतलाई पुनः फेरि म्युजिक नेपालको संयोजनमा सार्वजनिक भएको गीत हो र तपाईँहरूले पनि धेरैचोटि सुन्न सक्नु भएको छ बीएबीएस गोर्खा रेडियोमा। र यो साङ्गीतिक कोसिरी सँगसँगै लागू अर्को एउटा साङ्गीतिक विश्राम तर्फ। चलचित्र डनबाट लिएको हो र यसमा अमिताभ बच्चनको अभिनय रहेको छ र आवाज भने किशोर कुमारको रहेको छ। लागू यो साङ्गीतिक विश्राम तर्फ।
1: अरे भंग का रंग जमा हो चकाचक हिरलो पान चबाए अरे ऐसा झटका लगे जिया पे पुनर्जन्म होई जाए

चलचित्र डनको यस गीतमा आवाज रहेको थियो किशोर कुमारको र अभिनय भने अमिताभ बच्चनको रहेको थियो यस गीतमा। र यो साङ्गीतिक कोसेली सँगसँगै लागौं अर्को एउटा साङ्गीतिक कोसेली तर्फ। यो साङ्गीतिक कोसेली भने लिएका छौं पेन्सन पट्टा चलचित्रको रहेको छ जुनी जाला। बोलको यो गीत तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई थप अगाडि बढाऊ।

चलचित्र पेन्सन पट्टाको यस गीतमा आवाज रहेको थियो सरुण गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको, र शब्द भने हर्क साउथको रहेको थियो। यसमा संगीत मनोज थापा मगरको रहेको थियो र संगीत प्रोडक्सनमा मनोज थापा मगरकै रहेको छ र यो सांगीतिक कोसेलीमा अभिनय भने दयाहाङ राई लगायतका कलाकारहरूको रहेको थियो। विल्सन विक्रम राईको पनि मैले यसमा भिजुअलमा देखिन्छ, तपाईँहरू पनि हेर्न सक्नुहुनेछ। र केही समय अगाडि मात्र यो चलचित्र सार्वजनिक भएको हो, भदौ 26 गते। र यो चलचित्रको गीत सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि छुटिने बेला भइसकेको छ र जहाँ जाँदै अन्तमा अर्को एउटा सांगीतिक कोसेली उस्मान मिरको आवाजमा रहेको यो गीत तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाइबाट म पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। नमस्कार।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: पर्यटन विभागका अनुसार सन् 2026 को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीका 637 जना आरोहीले अनुमति लिएका हुन्। 18 हिमाल आरोहणका लागि 474 पुरुष र 163 जना महिलाले अनुमति लिएको विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभएको छ। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23 करोड 85 लाख बढी रूपियाँ रोयल्टी संकलन गरेको छ।

0: सूचीकृत भएका छन्। किसानको वास्तविक पहिचान सुनिश्चित गर्दै कृषि क्षेत्रको कार्यक्रमलाई तथ्याङ्कमा आधारित बनाउन सूचीकरणलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय निकाय तथा आयोजनाहरूलाई कृषि कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न गराउन निर्देशन दिएको छ। किसान सूचीकरण मार्फत वास्तविक किसानको पहिचान तथ्याङ्कमा आधारित कृषि योजना तर्जुमा तथा राज्यबाट उपलब्ध गराइने सेवा सुविधामा पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले लेबर पार्टीको सम्मेलनमा राष्ट्रिय हेरचाह सेवा निर्माण गर्ने बाचा गर्नुभएको छ। उहाँले बेलायती विश्वका खतरा विरुद्ध कारवाही जारी राख्ने पनि बताउनु भएको छ।
1: This leadership we are showing at home will be matched on the international stage. I will be steadfast in my support for Ukraine and stand up to threats wherever they come from, whether Russia, Iran or anywhere.
0: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टममा सूचीकृत 275 म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ।
2: विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराइएको छ। विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायीले असन्तुष्टि जनाएका छन्। उनीहरूले आफूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसियासँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो। तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन।
0: सरकारले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई पक्रेको नभएर सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल
3: स्पष्ट भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलले उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगिएको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो। त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारहरूबाट आइसकेको हो। त्यो सुरक्षा थ्रेट होइन जुनजीले भन्ने होइन, त्यो होइन कहीँबाट पनि सरकारबाट प्रहरीबाट कहीँबाट पनि जेन्जीबाट आएको भन्ने कुरा भएको छैन। त्यो मिडियामा आएको कुरा हो, जेन्जीबाट त्यस्तो थ्रेट आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि उहाँलाई सुरक्षित स्थानमा लगिएको हो। त्यस्तो जेन्जी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन।
0: विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलबाट नेपाल बाहिरिएको छ।

भजन शिरोमणिको उपाधिबाट सम्मानित स्वर्गीय भक्तराज आचार्यको आवाजमा रहेको यस गीतमा शब्द भने स्वयं भक्तराज आचार्यकै रहेको थियो र संगीत पनि स्वयं भक्तराज आचार्यकै रहेको थियो र तपाईँ अहिले बीएबएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ तपाईँलाई जोड्न चाहन्छु।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: BFBS Gorkha Radio.
1: तपाईं लाई फोर्सेस डिस्काउंट्स को बारे में था सा था सही ना बने सुनी हाल होस यो विशेष गरी फौजी सेवा में सेवारत सेवा निवृत्त एवं फौजी समुदाय का सदस्य और को लागी बने तैयार करिए को विशेष छूट को व्यवस्था हो यो संग 9000 भन्दा धेरै डिस्काउंट पार्टनर जोड़िए का सन जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रीट का दुकान का साथे थुप्रै रेस्टुरेंट देखि लिएर सिनेमा का टिकट सम्बन्धमा छूट पाउन सक्छ अनलाइन को लागि निशुल्क यो सेवा हाई स्ट्रीट को लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्

0: pe Live Buddy.
1: On air.
0: App-mai.
1: Ani smart speaker ma band hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सकेको आरोप लगाउनु भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेल,
4: यस्तै चाहिँ आर्थिक तरलता चाहिँ अब केही समय आउने हो भने निजी क्षेत्र पनि डुब्छ, ब्याङ्कहरू पनि डुब्ने स्थिति पैदा हुन्छ। त्यसो भएको हुँदाखेरि लगानीमा अभिवृद्धि गर्ने प्रेरित गर्ने कुरा चाहिँ सरकारले लगानीकर्ताहरूलाई प्रेरित गर्ने कुरा गर्न सकेन। त्यहाँ पनि चाहिँ सरकारले गरोस् भन्ने शुभकामना छ भाइ।
3: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले चमत्कारको सपना देखाए पनि परिणाममा शास्त्री मात्र बोक्नु परेको भन्दै असन्तुष्टि बोक्नु भएको छ। उहाँले सुशासनको नारा भ्रममा सीमित भएको टिप्पणी गर्नुभएको छ। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सचेतक दुलाल,
5: यो सरकार बनेकै सुशासनको नारा दिएर हो। देशमा विकृति विसङ्गति भयो, भ्रष्टाचार धेरै मौला आयो, त्यसकारणले सुशासन गर्नुपर्छ भनेपछि जनताहरूले पनि पत्याएर अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई मत दिएको हो र सरकार एकलौटी ढङ्गले राष्ट्र पार्टी सञ्चालन गरिराखेको छ। उहाँहरूले विगतमा घोषणा गर्नुभएको थियो, हामीलाई 100 दिन सरकार सञ्चालन गर्न दिएदेखि, सिङ्गै सरकार सञ्चालन गर्न दिएदेखि

0: सुशासनका सङ्केतहरू देखिएको छैन, विकास र समृद्धिको यात्रा अलपत्र छ। आज सरकारले आधा सिलिन्डर ग्याससम्म पनि नागरिकलाई दिन नसकेर अलपत्र भएको कुरा तपाईँहरूले थाहा पाउनु भएकै छ। महँगीले यति ठुलो चुली चढेको छ, कसैले महँगीलाई नियन्त्रण गर्न सकेको छैन। मिसावट बजारमा र कृत्रिम अभाव बजारमा पर्याप्त रूपमा छ, न मिसावटलाई नियन्त्रण गर्न सकेको छ, न कृत्रिम अभावलाई नियन्त्रण गर्न सकेको छ, न गुणस्तरीय उपभोग्य वस्तुहरू प्राप्त भएको छ। यस अर्थमा अत्यन्त प्रभावकारी गतिविधि गर्छु भनेर कबुल गरेको सरकारले आज 6 महिना बिताउँदाखेरि नयाँ परिणाम दिएको छैन।
1: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन असोज 18 गते र पदाधिकारी निर्वाचन 21 र 22 हुने भएको छ। देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया प्रभावित भएका कारण महाधिवेशनको नामिति सार्वजनिक गरिएको हो। काङ्ग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ।
2: खास गरी जुन मितिहरू तय गरिएको थियो क्षेत्रीय अधिवेशनको लागि, त्यो समयमा चाहिँ बर्सात अत्यधिक बर्सात भएको कारणले गर्दाखेरि सबै निर्वाचन क्षेत्रहरूमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्न सक्ने अवस्था रहेन। निर्वाचन समितिले त्यस कुरालाई मध्यनजर राखेर 13 गतेसम्मको लागि समय बढाएको थियो। त्यस समयमा पनि कतिपय क्षेत्रहरूमा सम्भव नभएको कारणले, प्राविधिक कारणले मात्र यसलाई सारिएको हो। 18 गते 2 बजे टुँडिखेलमा उद्घाटन हुन्छ।
1: सरकारले पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरालाई पक्रिएको नभएर सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारसँगको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
3: स्पष्ट भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो। त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारबाट आइसकेको हो। त्यो सुरक्षा थ्रेट भए होइन जुनजीले भन्ने होइन, त्यो होइन काहीँबाट पनि सरकारबाट प्रहरीबाट काहीँबाट पनि जेन्जीबाट आएको भन्ने कुरा भएको छैन, त्यो मिडियामा आएको कुरा हो। जेन्जीबाट त्यस्तो थ्रेट आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा, उहाँहरूलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ उहाँलाई सुरक्षित स्थानमा लगिएको हो। त्यस्तो जेन्जी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन।
1: यो PFBS गोर्खा रेडियो हो।

0: SBS Gorkha Radio.
1: BFB's Gorkha Radio सुन्ने अनुसार कार्यक्रमले हामी घर संसारमा प्रवेश गरेका छौँ. श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस कार्यक्रममा म सेनेको तर्फबाट. यही घण्टाको कार्यक्रममा अवश्य पनि घरसँग सम्बन्धित जानकारीहरूमा आज राख्नेछु. घरलाई हामी कसरी सुन्दर बनाउन सकिन्छ, यसमा तीनवटा क्षेत्रमा हाम्रो आत्मिकी जीवन, हाम्रो मानसिक जीवन अनि हाम्रो शारीरिक जीवनमा चाहिँ हामी स्वस्थ रहन एकदमै जरुरी हुँदछ होइन. र यसै क्रममा यसैको जानकारीहरू रहनेछ र साथै मिठा मिठा गीत सङ्गीतहरू पनि तपाईँको समक्षमा रहनेछ. 105.4 मेगाहर्ज ट्युनिङ गरेर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ अहिले बिएफपिएस गोर्खा रेडियो. र आज पनि कार्यक्रम घर संसारमा म यी छवटा कुरा जसले यो 80 दशकमा हुर्कने बालिकालाई फर्काउँछ यो बारेमा यो रोचक तथ्य अवश्य पनि तपाईँको माझमा राख्ने नै छु. र विशेष गरी अब अहिले हामी हेर्छौँ भने यो तपाईँले चाहिँ थोत्रो मोजाको फुटबल बनाएर खेल्नुभयो, पुरानो चप्पल काटकुट गरी चक्का बनाएर कुराउनु भयो, सुरुवालको इजार नै फुत्किन गरी खल्तीभरि कुच्चा बोकेर मख पर्दै हिँड्नुभयो, नाकभरि सिगान बोकेर खुर्रा मुखाई घुमाउँदै चाट्नुभयो. यी प्रश्नहरूको उत्तरले हो त्यस्तै हो भन्ने भयो भने ठोकुवा गर्न सकिन्छ तपाईँ 80 हुर्काउनु भएको छ. तपाईँले त्यस बेला के देख्नुभयो, के खेल्नुभयो र यसमाथि के जमानामा रङ्गीन बालिकाल बिताउनु भयो. यसैमा यो 14 टिभी हेर्न अधैर्य साथ एन्टिना घुमाउनु भयो, अघिल्तिर शिक्षकहरूले पढाइरहँदा खासखुस गर्दै साथीसँग गुच्छा किनबेच गर्नु भयो, पाइपको रिङ बनाएर बोतलको ले कुदाउनु भएको थियो, अरू के गर्नुभयो. हिजो आज सामाजिक सञ्जाल 80 फर्काउने फेसनको रङ्की चङ्की छ. यही मेसोमा चाहिँ धेरैले आफ्ना बालिकाल सम्झिए होलान्, किनभने यसमा चाहिँ यो जमानामा हुर्किएका मिलेनियल पुस्ताको बाल्यकाल भने साँच्चै रङ्गिने थियो. उनीहरू आरादाई सोफामा लम्तन्न परेर मोबाइलमा एकिहोरिन पाएनन्, भिडियो गेममा झुन्डिएनन्, टिकटकमा लुटपुटिएनन्, भर्चुअल संसारमा नै प्रवेश गरेनन्, बरु उनीहरूले त आँगन खेतबारीमा दौडिँदै उफ्रदै लड्दै पढ्दै खेल्दै हुर्किए. यसरी हुर्किए जुन कुरा सम्झिएर उनीहरू अझै रोमान्चिक हुन्छन्. यी पुस्तालाई बाल्यकालमा फर्काउने खास खास कुरा के हो त ती कुराहरू के हुन् त. यसैमा चाहिँ सुरुवातमा रहेको छ गुच्चाप, यो बारेमा म जानकारी राख्ने नै छु. तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

BFB स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ श्रोता र अहिले कार्यक्रम घर संसारमा छौँ तपाईँको समक्ष म सुनिएर रहेको छु र आज मैले तपाईँको माझमा चाहिँ कार्यक्रम घर संसारमा चर्चा गरिरहेको छु यी छ कुरा जसले 80 दशकमा हुर्किने बालिकाहरूलाई फर्काउँदछ पहिलो रहेको छ गुच्चा कतिपय काँचका गोलाकार रङ्गीन गुच्चा देख्नुभयो भने तपाईँ सुखद आश्चर्यले आँखा तन्काउनुहुनेछ किनभने त्यो तपाईँको बालकारको प्रिय खेल्ने कुरा थियो खल्तीभरि गुच्चा बोकेर धुलाम्ने माटोमा खेलेका यादहरूले तपाईँलाई रोमान्चिक बनाउन सक्छ यसै गरी अर्को रहेको छ डन्डी बियो यो बारेमा पनि म जानकारी राख्ने नै छु श्रोता अहिलेको लागि भने आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ

Radio. पीएफबी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ र अहिले हामी कार्यक्रम घर संसारमा छौँ श्रोता. यो समय मैले चर्चा गरिरहेको छु तपाईँको माझमा चाहिँ हामीले जसरी 80 दशकको बालिकालाई कसरी ल्याउन सकिन्छ भनेर अवश्य पनि. र दोस्रो चाहिँ रहेको छ टुक्की पत्ती. यो कुनै खेल्ने कुरा होइन, खाने कुरा पनि होइन, तर तपाईँलाई 80को दशकमा फर्काउने एउटा चिज हो. त्यस बेला सीमित सहरमा मात्रै बिजुली थियो, टुक्की बत्ती बाल्नु पर्थ्यो. त्यति बेला बालेर किताब पढेको याद गर्नुभयो. त अवश्य पनि 80को जो जति हुनुहुन्छ तपाईँहरूको लागि चाहिँ यो कुराले अवश्य पनि तपाईँको बालिकाल सम्झना गर्नको लागि चाहिँ घर संसारमा अवश्य पनि हेल्प गर्ने नै छ. र केही क्षणमा म ब्ल्याक एन्ड व्हाइट टिभी र एन्टिनाम यो बारेमा पनि जानकारी राख्ने नै छु. तर अहिलेको लागि भने आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: गोर्खा रेडियो।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
2: गोर्खा रेडियो।

पीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हामी घर संसारको अहिले यो आवरमा छौँ र यसै क्रममा चाहिँ मैले विशेष गरी आज तपाईँको माझमा चाहिँ घर संसारमा चर्चा गरिरहेको छु यी छ कुरा जसले 80 दशकमा हुर्किनेहरूलाई चाहिँ बाल्यकालमा फर्काउँछ भन्ने विषयमा रहेको छ र यसै गरी तेस्रोमा पनि रहेको छ यो अहिलेको लागि ब्ल्याक एन्ड व्हाइट टिभी र एन्टिना. आज 14 इन्चको यो टिभी देख्नुभयो भने कतै एन्टिना भेट्नुभयो भने के तपाईँ चुप लागेर बस्नुहुन्छ वा बाल्यकालमा त्यस्तै टिभी हेर्दाको शास्ति र मस्तीबारे चर्चा गर्न सुरु गर्नुहुन्छ. 80 दशकमा हुर्किएकाहरूलाई सबैभन्दा समूहित बनाउने संसाधन नै टिभी थियो जो जताततै देखिँदैन थियो अनि त्यससँगै जोडिएको एन्टिना जो हुने खानेको छानोमाथि देखिन्थ्यो. र अवश्य पनि कार्यक्रम घर संसारमा म केही क्षणमा पनि घुर्रा मिठाई यो बारेमा पनि जानकारी राख्ने नै छु. अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि, र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org।

0: Sainia samudayma.
1: Relain bhari.
0: Onen
1: bhari.
0: Oner.
1: App ma.
0: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
1: You BFBS Gorkha Radio Ho.
0: Gorkha Radio.
3: पचासीवटा ऐन पुनर्जीवित गर्ने विधेयकमाथि छलफल हुँदा सांसदहरूले संवैधानिक परीक्षण र कानूनी स्थायित्वको माग गर्दै सरकारको अध्यादेश मार्फत शासन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
4: नेपाली कांग्रेसकी सांसद सुशीला ढकाल आचार्यले कानून निर्माणको मूल उद्देश्य नागरिक अधिकारको संरक्षण र सुशासन हुनुपर्नेमा जोड़ दिनुभयो। विगतका कानून बिताउँदा संविधानसँग बाजिन सक्ने जोखिम प्रति उहाँले सचेत गराउनु भयो।
5: हाल प्रचलित अन्य कानूनसँग कुनै विरोधाभास नहुने सुनिश्चितता आवश्यक छ। कानूनलाई पछाडि फर्काउने वा अस्तित्व बनाउने होइन, समय अनुकूल र नागरिक मैत्री कानूनी व्यवस्था निर्माण गर्ने दिशामा सरकार स्पष्ट हुनुपर्दछ। अस्पष्ट वा संविधानसँग बाजिने प्रावधान छन् भने त्यसलाई सच्याएर मात्र अघि बढाउँ। यो विधेयक राजनीतिक स्वार्थभन्दा माथि उठेर कानुनी स्थायित्व, नागरिक अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ भन्ने।
4: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले टुक्रा टुक्रामा कानुन संशोधन गर्ने प्रक्रियाले अन्यल बढाएको भन्दै संसदको ध्यान आकर्षण गराउनुभयो।
6: कुनै व्यवस्था कुन मितिदेखि लागू हुने हो भन्ने विषय विधेयकमा स्पष्ट गरियोस्, ताकि विगतका निर्णय र नागरिकको हकमा अन्यल नहोस्। कानून कार्यान्वयन गर्ने निकाय, जिम्मेवार अधिकारी र समय सीमा स्पष्ट गरियोस्। कानून बनाउने तर कार्यान्वयनको जिम्मेवारी अस्पष्ट राख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।
4: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सरकारको विगतको कार्यशैली प्रति टिप्पणी गर्दै अध्यादेश मार्फत शासन चलाउने प्रवृत्ति र नियुक्ति गरिएका कर्मचारीहरूको पारदर्शितामाथि प्रश्न उठाउनुभयो।
7: तपाईँहरूले नियुक्ति गरेका कर्मचारीहरूले परिणाम कस्तो ल्याउँछ त्यो चाहिँ हेर्नु बाँकी।

0: लोकतन्त्रको स्वस्थ अभ्यास हो जुन सकारात्मक र प्रशंसा योग्य छ।
1: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टममा सूचीकृत 275 वटा म्यानपावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ।
2: विभागले ती कम्पनीलाई पत्र पठाउँदै FWCMS को वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 को दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यानपावर कम्पनीलाई सचेत गराइएको छ। विभागको निर्देशन प्रति सूचीकृत म्यानपावर व्यवसायीले असन्तुष्टि जनाएका छन्। उनीहरूले आफूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसियासँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो। तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन।
1: अब खबर फटाफट।
2: मानव बाघ द्वन्द समाधानका लागि देवघाटमा बाघ संरक्षण केन्द्र बनाइने, राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिका बीच सम्झौता, द्वन्दमा परेका तथा जंगलमा सुरक्षित रूपमा फर्काउन नसकिने बाघको आश्रय हेरचाह र संरक्षण केन्द्रमा गरिने। चाडपर्वमा मूल्य वृद्धि र कालोबजारी रोक्न झापामा बजार अनुगमन तीव्र, दशैं तिहार र छठ लक्षित गर्दै जिल्ला प्रशासनले सरकारी संस्थानसँग समन्वय गरी सहुलियतमा खाद्यान्न बिक्रीको व्यवस्था, चामल चिनी र नुनमा छुट सहित आपूर्ति सहज। अपाङ्गता सेवा र तथ्याङ्क अब एउटै डिजिटल प्रणालीबाट, अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीमा एकीकृत गरी सरकारलाई हस्तान्तरण गरियो, 753 वटा स्थानीय तहमा विस्तार गर्ने लक्ष्य। 70% उत्पादन निर्यात गर्न नसकेपछि पञ्चकन्या एसएस एक्सपोर्ट कार्यवाहीमा विशेष आर्थिक क्षेत्र प्राधिकरणले तोकिएको निर्यात मापदण्ड पूरा नगरेपछि भैरवाको उद्योगलाई निष्कासन गर्यो, विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगले उत्पादनको कम्तीमा 70% निर्यात गर्नुपर्ने व्यवस्था। काभ्रेका 13 वटा स्थानीय तहलाई पर्यटकीय हब बनाउने प्रस्ताव, धुलिखेललाई मुख्य पर्यटन हब बनाएर अरू 12 तहमा डे ट्रिप सञ्चालन गर्ने होटल संघको रणनीतिक प्रस्ताव।
1: विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलबाट नेपाल बाहिरिएको छ। हवस् त खबर यति नै, नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

कहिले काहीँ हामीलाई लाग्छ हामीलाई खुसी हुन धेरै कुरा चाहिन्छ, राम्रो घर, राम्रो काम, धेरै पैसा, घुम्न जाने ठाउँ, आफ्ना मान्छेहरूबाट धेरै माया। तर सोचौँ त, यी सबै कुरा हुँदा हुँदै पनि मन अशान्त भयो भने के गर्ने त? अनि कहिलेकाहीँ धेरै कुरा नभए पनि कसैको एउटा मिठो मुस्कान, अनि कहिलेकाहीँ ती मायाका साना साना शब्दहरू, अनि सानो सानो साथले तपाईँ हाम्रो जीवनलाई सुन्दर बनाइदिन्छ। सायद शान्ति पनि यस्तै हो कि, ठुलो कुरा हो जस्तो लाग्दैन, मनलाई हल्का बनाउनको लागि सानो अनुभूति। यो सेप्टेम्बर महिनाको 21 तारिखलाई चाहिँ इन्टरनेसनल डे अफ पीस, अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने गरिन्छ। अब हामीले 21 तारिखको दिनमा मात्र किन, हरेक दिन शान्तिको गुणगान गाउन सक्छौँ, शान्तिलाई आफ्नो जीवनमा ल्याउन सक्छौँ। शान्ति त हाम्रो घरभित्र पनि चाहिन्छ, सम्बन्धभित्र पनि चाहिन्छ, र सबैभन्दा पहिले हाम्रो आफ्नो मनभित्रबाट नै हामीलाई शान्ति चाहिन्छ। त्यही भएर शान्तिको बारेमा जहिले जति बेला पनि कुरा गर्दा पनि हुन्छ, र यसलाई जति बेला भए पनि आफ्नो मनलाई शान्त राख्नलाई त अभ्यासै हो। हरेक दिन शान्तिको गुणगान गाए पनि फरक पर्दैन। त तपाईँलाई थुप्रै थुप्रै मायाका साथ निकै नै स्वागत तथा अभिनन्दन गर्दछु। मनको आवाजमा रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो, तपाईँको छेउमा हाजिर छु मन्दिरा। तपाईँको जीवनमा शान्ति होस्, सुख होस्, समृद्धि आओस्, यिनै शुभकामनाका साथ यो असाध्यै सुन्दर गीत।

हजुर, यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा। तपाईँको छेउमा भनिदिरा छु, हामी प्रेमको कुरा गर्छौ, आफ्ना मान्छेलाई धेरै माया गर्छौ, तर कहिले काहीँ त्यही मायामा अधिकार धेरै हुन्छ, अपेक्षा धेरै हुन्छ र रिस पनि धेरै हुन्छ। तर मायामा अधिकार खोज्नु हुँदैन भन्छन् कतिजनाले, अनि कतिजनाले चाहिँ माया भएपछि अधिकार पनि जमाइन्छ पनि भन्छन्। अब दुई खालको मत छ यहाँ, अब दुवै खालका कुरालाई मानिसहरूले स्वीकार गरेका छन्। यसमा अब धेरै नभनौ। कहिले काहीँ चाहिँ के हुन्छ भने, तिमीले मलाई किन बुझेनौ, तिमीले मेरो कुरा किन मानेनौ, मैले यति गरे तिमीले चाहिँ के गर्यौ, यस्ता प्रश्नहरू त उठ्छन् होला नि, होइन? तपाईँको जीवनमा पनि उठ्यो होला, तपाईँले पनि गर्नुभयो अथवा कसैले तपाईँका लागि पनि गरे होला। खासमा यस्ता प्रश्नहरूले छ नि सम्बन्धमा प्रेम भन्दा चिन्ता तनाव बढाउन थाल्छ। प्रेम भनेको आफ्नो कुरा मनाउन सक्नु मात्र होइन, मेरो कुरा मान, मैले भनेको मान, अनि मात्रै म तिमीले भनेको मान्छु, अनि तिमीले प्रेम गर्छौ भनेर म बुझ्छु भन्नु चाहिँ मूर्खता हो। किन भन्दा अर्को व्यक्तिले कुरा सुन्न सक्नु पर्यो नि त। अर्को व्यक्तिले तपाईँको कुरा सुन्नै सक्दैन भने त त्यो त हुँदै भएन। कहिलेकाहीँ जित्नका लागि मात्र होइन, सम्बन्ध जोगाउनका लागि पनि कहिलेकाहीँ हार दिनु एकदमै राम्रो हुन्छ, एक पाइला पछाडि सार्नु राम्रो हुन्छ। एउटा मिठो शब्दले झगडा रोक्छ भने सरी, मलाई माफ गर भनेर दूरी घटाउनु राम्रो होइन त। एउटा सानो अँगालोले धेरै दिनदेखि नबोलेको मनलाई, नबोलेका व्यक्तिहरूलाई फेरि नजिक ल्याउन सक्छ भने कन्जुसाई किन त। त्यसैले संसारलाई शान्त होइन कि आफ्नो सम्बन्धलाई विनम्रताका साथ शान्त पार्यौं, आफ्नो घरमा आफ्नो मनलाई आफ्नो परिवारलाई शान्त राख्यौं, खुसी राख्यौं, एकदमै सुखी राख्यौं भने त त्यहीँबाट सुरुवात भइहाल्यो नि। आज यस्तै यस्तै सुखका बारेमा, सुखका पलका बारेमा, प्रेमको बारेमा, शान्तिको बारेमा, समृद्धिका बारेमा हामी मनको आवाजमा कुरा गर्नेछौ र राम्रा राम्रा कोसेली तपाईँको लागि लिएर आएकी छु र राम्रा राम्रा गीतहरू पनि छन्। बस मन्दिराको अनुरोध यति मात्रै हो कि तपाईँ साथै बस्नुहोला, तपाईँको समय खेर जाँदैन, तपाईँको मनलाई गदगद पार्ने जिम्मा मेरो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु। अब तपाईँको लागि सानो कथा पनि छ मसँग, तिम्रो खुसीले मेरो खुसी। यो एउटा प्रेमको कथा हो। यसमा के हुन्छ भन्दाखेरि चाहिँ अनु र आकाशको विवाह भएको केही वर्ष भइसकेको हुन्छ, होइन। दुवैको जीवन सामान्य हुन्छ, ठुलो घर थिएन अनि ब्याङ्क ब्यालेन्स पनि त्यति थिएन। तर उनीहरूको घरमा एउटा कुरा चाहिँ प्रशस्तै थियो, त्यो के भन्दाखेरि हाँसो। त्यो हाँसोको चाहिँ कहिले पनि कमी हुँदैन थियो। बिहान आकाश काममा जान्थे, अनु घर सम्हाल्थिन्। आकाशले घरबाट निस्किने बेलामा सधैँ एउटै कुरा भन्थे, आज केही राम्रो भयो भने सबैभन्दा पहिले तिमीलाई सुनाउँछु है। अनु हाँस्दै भन्थिन्, अनि नराम्रो भयो भने नि, आकाश भन्थे, त्यो पनि तिमीलाई नै सुनाउँछु, तिमीलाई सुनाएपछि मेरो पीर व्यथा अलिक कम हुन्छ नि त। उनले त्यति भने अनि दुवैजना मुस्कुराए र आकाश अफिसतिर लागे। यस्तै ससाना कुराहरूमा उनीहरूको प्रेम बाँचिरहेको थियो। यस्तै गरी दिनहरू बितिरहेको थियो अनि एक दिन आकाश कामबाट घर फर्केपछि अनुले अब श्रीमान आए भनेर ढोका खोलिन्। तर त्यो दिन चाहिँ आकाशको अनुहारमा सधैँको जस्तो मुस्कान थिएन। सायद उनी थाकेका छन् कि भन्ने लाग्यो। उनले केही पनि नभनिकन चिया बनाइन् र उनको छेउमा बसेर बिस्तारै भनिन्, आजको दिन अलि गाह्रो थियो हो। आकाश केही बेर चुप लागे अनि उनले हो भने, आज अफिसमा धेरै कुरा बिग्रियो मेरा कारणले, सायद मैले केही गर्न सक्दिनँ कि। आकाशले यस्तो मनलाई अलिकति बोझिलो पारेर दुखी भएर भने। अनुले उनको हात समातिन् अनि मायालु स्वरमा भनिन्, तिमीले सबै कुरा समाधान गर्नै पर्छ भन्ने छ र, आज थाकेका छौ नि त, आज आराम गर, भोलि फेरि सोचौँला। आकाशले अनुलाई निहालेर हेरे, उनको अनुहारमा हेरे, उनको आँखामा हेरे। अनु, तिमीलाई थाहा छ मलाई तिम्रो सबैभन्दा राम्रो कुरा के लाग्छ, सबैभन्दा तिम्रो के मनपर्छ। अनु हाँसिन्, के तिमी मेरो जस्तो सुकै समस्या आए पनि समाधान गर्न हतार गर्दिनौ, पहिले मेरो मन शान्त बनाउँछौ। अनुले केही बोलिनन्, उनको कुरा सुनिरहन्, केवल मुस्कुराइन्। त्यो रात उनीहरू बाहिर गएनन्, महँगो रेस्टुरेन्टमा पनि पसेनन्, कुनै ठुलो योजना पनि बनाएनन्। दुवैजना कौशीमा गए, हावा शिरसे चलिरहेको थियो, उनीहरूले चिया पिए, पुराना कुराहरू सम्झे अनि धेरै बेर हाँसे। त्यस दिन आकाशले एउटा कुरा बुझ्यो, प्रेम भनेको सधैँ खुसीको कारण बन्नु मात्र होइन रहेछ। कहिलेकाहीँ दुःखको समयमा पनि शान्त भएर बस्न सक्नु अनि त्यो आफ्नो दुःखलाई पोख्न सक्नु, कसैलाई सुनाउन सक्नु पनि ठुलो कुरा हो र पोख्ने ठाउँ हुनु झन् ठुलो कुरा हो। र आफ्नो दुःख आफ्नो पीर पोखिसकेपछि जो व्यक्तिले सुनिदिएर त्यसको समाधानका लागि तपाईँलाई प्रेरणा दिन्छ भने त्यो झन् ठुलो कुरा भयो। त्यसपछि आकाश र अनुको जीवनमा के हुन्छ त अगाडि म तपाईँलाई बताउँछु यो गीतपछि। साथै बस्नुहोला मनको आवाजमा।

हजुर, मनको आवाजमा अब अनु र आकाशको कथालाई अझ अगाडि बढाऊ। समय बित्दै गयो, केही वर्षपछि अनुले पनि एउटा राम्रो जागिर पाइन्। त्यो जागिर खानलाई चाहिँ उनलाई आफू बसेको सहर भन्दा अर्को सहरमा जानु पर्ने भयो। अब अनु अलमलिन, जाउँ कि नजाउँ? म गए भने अब तिमी एक्लो हुन्छौ, तिमीलाई गाह्रो हुन्छ भनेर आकाशसँग अनुले भनिन्। त्यसपछि आकाशले मुस्कुराउँदै भने, तिमीले मेरो कारणले आफ्नो सपना रोक्नु हुँदैन, तिम्रो आफ्नो करियर हो, तिमीले यसलाई छोड्नु हुँदैन, यति राम्रो जागिर तिमीले पाएकी छौ, तर तिम्रो र मेरो साथ नि, हाम्रो जीवन नि। अनुले भनिन्, हाम्रो जीवन भनेको एउटै ठाउँमा बसेर मात्र बन्ने होइन, एकअर्कालाई सहयोग गरेर, एकअर्काको बारेमा, एकअर्काको सपनालाई बुझेर पनि हामीले एकअर्कालाई सहयोग गर्न सक्छौँ। आकाशको यस्तो कुरामा अनु केही बेर सोच्न बाध्य भइन्। अनि आकाशले फेरि भने, तिमी खुसी हुन्छौ भने तिम्रो खुसी भन्दा ठुलो अरू के छ र? मेरा लागि तिम्रो खुसी सबैभन्दा ठुलो हो। आकाशको जब यस्तो जवाफ आयो नि, अनुको आँखामा आँसु आयो, तर त्यो दुःखको आँसु थिएन। सायद त्यो दिन आकाशले आफ्नो खुसी भन्दा अनुको खुसीलाई ठुलो मानेका थिए। त्यस क्षणमा उनको आँखाबाट आँसु झरेको थियो। दूरी पनि त बढ्यो नि होइन, सम्बन्धमा व्यस्तता पनि आयो, दुवैजना व्यस्त भए, कहिलेकाहीँ मनमुटाव पनि भयो, झगडा पनि भयो, भनाभन पनि भयो, तर उनीहरूले एउटा नियमलाई कहिले छोडेनन्। त्यो दिन जति व्यस्त भए पनि एकअर्काका लागि केही समय उनीहरूले निकाल्थे। पाँचै मिनट किन नहोस्, दसै मिनट किन नहोस्, जुन दिन जति समय पाउँथे उनीहरूले एकअर्काका लागि समय निकाल्थे अनि भन्थे, आज कस्तो भयो, आजको दिन के भयो, यति मात्र भए पनि सोध्थे। तर त्यही कस्तो भयो भित्र धेरै माया लुकेको हुन्थ्यो। वर्षौँ पछि पनि उनीहरूको प्रेम उस्तै थियो, किनकि उनीहरूले प्रेमलाई केवल शब्दमा मात्र होइन, साना साना व्यवहारमा जोगाएका थिए, सानो सानो कुरामा त्यो प्रेमलाई बचाएका थिए। प्रेममा अधिकार भन्दा विश्वास, झगडा बहस भन्दा संवाद कुराकानी, र अपेक्षा भन्दा पनि एकअर्काको लागि आदर सम्मान, यिनै कुराहरूले उनीहरूको जीवनमा खुसी ल्याएको थियो। उनीहरूको घरमा सदैव एउटा कुरा चाहिँ थियो, थियो त्यो के भन्दा शान्ति। जहिले पनि उनीहरू खुसीमा हुन्थे, खुसी हुन साथै झगडा कम हुन साथै प्रेम छल्किहाल्यो। जहाँ प्रेम छ त्यहाँ सुख छ, जहाँ सुख र प्रेम छ त्यहाँ शान्ति अवश्य पनि हुन्छ। यो कथा भन्दा पनि रमाइलो लाग्यो, र व्यवहारमा यदि हामीले यस्तै गरी आफ्नो सम्बन्धलाई बचाउने हो भने त्यहाँ शान्ति, त्यहाँ सुख, त्यहाँ खुसी, त्यहाँ समृद्धि अवश्य पनि

शब्द त मन पर्छ, मायालु शब्द हो अनि सबैजना प्रेम पनि चाहन्छन्, तर आफ्नो तर्फबाट प्रेमलाई बचाउनलाई चाहिँ के गर्ने त भन्दाखेरि कति कुराहरू छन् नि होइन। जस्तो हामी आफ्नो मान्छेलाई माया गर्छौँ भने त्यहाँ माया छ भनेर सम्बन्ध राम्रो हुने होइन नि, मायालाई देखाउनु पनि पर्छ के, जताउनु पनि पर्छ। त्यसैले आजदेखि एउटा सानो बानी बसाल्न सक्छौँ कि त, हरेक दिन आफ्नो कुनै प्रिय व्यक्तिलाई साँचो मनले एउटा राम्रो कुरा भनौ। जस्तो आज तिमीले कस्तो राम्रो काम गर्यौ नि, आज तिमीले मलाई खुसी दिएकोमा तिमीलाई धन्यवाद, तिमी थाकेका छौ होला आराम गर न, वा यस्तै तिमीलाई केही पर्यो भने म छु है चिन्ता नगर। यस्तो साना साना शब्दहरू छन्, चाहे छोराछोरीका लागि हुन्, चाहे आमा बाउका लागि हुन्, चाहे आफ्ना साथीभाइका लागि हुन्, चाहे इष्टमित्रका लागि हुन्, चाहे आफ्नो प्रेमको लागि होस्, म छु है भनिदिनु कति ठुलो कुरा हो। त्यही भएर यी शब्दहरू साना होलान् तर कहिलेकाहीँ मानिसलाई चाहिएको बेलामा यो ठुलो सहारा बन्छ यो सानो सानो शब्दहरू। त्यसैले कसैलाई आफ्नो बनाउनु छ अथवा कसैलाई सहयोग गर्नु छ भने यस्तै साना साना शब्दहरू आवश्यकता परेका बेलामा यस्ता कुराहरूले सम्बन्धलाई बचाउँछ, प्रेमलाई बचाउँछ, आफ्नो पन जोगाइराख्छ। यस्ता कुराहरू भन्न अप्ठ्यारो पनि नमानु, म छु है तिमीलाई केही पर्यो भने जहिले पनि मलाई सम्झिनु, तिम्रो आड भरोसा बनेर म खडा हुन्छु। यति भन्दाखेरि मान्छे कति निडर भएर निर्धक्क हुन्छ, ओहो मलाई फलानले यस्तो भन्यो, मलाई केही पर्यो भने ऊ छ है भन्ने हामीभित्र पनि एउटा आड भरोसा बाँच्ने गर्दछ। त्यसैले कसैका लागि आड भरोसा बनिदिऊ र कसैको आड भरोसा हामी पनि लिऊ।

0: Burkan Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अंगहरू जस्तै तपाईको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढंगबाट काम गर्नको लागि विभिन्न पोषक तत्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।
4: BFBS गोर्खा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु। मनको आवाजमा मनको डायरीबाट र सानो कुरा तपाईँका लागि लिएर आएकी छु। हामी सबैलाई केही न केही कुराको अपेक्षा हुन्छ के? कोही के खोजिरह हुन्छन्, कोही के खोजिरह हुन्छन्, कोही के चाहिरह हुन्छन्, कोही केही चाहिरहेका हुन्छन्, होइन? अब सबैलाई केही न केही चिजको आवश्यकता छ, खोजी छ। जस्तो केही चिज पाउने इच्छामा, त्यो चाहनाका लागि हामी कति लगनशील भएर अगाडि बढ्छौँ नि, होइन? त्यो चिज चाहिएको छ नि त। त्यस्तै हरेक चिज मान्छेलाई सुख शान्ति समृद्धि आफ्नो व्यक्तिहरूको माया चाहिन्छ भने त्यसको लागि पनि केही न केही त लगानी गर्नु पर्यो नि, केही न केही कोसिस गर्नु पर्यो नि, केही न केही आफ्नो तर्फबाट प्रयास हुनु पर्यो नि। हो, जीवनमा खुसी हुनलाई पनि यही नै प्रक्रिया हो। जीवनमा धेरै कुरा कमाउँछौँ होला हामीले, पैसा, घर, सम्पत्ति, पहिचान, तर अन्तमा हामीलाई सबैभन्दा धेरै सम्झना आउने कुरा चाहिँ सायद यी होइनन् होला। सम्झना के आउँछ भन्नुहोस् त? आमाले माया गरेको, कोखाई कोखाई भनेर खुवाएको, आमाले हेरविचार गरेको, बुवाले जीवनमा अगाडि बढ्नलाई सिकाएको, निडर हुन सिकाएको साना साना प्रेरणाका कुराहरू, दिदी बहिनीहरूसँगको त्यो हाँसखेल, ठट्टा, साथीभाइहरूसँग बेफिक्रीसँग बिताएको समय, आफूलाई मन परेको मान्छेसँग, आफूलाई मन परेको मान्छेले आफ्नो हेरविचार गरेको, अनि मायाले एउटा बाचा एउटा वाक्य बोलेको, म छु है तिम्रो साथमा, आफ्ना मान्छेहरूलाई माया छ भनेर म छु है तिम्रो साथमा। त्यसैले यस्तो चिजहरू चाहिँ हाम्रो जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्। आफ्नो मान्छेलाई, आफन्तहरूलाई, आफ्नो घरका परिवारलाई, आफ्नो मायालाई आफूले नै माया देखाउनु पर्छ। फोन गर्न मन लागेछ भने फोन गरौँ, भेट्न मन लागेको छ भने भेटौँ, कफी खान मन लागेछ भने सँगै बसेर एक कप कफीको चुस्की लिउँ। माफी माग्नु पर्नेछ कि, किनकि सम्बन्धहरू ठुल्ठुला घटनाले मात्र टुट्ने होइनन्। कहिलेकाहीँ हामीले वास्ता नगर्दा पनि सम्बन्धहरूलाई हाम्रो व्यवहारले टाढा पुर्याउँदछ। प्रेमलाई पनि ठुलो कुरा चाहिँदैन, सानो सानो कुराले नै त्यो हाम्रो प्रेमलाई जीवित राख्दछ। कसैलाई अप्ठ्यारो परेको छ भने दुई चार पैसा सहयोग गर्न सकिन्छ, कसैलाई उपहार दिन सकिन्छ, कसैलाई सुविधै दिन सकिन्छ। कहिलेकाहीँ कसैलाई हाम्रो समयको उपस्थितिको कति भ्यालु हुन्छ समय पनि दिन सक्छौँ। यस्तै हो जीवनमा चाहिएको धेरै धन सम्पत्ति भन्दा पनि यस्ता बहुमूल्य कुराहरू छन्, जुन मूल्य मान्यताका कुराहरू छन्, जुन व्यवहारका कुराहरू छन्, जुन प्रेमका कुराहरू छन्, यी चिजहरूले हाम्रो जीवनमा धेरै खुसी ल्याउँछन् हाम्रा लागि।

जाँदा जाँदै एउटा कुरा भन्छु ल, प्रेम माग्नु भन्दा पहिले प्रेम दिन सिकौँ, खुसीलाई पर्खनु भन्दा हरेक दिन कसैको जीवनमा अलिकति खुसी छरिदिउँ, त्यो खुसीले आफैलाई पनि खुसी नै फर्काउँछ। शान्त मनले प्रेम गर्न सिकाउँछ, प्रेमले सम्बन्धलाई जोड्न सिकाउँछ र जोडिएका मनहरूले संसारलाई आफ्नो बनाउँछ। तपाईँ जहाँ हुनुहुन्छ आज त्यहाँ एउटा सानो मुस्कान भए पनि बाँड्नुहोस्, एउटा राम्रो शब्द भए पनि बोल्नुहोस् अनि आफ्नो सबैभन्दा प्यारो मान्छेलाई भनिदिनुहोस्, तिमी मेरो जीवनमा छौ र त यो जीवन अझ सुन्दर बनेको छ। त्यसपछि के हुन्छ, त्यहाँ मिठो भावना जोडिन्छ। त्यसैले म भन्छु, तपाईँ हुनुहुन्छ र त तपाईँका लागि गीत ल्याउँछु, यस्ता राम्रा राम्रा शब्दहरू खोजी खोजी लिएर आउँछु। अब अर्को भेटसम्मको लागि हामीले छुटिनु पर्छ, फेरि भेटिनका लागि आज बिदा माग्नै पर्छ। अर्को भेटमा राम्रा राम्रा कुराहरू तपाईँका लागि लिएर आउने नै छु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ, यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, फेरि भेटौँला, यो आवाजलाई सम्झिरहनु होला।

0: टोलीका 637 जना आरोहीले अनुमति लिएका हुन्। 18 हिमाल आरोहणका लागि 474 पुरुष र 163 जना महिलाले अनुमति लिएको विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभएको छ। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,85,00,000 बढी रुपियाँ रोयल्टी संकलन गरेको छ। मनास्लु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट विभागले 22,58,00,000 बढी रुपियाँ रोयल्टी संकलन भएको जनाएको छ।
1: किसान सूचीकरणमा 3,00,000 थपिएका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै आएपछि करिब 3,00,000 किसान सूचीकरण प्रणालीमा दर्ता भएका हुन्। हालसम्म देशभर जम्मा 26,79,000 किसान सूचीकरणमा सूचीकृत भएका छन्। किसानको वास्तविक पहिचान सुनिश्चित गर्दै कृषि क्षेत्रको कार्यक्रमलाई तथ्याङ्कमा आधारित बनाउन सूचीकरणलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय निकाय तथा आयोजनाहरूलाई कृषि कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित लाभग्राही किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गराउन निर्देशन दिएको छ। किसान सूचीकरण मार्फत वास्तविक किसानको पहिचान तथ्याङ्कमा आधारित कृषि योजना तर्जुमा तथा राज्यबाट उपलब्ध गराइने सेवा सुविधामा पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले लेबर पार्टीको सम्मेलनमा राष्ट्रिय हेरचाह सेवा निर्माण गर्ने बाचा गर्नुभएको छ। उहाँले बेलायती विश्वका खतरा विरुद्ध कारवाही जारी राख्ने पनि बताउनु भएको छ।
2: This leadership we are showing at home will be matched on the international stage. I will be steadfast in my support for Ukraine and stand up to threats wherever they come from, whether Russia, Iran, or anywhere.

0: सन्तुष्टि जनाएका छन्। उनीहरूले आफूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसियासँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो, तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन।
1: सरकारले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई पक्रेको नभएर सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारका प्रश्नको जवाब दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
2: स्पष्ट भइ नै सकेको छ उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो, त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारबाट आइसकेको हो। त्यो सुरक्षा थ्रेट भए होइन जुनजीले भन्ने होइन, त्यो होइन कहीँबाट पनि सरकारबाट प्रहरीबाट कहीँबाट पनि जेएनजीबाट आएको भन्ने कुरा भएको छैन, त्यो मिडियामा आएको कुरा हो। जेएनजीबाट त्यस्तो थ्रेट आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा, उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ उहाँलाई सुरक्षित स्थानमा लगिएको हो, त्यस्तो जेएनजी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन।
1: विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलबाट नेपाल बाहिरिएको छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कम्युनिस्ट पार्टीका नेता देवेन्द्र पौडेलले सरकारले निजी क्षेत्र र लगानीकर्तालाई लगानी बढाउन प्रोत्साहित गर्न नसकेको आरोप लगाउनु भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेल
4: यस्तै चाहिँ आर्थिक तरलता चाहिँ अब केही समय हुने हो भने निजी क्षेत्र पनि डुब्छ ब्याङ्कको पनि डुब्ने स्थिति पैदा हुन्छ। त्यसो भएको हुँदाखेरि लगानीमा अभिवृद्धि गरी प्रेरित गर्ने कुरा चाहिँ सरकारले लगानीकर्ताहरूलाई प्रेरित गर्ने कुरा गर्न सकेन। त्यहाँ पनि चाहिँ सरकारले गरोस् भन्ने शुभकामना छ भएन।
3: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले चमत्कारको सपना देखाए पनि परिणाममा शास्ति मात्र भोग्नु परेको भन्दै असन्तुष्टि पोख्नु भएको छ। उहाँले सुशासनको नारा भ्रममा सीमित भएको टिप्पणी गर्नुभएको छ। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सचेतक दुलाल
5: यो सरकार बनेकै सुशासनको नारा दिएर हो। देशमा विकृति विसङ्गति भयो, भ्रष्टाचार धेरै मौलायो, त्यसकारणले सुशासन गर्नुपर्छ भनेपछि जनताहरूले पनि पत्याएर अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई मत दिएको हो र सरकार एकलौटी ढङ्गले राष्ट्र पार्टी सञ्चालन गरिराखेको छ। उहाँहरूले विगतमा घोषणा गर्नुभएको थियो हामीलाई 100 दिन सरकार सञ्चालन गर्न दिएदेखि, सिङ्गे सरकार सञ्चालन गर्न दिएदेखि, हामीसँग बहुमत भएदेखि हामी चमत्कार गरेर देखाइदिन्थ्यौँ भन्नुहुन्थ्यो। तर आज हामी नेपाली जनताले चमत्कार हेर्न पाएका छैनौँ।
3: नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको 6 महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णत असफल भएको टिप्पणी गर्नुभएको छ। उहाँले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया र प्रधानमन्त्रीको पछिल्लो अमेरिका भ्रमणका नाटकीय घटनाक्रमले सरकारको विश्वसनीयतामा प्रश्न उठाएको बताउनु भएको छ। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सांसद बराल
6: सुशासनको नाउँमा जे उहाँहरूले स्लोगन दिनुभएको थियो आज कतै पनि सुशासनका सङ्केतहरू देखिएको छैन। विकास र समृद्धिको यात्रा अलपत्र छ। आज सरकारले आधा सिलिन्डर ग्याससम्म पनि नागरिकलाई दिन नसकेर अलपत्र भएको कुरा तपाईँहरूले थाहा पाउनु भएकै छ। महँगीले यति ठुलो चुली चढेको छ, कसैले महँगीलाई नियन्त्रण गर्न सकेको छैन। मिसावट बजारमा र कृत्रिम अभाव बजारमा पर्याप्त रूपमा छ, न मिसावटलाई नियन्त्रण गर्न सकेको छ न कृत्रिम अभावलाई नियन्त्रण गर्न सकेको छ, न गुणस्तरीय उपभोग्य वस्तुहरू प्राप्त भएको छ। यस अर्थमा अत्यन्त प्रभावकारी गतिविधि गर्छु भनेर कबुल गरेको सरकारले आज 6 महिना बिताउँदाखेरि नयाँ परिणाम दिएको छैन।
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन असोज 18 गते र पदाधिकारी निर्वाचन 21 र 22 हुने भएको छ। देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया प्रभावित भएका कारण महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको हो। काङ्ग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ।
7: खास गरी जुन मितिहरू तय गरिएको थियो

0: सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारसँगको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
1: स्पष्ट भइ नै सकेको छ उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगिएको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसपछि सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो, त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारहरूबाट आइसकेको हो। त्यो सुरक्षा थ्रेट भए होइन जुनजीले भन्ने होइन, त्यो होइन कहीँबाट पनि सरकारबाट प्रहरीबाट कहीँबाट पनि जेएनजीबाट आएको भन्ने कुरा भएको छैन, त्यो मिडियामा आएको कुरा हो। जेएनजीबाट त्यस्तो थ्रेट आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा, उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ उहाँलाई सुरक्षित स्थानमा लगिएको हो। त्यस्तो जेएनजी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन।
0: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते 89.5 मेगाहर्ज एफएममा ब्रुनाईका श्रोताले अहिले हामीलाई सुनिरहनु भएको छ भने विश्वभरि विविध माध्यमबाट बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो र कार्यक्रम लिएर उपस्थित भइसकेको छु ब्रुनाईको स्टुडियोबाट म लाल शाही। मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन। आज बुधबारको दिन 30 सेप्टेम्बर सन् 2026 साल तदनुसार असोज 14 गते 2083 विक्रम सम्बत मिड विकको कार्यक्रम सुरु भयो र अबको 3 घन्टा कतै नजानुहोला, म तपाईँको साथमा रहनेछु। यहाँहरूलाई सुसूचित गराउने र मनोरञ्जन दिलाउने जिम्मेवारी मेरो काँधमा छ, मलाई तपाईँको साथ मात्रै चाहिन्छ। कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्नो मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ। हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। मेरो देश अनुपमा र शिव मुखियालाई सुन्नुभयो। देशप्रेमको भावना झल्कने गीतबाट आजको कार्यक्रमको उठान भइसक्यो। ब्रुनाईको समय अहिले बिहानको 7:11 गएको छ भने अहिले युकेमा रातको 11:10 गएको छ अनि नेपालमा बिहानको 5:00 लागि अब 3:30 बाँकी रहेको छ। कार्यक्रम सुरु भयो र अबको 3 घन्टा यानि कि ब्रुनाईको समय 10:00 म तपाईँको साथमा रहनेछु, मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ। अब आजको थट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउन चाहे ओर्सन वेल्स भन्नुहुन्छ, वी आर बोर्न अलोन, वी लिभ अलोन, वी डाई अलोन, ओन्ली थ्रु आवर लभ एन्ड फ्रेन्डसिप क्यान वी क्रिएट द इलुजन for the moment that we are not alone. Hami eklai janminchhau, eklai bachchhau ra eklai marchhau. Kewal prem ra mitrata ko madhyam bata matra hami chhan bhar ka lagi aafu eklo chhainau hai bhanne bhram sirjana garna sakchhau. Tara akhir aayeko eklai jane pani eklai rahecha. Tara bichma माया सद्भाव मित्रताले गर्दा हामी एक्लो नभएको भ्रम सिर्जना गर्छौँ हामी र त्यसरी बाँच्छौँ। सही कुरा। टुडे इन हिस्ट्री सन् 1946 साल 30 सेप्टेम्बरको कुरा हो। 22 नाजी लिडर्स इन्क्लुडिङ योखिम भोन रिबन्ट्रोप एन्ड हर्मन गेरिङ are found guilty of war crimes and sentenced to death or prison at the Nuremberg war trials. Dosro biswa yuddha sakisakepachi Naziharuko zyadati ka biruddha Nuremberg war trials bhayeko thiyo ra tyo trials le 22 jana Nazi leader harulai kasailai जन्मकैदको सजाय, कसैलाई डेथ सेन्टेन्सको सजाय गराएको थियो। 1946 साल 30 सेप्टेम्बरमा भएको थियो न्युरम्बर्ग वार ट्रायल्सको प्रतिफल हो यो। फेमस बर्थडे सन् 1980 साल 30 सेप्टेम्बरमा जन्मेकी हुन् मार्टिना हिङ्गिस, स्विस टेनिस प्लेयर, चर्चित खेलाडी, वर्ल्ड नम्बर 1 केही समयका लागि भएकी थिइन् कुनै समयमा र 5 ग्रान्ड स्ल्याम सिङ्गल्स टाइटल जितेकी थिइन् भने एकदमै चर्चित खेलाडीमा पर्छिन् मार्टिना हिङ्गिस। उनको जन्म भने स्लोभाकियाको कोसिचेमा भएको थियो।
1980 साल 30 सेप्टेम्बरमा. अब हेल्थ टिप्स, खानपानको कुरा छ. बिल्ड योर प्लेट, तपाईँले आफ्नो प्लेटमा खानेकुरा कसरी समावेश गर्नुपर्छ अथवा के समावेश गर्नुपर्छ भन्ने कुरा हो यो. फिल हाफ अफ योर प्लेट विथ कलरफुल फ्रुट्स एन्ड भेजिटेबल्स. सागसब्जी भेजिटेबल्स आधा भर्नु पर्यो, सुन्नुहोस् है, आधा प्लेट. अनि त्यसपछि वान क्वार्टर प्लेटमा चाहिँ होल ग्रेन्स लाइक ब्राउन राइस, ओट्स, होल ह्विट ब्रेड आदि आदि, त्यो एक चौथाई. अनि अर्को बाँकी रहेको एक चौथाई प्लेटमा चाहिँ हेल्थी प्रोटिन्स लाइक फिस, पोल्ट्री, बिन्स ओ नट्स, यी कुराहरू समावेश गऱ्यौँ भने तपाईँको आफ्नो प्लेट तयार हुन्छ खानाका लागि. आधा फ्रुट्स एन्ड भेजिटेबल्स, एक चौथाई होल ग्रेन्स अनि एक चौथाई हेल्थी प्रोटिन्स, यी कुराहरू समावेश गर्नुभयो भने तपाईँको आहार एकदमै स्वस्थ अनि सन्तुलित रहन्छ. अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ. 27 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम, दिन झलमल्ल भइसकेको छ. अधिकतम तापक्रम आज 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया तन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. दिनभरि नै मिश्रित खालको छ मौसम. अहिले घाम लाग्ने र दिनभरि जसो नै त्यही छ अवस्था यहाँको, र साँझ पख भने मेघ गर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना छ. अब नेपाल, काठमाडौँको तापक्रम अहिले 19 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था काठमाडौँमा सामान्यतया मिश्रित खालको देखिन्छ. घाम लाग्ने, बदली हुने र मेघ गर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना पनि जीवितै छ. अब लागौँ युकेतिर. लन्डनको तापक्रम अहिले 20 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 23 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया लन्डनमा लाइट रेन एन्ड अ जेन्टल ब्रिज भनिएको छ. हल्का वर्षाको सम्भावना छ, तर दिन बिस्तारै फेरि खुल्दै जाने, अपराह्नदेखि खुल्दै जाने बताइएको छ. मन्द गतिमा हावा बहनेछ दिनभरि नै. सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो. बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला. अब एउटा गीतबाट कार्यक्रमलाई म अगाडि बढाउँछु. त्यो गीत हर्क्युलिस बस्नेतको हो, खुला आकाश.

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

हेमन्त राणाको किन बडो मिठो गीत सुन्दै हुनुहुन्थ्यो. समय अहिले बिहानको 7:26 गएको छ ब्रुनाईमा र हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घण्टामा छौँ. तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा. ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि इन्ट्रोडक्सन टु अर्ली हेल्थ अवेरनेस ट्रेनिङ सेसन आज हुँदैछ बिहान 8:00-12:00 चिटचाट कम्युनिटी सेन्टरमा. र यो मिलिट्री फ्यामिलीजका लागि कन्फिडेन्सियल सपोर्ट हो, यसको सदुपयोग गर्नुहुनेछ तपाईँले. फ्यामिली एडभाइस सेसन हो यो, जसमा तपाईँलाई सेफ कन्फिडेन्सियल इन्फर्मेसनहरू प्रदान गरिनेछ र तपाईँका केही कन्सर्नहरू छन् भने डिस्कस गर्न सक्नुहुन्छ र तपाईँको फ्यामिली लाइफ, आफ्नो लाइफमा पर्न जाने समस्याहरू के हुन सक्छन् र के भएका छन्, त्यसको निदान कसरी गर्ने आदि इत्यादि कुराहरूमा जानकारी गराइन्छ र यो सेसन तपाईँका लागि एकदमै उपयोगी हुनसक्छ. अपोइन्टमेन्ट लिइराख्नु पर्दैन, वकइन्स सेसन हो, सिधै जानुभयो हुन्छ. बिहान 8:00 सुरु हुन्छ इन्ट्रोडक्सन टु अर्ली हेल्प अवेरनेस ट्रेनिङ सेसन ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि चिटच्याट कम्युनिटी सेन्टरमा.

सबै कुरा मायाको चुपचाप सही दिए माउन्टेन सिस्टर्सको यो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। हामी प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घण्टामा छौँ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक मेसेन्जर प्रयोग गरेर पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। ब्रिटिस फोर्सेस ब्रुनाईमा साफाले नानीहरूका लागि ड्रइङ कम्पिटिसन राखेको छ र आज अन्तिम मिति हो आर्ट वर्क बुझाउनका लागि। केही समयदेखि यो चलिरहेको छ र जस जसका नानीहरूले ड्रइङ कम्पिटिसनमा भाग लिइरहेका छन्, प्यारेन्ट्सले विचार गर्नुहोला, आज आर्ट वर्क बुझाउनु पर्ने हुन्छ र आज अन्तिम दिन हो, किनभने भोलि साफाको क्यालेन्डर अक्सन हुँदैछ, 2027 सालको क्यालेन्डर अक्सन हुँदैछ र नानीहरू जस जसले यो आर्ट वर्क अथवा यो कम्पिटिसनमा भाग लिएका छन् ड्रइङ कम्पिटिसनमा र उत्कृष्ट ठानिएको त्यो ड्रइङ क्यालेन्डरमा जानेछ, साफा क्यालेन्डरको फ्रन्ट कभरमा जानेछ। र यहाँहरूको जानकारीको लागि साफा क्यालेन्डर अक्सन भोलि बिहिबार 1 अक्टोबरमा बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म नै बिएफएसको दुवै सेवा, अङ्ग्रेजी अनि गोर्खा अथवा नेपाली सेवा भनौँ, गोर्खा सर्भिस र बिएफएस ब्रुनाई दुवैमा लाइभ अक्सन हुनेछ। याद गर्नुहोला, भोलि साफाको क्यालेन्डर अक्सन हुँदैछ ब्रिटिस फोर्सेस ब्रुनाईमा। अब एउटा तामाङ सेलो सुनौ, गम्बु शेर्पाको काठमाडौँ हुँदै।

सुन्दै हुनुहुन्थ्यो गम्बो शर्पालाई. टुगेदरनेस प्यारेन्टिङ कोर्स ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि भोलिदेखि सुरु हुँदैछ र यो 5 हप्ते कोर्स हो. तर हरेक मङ्गलबार र बिहिबारको दिन हुने गर्दछ, बिहान 9 देखि 10:30 बजेसम्म. र यो BFSWS ट्रेनिङ रुम चिटचाट कम्युनिटी सेन्टरमा हुनेछ. र यो कोर्स मैले यहाँलाई जानकारी गराएँ 5 हप्ताको हुनेछ, हप्ताको 2 पल्ट मङ्गलबार अनि बिहिबारका लागि. यदि तपाईँ यो कोर्स अटेन्ड गरेर यसबाट धेरै कुरो सिक्न चाहनुहुन्छ भने सम्पर्क गरिहाल्नुहोस् रचना निरौलालाई, ब्रुनाईको मिलिट्री एक्सटेन्सन 3285-322-4101 एक्सटेन्सन 3285. रचना निरौलालाई सम्पर्क गरेर तपाईँले यो कोर्समा आफ्नो नाम दर्ता गराउन सक्नुहुन्छ. BFSWS ट्रेनिङ रुम चिटच्याट कम्युनिटी सेन्टरमा हुँदै आएको छ यो टुगेदरनेस प्यारेन्टिङ कोर्स. सुरु हुने दिन भोलि बिहिबार 1 तारिक. नरिसाऊ आज. अब पालो वाङदेन शेर्पाको.

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: बच्चा आरु को खेलने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
0: यो BFBS गोर्खा रेडियो हो।

सुन्दै हुनुहुन्थ्यो सुमन केसी र अनु चौधरीलाई अन्तिम सास। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घण्टामा छौँ। ब्रुनाईको समय अहिले बिहानको 8 बज्नको लागि 12:30 बाँकी रहेको छ। अब कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिद दर 153.28 रुपियाँ, बिक्री दर 153.88 रुपियाँ, युरो एकको खरिद दर 173.76 रुपियाँ, बिक्री दर 174.44 रुपियाँ, पाउन स्टर्लिङ एकको खरिद दर 202.71 रुपियाँ, बिक्री दर 203.50 रुपियाँ, स्विस फ्रान्क एकको खरिद दर 183.65 रुपियाँ, बिक्री दर 184.36 रुपियाँ, अस्ट्रेलियन डलर एकको खरिद दर 107.04 रुपियाँ, बिक्री दर 107.45 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 107.94 रुपियाँ, बिक्री दर 108.37 रुपियाँ, सिङ्गापुर डलर एकको खरिद दर 119.82 रुपियाँ, बिक्री दर 120.29 रुपियाँ, जापानिज येन 10 को खरिद दर 9.72 रुपियाँ, बिक्री दर 9.76 रुपियाँ, चाइनिज युआन एकको खरिद दर 22.86 रुपियाँ, बिक्री दर 22.95 रुपियाँ, साउदी अरेबियन रियाल एकको खरिद दर 40.82 रुपियाँ, बिक्री दर 40.98 रुपियाँ। कटारी रियाल एकको खरिद दर 42.05 रुपियाँ, बिक्री दर 42.22 रुपियाँ, थाई भाट एकको खरिद दर 4.56 रुपियाँ, बिक्री दर 4.58 रुपियाँ, युएई डेरहाम एकको खरिद दर 41.73 रुपियाँ, बिक्री दर 41.90 रुपियाँ, मलेसियन रिंगित एकको खरिद दर 37.56 रुपियाँ, बिक्री दर 37.71 रुपियाँ, साउथ कोरियन वान 100 को खरिद दर 11.29 रुपियाँ, बिक्री दर 11.34 रुपियाँ। स्वीडिश क्रोनर एकको खरिद दर 15.32 रुपियाँ, बिक्री दर 15.38 रुपियाँ, डेनिस क्रोनर एकको खरिद दर 23.24 रुपियाँ, बिक्री दर 23.34 रुपियाँ, हङकङ डलर एकको खरिद दर 19.54 रुपियाँ, बिक्री दर 19.61 रुपियाँ, कुवेती डिनार एकको खरिद दर 498.15 रुपियाँ, बिक्री दर 500.10 रुपियाँ, बारेन डिनार एकको खरिद दर 406.58 रुपियाँ, बिक्री दर 408.17 रुपियाँ, र अन्तमा ओमानी रियाल एकको खरिद दर 398.12 रुपियाँ, बिक्री दर 399.68 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौँ, यो निकै चर्चित गीत हो अहिलेको अर्जुन सापकोटा र मेलिना राईले गाउनु भएको झलीको।

अर्जुन सापकोटा र मेलिना राईको झलीको हुन त कुनै गीत एकदमै चर्चामा आयो भने त्यसलाई कभर सङ गाउने र भिन्न भिन्न रूपमा गीतहरूलाई निकाल्ने प्रचलन चलिआएको छ भनौँ एक हिसाबले. र त्यसै सिलसिलामा यो गीतको पनि एउटा रक भर्जन अनि आरएनबी भर्जन पनि निस्किएको मैले कता कता देखेको छु, तर त्यो एआई जेनेरेटेड हो, हामीले हाम्रो प्रसारण मार्फत त्यो सुनाउन सक्दैनौँ, तर तपाईँले युट्युबमा हेर्नुभयो भने देख्नुहुन्छ. हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुगेका छौँ र पहिलो घण्टालाई अब समापन गर्दैछु विराट केसीको एउटा गीतबाट. मेरी माया भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला. यो गीतपछि 8 बजेको समाचार सुन्नुहुनेछ, त्यसपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ.

0: आज प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रीले छुटाछुटै प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसै गरी आज 4 वटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, कानून न्याय तथा मानव अधिकार समिति, विकास आर्थिक मामला तथा सुशासन समिति र विधान व्यवस्थापन समितिको बैठक बस्दैछ। कांग्रेसको 15 महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भएको छ। भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिएको पार्टीले जनाएको छ। केन्द्र निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली यही असोज 15 गतेसम्म केन्द्रमा पठाइसक्नुपर्ने बताउनु भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेशन असोज 16 र 17 गते गरिनेछ। महाधिवेशनको उद्घाटन समारोह यही असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा हुने समितिले जनाएको छ। महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम असोज 19 र 20 गते सञ्चालन हुनेछन्। यस्तै असोज 21 र 22 गते निर्वाचन कार्यक्रम सञ्चालन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले लेबर पार्टीको सम्मेलनमा दिएको मन्तव्यमा पेन्सन सम्बन्धी ट्रिपल लक अर्थात पेन्सन वृद्धिको सुनिश्चितता गर्ने प्रणालीमा व्यापक परिवर्तन गर्ने घोषणा गर्नुभएको छ। लिभरपुलबाट क्याम्प हलको यो रिपोर्ट।
1: Andy Burnham.
2: All together now, setting the tone as the Prime Minister announced the state pension would rise by either earnings or 2.5% from 2030. That would pay for
3: a high-quality national care service to give peace of mind in later life.
2: Lee's Labour members would be hit.
4: I'm perfectly happy with that.
5: I have faith in it, yeah.
2: Public ownership of water firms also featured, along with a promise to honour his late father.
3: The United Kingdom my dad represented is the one I believe in.
2: The Conservatives claim tax rises are inevitable.
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि क्षेत्रका प्रमुख कार्यकारी अधिकारीहरूले आर्टिफिसियल इन्टेलिजेन्सको सन्दर्भमा नैतिक रूपमा बाध्यकारी दस्तावेजमा हस्ताक्षर गरेको दावी गर्नुभएको छ। व्हाइट हाउसमा टेक कम्पनीका प्रमुखहरूसँगको भेटवार्तापछि मीडियासँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यो दस्तावेजलाई एक प्रकारको सुरक्षा कवचको रूपमा व्याख्या गर्नुभएको छ। एआई नियन्त्रणका लागि सरकारद्वारा कुनै कानूनी वा औपचारिक सीमा तोक्न किन आवश्यक परेन भनेर प्रश्न सोधिएको थियो।
6: One of them. We had a great, really a great, great meeting. It was something very, very special. They love our country, they love the world, and they came together and they did something that few people really, it's almost like a constitution in a way.
0: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टममा सूचीकृत 275 वटा म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ।
7: विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 को दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराइएको छ। विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायीले असन्तुष्टि जनाएका छन्। उनीहरूले आफूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री